0: मनाइयो गाउँ शहरमा तीजको रौनक बढ्दो। आज तीजको मुख्य दिन हरितालिका तीज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै होटेगोसी बाढ़ी हिमपहिरोका कारण आएको तथ्य सहित सरकारी प्रतिवेदन सार्वजनिक। हिमपहिरो खस्दा 5.2 म्याग्निच्यूड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड। मलेसिया रोजगारीमा सीमित म्यान पावर कम्पनी छनौटपछिको विवाद थप पेचिलो बन्दो, कूटनैतिक पहल भइरहेको सरकारको भनाई। होटेगोसी बाढ़ी प्रभावित परिवारलाई थायी आवास नभएसम्म आवास भाड़ा तथा खर्च व्यवस्थापन गर्ने सरकार पक्षको निर्णय। ऊर्जा जलस्रोत मन्त्रालयले भोटेकोसी विनाशकारी बाढ़ीको वैज्ञानिक आधार र प्रमाणको अध्ययन प्रक्रिया अघि बढ़ाउने। एमसीसी अन्तर्गत 18 किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न, शिलान्यास भएको 9 महिनाभित्रै निर्माण कार्य सकियो। कपिल वस्तुको बारगंगा नदीमा फँसेका 12 जनाको उद्धार, एकजना अझै बेपत्ता, मुस्ताङ भन्सारमा राजस्व संकलनमा वृद्धि। तिलोत्तमामा थारू सांस्कृतिक प्रवर्धन संग्रहालयको नवनिर्मित भवन उद्घाटन, नयाँ कार्य समिति चयन। र पहिलो संस्करणको एनबीएल उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो। अब हाल खबर विस्तारमा। आज हरितालिका तीज, आज निराहार व्रत बस्ने चलन छ। आज देशैभरिका महिला दिदीबहिनीहरूले निराहार व्रत बसेर आजको यो दिन मनाउने गर्दछन्। हिजो दर खाएका छन् भने दरको अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने परम्परा रहेको छ भने दर खाएको भोलिपल्ट तीज पर्व मनाउने चलन छ। हरितालिका तीजको दिन विशेष गरी आफ्ना घर वरिपरि जम्मा भएका महिला दिदीबहिनीहरूले नाचगान गर्दै रमाइलो गर्दै विभिन्न खालका गीत संगीतहरू मार्फत नेपालका विभिन्न क्षेत्रहरूमा रहेर तीज पर्वलाई मनाइरहेका छन्। देश विदेशमा पनि तीज पर्व हर्षोल्लासका साथ मनाउने चलन छ। परापूर्व कालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाऊ भनी निराहार व्रत बसेको र कामना पूरा भएको विश्वासका साथ विवाहित महिलाहरू पतिको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै तथा अविवाहितहरू सुयोग्य वर पाउने कामना गर्दै तीजको व्रत बसी शिवको पूजा आजा गर्ने चलन छ। दर खाने दिनदेखि विशेष गरी तीजको रौनक शुरू हुन्छ। विशेष गरी महिला दिदीबहिनीहरूले भगवान शिवको पूजा आराधना गर्ने गर्दछन्। आजको दिनमा गरिएको पूजा आजाले महिला दिदीबहिनीहरूको मनोकांक्षा पूरा हुन्छ भन्ने मान्यता रहिआएको छ। यस वर्ष भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीका कारण तीजको रौनक त्यति साह्रो देखिएको छैन। तथापि महिला दिदीबहिनीहरू एक आपसमा जम्मा भएर खुशी साटासाट गरेको दृश्य भने अझै पनि देखिन्छ। सरकारले भदौ 10 गते भोटेकोसी र त्रिशुली नदीमा आएको बाढ़ी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिम र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ। जल तथा ऊर्जा आयोग अन्तर्गतको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदन अनुसार माथिल्लो लेन्दे खोला क्षेत्रमा आएको आइसरक एभलान्स अर्थात हिम पहिरोका कारण बाढ़ी आएको हो। भयानक हिम पहिरो खस्दा 5.2 म्याग्निच्यूड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड भएको थियो। प्रतिवेदनका अनुसार यो बाढ़ी रसुवा गढ़ीसम्म प्रति घण्टा 88 किलोमिटरको अकल्पनीय र तीव्र गतिमा उर्लिएर आएको थियो। तीव्र वेगको बाढ़ीले पूर्व सूचनाका लागि समय नै नदिएर नदी किनारमा रहेका रसुवागढ़ी, स्याप्रुबेसी, यस्तै गरी बेत्रावती र मलेखुका महत्वपूर्ण क्षेत्रहरूमा जलमापन केन्द्रहरूलाई बगाएर पूर्ण रूपमा नष्ट गरिदिएको थियो। यद्यपि छोटो समयमै भए पनि रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलप्रासी र चितवनका प्रभावित क्षेत्रमा 6,78,000 भन्दा धेरै एसएमएस पठाएर स्थानीयलाई सतर्क गराउन सफल भएको प्रतिवेदनमा भनिएको छ। बाढ़ीपछि माथिल्लो लेन्दे खोला क्षेत्रमा अहिले थप 2 नयाँ अस्थायी ताल बनेका छन्। यी ताल फुट्न सक्ने जोखिम रहेकाले तल्लो तटीय क्षेत्रमा अझै खतरा कायमै रहेको प्रतिवेदनले देखाएको छ। यसैबीच सम्भावित जोखिमलाई मध्यनजर गर्दै भविष्यमा तत्काल पूर्व सूचना दिन रसुवाको टिमुरेमा नेपालमै पहिलो पटक सीसीटीभी मार्फत रियल टाइम नदी अनुगमन प्रणाली जडान गरिएको छ। मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित 25 म्यान पावर कम्पनी छनौट गरेपछि उत्पन्न विवाद झन पेचिलो बन्दै गएको छ। विवाद बढ़ेपछि सरकारले छनौट भएका कम्पनीको विगतको कारोबार, श्रमिक पठाउने प्रक्रिया र उनीहरू कसरी सूचीमा परे भन्ने विषयमा छानबिन थालेको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार विभागलाई 25 वटा मुख्य म्यानपावर कम्पनी र उनीहरूसँग जोड़िएका सहायक कम्पनीको कारोबार तथा मलेसिया रोजगारीमा उनीहरूको भूमिका बारे अध्ययन गर्न निर्देशन दिएको छ। मलेसियाको प्रणालीमा 25 वटा कम्पनी मुख्य संस्थाका रूपमा सूचीकृत भएपछि थप झण्डै 250 नेपाली म्यानपावर कम्पनी सहायक संस्थाका रूपमा जोड़िएको विषय समेत विवादमा परेको हो। नेपाल सरकारले भोटेकोशी बाढ़ी प्रभावित परिवारलाई थायी आवास निर्माण नभएसम्मका लागि आवास भाड़ा तथा खर्च व्यवस्थापन गर्न चार सदस्यसम्मलाई मासिक 15,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सामाजिक सञ्जाल मार्फत बाढ़ी प्रभावित नागरिकहरूको राहत पुनस्थापना र पुननिर्माण सरकारको उच्च प्राथमिकतामा परेको विषय रहेको बताउँदै मन्त्री परिषदको यस्तो निर्णय सार्वजनिक गर्नुभएको हो। वहाँका अनुसार गत मन्त्री परिषद बैठकबाट भोटेकोशी बाढ़ी प्रभावित चार सदस्यसम्मको परिवारलाई मासिक 15,000 रूपियाँ र चारजना भन्दा बढ़ी सदस्य भएमा प्रति सदस्य मासिक थप 2,000 रूपियाँ अतिरिक्त रकम उपलब्ध गराउने निर्णय भएको हो। कुनै परिवारले मासिक नगद भाड़ा सुविधा लिन नचाहेको खण्डमा सरकारले नै थायी आवास निर्माण नहुन्जेल अस्थायी आवासको व्यवस्था गरिदिने भएको छ। भोटेकोशी बाढ़ी र त्यसबाट सिर्जित अवस्थालाई मध्यनजर गर्दै खास गरी बाढ़ीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अघि बढ़ाइएको छ। विनाशकारी बाढ़ीको उत्पत्ति तथा त्योसँग जोड़िएका हिमाली भूजोखिमको वास्तविक कारण घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक अध्ययन गरिने ऊर्जा मन्त्रालयले जनाएको छ। वैज्ञानिक अध्ययनका लागि मन्त्रालयले सोमबार विज्ञहरूसहितको समिति गठन गर्ने प्रवक्ता मोहन कुमार साकेले बताउनु भएको छ। रसुवा विनाशकारी बाढ़ीलाई उच्च हिमाली बाढ़ी क्षेत्रमा उत्पन्न भएका विभिन्न भौगोलिक हिमतटीय जलविज्ञान सम्बन्धी तथा श्रृंखलाबद्ध विपदका रूपमा अध्ययन गर्नुपर्ने जल तथा ऊर्जा आयोगको सचिवालयको प्रस्ताव अनुसार मन्त्रालयले वैज्ञानिक अध्ययन गर्ने निर्णय गरेको उहाँले बताउनु भएको छ। खास गरी यो जुन घटनाक्रम शुरू भयो, घटनाको उत्पत्ति विपद शुरू भएको भौतिक प्रक्रिया र भोटेकोशी लेनदेन प्रणाली हुँदै तल्लो तटीय क्षेत्रमा जुन हिसाबले फैलियो भन्ने विषयमा वैज्ञानिक प्रमाण पेश गरिएको छ, त्यसलाई जलवायु परिवर्तनको घटनाका कारण का रूपमा निष्कर्ष निकाल्नु अघि सम्पूर्ण घटनाक्रमको वैज्ञानिक पुननिर्माण आवश्यक रहेको निष्कर्ष जल तथा ऊर्जा आएको छ। एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको पहिलो प्रमुख पूर्वाधार आयोगका रूपमा रहेको 18 किलोमिटर लामो सीमापार विद्युत प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ। नवलप्रासीको वर्धघाट सुस्ता पश्चिमको न्यू बुटोल सब स्टेशनदेखि नेपाल भारत सीमासम्म जोड्ने 400 केबी क्षमताको यो प्रसारण लाइन शिलान्यास भएको 9 महिनाभित्रै निर्माण पूरा भएको हो। ऊर्जा मन्त्रालयको अनुरोधमा एमसीए नेपालले उच्च प्राथमिकताका साथ तोकिएकै समयभित्र काम सम्पन्न भएको जनाएको हो। आयोजना सम्पन्न भएको अवसरमा आयोजित समारोहमा अर्थ मन्त्रालयका सचिव एवं एमसीए नेपालका अध्यक्ष डाक्टर धनश्याम उपाध्यायले यो निर्माणले नेपालको विद्युत पूर्वाधार सुदृढ़ीकरण र सीमापार ऊर्जा व्यापार विस्तारमा कोशी ढुंगा साबित भएको बताउनुभयो। यस्तै एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र एमसीसीका आवासीय राष्ट्रिय नियोग निर्देशक डायन फ्रान्सिस्कोले आयोजना तोकिएकै समयमा सकिनु प्रशंसनीय कार्य रहेको बताउनुभयो। भारतीय कम्पनी ट्रान्सरेल लाइटनिङ कम्पनीले 1,23,80,000 अमेरिकी डलर अर्थात झण्डै 1,89 करोड़ रूपियाँमा 21 महिनाभित्रमा यो ठेक्का पाएको आयोजना बीचमा केही समय रोकिए पनि द्रुत गतिमा काम गरेर पूरा भएको हो। नेपालतर्फको खण्ड तयार भएसँगै अब भारततर्फ विद्युत प्रवाहका लागि आवश्यक स्वीकृति र प्राविधिक प्रक्रिया अघि बढ़ाइनेछ। कपिलवस्तुको बाढ़गंगा नदीमा बाढ़ी आएपछि फँसेका 12 जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। उद्धार गरिएकामा 11 जना महिला र 1 जना पुरूष रहेको सशस्त्र प्रहरीले जनाएको छ। कपिलवस्तु नगरपालिका 6 बर्मेलीमा घाँस काट्न नदी पार गरेर वनतर्फ गएका उनीहरू ठूलो वर्षापछि बाढ़गंगा नदीमा 81 बाढ़ी आउँदा फँसेका थिए। सशस्त्र प्रहरी बल नेपाल नम्बर 28 गण हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले उनीहरूको सकुशल उद्धार गरेको हो। यसैबीच बाढ़गंगा नदीमै पौड़ी खेल्ने क्रममा हराएका एक बालकको खोजी भइरहेको छ। बाढ़गंगा नगरपालिका 8 16 वर्षीय रिदम लामा र 10 वर्षीय बुद्ध लामा पौड़ी खेल्न गएका थिए। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार 16 वर्षीय रिदमलाई सकुशल उद्धार गरिएको हो भने बुद्ध लामाको खोजी कार्य भइरहेको छ। नेपाल चीन उत्तरी कोरलामाका लोमान्थाङ चार नेचुङमा रहेको मुस्ताङ भन्सा कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 रूपियाँ राजस्व संकलन भएको छ। रसुवाको भोटेको सीमा भदौ 10 को बाढ़ीबाट रसुवागढ़ी केरूङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी बढ़ेको छ। भन्सार प्रमुख विदुर चुडालका अनुसार रसुवागढ़ी केरूङ नाका र सिन्धुपाल्चोकको तातोपारी नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कुरला नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम बढ़ेको हो। गत शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले 27,11,00,000 राजस्व संकलन गरेको छ। गएको भदौ 22 पछि मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड़को हाराहारीमा राजस्व संकलन हुने गरेको प्रमुख चुडालले बताउनुभयो। रूपन्देहीको तिलोत्तमा नगरपालिका 13 थारू कल्याणकारिणी सभा तिलोत्तमा नगर समितिद्वारा निर्माण गरिएको थारू सांस्कृतिक प्रवर्धन संग्रहालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ। थारू कल्याणकारिणी सभा तिलोत्तमा नगर समितिको 13 साधारण सभा पनि सम्पन्न भएको छ। यस्तै 4 अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ। यस्तै बढ़की आइतबार एकसाथ 3 कार्यक्रम आयोजना गरिएको जानकारी आयोजक पक्षले जनाएका छन्। तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वर देवी चौधरीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बोल्दै चौधरीले थारू समुदायको भाषा संस्कृति संस्कार र परम्पराको संरक्षण तथा प्रवर्धनमा स्थानीय सरकार सकारात्मक रहेको बताउनुभयो। सांस्कृतिक सम्पदाको संरक्षणसँगै भावी पुस्तालाई आफ्नै मौलिक पहिचानसँग जोड्न संग्रहालय तथा सांस्कृतिक केन्द्रको निर्माण गरिनु महत्वपूर्ण हुने उहाँले बताउनुभयो। थारू कल्याणकारिणी सभाका केन्द्रीय सदस्य शान्ता नारायण चौधरीले थारू समुदायको सांस्कृतिक पहिचानलाई राष्ट्रिय स्तरमा स्थापित गर्न संस्थागत रूपमा थप प्रभावकारी काम गर्नुपर्ने बताउनुभयो। थारू कल्याणकारिणी सभा रूपन्देहीका जिल्ला अध्यक्ष कमल नारायण चौधरीले थारू समुदायको अधिकार पहिचान र संस्कृतिको संरक्षणका लागि संस्थाले निरन्तर काम गर्दै आएको बताउनुभयो। संस्थाका उपाध्यक्ष कलम्बी थारूको स्वागत तथा सचिव दिननाथ कंवरको सञ्चालन रहेको कार्यक्रममा संस्थाका सल्लाहकार पञ्चराम चौधरी थारू कल्याणकारिणी सभा जिल्ला समिति सदस्य व्यासमुनि थारू अयोध्या प्रसाद चौधरी थारू समुदायका अगुवा जनप्रतिनिधि एवं स्थानीय लगायतको उल्लेख्य सहभागिता थियो। र नेपालमा पहिलोपटक भएको पुरूष फ्रेन्चाइज नेपाल भलिबल लीग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि चुमेको हो। उपाधिसँगै अन्नपूर्णले 20,00,000 रूपियाँ प्राप्त गरेको छ। अन्नपूर्णले 25-15 25-20 र 25-18 को सोझो सेटमा जित निकाल्न सफल भयो। अन्नपूर्ण लीग चरणमा शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको थियो। कर्णालीले भने प्लेअफमा काठमाण्डु रेड्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। आज हरितालिका तीज गाउँ शहरमा तीजको रौनक बढ़दो। महिला दिदी बहिनी जम्मा भएर एक आपसमा खुशी साटासाट गरी मनाइदै भोटेकोशी बाढ़ी हिम पहिरोका कारण आएको तथ्यसहित सरकारी प्रतिवेदन सार्वजनिक। हिम पहिरो खस्दा 5.2 म्याग्निच्यूड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड। मलेसिया रोजगारीमा सीमित म्यान पावर कम्पनी छनौटपछिको विवाद झन पेचिलो बन्दै कूटनैतिक पहल भइरहेको सरकारको भनाई। भोटेकोशी बाढ़ी प्रभावित परिवारलाई थायी आवास नभएसम्म आवास भाड़ा तथा खर्च व्यवस्थापन सरकारले गर्ने। ऊर्जा जलस्रोत मन्त्रालयले भोटेकोशी विनाशकारी बाढ़ीको वैज्ञानिक आधार र प्रमाणको अध्ययन प्रक्रिया अघि बढ़ाउँदै एमसीसी अन्तर्गत 18 किलोमिटर विद्युत प्रसारण लाइन निर्माण सम्पन्न। शिलान्यास भएको 9 महिना भित्रै सकियो काम। कपिल वस्तुको बाढ़गंगा नदीमा 81 बाढ़ी आउँदा फँसेका 12 जनाको सकुशल उद्धार, 1 जना अझै बेपत्ता। मुस्ताङ भन्सारमा राजस्व संकलनमा वृद्धि, 15 दिनमै 1,78,00,000 रूपियाँ बराबरको राजस्व संकलन। तिलोत्तमामा थारू सांस्कृतिक प्रवर्धन संग्रहालयको नवनिर्मित भवन उद्घाटन अधिवेशन पनि सम्पन्न। र पहिलो संस्करणको एनभीएल उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो। रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।
1: भटेकोशी बाढी प्रभावितलाई आवास खर्च दिइने बाल बालिकामा मानसिक विचलनको जोखिम असोज एकदेखि कृष्णभीरको नयाँ ट्र्याकमा सवारी साधन सञ्चालन हुने
2: कुलेखानीका तीनवटै आयोजनाबाट बिजुली उत्पादन एमसीसी अन्तर्गत नेपाल भारत सीमापार प्रसारण निर्माण देउबा नेतृत्वको कार्य समिति सदस्यलाई समेट्ने कांग्रेस संस्थापनको निर्णय
1: कोशी प्रदेशमा सरकारका स्थायी संरचना निर्माणमा अलटाल चीनसँगको व्यापारमा कोरोला नाकाको भर केराले मूल्य पाउँदा दाङका

0: साझा खबरको सबैभन्दा शुरूमा होल्डिङ सेन्टरमा बस्न नचाहने बाढ़ी प्रभावितहरूलाई सरकारले आवास खर्च दिने तयारी गरेको प्रसंग।
1: रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावित परिवारलाई सरकारले प्रत्यक्ष नगद राहत उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्री परिषदको निर्णय अनुसार पूर्ण रूपमा घर क्षति भई बसोबास अयोग्य भएका परिवारलाई अस्थायी बसोबास र जीविकोपार्जनका लागि मासिक नगद सहायता दिने भएको हो। सरकारले चारजनासम्म सदस्य भएका परिवारलाई प्रति महिना 15,000 रूपियाँ उपलब्ध गराउने र चार भन्दा बढ़ी सदस्य भएका प्रत्येक थप सदस्यका लागि मासिक 2,000 रूपियाँ थप गर्ने व्यवस्था गरेको छ। यो सहायता अधिकतम 6 महिनासम्म प्रदान गरिने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
2: पूर्ण रूपले क्षति भई बसोबास गर्न अयोग्य निजी आवासका प्रभावित परिवारहरूले जुन अहिले होल्डिङ सेन्टरमा नबसी निजी ढंगले अस्थायी बसोबास व्यवस्थापन गर्न चाह्यो भने त्यस्ता परिवारको लागि चाहिँ वैकल्पिक बसोबासको व्यवस्था नहुन्जेलसम्मका लागि बढ़ीमा 6 महिनासम्मलाई तत्काल राहत स्वरूप भनेर चारजनासम्मको सदस्य संख्या भएकालाई चाहिँ प्रति परिवार 15,000 र सोभन्दा बढ़ी सदस्य भएको परिवारलाई चाहिँ प्रति सदस्य थप 2,000 प्रति महिना दिने भन्ने जुन क्याबिनेटको 25 गतेको निर्णय अनुसार प्राधिकरणले पनि यो सर्कुलर गरिसकेको अवस्था छ। हाम्रो रेकर्ड अनुसार चाहिँ करिब 4,000 जना जुन सेल्टरमा बस्नु भएको छ उहाँहरू मध्ये हामीले तत्काललाई चाहिँ को को चाहिँ भाडामा सरकारले तोकेको रकम लिएर बस्न चाहनुहुन्छ उहाँहरूको चाहिँ टेन्टेटिभ केही प्रतिशत चाहिँ हामीले लिइसकेका छौँ। अलि धेरै नै त्यहाँ बसेको जनसंख्या चाहिँ भाडामा बस्न इच्छुक पनि देखिनु भएको छ।
1: यो सुविधा होल्डिङ सेन्टरमा नबसी आफैले वैकल्पिक अस्थायी बसोबासको व्यवस्था गर्ने प्रभावित परिवारलाई लक्षित गरिएको हो। यदि कुनै परिवारले नगद राहत लिन नचाहेमा सरकारले नै अस्थायी आवासको व्यवस्थापन गर्ने विकल्प पनि खुला राखिएको छ। सरकारले प्रारम्भिक क्षति मूल्यांकन सम्पन्न गरिसकेको र विस्तृत आवश्यकता मूल्यांकन प्रक्रिया जारी रहेको समेत जनाएको छ। सोही आधारमा पुननिर्माण तथा पुनर्स्थापना कार्यलाई तीव्रता दिइने तयारी छ। हालसम्म विभिन्न जिल्लाका 33 होल्डिङ सेन्टरमा 2,500 भन्दा बढ़ी प्रभावितले आश्रय लिइरहेका छन्। राहत उद्धार तथा पुनर्स्थापनाका लागि तीव्र रूपमा काम अघि बढ़ाइरहेको समेत प्राधिकरणले जनाएको छ।
0: यसैबीच सदरमुकाम धुन्चेबाट स्याप्रोबेसीतर्फ जाँदा करिब 13 किलोमिटर सड़क सुरक्षित नै छ। 12 घुम्ती भन्दा माथिका बस्ती र सड़क खण्डहर बनेका छन्। सड़क सञ्जालमा रसुवा जोड़िँदैछ। चिलिमेमा उद्धारको प्रयास पनि चलिरहेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। यसैबीच 103 जनाको शव भने आफन्तलाई बुझाइएको छ। भदौ 10 गतेको भोटेकोशी बाढ़ीमा परि ज्यान गुमाउने मध्ये 103 जनाको मात्रै शव आफन्तलाई हस्तान्तरण गरिएको हो। मृतक मध्ये विभिन्न स्थानमा पहिचान खुल्ने अवस्थामा भेटिएका 103 वटा शव आवश्यक कानूनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाइएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्ले जानकारी दिनुभयो।
3: त्यो शवहरूबाट निकालिएको पोस्टमार्टम डीएनए स्याम्पल टिथ बोनहरू यी दुवैको परीक्षण शुरूबाट नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा त्यो गरी दुई ठाउँमा दुई दुईवटा टिम गरेर 4 टिमले अहोरात्र 24 घण्टा बिना बिदा प्रोफाइलिङमा लाग्नु भएको अवस्था छ। समय धेरै लाग्ने छ किनभने टिथ बोनमा डीएनए निकाल्न कम्तीमा 4 दिन एकजना व्यक्तिको 4 दिन लाग्ने अवस्था छ। ब्लडबाट कम्तीमा 2 दिन लाग्दो रहेछ र त्यसमा पनि डीएनए प्रोफाइलिङको लागि नेपाल प्रहरी अर्थात राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको त्यो क्षमताको साथसाथै त्यहाँको जनशक्ति त्यहाँको स्रोत साधनको साथसाथै हामीले छिमेकी मित्र राष्ट्रहरू इण्डिया चाइना कोरिया सिङ्गापुर लगायतको देशहरूबाट हामीले मेसिन जनशक्ति स्रोत साधनहरू पनि ल्याएको अवस्थाहरू छ।
0: अधिकांश शव पहिचान खुल्न नसक्ने अवस्थामा भेटिएका थिए। ती शव चितवन काठमाडौँ पाल्पा नवलपरासी लगायतका जिल्लामा जमीन मुनि सुरक्षित रूपमा व्यवस्थापनको काम पनि अगाडि बढ़ाइएको छ। बाढ़ीले रसुवा नुवाकोट धादिङ लगायतका जिल्लामा मृत्यु र बेपत्ता भएका बाबुआमाका 102 जना बाल बालिकालाई आश्रय स्थल अर्थात होल्डिङ सेन्टरमा राखिएको छ। राष्ट्रिय बाल अधिकार परिषदले स्थानीय तह सुरक्षा निकाय र होल्डिङ सेन्टरबाट लिएको विवरण अनुसार बालिका 49 जना र बालक 53 जना गरेर कुल 102 जनालाई राखिएको हो। परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बाढ़ीले कति बाल बालिकालाई बेपत्ता बनायो र यसबारेमा थप विवरण माग गरे पनि प्राप्त हुन सकेको बताउनु भएको छ। उहाँले बाढ़ीमा कुल 1,500 भन्दा बढ़ी बाल बालिकाको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको पनि बताउनुभयो। बाढ़ी प्रभावित बाल बालिकामा मानसिक विचलनको जोखिम र अपनाउनु पर्ने सावधानी बारेको विशेष कुराकानी केही बेरमा सुन्न सक्नुहुनेछ।
1: पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा बनाइएको नयाँ

0: ट्रैक सड़कको नयाँ ट्रैकको परीक्षण भएको छ। निर्माणको अन्तिम तयारीमा रहेको ट्रैकको हिजो गरिएको परीक्षण सफल भएसँगै एक असोजबाट यातायात पूर्ण रूपमा खुला गर्ने तयारी गरिएको हो। त्रिशुली नदीमा आएको बाढ़ीले सड़कको तल्लो भूभाग कटान गरेपछि 14 भदौमा कृष्णवीरमा करिब 100 मिटर सड़क भाँसिएको थियो। त्यसपछि पृथ्वी राजमार्ग ठप्प छ। पश्चिम नेपालबाट काठमाडौँमा आउजाउत गर्ने सवारी साधन प्रभावित भएका छन्। सोही कारण काठमाडौँमा खाद्यान्न, ग्यास, निर्माण सामग्री लगायतका अत्यावश्यक वस्तु आपूर्ति श्रृंखला प्रभावित भएको छ। हाल वैकल्पिक मार्ग प्रयोग भइरहेको छ। काठमाडौँभित्रिने मुख्य सड़क अवरूद्ध भएपछि सड़क विभागले 19 भदौदेखि सोही स्थानको माथिल्लो क्षेत्रबाट नयाँ ट्रैक खोल्न शुरू गरेको र यो ट्रैक असोज 1 गतेदेखि पूर्ण रूपमा संचालनमा आउने गरी काम भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले बताउनुभयो।
1: परीक्षणको रूपमा त्यही होल्डिङ भएका गाडीहरू, ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू, केही बसहरू, केही चाहिँ साना गाडीहरू पास गराउने काम भएको छ। अब परीक्षणमा चाहिँ अब राम्रै देखिया छ होइन। अब यो नाली खन्ने र ग्राभेल हालेर त्यसलाई चाहिँ अझ व्यवस्थित बनाउनको लागि हामीलाई अझै 2-3 दिन जति समय लाग्छ। अब यही अवस्था रह्यो, फेरि मौसमले पनि साथ दियो भने अब चाहिँ कृष्णवीरको पहिरोको जुन निर्माण गर्ने कार्य छ त्यो काम चाहिँ मंगलबार बेलुका अथवा बुधबार बिहानसम्म कम्प्लिट भएर हामीले चाहिँ टुवे रूपमा सवारी साधन आवागमन गराउन सक्छौ भन्ने।
2: कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको हिजोको बैठकले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्य समितिमा रहेका सबैलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ। असोज 3 शुरू हुने महाधिवेशनमा सहभागी हुने तत्कालीन सदस्य सबै वर्तमान केन्द्रीय कार्य समितिमा मनोनयन गर्ने निर्णय पार्टीले गरेको हो। 15 महाधिवेशन प्रक्रियामा सहभागी हुँदा विशेष केन्द्रीय महाधिवेशन सम्पन्न हुनु पूर्व पार्टीका तत्कालीन केन्द्रीय कार्य समितिका साथीहरूलाई केन्द्रीय कार्य समितिको सदस्यको हैसियतमा सहभागिताका लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय बैठकले गर्छ। केन्द्रीय कार्य सम्पादन समितिको निर्णयमा उल्लेख गरिएको छ। महामन्त्री प्रदीप पौडेलले पूर्व सभापति देउवादेखि विशेष महाधिवेशनपछिको केन्द्रीय कार्य समितिमा नरहेका सबैलाई केन्द्रीय सदस्य बनाएर महाधिवेशनको प्रक्रियामा लैजान चाहेको बताउनुभयो। हिजोको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै नेता चन्द्र भण्डारीले भन्नुभयो,
3: 14 महाधिवेशनका नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरू त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ यो 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ र केन्द्रीय सदस्यहरू आज समितिको बस्नुहुन्छ। त्यसकारण अन्तिम हुँदै जाँदा सबै साथीहरू यसमा सहभागी हुनुहुन्छ।
2: मुख्य मुद्दा रहेको समायोजनको विषयदेखि महाधिवेशन आयोजक समिति, निर्वाचन समिति, विधान मस्यौदा समिति र अनुशासन समिति लगायत सबैमा सहमति अनुसार अघि बढ़ने गरी यसअघि तत्कालीन कार्यवाहक सभापति खड्काले पठाएको 8 मुद्दा माग्ने सम्बोधन हुने निर्णय कांग्रेसको हिजोको बैठकले गरेको हो। समायोजनका लागि विधानको व्यवस्था नै निलम्बन गर्न समेत तयार रहेको नेताहरूले बताएका छन्। सभापतिलाई केन्द्रीय कार्य समितिमा 61 सदस्य मनोनयन गर्ने अधिकार पनि छ। यसअघि थापाले 19 मनोनयन गरिसक्नु भएको छ। विधान अनुसार बाँकी सदस्य मनोनयन गर्ने अधिकार पनि सभापति थापालाई छ। त्यसभन्दा बढ़ी मनोनयन गर्न परेमा विधानको व्यवस्था निलम्बन पनि गर्न सकिने नेताहरूले बताएका छन्।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोशी बाढ़ी प्रभावित बालबालिकालाई समुदायमा अन्तर्घोलनको आवश्यकता,
4: त्यो कम्युनिटीमै कतिवटाको गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ, थाहा पाउँछ उसले होइन, उनीहरू बीचमै एक खालको विस्तार साथित्व बल्ला।
2: कुलेखानीका 3 आयोजनाबाट बिजुली उत्पादन, एमसीसी अन्तर्गत नेपाल भारत सीमापार प्रसारण लाइन निर्माण, कोशी प्रदेशमा सरकारका स्थायी संरचना निर्माणमा पनि अलटाल लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
6: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
5: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
6: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
7: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
5: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अर्थतन्त्रमा एकपछि अर्को धक्का शीर्षकमा खबर प्रकाशित छ। यसलाई कृष्ण रिजालले लेख्नु भएको छ। 2072 भूकम्पले थिलथिलो बनाइएको देशको अर्थतन्त्र तंग्रिन नपाउँदै तराई मधेसको बाढ़ी हुँदै कोरोना महामारीसम्मले थप जर्जर बनायो। आर्थिक गतिविधि चलायमान हुने अपेक्षाका बीचमा अहिले भोटेको श्री बाढ़ीले अकल्पनीय मानवीय क्षतिसँगै भौतिक पूर्वाधार तस नस बनाएको छ। त्यस्तै बाढ़ी प्रभावितलाई थायी आवास नबनेसम्म सरकारले मासिक खर्च दिने खबर पनि प्रकाशित छ। त्यस्तै भित्र पृष्ठमा कृष्ण भीरमा बनाइएको नयाँ ट्र्याकको परीक्षण सफल शीर्षकको खबर छ। एउटै समूहसँग 10 ग्यास उद्योग शीर्षकमा पनि आजको नयाँ पत्रिकाको भित्र पृष्ठमा खबर प्रकाशित छ। यसलाई अजित अधिकारीले लेख्नु भएको छ। 7 समूहसँग मात्र 30 ब्राण्डका उद्योग, एउटै समूहले एउटा मात्रै ब्राण्ड प्रयोग गर्ने हो भने हाल कायम 58 उद्योगको संख्या 35 झर्नेछ। बाढ़ीबाट क्षतिग्रस्त जहेरे सब स्टेशन पुनः सञ्चालनमा शीर्षकमा खबर छ। एमसीसीको 18 किलोमिटर सीमा पार प्रसारण लाइन तयार, पुसदेखि सञ्चालनमा ल्याइने शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। एमसीसी अनुदान अन्तर्गतको 400 केवी क्षमताको 18 किलोमिटर लामो न्यू बुटोल नेपाल भारत सीमापार प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। एमसीसी अनुदान अन्तर्गत 4 प्रसारण लाइन, 3 सब स्टेशन र 2 सड़क गरेर 9 परियोजना बन्दैछन्। त्यसमा पहिलो परियोजनाका रूपमा हिजो 18 किलोमिटर लामो सीमापार प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो। यस्तै भित्रपृष्ठमा जनकपुरमा पोखरी अतिक्रमण हटाउन अन्तिम मौका शीर्षक खबर छ भने भोटेकोशी महाविपत्तिपछि 170 बाल बालिकालाई संरक्षण दिन कास्कीका बाल गृह तयार शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै आजको कारोबार दैनिकको पहिलो पृष्ठमा तथ्याङ्कले भन्छ विपदपछि लगानी बढ्छ, यसपटक के होला शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर प्रकाशित छ। मुलुकमा विभिन्न समयमा घटेका प्राकृतिक विपद पछिका केही वर्षहरूमा निजी क्षेत्र र सरकारले पुनरुत्थान र पुननिर्माणका अभियान चलाउँदा बैंकहरूको कर्जा लगानी बढ़ेको उदाहरण छ। भदौ 10 भटेकोशीमा आएको विनाशकारी बाढ़ीले खर्बौं रूपियाँ बराबरको क्षति पुर्याएको छ। यसको पुननिर्माणका लागि मात्रै 7.25 रूपियाँ आवश्यक पनि अनुमान सरकारको छ। यस्तो आगामी दिनमा बैंकहरूको कर्जा लगानी के होला अहिले यसको चासो बढ़ेको छ। विगतमा नेपालले भोगेका विभिन्न विपदपछि लगानी बढ़िरहेको तथ्याङ्क हेरेर चालू आर्थिक वर्षमा पनि लगानी बढ़न सक्ने आकलन विज्ञहरूले गरेका छन्। त्यस्तै चीनसँगको व्यापारमा कोरला नाकाको भर शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको छ। उत्तरी छिमेकी चीनसँगको व्यापारका लागि प्रयोग हुँदै आएका रसुवा र तातोपानी नाका प्राकृतिक विपत्तिका कारण प्रभावित भएपछि नेपाल चीन व्यापारका लागि मुस्ताङको कोरला नाकाको भर पर्नुपर्ने अवस्था आएको छ।
2: कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा अल्टाल शीर्षकमा विनोद सुवेदीले विराटनगरबाट नागरिक दैनिकमा लेख्नु भएको खबर छ। कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा आलताल भइरहेको उल्लेख छ। प्रदेश सरकार स्थापनाको 9 वर्षसम्म पनि कार्यालय सहितका स्थायी संरचना निर्माण नभएको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबर छ। राप्ती नदीमा घडियाल गोही जोगाउने चुनौती शीर्षकमा अर्जुन ओलीले नेपालगंजबाट लेख्नु भएको हो। बाँके राष्ट्रिय निकुञ्जले 3 वर्षदेखि मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने बाँकेको राप्ती नदीमा दुर्लभ प्रजातिका घडियाल गोही छाड्दै आएको छ। निकुञ्जले अहिलेसम्म 3 पटक गरी 25 गोही राप्तीमा छोडिसकेको छ। बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रबाट ल्याएर छाडिएकामा पछिल्लो समयमा ती गोही भने कतै नदेखिएको खबरमा उल्लेख गरिएको छ। अर्को खबर थारूले मनाए अटवारी पर्व शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको हो। थारू जानकारहरूका अनुसार द्वापर युगमा 5 पाण्डव मध्ये भीमले रोटी पकाइरहेका थिए। त्यही बेला दानवहरूसँग 5 पाण्डवको युद्ध चल्यो। बलवान भीमकै कारण त्यो युद्ध 5 पाण्डवले जितेको अहिले अटवारी पर्वको सन्दर्भमा त्यसबारेमा व्याख्या र वर्णन भइरहेको उल्लेख गरिएको छ। भूकम्पले चर्किए लोमान्थाङका सयौं घर शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर छ। भूकम्पले हिमालपारीको जिल्ला मुस्ताङको माथिल्लो क्षेत्रका घरमा व्यापक क्षति पुर्याएको पाइएको छ। गत मंगलबार राति 9:53 जाँदा मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर 5.3 म्याग्नेच्युडको भूकम्प गएको थियो। अर्को खबर गोर्खापत्र दैनिकको भित्रीपन्नामा केराले मूल्य पाउँदा किसान उत्साहित भएको बारेमा छापिएको छ। घोराईको खबर हो। चाडपर्वको समयमा केराले राम्रो मूल्य पाउँदा दाङका केरा उत्पादक किसान उत्साहित बनेका हुन्। गत वर्ष केराले मूल्य नपाउँदा निराश बनेका किसान यस वर्ष भने उत्साहित भएको पनि उल्लेख गरिएको छ। कति सम्भव छ हेटौँडा काठमाडौँ रोपवेको पुनर्जीवन शीर्षकमा भौज प्रसाद यादवले लेख्नु भएको खबर पनि छापिएको छ। आँसु थाम्दै बगरमा खोज तलास शीर्षकमा वीरेन्द्र ओलीले देवीघाट नुवाकोटबाट लेख्नु भएको खबर छापिएको छ भने रोग लाग्न नदिन विशेष अभियान चलाइएको बारेमा सरोज ढुंगेलले लेख्नु भएको छ। प्रमको भ्रमण पर्यटन पुनरुत्थानको ढोका खोल्ने अवसर शीर्षकमा मिनराज भण्डारीले लेख्नु भएको छ भने हुने भयो सरकारी भवनको बीमा बागमती प्रदेश सरकारले शुरू गर्ने शीर्षकमा अर्को खबर छ। भूकम्प र गत वर्षको जेन्जी आन्दोलनमा अर्बौं रूपियाँको क्षति बेहोरेपछि अन्तत सरकारी सम्पत्तिको बीमा गर्ने प्रक्रिया अगाडि बढ़ने भएको हो। कान्तिपुर दैनिकको भित्री पन्नामा भोटेकोशी बाढ़ीपछिका 15 कोरला नाकामा उठ्यो 1.5 अर्ब राजस्व शीर्षकमा दीपक परियारले पोखराबाट लेख्नु भएको छ भने कुलेखानीका तीनै आयोजनाबाट बिजुली उत्पादन शीर्षकमा प्रताप विष्टले लेख्नु भएको छ। विद्युत प्राधिकरणको ब्याकअप मानिएको कुलेखानी आयोजनाको जलाशयबाट दिनको 20-25 सेन्टिमिटर पानी खपत हुने गरेको छ। ऐन संशोधनले केन्द्रीय बैंकको स्वायत्तता गुम्ने जोखिम शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको खबर छ। अर्थ समितिले एकातिर राष्ट्र बैंकलाई निर्देशन दिने सरकारको अधिकार यथावत राखेको छ, अर्कोतिर गवर्नरको कार्यकाल 3 कायम गरी बाँकी 2 निर्णय सरकारले गर्न पाउने गरी राष्ट्र बैंक सम्बन्धी विधेयक संशोधन गरेको छ। व्यापारिक नाका रसुवा गढ़ी नै बनाउने गृह कार्य शीर्षकमा गौरव पोखरेल र विमल खतिवडाले लेख्नु भएको खबर पनि छापिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई आक्रमण रोक्न चेतावनी दिनुभएको छ। रूसमा डिजेल इन्धनका रिफाइनरीमाथि आक्रमण बढ़ेको भन्दै यस्तो कार्य नगर्न समेत निर्देशन दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। ट्रम्पले अन्य क्षेत्रमा आक्रमण गर्न सक्ने भए पनि डिजेल इन्धनमाथि आक्रमण हुँदा अभाव सृजना हुने भन्दै रोक्न आदेश दिएको बताइएको हो। यमनमा इरान समर्थित हुती लड़ाकू र साउदी समर्थित सरकार बीचको लड़ाई बढ़ेपछि यस साता 2,000 भन्दा बढ़ी मानिस विस्थापित भएको संयुक्त राष्ट्र संघले जनाएको छ। एक सातामा लामो हुती आक्रमणले यमनको रेड सीको बाँकी तट र केही रणनीतिक टापु कब्जा गरेर रणनीतिक बाब अल मन्दाब जलमार्गमा आफ्नो पकड़ र बलियो बनाउँदै गर्दा 10,000 मानिसहरू त्यहाँबाट भागेको राष्ट्रसंघले जनाएको हो। र साउदी अरबमा सुरक्षा चुनौती बढ़ेको छ। इरान र उसका क्षेत्रीय सहयोगीहरूबाट बढ़दो सुरक्षा चुनौतीका बीचमा साउदीमा सुरक्षा चुनौती बढ़ेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। सबैभन्दा महत्वपूर्ण सहयोगी संयुक्त राष्ट्र अमेरिकाको पछिल्लो नीतिलाई लिएर पनि अनिश्चितता बढ़ेको बताइएको छ।
2: साझा खबरमा अब खेल खबर। एसीसी प्रिमियर कपको उपाधि जितेको नेपाली क्रिकेट टोली हिजो राति स्वदेश फर्किएको छ। मलेसियामा शनिबार सम्पन्न फाइनलमा यूएईलाई पराजित गर्दै उपाधि जितेको र एसिया कपमा छनौट भएको नेपाली टोली राति नेपाल आइपुगेको हो। विमानस्थलमा भव्य स्वागत गरिएको छ। आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल ओलम्पिक कमिटिले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा जापान जाने अन्तिम टोली हिजो सार्वजनिक गरेको हो। टोलीमा दिपेन्द्र सँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल पनि रहनु भएको छ। ट्रेड माण्डुले फ्लड रिलीफ 10 के ट्रेल रन आयोजना गर्ने भएको छ। ट्रेड माण्डुका संस्थापक तथा अल्ट्रा रनर रशीला तामाङको समय जगत्वमा भोटेकोशी क्षेत्रमा आएको बाढ़ीबाट प्रभावितको सहयोगार्थ ट्रेल रन आयोजना गर्न लागिएको जानकारी दिइएको छ। र पोखरा वारियर्सले इण्डोर सुपर लीग सिजन 2 उपाधि उचालेको छ।
0: भोटेकोशी बाढ़ी प्रभावित बालबालिकामा मानसिक समस्याको जोखिम र अप्नाउनु पर्ने सावधानी कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: प्याज को गिरता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
12: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरमा अब भोटेकोशी बाढ़ी प्रभावित बालबालिकाको मानसिक स्वास्थ्यको कुरा। भोटेकोशी बाढ़ीका कारण प्रभावित बालबालिका र उनीहरूको मानसिक स्वास्थ्यका लागि अप्नाउनु पर्ने सावधानीका बारेमा चिकित्सा मनोविद CMC नेपालका प्राविधिक निर्देशक डाक्टर पशुपति महतसँग हामीले कुराकानी गरेका छौं।
4: एउटा आउँछ, अर्को आउँछ, अर्को आउँछ, बिस्तारै खेल्न थाल्छन्। उनीहरूको त्यो बिर्साई छिटो हुन्छ के ठाउँहरू बनाउला, के बनाउला, त्यो पेन्टको बारे, चित्रको बारे कुरा गर्न चाहे सोध्ने, नभए ए यस्तो बनाएछौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा सोध्ने, मनमा कस्तो लाग्यो यो गर्दा, मलाई अहिले त अलि राम्रो भएको छ, हल्का भएको छ, खुसी भएको छ। हो, उसले आफूलाई लागेको र तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि।
0: बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि पर्छ,
4: एकदमै पर्छ। उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैन कि, बालबालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ। त्यो भएर अब एडल्टहरू एकदमै सोकाकुलमा भए पनि बालबालिका एकैछिनमा के गर्न खोज्छ कि।
0: भोटेकोशी बाढी गइसकेपछि बालबालिकाहरू प्रभावित, यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि, अथवा फेरि दोहोरिने, अथवा कहीँ कुनै खेलौडामा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा।
4: दुःख लाग्दो एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने, बाउ आमा पनि छैनन्, एउटा बच्चा बाँचेको छ कि, अथवा एउटा 10-12 वर्षको नै छोरी छोरा बाँचेको छ कि।
0: सरकारले पछिल्लो विवरण चाहिँ 100 भन्दा बढी त्यस्ता अभिभावकविहीन बालबालिका भेटिए भनेको छ, अझै बढ्दै जाने होला,
4: बढ्दै जान्छन्। अझ त्यहाँ एउटा केस मलाई थाहा छ, त्यो चाहिँ सरकारको लिस्टमा आएको छ थाहा छैन, बाबामा बितिया छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकोमा छन्। तर काका काकीले के भनेको छैन, तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेको छ, भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब यही एउटा छोरी छ होइन, त्यो दाईको दाई भाउजूको, अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि।
13: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो, अथवा एउटा विज्ञको दृष्टिकोणबाट मानौ अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो, प्रष्ट भयो, तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिडा नहोस् भनेर अभिभावकले जुन सत्य छ बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ?
4: होइन, बताउनु चाहिँ जरुरी छ, आवश्यक छ, तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सियारकर्ता हुनुहुन्छ, जो अहिलेको गार्जेन हुनुभएको छ, उहाँलाई गाह्रो भएको छ नि। हामी जस्ता मान्छेहरूको मदत लिएर सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको हो भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त, मेरो पनि बितिया रहेछ, अब उसको मात्र होइन अरूको पनि धेरै बितिया छ।
13: त्यो बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन, समाजले गाउँले परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल,
4: बताउनु पर्यो भने पनि तयार गर्दै बिस्तार होइन, अब यस्तो यस्तो हो, हामीले उसले त देखाएको थिएन नि त्यो नानीले, त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन। उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुलमिल हुनु पर्यो, स्कुलमा पनि जानु पर्यो। अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ, थाहा पाउँछ उसले होइन, उनीहरू बीचमै एक खालको बिस्तारो साथीत्व बन्ला।
13: चिकित्सा मनोवेद डाक्टर पशुपति महतसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
0: बोटेकोसी बाढी प्रभावितलाई आवास खर्च दिने, बालबालिकामा मानसिक विचलनको जोखिम, असोज एकदेखि कृष्णभीरको नयाँ ट्र्याकमा सवारी साधन सञ्चालन हुने,
13: कुलेखानीका तीनवटै आयोजनाबाट बिजुली उत्पादन, एमसीसी अन्तर्गत नेपाल भारत सीमापार प्रसारण लाइन निर्माण, दिवबार नेतृत्वको कार्यसमिति सदस्यहरूलाई समेट्ने कांग्रेस संस्थापनको निर्णय,
0: कोशी प्रदेशमा सरकारका थाई संरचना निर्माणमा हालटाल, चीनसँगको व्यापारमा कोरोला नाकाको भर, केराले मूल्य पाउँदा दाङका किसान उत्साहित,
13: यमनमा युद्ध बढ्दा एक सातामै 2000 भन्दा बढ़ी विस्थापित युक्रेनलाई रूसको इन्धन डिपोमा आक्रमण रोक्न ट्रम्पको चेतावनी, साउदीमा सुरक्षा चुनौती,
0: र एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय टोलीको घोषणा, बाढ़ी प्रभावित क्षेत्रमा सहयोग जुटाउन ट्रेल रन हुने, इन्डोर सुपर लीग सिजन 2 को उपाधि पोखरालाई।
13: साझा खबर कन्तेमा कार्टुन हामीले आशिष खनाल माछापले बनाउनु भएको चिया गफ शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, नागरिकले सुशासन खोजिरहेका छन् र नेतृत्वमा पुगेकाहरूले सुशासनको लागि काम गर्ने बताइरहेका छन् तर बताए अनुसारको काम पूरा गर्न नसकेको बारेमा व्यङ्ग्य गर्न खोजिएको छ। एउटा बेन्च छ, 2 जना व्यक्ति छन्, एकजनाको हातमा चिया छ र अर्काको हातमा पत्रिका, सड़कमै बच्चा जन्माउन बाध्य शीर्षकमा त्यहाँ समाचार लेखिएको छ र नजिकै रहेका त्यहाँ चिया बनाउने एकजना महिलातर्फ फर्किँदै त्यो चिया पिराखेका व्यक्तिले केही भन्दैछन्। माथि यस्तो लेखेको छ, गरीबको चमेली बोलिदिने एकजना मेयर थिए, ती पनि फ्याट्टै प्रधानमन्त्री भए, अब को बोलिदिन्छ होला त।
0: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अलिला लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
1: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न।
4: घर, अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टू ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857723997 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली, तिलोत्तमा छ, गोरकट्टा।

0: दिलो तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाऊ न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फुर्ती नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याङ्गै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 96-36-111 र 98-26-21-354
6: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
7: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
8: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
7: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
11: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्यौ हँ 3 दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
12: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
13: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
12: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कुल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
13: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
11: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
14: एकअर्काको कामको सम्मान गरौ समाज परिवर्तनमा अग्रसर बनौ
15: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
16: हाम्रा सेवाहरू
15: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
16: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
15: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
16: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
15: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम, रूपन्देही,
17: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
18: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
19: बुटोल भएर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
20: हाम्रा सेवाहरू
19: जनरल फिजिसियन,
20: स्त्री तथा प्रसुति,
19: बाल रोग,
20: छाला तथा यौन रोग,
19: हार जोड्ने नसा तथा बात रोग,
20: टाउको तथा मनोरोग,
19: नाक कान घाँटी,
20: जनरल सर्जरी,
19: भिडियो एक्सरे,
20: डिजिटल एक्सरे,
19: ईसीजी,
20: डेन्टल तथा प्याथोलोजी,
19: फिजियोथेरापी
20: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
21: किशोर किशोरी, युवाहरू र 15-49 वर्ष समको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटिभ र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
22: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
23: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही,
24: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 0175268032,
25: मोबाइल 9857021835।

0: आशु घरनु
1: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460
0: आजको सन्दर्भ
2: नमस्कार रेडियो लुम्बिनीको नियमित कार्यक्रममा आजको सन्दर्भ स्तम्भबाट प्रविधिकार ओम पोखरेल सँगसँगै प्रकाश पाण्डेको हार्दिक स्वागत छ। आजको सन्दर्भ स्तम्भ हरेक दिन बिहान यसै समयमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्ज रेडियोको आफ्नै वेबसाइट www.radiolumbini.org विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। आजको सन्दर्भ स्तम्भमा हामी समसामयिक नयाँ ताजा जनचासो र जल्दा बल्दा विषयवस्तुलाई कुराकानीको प्रसंग बनाउने गर्दछौ र हाम्रा अतिथि महानुभावसँग प्रत्यक्ष संवादमा जोड़िने गर्दछौ। आज हरितालिका तीज हिन्दू महिलाहरूले श्रद्धा र आस्थाका साथ शिवको पूजा आराधना तथा व्रत बसेर मनाउने महत्वपूर्ण पर्व। पौराणिक मान्यता अनुसार भदौ शुक्ल तृतीयाका दिन पार्वतीले भगवान शिवलाई पतिका रूपमा प्राप्त गर्न गरेको कठोर तपस्यासँग पनि यो पर्वको ऐतिहासिकता र धार्मिकता जोड़िन्छ। त्यसैले तीज केवल व्रत र पूजाको पर्व नभई प्रेम आस्था पारिवारिक सुख शान्ति महिला एकता र सांस्कृतिक पहिचानसँग जोड़िएको पर्व पनि हो। खास गरी समय सँगसँगै तीज मनाउने शैलीमा परिवर्तन आएको छ। पछिल्लो पटक धार्मिक तथा सांस्कृतिक पक्षसँगै तीजमा भेटघाट दर्खाने तीजमा गीत संगीतहरू गाउने महिलाका सुख दुःख तथा अधिकारका विषयलाई पनि अभिव्यक्त गर्न थालेको छ। खास गरी अहिले पछिल्लो पटक चाहे तीजमा मौलिकता भन्दा पनि बढ़ी खर्चिलोपन र वास्तविकता भन्दा पनि अलिक पर गएर उड्यान ठ्याउला र अलिकति पचाउन गाह्रो हुने गीत संगीतहरू पनि तीजमा गाउने नाच्ने यस्ता खालका गीतहरूलाई बजारमा ल्याउने चलन बढ़दै गइरहेको छ। यसले वास्तवमा तीजको सांस्कृतिक र धार्मिक तथा ऐतिहासिक पक्षमाथि कस्तो प्रहार गरिरहेको छ देशमा अहिले विपदले पनि विभिन्न समयमा घेरिरहेको डेरा जमाइरहेको र देशमा विनाशकारी बाढ़ी आएको पछिल्लो सन्दर्भमा पनि खास गरी तीजको उल्लासमा केही कमी आइरहेको छ। खास गरी तीजको वास्तविक उद्देश्य र महत्व के हो बदलिदो समाजमा तीजको सांस्कृतिक स्वरूप कसरी परिवर्तन भइरहेको छ व्रत पूजा र परम्परा का पछाडि रहेका धार्मिक मान्यताहरू के हुन् नयाँ पुस्ताले तीजलाई कसरी अंगाल्नु पर्ला यो महत्वपूर्ण विषयमा आज हामीले ज्योतिषी विपिन भण्डारीसँग भलाकुसारी गर्दैछौ। विपिन भण्डारीज्यू यहाँलाई स्वागत छ रेडियो लुम्बिनीमा।
3: जय शम्भो राधे राधे हर हर महादेव स्वागत छ धन्यवाद छ हजुरलाई।
2: यो सबैभन्दा पहिला हरितालिका तीज भनेको के हो यसको धार्मिक र सांस्कृतिक महत्व चाहिँ
3: धन्यवाद छ प्रकाशजी। हरितालिका तीज भनेको विशेष गरी हिन्दू अथवा सनातन महिलाहरूले मनाउने एउटा छुट्टै किसिमको पर्व हो। यसको धार्मिक महत्व चाहिँ अब पौराणिक कालमा विभिन्न पुराणहरू अर्थात विशेष गरी शिव पुराणमा चाहिँ भगवान शिवलाई प्राप्ति गर्नको लागि पार्वतीले 107 व्रत गर्नुभएको थियो र त्यो व्रत विफल भएपछि भगवान शिवको शिवलाई नपाएपछि र पार्वतीले चाहिँ अनि अब हिमालयले चाहिँ अब विष्णुलाई मैले बिहा गरिदिन्छु भनेर पार्वतीलाई जबरजस्ती गर्दाखेरि पार्वती भागेर गइन्। भागेर गएपछि अनि त्यसपछि भगवान विष्णुको आराधना गरिसकेपछि विष्णुले चाहिँ ल तिमीले चाहिँ भगवान शिवको व्रत चाहिँ भाद्र शुक्ल तृतीयाको दिन पारेर कठोर तिमीले चाहिँ केही पानी पनि नखाइकन तिमीले चाहिँ व्रत गर। व्रत गरिसकेपछि तिमीले चाहिँ भगवान शिवलाई चाहिँ पतिको रूपमा पाउँछौ भनिसकेपछि उनले त्यही अनुसार गरेको भएर त्यो दिन चाहिँ उनको चाहिँ भगवान शिवलाई प्राप्त गरेर त्यो दिन विवाह भएको हुनाले यो पर्व रहन गएको र यो पर्व मान्ने के अरे हामीले मान्दै आएका छौँ। अब किनभने हरितालिका नामै आफैमा भगवान विष्णुसँग जोडिएको छ। हरि भनेको विष्णु, तालिका भनेको उहाँले बताएको नियमअनुसार पार्वतीले व्रत गरेर पति परमेश्वर पाएको हुनाले यो व्रतलाई शुरूआत गरेको यो पर्वलाई शुरूआत गरेको हो। यो त भयो धार्मिक महत्व। यसका चाहिँ अब सांस्कृतिक महत्व पनि कस्तो छ भने तपाईँको चाहिँ हामी असारदेखि विभिन्न धान खेतीहरू गर्छौँ, कृषि काममा हामी चाहिँ लाग्छौँ, साउनमा चाहिँ हामीले चाहिँ धान गोड्छौँ, अनि हामी दिनभर धान गोडेर धान खाने त्यसरी लगाएर हामी थाकित मुद्रामा हुन्छौँ र हामीले आफ्ना आफन्तजनहरूलाई भेट्न सक्दैनौँ। पहिला पहिला भेट्ने गाह्रो हुन्थ्यो, धेरै टाढा टाढा चेलीबेटीहरूलाई दिने चलन थियो। एकचोटि मेलमिलाप गरौँ, आफ्नो हालखबर बुझौँ, सबैलाई चाहिँ अब पारस्परिक सम्बन्ध जोडौँ भनेर यो पर्वले चाहिँ एउटा पारिवारिक माया ममता र एकता जोड्ने माध्यम पनि बनाएको थियो। यो आफैमा एउटा सांस्कृतिक रूपमा महत्व पनि थियो र अहिले सामाजिक रूपमा यसको महत्व कस्तो छ भने अब हामीले हाम्रो पहिरन नारीहरू जहिले पनि स्वर श्रृङ्गारमा सम्पूर्ण पूर्ण हुन्छन्। स्वर श्रृङ्गार लगाइसकेपछि साडी चुरा पोते ऐन सिन्दुर लगाइसकेपछि नारीहरूको अत्यन्तै राम्रो सबैभन्दा ठूलो गहना हो। यी पहिरनहरूले के देखाउँछ भने हाम्रो आफ्नो परम्परा संस्कृतिले हामीले चाहिँ झल्काइरहनुपर्छ, बचाइरहनुपर्छ भन्ने कुरा पनि देखाउँछ। तसर्थ धार्मिक सामाजिक र सांस्कृतिक मूल्य मान्यता अनुसार हरितालिका तिजको निकै ठूलो महत्व छ। त्यही अनुसार आज हाम्रो आज चाहिँ महिलाहरूको यस्तो महान पर्व रहनु भएको प्रभु।
2: अब जस्तो हिजो दर खाएका महिलाहरू चाहिँ आज दिनभरि निराहार व्रत बस्ने चलन छ होइन। अब आजै अब नाचगान पनि गर्ने, आजै व्रत बस्ने, अब हिजोको दर चाहिँ अब अलिकति अब पटक पटक खाने त्यो खालको अवस्था पनि अब कस्तो देखिएको छ भने अब महिलाहरूलाई अब बिरामी पार्ने खालको अवस्था सिर्जना हो कि अहिलेको अवस्था अब बर्खायाम पनि छ, यी यस्ता कुराहरूले चाहिँ गर्दाखेरि सक्ने त व्रत बस्ला, नसक्नेले व्रत बस्नै पर्छ भन्ने पनि छैन होला
3: होइन।
2: र व्रत बस्दाखेरि चाहिँ अब विवाहित महिलाहरू मात्रै बस्नुपर्ने हो कि अब अविवाहितले चाहिँ सुयोग्य वर पाऊ भनेर उनीहरू पनि बस्नुपर्ने हो, नबसे चाहिँ हुँदैन र के छ?
3: होइन यस्तो होइन, त्यो कुरा नबसे चाहिँ नगरे चाहिँ हुँदैन भने त्यो आफ्नो स्वेच्छाको कुरा पनि हो। परम्परा मान्दिन भन्नु अब हामीले के भन्न सकिन्छ र होइन। अब विवाहित महिलाहरूले आफ्नो श्रीमानको लामो आयुको लागि होइन उहाँहरूको सुस्वास्थ्य दीर्घायुको लागि बसिन्छ भने अविवाहित कन्याहरूले चाहिँ मैले पनि असल सुयोग्य सुशील मैले चाहिँ वर प्राप्त गर्न सकौँ ताकि मलाई सांसारिक सुख पनि दिन सकोस् र अन्तिममा गएर मैले चाहिँ श्रीमानकै कारणबाट मैले परम गति प्राप्त गर्न सकौँ भनेर हामीले खास व्रत उपासना गर्ने हो। हाम्रा धर्महरू यस्ता महत्वपूर्ण छन् जुन व्रतहरूले चाहिँ श्रीमानको हामीले गरेका पुण्यहरू चाहिँ डाइरेक्ट श्रीमतीलाई प्राप्त हुन्छ है हाम्रो धर्म संस्कृति, किनभने हामीले श्रीमती कुनै पनि धर्म हाम्रो हाम्रो शास्त्रमा चाहिँ हामीले हो श्रीमतीको पाणी ग्रहण गरेको, कन्यादान दिँदाखेरि हामीले समाजसम्म बुढियाउँला, तसर्थ हामीले गरेको पुण्य श्रीमतीले आधा प्राप्त हुन्छ। तर आज गरेको पुण्य अथवा यस्ता यस्ता व्रतहरू छन् जस्तो वट सावित्री व्रत, मंगल चतुर्थी व्रत, हरितालिका तीज व्रत जस्ता तीजहरू चाहिँ महिलाहरूले स्वयं व्रत गरेर आफूले संकल्प गरेर श्रीमानको लामो आयुको लागि श्रीमानको सुस्वास्थ्य दीर्घायुको लागि प्रदान गर्छन्। त्यो त अत्यन्तै सुन्दर पनि हो र अविवाहित कन्याहरूले किन गर्ने नगर्ने भन्ने कुरा चाहिँ अविवाहित कन्याहरूले चाहिँ गर्नुपर्छ, किनभने अहिलेको समय यस्तो चाहिँ तपाईँको चाहिँ प्रतिस्पर्धाको समय छ। अब मान्छे संस्कार संस्कृति भन्दा पनि देखावटीपनमा मान्छेले बढी चाहिँ मान्छे होमिएको छ, तसर्थ एउटा असल श्रीमान एउटा असल आफ्नो साथ जीवनसाथी नपरोस् भन्ने त कसलाई चाहना छ र होइन प्रभु। त्यसकारण गरेर यो गर्नुपर्छ। र अर्को तेस्रो कुरा तपाईँले दरको कुरा गर्नुभयो, दर भनेको दररी खाने भन्ने चलन होइन, दर भनेको मिलाएर खाने हो। त्यसलाई सन्तुलित मात्रामा मिलाएर खायो भने त्यसले कहिले पनि असर गर्दैन। हाम्रो नेपालीको बानी के छ, नपाउनेले केरा पा बक्रैसिँदै खायो भन्ने जस्तो बानी छ। तसर्थ त्यो नगरिकन त्यसलाई मात्रा मिलाएर खाएर आज त्यसले चाहिँ निराहार सक्नेले निराहार गर्नुहोस्, नसक्नेले फलाहार गर्नुहोस्, त्यो पनि नसक्नेले केही चिज खाएर व्रत गर्नुहोस्। बिहान खानुहोस्, दिउँसो नखानुहोस्, साँझ खानुसकेको यसरी होइन। हाम्रो धर्म हामीले त हाम्रो धर्मले रोगीलाई वृद्धलाई र बच्चालाई त छुट दिएको छ नि त हाम्रो धर्ममा होइन। तसर्थ गरेर आज हिजो दर खाएर आज व्रत गर्नलाई अत्यन्तै राम्रो पनि समय हो। आज भाद्र शुक्र तृतीयाको समय हो, भाद्र शुक्र तृतीयाको दिन हरितालिका तीजको ठूलो महत्व भएको हुनाले हरेक सनातनी महिलाहरूले चाहिँ आजको व्रत चाहिँ निराहारै गरेको मैले पाएको छु प्रभु।
2: अब जस्तो विशेष गरी व्रत बस्दा अप्नाउनु पर्ने विधि सामग्री के कस्ता प्रयोग गर्ने केही छ?
3: होइन यस्तो छ, यसमा आज चाहिँ बिहान उठ्ने अनि आफ्नो नित्य कर्म नुहाई धुवाई गरेर भगवान शिवलाई विशेष गरी अब मध्याह कालमा आज पूजा गर्नुपर्छ। तर महिलाहरूले चाहिँ अब समय अनुकूल मिलाएर गर्नुहुन्छ। तर भगवान शिवको पूजा जहिले पनि 12 बजेको बीचमा गरिन्छ, मध्याह कालमा गरिन्छ। भगवान शिवका मन्दिरहरूमा जाने, शिवलाई बेलपत्रहरू चढाउने पूजा सकिन्छ भने 16 उपचारले पूजा गर्ने, त्यो पनि नसके 10 उपचारले गर्ने, नभए 5 प्रकारले गर्दा पनि हुन्छ। र आफूले जे सामग्री जुटाउन सकिन्छ त्यही सामग्रीले गर्दा पनि हुन्छ। पार्वतीले उति बेला केही सामग्री नपाएर बालुवालाई चाहिँ सामान बनाएर पूजा गर्दाखेरि सिद्ध भएर अनि त्यो प्रभावले चाहिँ उनले आफ्नो श्रीमान प्राप्ति गरेकी हुन्, आफ्नो श्रीमान स्वयं महादेवलाई प्राप्त गरेको हुनुहुन्छ। सामान यो त्यो भन्दा पनि सबैभन्दा ठूलो कुरो मनमा श्रद्धा र आस्था हुनु पर्यो प्रभु।
2: हामी कुराकानीमा कुक्रममा छौं, तीजको धार्मिक महत्व के हो, यसको वास्तविक उद्देश्य र सन्देश के हो, बदलिदो समाजमा तीजको सांस्कृतिक स्वरूपको परिवर्तन कसरी भइरहेको छ, व्रत पूजा र परम्पराका पछाडि रहेका धार्मिक मान्यता, नयाँ पुस्ताले तीजको मौलिकता लगायत यसलाई कसरी अपनाउने र यसको सकारात्मक पक्षलाई कसरी आत्मसात गर्ने, यस्तै गरी तीजको धार्मिक सांस्कृतिक र सामाजिक पक्ष सँगसँगै अहिले पछिल्लो पटक जसरी तीजमा बदलाव आएको छ, तीजलाई अलिकति फरक धारबाट मनाउने प्रयास पनि गरिँदैछ, यो महत्वपूर्ण विषयलाई हामीले कुराकानीको प्रसंग बनाइरहेका छौं। हामीसँग हुनुहुन्छ ज्योतिषी विपिन भण्डारी। विपिन सर, अब जस्तो यस क्षेत्रमा पनि महिला दिदीबहिनीहरू चाहिँ अब तीज पर्वमा रमाइलो गर्ने, एक दुई महिना अगाडिबाटै डर खाने, जमघट हुने, यी लगायतका धेरै कर्महरूमा व्यस्त हुनुहुन्थ्यो, तर अहिले पछिल्लो पटक तीजको माहौल चाहिँ परिवर्तन हुँदै गएको छ। बजारमा तीजका विभिन्न गीत संगीतहरू गुन्जिन्छन् तर ती सुन्न लायक हुँदैनन् धेरै जसो, होइन? कसरी ट्रेनमा आउने, कसरी सामाजिक सञ्जालमा छाउने, त्यस्ता खालका गीतहरू चाहिँ बजारमा ल्याउन थालिएको छ। खास गरी अझ यो रत्यौली खेल्दाखेरि गाउने गीतहरूलाई अहिले चाहिँ बजारमा ल्याइएको छ। मेरा बहादुरी अनि के धान जति झिक्छु सुकाउँछु, यस्तै गीतहरू जसको उच्चारण चाहिँ त्यति पाच्य सुनिँदैन,
3: अलि लाज मर्दैन।
2: तपाईँ पनि युवा हुनुहुन्छ होइन, सँगसँगै ज्योतिषी पनि हुनुहुन्छ, यस्तो खालको ट्रेन चाहिँ जुन मौलाइरहेको छ यसले चाहिँ समाजलाई कतातिर डोराइरहेको छ जस्तो लाग्छ यसलाई?
3: पहिलो कुरो त राज्यले एउटा राम्रो नीति नियम बनाउनु पर्यो, संस्कार संस्कृति धर्म परम्परालाई बचाइराख्नको लागि। राज्यको फितलो नीतिको कारणले गर्दाखेरि यसरी व्यक्तिहरूले चाहिँ आफ्नो मनोमानी गर्न लागेको देखिन्छ। संस्कार बचाउने भन्दैमा चाहिँ सबै कुराहरू चाहिँ अब छाडा चाहिँ शब्दहरू राखेर आफ्नो मौलिक परम्परालाई भुल्दै जानु भएन, किनभने संगीतले मान्छेलाई चाहिँ एउटा मनलाई आनन्दित पार्ने मात्रै काम गर्दैन, गीत संगीतले आफ्नो देशको सही पहिचान दिने काम पनि गर्छ। किनभने संगीत भनेको एउटा यस्तो चिज हो जसले चाहिँ जस चाहिँ भाषा नबुझे पनि सुनिसकेपछि त्यसले मन र मस्तिष्कलाई आनन्द त दिन्छ, सँगसँगै देशको राष्ट्र र राष्ट्रियतालाई पनि त्यसले झल्काउँछ। तसर्थ यस्ता गीत संगीतहरू यदि कसैले निकाल्छ भने सरकारको चाहिँ माध्यमबाट सरकारी अनुमति लिएर अथवा यसको कुनै निकाय राखेर त्यसलाई चाहिँ पहिल्यैदेखि मूल्याङ्कन गरेर बल्ल चाहिँ त्यसलाई चाहिँ निकाल्ने एउटा माध्यम बनाउनु पर्छ भन्छु मैले। अब धेरै छन् त्यस्ता गीतहरू, अहिले त मान्छेहरूले भाइरल हुने न्युमा भाइरस कमाइरहेका छन् भन्छु मैले, किनभने मान्छेलाई एकचोटि भाइरल भइसकेपछि सानो न्यू भएपछि भाइरस लाग्छ, भाइरस त्यो मान्छे तुइन्छ, उयो हेलोजन बलम जस्तो हुनु भएन, हामी जिरवाडको बलब जस्तो भएर चम्किरहनु पर्यो। हिजोका गीतहरूले कति राम्रो सन्देश दिन्छे, हिजो आमा के अरे सासु बुहारी मिल्नुपर्छ, हामीले हाम्रो परम्परालाई जोगाउनु पर्छ, हामीले सबैलाई चाहिँ आदर सम्मान गर्नुपर्छ भनेर यस्ता यस्ता राम्रा मैले रामचन्द्र चाहिँ पौडेलको मैले गीत सुन्थेँ, मैले नेपाल टेलिभिजनमा साह्रै राम्रो चाहिँ गीत गाउनुहुन्थ्यो उहाँहरूले, होइन? अब हिजो चाहिँ राजु परियारले गाएका गीतहरू कस्ता राम्रा छन्। त्यसले गर्दाखेरि अहिले आएर यस्ता विकृति जान्ने गीतहरू अब यस्तो छ कि कोही कोही गीतहरू चाहिँ अब त्यो सुन्न लायकै छैनन्। त्यसले गर्दाखेरि यो एउटा पश्चिमा चाहिँ संस्कृतिले अथवा चाहिँ विदेशी ट्रेनले गर्दाखेरि अलिकति मान्छे मोडन हुनुपर्छ, मान्छे फरक हुनुपर्छ भनेर देखाएको होला, तर त्यसले फरकपना देखाउँदैन कि त्यसले आफैलाई नै चाहिँ पछाडि पारिरहेको छ भन्छु मैले चाहिँ। हेर्नुहोस्,
2: अब जस्तो तीजमा चाहिँ देखासिखी खर्च गर्ने, गरगहनाहरू चाहिँ लपक झपक लगाउने, महँगा पहिरनहरूमा चाहिँ देखिने र देखासिखीलाई लिएर पनि धेरै समाजमा चाहिँ आलोचना हुने गरेका छ, खास गरिकन यसले तीजको मौलिकतामा असर पारेको जस्तो लाग्छ कि लाग्दैन?
3: होइन, बेसरी लाग्छ। यो त मलाई त के लाग्छ भने हुन त यो सुनिरहँदाखेरि महिला दिदीबहिनीहरूले मलाई गाली गर्नुहोला, पक्कै पनि मैले चाहिँ गाली गरे पनि म सहन सक्छु। तीज चाहिँ महिला दिदीबहिनीले चाहिँ तीज एउटा यस्तो अहिले भएको छ कि फेसन डिजाइनिङ जस्तो भएको छ कि,
2: हजुर,
3: होइन, एउटा फेसन सो जस्तो भएको छ कि। तीज कुनै पनि हाम्रो परम्परा चाहिँ फेसन सो होइन, हाम्रो परम्परा भनेको हामीले हाम्रो आत्माबाट भाइचाराको बन्धुत्व चाहिँ अपनाएर हामीले सबैलाई चाहिँ समान रूपमा समेटेर हामीले आफ्नो संस्कार र संस्कृतिलाई चाहिँ बचाइरहनुपर्छ, हामीले संस्कृतिलाई चाहिँ मान्नुपर्छ भनेर सिकाउने हो। तसर्थ अहिलेको ट्रेनमा तिज हेर्ने हो भने हिजो केटा र केटी नाच्दाखेरि हामीलाई लाज लाग्थ्यो, हामीलाई हजुरबाहरूले गाली गर्नुहुन्थ्यो, आज अब पुरुष र महिला बराबर हुनुहुन्छ होइन। अब हिजो चाहिँ कस्तो थियो भने महिलाहरू मात्रै महिलाहरू नाचेको ठाउँमा जाने होइन भन्ने एउटा भनाइ थियो, तर आज तपाईँहरू पनि बस्नु पर्छ, तपाईँहरू सँगै नाच्नु पर्छ भन्ने परम्परा छ। हुन त यो समान गरेको राम्रो हो, तर समान गर्दैमा चाहिँ त्यसलाई विकृतिको रूपमा ल्याउनु भएन, त्यसले विकृति ल्याइरहेको छ। विभिन्न ठाउँमा त द्वन्द पनि भएको सुन्छु मैले समाचार, हजुरहरूले नै प्रसारण गर्नुहुन्छ, तिजको दिन नाच्दा नाच्दै महिला र पुरुष नै झगडा परेर यसरी पुलिसले नै त्यहाँ मिलाउनु पर्ने अवस्था आयो भनेर भन्नुभएको छ। त्यो किन भयो भन्दा त्यो स्वतन्त्रता हुनु ठिक छ, तर स्वच्छन्दता भयो भने धेरै गाह्रो पर्छ। धेरै स्वच्छन्दता मान्छेले पायो भने यस्ता विकृतिहरू अवश्य देखिन्छन्, बरु यसलाई नियन्त्रण गर्न एकदम सख्त जरुरी छ। त्यस कारणको लागि मैले सरकारलाई एउटा नियम र नीति चाहिँ बनाउन मैले चाहिँ धेरै यहाँबाट चाहिँ मैले आग्रह गर्छु।
2: अब यसपालि त भोटेकोसी बाढीले पनि अब धेरै परिवारको बिजुली भएको छ, धेरै नेपालीहरू पीड़ामा छन् होइन, कतिपयका घरवास नै उजाडिएका छन्, कसैका घरका सदस्यहरू सबै बाढीले बगाएर लगेको अवस्था छ, धनमालको क्षति त्यस्तै छ। अहिले वास्तवमा भन्नुपर्दा सिङ्गो देश रोइरहेको छ। यो पीड़ामा तीजलाई कसरी साटासाट गर्ने र तीजमा यो पीड़ाका बीच कसरी मलम लगाउने?
3: अब यस्तो छ, अहिले त महिला दिदी बहिनीहरू धेरै, यसमा चाहिँ मैले विशेष धन्यवाद दिनै पर्छ, धेरै मेरो हाम्रै गाउँमा पनि सबै महिला दिदी बहिनीहरू जम्मा भएर दरखानी चाहिँ पैसालाई हामीले प्रधानमन्त्री राहत कोषमा चाहिँ जम्मा गरिरहनु भएको छ, अनि रमाइलाका कुराहरूलाई चाहिँ धेरै कम गरिरहनु भएको छ। साँच्चै भन्ने पनि एउटा ठूलो शोकमा र एउटा पीड़ामा हाम्रो देश गुज्रिरहेको छ। यो शोक र पीड़ाले हाम्रो देशलाई चाहिँ अहिले अतुलनीय क्षति पुर्याएको छ। तसर्थ यस्तो बेलामा चाहिँ हामी परिवार परिवार बसेर हामी चाहिँ मिठा मसिना चिजहरू बनाएर खाएर अनि त्यसपछि गएर सँगै कुराकानी गरेर पनि हामीले चाहिँ यो पर्वलाई मनाउन सक्छौँ। किन रमाइलो गर्ने? एक वर्ष रमाइलो नगर्दैमा केही बिग्रिँदैन, अर्को वर्ष पनि बाँचेपछि गर्न सकिन्छ। किनभने मर्ने त मरिसके, तर ती बेपत्ता ती चाहिँ अब जसलाई थाहा नै छैन, तिन मर्ने मरेका बाँचेका केही थाहा थिएन, तिनीहरूको पीड़ा अझै ठूलो रहन्छ। किनभने मर्ने त मरिसके, तर जो बेपत्ता छन् तिनलाई न मरेको घोषणा गर्न सकिन्छ, न तिनीहरूले हरक आउने भन्ने आशा हुन्छ। त्यसले गर्दाखेरि उहाँहरूलाई श्रद्धाञ्जली दिएर उहाँहरूको नाममा चाहिँ मनबत्ती बालेर अथवा चाहिँ पालाबत्ती बालेर उहाँहरूको नाममा श्रद्धा सुमन प्रकट गरेर पनि हामीले चाहिँ तीज पर्व मनाउन सकिन्छ। तसर्थ यसपालि मैले धेरै दिदीबहिनीहरू धेरै चाहिँ हाम्रो राष्ट्र सिङ्गो राष्ट्र एक भएर हाम्रो सरकारलाई सहयोग गरेको मैले देखिरहेको छु र खुसी पनि लागेको छ, किनभने सरकार साँच्चै हाम्रो चाहिँ जनताको पक्षमा छ, जनतासँग सँगै रहेछ भन्ने कुरा यसपालि मैले पनि स्वयं महसुस गरेका छु। प्रभु,
2: हामी कुराकानीकै क्रममा छौं, खास गरिकन तीज पर्वको ऐतिहासिक सांस्कृतिक त्यस्तै गरी धार्मिक पौराणिक र अहिलेको ट्रेण्डलाई हामीले कुराकानीको विषयवस्तु बनाइरहेका छौं। तीज पर्व कसरी मनाउने, तीज मनाउनुको उद्देश्य के हो, तीजमा के कसरी चाहिँ आफूलाई चाहिँ परिवर्तन गर्ने, खानपानमा के कस्तो ध्यान पुर्याउने, यी लगायतका धेरै कुराकानी हामीले गरिरहेका छौं र तीज पर्व लाई ती जस्तै बनाउन गर्नुपर्ने के हो, यो महत्वपूर्ण विषय पनि हामीले कुराकानीको प्रसंगमा जोड़िरहेका छौं। हामीसँग यो महत्वपूर्ण विषयलाई गति दिन कुराकानीमा साथ दिन उपस्थित हुनुहुन्छ हाम्रो स्टुडियोमा ज्योतिषी विपिन भण्डारी, यहाँलाई फेरि मैले कुराकानीमा जोड्न चाहे। जस्तो अब एउटा आस्थाको पर्व पनि हो, पारिवारिक सुख शान्तिको पर्व पनि हो, महिला एकताको पर्व पनि हो र अधिकार अनि आत्मसम्मानलाई महिलाहरूले गीत संगीत मार्फत चाहिँ उजागर गर्ने या प्रस्तुत गर्ने एउटा पर्व हो। अब जस्तो तीजमा चाहिँ महिला दिदीबहिनीहरूले धेरै दुःख पीड़ाका गीतहरू गाइरहेको पनि हामीले सुन्छौं, जस्तो वेदनाका गीतहरू, घरमा सासूले दुःख दिएका कुराहरू, श्रीमानले चाहिँ वास्ता नगरेका कुराहरू, यस्ता धेरै गीत संगीतहरूमा चाहिँ महिलाहरूले चाहिँ आफ्नो स्वर दिइरहेका हुन्छन् या आफूलाई ढालिरहेका हुन्छन् या त्यस्तोमा उनीहरूले चाहिँ गीतलाई चाहिँ माध्यम बनाइरहेका हुन्छन्। के वास्तवमा अहिले पनि हाम्रो समाज चाहिँ त्यो खालको परिस्थितिबाट गुज्रिरहेको छ जहाँ चाहिँ सासूले चाहिँ बुहारीमाथि अत्याचार गर्ने या चाहिँ श्रीमानले श्रीमतीलाई कुट्ने या अब घरभित्रकै पारिवारिक वैमनस्यतालाई चाहिँ गीत संगीत मार्फत उजागर गर्नुपर्ने त्यो खालको अवस्थाबाट अझै पनि हामी गुज्रिरहेका छौं जस्तो लाग्छ यहाँलाई?
3: अब यस्तो छ प्रभु, पहिला चाहिँ यो धेरै त्यस्तो थियो होइन,
2: हजुर हजुर।
3: अब अहिले पनि समय त्यसपछि गएर बदलिदो परिस्थितिले गर्दाखेरि अब कहीँ कतै विभिन्न अज्ञानता होइन अशिक्षितको कारणले गर्दाखेरि चाहिँ हुन सक्छ, किन नभइकन गीत संगीतको माध्यमबाट चाहिँ यसरी ढाल्न मिल्दैन, किनभने मान्छेले आफ्नो मनका बहलाई गीतको माध्यमबाट चाहिँ संगीतको माध्यमबाट चाहिँ बहने चाहिँ एउटा चाहिँ कला हो यो चाहिँ, किनभने गीत संगीतले हामीले यतिसम्म दुःख पाएका थियौँ, यति समय दुःख थियो हामीलाई, तसर्थ यो चाहिँ दुःख चाहिँ अबका पिँढीलाई चाहिँ नपरोस् र यो चाहिँ यसमा चाहिँ कमसेकम चाहिँ यसको निवारण होस् भनेर नै त्यो गीत संगीतको माध्यमबाट ढालेको हो। अब जति समय बदलिँदै जान्छ, जति मान्छे परिवर्तन हुँदै जान्छ, जति मान्छे आधुनिकतातर्फ जाँदै जान्छ, त्यति चाहिँ मान्छेलाई अझै बढी विकृति विसङ्गति अझै बढी आन्तरिक उसलाई चाहिँ आन्तरिक द्वन्द्वमा ऊ फसिरहेको हुन्छ। किनभने हरेक आज मैले म एउटा ज्योतिषको नाताले मैले चिना हेर्ने क्रममा मैले धेरै चाहिँ महिला अथवा पुरुषको मैले चाहिँ दुःख पीडाहरू सुनिरहेको छु, बुझिरहेको छु। कतिपय महिलाहरू चाहिँ अब मलाई चाहिँ मेरो श्रीमानसँग सम्बन्ध राम्रो भएन भन्नुहुन्छ, कतिपय पुरुषले श्रीमतीसँगको सम्बन्ध राम्रो भएन भन्नुहुन्छ, कतिपयले चाहिँ सासूहरूले चाहिँ मेरो बुहारीले यस्तो गरेर हुन्छ। त्यो किन भइरहेको छ भन्दा अब यहाँ चाहिँ सबभन्दा ठुलो कुरा चाहिँ कम्युनिकेसन ग्याप छ, एकअर्कामा कम्युनिकेसन ग्याप छ, अन्डरस्ट्यान्डिङ छैन, होइन मान्छेलाई इन्स्ट्यान्ट रिजल्ट चाहिएको छ अहिले हरेक व्यक्तिलाई। अब सानो तल्लो वर्गको व्यक्तिले बुहारीले चाहिँ यो मेरो सासु हो अथवा सासूले चाहिँ यो मेरो बुहारी हो भनेर सोचिदिने हो नि त यो हुन्थेन, तर कस्तो हुन्छ भने मान्छेले चाहिँ होइन मनोमानी गर्न थालेपछि यस्ता विकृतिहरू विसङ्गतिहरू नहोलान् भन्न चाहिँ सकिन्न प्रकाश, किनभने त्यो अहिले पनि विद्यमान समाजमा रहेको मैले चाहिँ देख्छु।
2: अब पहिला कस्तो हुन्थ्यो भने जस्तो अब कुनै देशमा विपद पर्यो, कोही देशको ठूलो मान्छे चाहिँ अकालमै उसले चाहिँ मृत्युवरण गर्नु पर्यो या निधन भयो भने उसको नाममा त्यो अवस्थालाई चाहिँ परिष्कृत गर्दै गीत संगीत मार्फत ढालेर चाहिँ त्यो घटनाक्रमलाई सम्झिने एउटा माध्यम बन्थ्यो। तर अहिले पछिल्लो पटक ती कुराहरू हराउँदै गएको पनि देखिन्छ। अब मदन भण्डारीकै निधनको केसमा पनि त्यतिखेर चाहिँ

0: झल्किने माध्यमले चाहिँ त्यस्ता कलाकारहरूलाई चाहिँ प्रवर्धन गर्नु पर्यो, त्यस्ता कलाकारहरूलाई सरकारले संरक्षण गर्नु पर्यो, सरकारले चाहिँ प्रोत्साहन गर्नु पर्यो, तब बल्ल ती कलाकारहरूले ती अन्य कलाकारहरूलाई चाहिँ उनीहरूलाई चाहिँ बन्देज गर्न सक्छन्, उनीहरूलाई चाहिँ हेराइ यो दायरामा आएर गाउनुपर्छ, यो दायरामा रहनुपर्छ, अन्यथा तिमीहरूले अनुमति पाउँदैनौ भनेर भन्नुहुन्छ, नभए दण्ड सजायको नियम गर्नु पर्यो। अब यतिसम्म छ कि अब सँगै परिवार बसेर सुन्न पनि लाजमर्दो खालका गीतहरू भन्छन्, फिल्महरू त्यस्तै भन्छन्। अब हामीले चाहिँ हाम्रा सन्ततिहरूलाई, हाम्रो हामीभन्दा मुनिका सन्ततिहरूलाई हामीले के शिक्षा दिने, मौलिकता भन्ने के सिकाउने, नैतिकता भन्ने के सिकाउने? अहिले नैतिकता हराइसकेपछि मान्छेहरू पतन हुँदै गएको हो प्रभु। अब यो चाहिँ पटक्कै हराएको चाहिँ छैन, अहिले बाढी पीडितको नाममा पनि मैले सुनेका छु गीतहरू त्यस्ता, होइन भर्खर भर्खर सुनेको छु। अब तर आउँछन् कतिपय कलाकारहरूले निकाल्नुहुन्छ गीतको माध्यमबाट, तर त्यो पनि एउटा चाहिँ त्यस्तो पीडाको पोख्ने माध्यम बनेको छ संगीत पनि एउटा त्यति बेला चाहिँ।
1: हामी कुराकानीकै अन्तमा छौँ र अन्तमा चाहिँ अब जस्तो आज हरितालिका तीजको मुख्य दिन भइसक्यो होइन, अब भोलि चाहिँ ऋषि पञ्चमी
0: चतुर्थी होइन, भोलि चाहिँ खास चतुर्थी हो,
1: हजुर
0: भोलि गणेश चतुर्थी हो। अब यसको मैले थोरै यति मैले
1: जस्तो कस्तो छ भने हामी दर खान्छौँ अघिल्लो दिन, त्यसपछि जस्तो त्यसको भोलिपल्ट हामी तीज मनाउँछौँ, त्यसपछि फेरि हामी त्यो दतिवन चबाउने ती खालका कर्महरूमा पनि हामी चाहिँ जुटिरह हुन्छौँ। अब यी चाहिँ कार्यहरू गर्नै पर्ने हो, जस्तो रजस्वला भएको महिला चाहिँ अब त्यो खालको अवस्थाबाट शुद्ध हुनका लागि दतिउन चबायो भने हामी शुद्ध हुने हो, यस्ता खालका भ्रमहरू भन्ने कि यसलाई चाहिँ अब एकदमै सही हो, सार्थक हो, यो चाहिँ गर्नुपर्छ भनेर मान्ने
0: होइन, यो भ्रम होइन, यो यथार्थ हो, यो विज्ञानपरक पनि छ। मैले यो कुरा जोड्नेवालै थिएँ प्रसङ्गले, तपाईँले ठ्याक्कै उठाउनु भयो। आज हरितालिका चिज भोलि संयोगले गणेश चतुर्थी प्लस पञ्चमी सँगै परेको छ, महिलाहरूले भोलि बिहान चाहिँ गणेश चतुर्थी गरेर पछि चाहिँ अनि त्यसपछि हामीले लगत्तै पञ्चमी गर्छौँ। यो पञ्चमीको पनि छुट्टै महत्त्व छ, अरुन्धति सप्तर्षिहरूको पूजा गर्ने चलन छ। हामीले अघिल्लो दिन दर खान्छौँ, अर्कन दिन भगवान शिवको पूजा गर्छौँ, आज भोलि चाहिँ हामीले पहिलो गणेश भगवानको परिवारकै पूजा गर्छौँ, र त्यसपछि अन्तिममा हामीले चौथो दिन चाहिँ हामीले त्यसपछि गएर सप्तर्षी सहित अरुन्धति सहित सप्तर्षीको पूजा गरेर हामीले हरेक महिनामा महिलाहरू तीन दिन रजस्वला हुनुहुन्छ। त्यो रजस्वला हुनु भनेको धार्मिक मान्यता अनुसार महिलाहरू अलिकति पर बस्ने, केही कुरालाई नछुने, त्यो बेलामा चाहिँ अशुद्ध हुन्छन्, किनभने त्यो शरीरबाटै अशुद्ध चिज निस्केको हुन्छ, त्यो अशुद्ध चिजले चाहिँ विभिन्न शरीरमा चाहिँ ब्याक्टेरियाहरू बाहिर निस्केको हुन्छ ब्लडको माध्यमबाट। त्यस कारण महिलाहरूलाई आराम दिनुपर्छ, उनलाई चाहिँ थकानको महसुस हुन्छ, उनीहरूलाई चाहिँ केही कुराहरू छुन हुँदैन, उनीहरूले काम गर्नु हुँदैन, शारीरिक परिश्रमहरू गर्नु हुँदैन भनेर हाम्रो धर्म संस्कृति परम्पराले, किनभने महिलाहरू अलिकति कामको तुलनामा अगाडि हुनुहुन्छ पुरुषको लागि, पुरुषको माध्यमबाट, अब त्यो काम गर्दाखेरि थकान हुन्छ भनेर तीन दिन चाहिँ धर्मशास्त्रले चाहिँ छुट दिएको छ। तिमी चाहिँ रेस्ट गर, तिमी आनन्दले बस, तिमीले अरू कुरा टेन्सन नलिग, तिमीले मानसिक शारीरिक चिन्ता नलिग, तसर्थ चौथो दिन तिमी शुद्ध भइसकेपछि तिमीले चाहिँ बल्ल अरू कामहरू गर्न सक्छौ भनेको हो। अब यो यसको महत्व, महिलाहरू पहिलो दिन ब्रह्मघातिनी स्वरूप हुन्छन्, महिला रजस्वला भइसकेपछि दोस्रो दिन चन्द्रघातिनी स्वरूप हुन्छन्, तेस्रो दिन धोबिनी, जसरी धोबीले दिनभरि कपडा धुन्छ उसलाई चाहिँ सफा र फोहोरको मतलब हुँदैन होइन, चौथो दिन स्नान गरिसकेपछि त्यसपछि केही चोखो लगाइसकेपछि उनी शुद्ध हुन्छन् र त्यसपछि उनले अरू काम गर्न सक्छन् र पाँचौं दिनबाट उनले धार्मिक काम र सातौं दिनबाट उनले पितृ कार्यहरू गर्न सक्छन्। तसर्थ यो अहिले चाहिँ मैले धेरैले यस्तो बार्नु पर्छ र यो त अब रूढिवादी यो काम छैन भन्छन्, तर यसले चाहिँ पछि गएर असर गरेको फिजिकल कामहरू गर्दाखेरि त्यति बेलाका कर्महरूले चाहिँ अनि कालान्तरमा गएर बुढेसकालमा गएर असर गरेको व्यक्तिलाई क्यान्सरसम्म बनाएका प्रमाणहरू यथेष्ट छन्। विज्ञानले विनाश पनि बनाउँछ
1: हजुर,
0: यो कुरा पनि हामीले बुझ्नु पर्यो। विज्ञान आविष्कार एउटा चमत्कार पनि हो, तर चमत्कार विनाश पनि हो फेरि, त्यस कारणले हामी विनाशतिर नजाउँ, हामी चमत्कारमै रहौँ भन्छु मैले चाहिँ यसको माध्यमबाट। तसर्थ महिलाहरूले यसलाई मैले यसलाई रूढिवादी मान्दिनँ, के अरे मैले चाहिँ यसलाई वैज्ञानिक मान्दिनँ, रूढिवादी पनि मान्दिनँ, यसलाई विज्ञान सम्मत प्लस धार्मिक सङ्गत गरेर गरियो भने यसले चाहिँ स्वास्थ्यलाई पनि राम्रो फाइदा दिन्छ र आफ्नो संस्कृति पनि बच्छ भन्छु मैले चाहिँ।
1: हामी कुराकानीको अन्तमा छौँ, अन्तमा तीज मनाउँदै गरेका दिदीबहिनीहरूलाई केही सन्देश दिनु छ, केही भन्नु छ?
0: मैले चाहिँ विशेष गरी आज सनातनी महिला दिदीबहिनीहरूलाई तीजको 2083 सालको तीजको पावन अवसरमा सुख शान्ति समृद्धि निरोगी आयु आरोग्यता श्रीवृद्धि उन्नति प्रगतिको मैले शुभकामना दिन चाहन्छु। तसर्थ तीजलाई विकृति होइन, तीजलाई चाहिँ एउटा हर्ष उल्लास र भाइचाराको माध्यमबाट मनाउनुहोस्,

0: तीजले एक प्रकारको एकता र मजबुतीको खम्बा भनोस्, तीजले दिदीबहिनीहरूमा जुन मनभित्र रहेको फाटो छ त्यसलाई चाहिँ परिष्कृत गरेर मेलमिलापको बाटोतर्फ फैलाओस् र यसरी अहिले देश विषम परिस्थितिमा रहिरहँदा ती दिवंगत आत्माहरूप्रति सम्झिँदै श्रद्धासुमन व्यक्त गर्दै उनीहरूलाई चाहिँ श्रद्धाञ्जली दिँदै आजको तिजलाई राम्रोसँग मनाएर भोलि विशेष गरी गणेश चतुर्थी र ऋषि पञ्चमी छ, ऋषि पञ्चमीको पूजा व्रत पनि गर्नुहोला। यसले तपाईँहरूको परिवार र समग्र वंशलाई समेत यसले चाहिँ पुण्य प्राप्त गर्छ र यसलाई चाहिँ सुरक्षा गर्ने काम गर्छ, किनभने धर्मले सुरक्षा गरेको देखिँदैन, अहिले अप्रत्यक्ष रूपमा सुरक्षा गर्छ, प्रहरीले सुरक्षा गरेको प्रत्यक्ष देखिन्छ, तर धर्मले व्यक्तिलाई विभिन्न घटना र परिघटनामा सुरक्षा गरिरहेको हुन्छ। त्यसर्थ धर्म नासिएपछि यस्ता घटनाहरू परिघटनाहरू हुन्छन्। आज सिंह राष्ट्र रोएको छ, हरेक राष्ट्रमा चाहिँ एउटा आफ्नो अपनत्व मौलिकता हुन्छ, यो मौलिकता हराएको कारणले गर्दाखेरि आज राष्ट्रले चाहिँ यति ठूलो क्षति बेहोर्न परिरहेको छ। त्यसर्थ मैले यो राष्ट्रको धर्म संस्कृति परम्परालाई जोगाउँदै हामी सनातनी धर्म धर्मावलम्बीहरूले चाहिँ यसलाई चाहिँ बचाइराख्नुपर्छ भन्दै मैले आजको विशेष पर्वलाई हर्ष र उल्लासका साथ मनाउनु होला भन्दै मैले शुभकामना दिन चाहन्छु। मेरो तर्फबाट चाहिँ धेरै धेरै शुभकामना छ, आशीर्वाद छ।
1: हुन्छ, धन्यवाद छ यहाँलाई। यहाँ हुनुहुन्थ्यो ज्योतिषी विपिन भण्डारी, हामीसँग आजको सन्दर्भ स्थलमा कुराकानी गर्नुहुँदै। यही महत्वपूर्ण कुराकानी सँगसँगै आजलाई आजको सन्दर्भका लागि छुट्याइएको समयसीमा सकिएको छ। भोलि पनि नयाँ नौला र जल्लाबल्दा विषयवस्तुमा छलफल बहस र कुराकानीका लागि आउने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।

0: नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
1: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
0: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले झैं भयो के गर्नुपर्छ भन्दिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाइ खुवाऊ
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
5: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
6: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश
7: स्वास्थ्यमा बटवल
8: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा
7: असल अभ्यासदेखि मिटेका कुरा
8: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब
7: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
9: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
7: कार्यक्रम स्वास्थ्यमा बुटवल
10: साउजी गुड्खा दिनु न
11: ल के भन्नुभएको यस्तो तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ तपाईँलाई थाहा छैन यो कुरा
12: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ जरिवानाको किसिम प्रथम पटक डिलरलाई रु 10,000 अन्य व्यवसायीलाई रु 1,500 दोस्रो पटक जरिवाना डिलरलाई रु 20,000 अन्य व्यवसायीलाई रु 3,000 र तेस्रो पटक जरिवाना डिलरलाई रु 50,000 र अन्य व्यवसायीलाई रु 5,000
13: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
8: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
14: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं
8: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराउ
14: आमाको दुध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दुध मात्र खिलाऊ
8: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराउँ
14: 6 महिनापछि आमाको दुधसँगै थप आहार पनि खुवाऊ
8: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ
14: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
8: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
13: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
15: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्यौ हँ 3 दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
8: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
11: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
8: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कुल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम 1 मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
11: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
15: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
4: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
16: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: शुभ प्रभात गुरुआमा।
2: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: नमस्कार, कार्यक्रम स्वास्थ्यमा बुटोलको 19 अंकमा यहाँलाई स्वागत छ। प्रविधिमा सविता ढकालसँगै म बिन्दु भट्टराई। स्वास्थ्यमा बुटोल बुटोल उपमहानगरपालिका र रेडियो लुम्बिनीको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम हो। कार्यक्रम रेडियो लुम्बिनी 96.8 MHz, हाम्रो वेबसाइट www.radiolumbini.org, हाम्रो पात्रो र रेडियो लुम्बिनीको आफ्नै मोबाइल एप्लिकेशन मार्फत हरेक साताको सोमबार र बुधबार बिहान 7:30 बजेदेखि सुन्न सक्नुहुन्छ। बुटोल उपमहानगरपालिकाले स्वास्थ्य सुरक्षामा जोड़ दिँदै स्वास्थ्य क्षेत्रमा विभिन्न नमूना कार्यहरू गर्दै आइरहेको छ। खास पालिकाले स्वास्थ्य क्षेत्रमा दिएको चासो, नगरवासीमा परेको सकारात्मक प्रभाव तथा उपमहानगरपालिकाका असल अभ्यास र नगरवासीका सुझाव विषयमा हामी कार्यक्रम अवधिभर फरक श्रृंखलामा सम्बन्धित व्यक्तिसँग फरक फरक विषयमा चर्चा गर्ने गरेका छौं। खास गरी बुटोल उपमहानगरपालिकासँग जोड़िएका स्वास्थ्यसँग सम्बन्धित सवाल केन्द्रित सामग्री हामीले कार्यक्रममा प्रस्तुत गर्ने गर्दछौ। स्वास्थ्य क्षेत्रमा बुटोलले गरेका कामका विषयमा जानकारी गराउनु र स्वास्थ्य सचेतना फैलाउनु यो कार्यक्रमको मुख्य उद्देश्य हो। यस अगाडिका कार्यक्रममा हामीले बुटवलले स्वास्थ्य क्षेत्रमा गरेका काम, त्यसको प्रभावकारिता अर्थात आम नागरिकले कसरी र कुन कुन क्षेत्रमा लाभ लिएका छन्, स्वास्थ्यको केन्द्रका रूपमा विकास गर्ने योजनाका साथ अगाडि बढ़ेको बुटवल हाल कहाँ छ, के काम गरिराखेको छ। आज 19 श्रृंखलासम्म आइपुग्दा हामीले यिनै विषय केन्द्रित कुराकानीमा जोड़ दिएका छौं भने आजको अंकमा हामीले गएको बिहिबार मात्र विश्व आत्महत्या दिवस मनाएका छौं। समाजमा आत्महत्या तथा आत्मदाहका घटना बढ़दै गर्दा खासमा के कारणले यस्ता घटना बढ़ेका हुन्, यसमा स्थानीय तह, संघ संस्था, प्रहरी र चिकित्सकहरू के भन्छन् त? शुरूमा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँड।
1: आत्महत्या न्यूनीकरण गर्नुको लागि सबै भन्दा ठुलो परिवारको कुरा छ। अघि हामीले छुट साल भेटायौँ, घर भनेको पहिलो पाठशाला, परिवार भनेको पहिलो पाठशाला। पहिलो पाठशालाले संस्कार सिकाउन सकियो, बच्चाहरूलाई चारैबाट संस्कार सिकाउन सकियो र अन्य गतिविधिहरू लाग्न दिइएन भने त्यसलाई न्यूनीकरण गर्न सके घर परिवारबाट, समाजबाट। होइन भने त अब सरकारले मात्रै त्यसलाई रोकथाम मात्रै गरेर त सक्दैन सरकार। त्यसले गर्दाखेरि हामी बदल भनेर चाहिँ दृष्टिकोण बदल्छौँ भनेर मान्छे पुग्दैन, त्यो अपुरा हुन्छ। त्यसले गर्दा हामी सबैले चाहिँ यसलाई महत्त्व दिएर, परिवारले पनि महत्त्व दिएर, अब आत्महत्या गर्नको लागि धेरै प्रकारबाट मान्छेले आत्महत्या चाहिँ गर्छन्। आर्थिक कारणले आत्महत्या, सामाजिक कारणले आत्महत्या, मनोवैज्ञानिक कारणले आत्महत्या, अरू धेरै कारणले आत्महत्या गर्छन् मान्छेहरू। त्यसलाई न्यूनीकरण गर्नु समाजको ज्यादै महत्त्वपूर्ण भूमिका। अहिले दिन प्रतिदिन आत्महत्याको दर बढेर गएको छ। यो कोभिड पछि त झन् आत्महत्याको दर बढेर गएको छ। यसको साथसाथै अहिले आत्महत्या गर्ने फेसन जस्तो पनि भएको छ कि बालबालिकाहरूमा। आत्महत्या गरिन्छ, गरेपछि फेरि भोलि बाँधिन्छ कि भोलि हामी बाँचिहाल्छौँ भन्ने जस्तो पनि मनोवैज्ञानिक। अस्ति पूर्वतिर सामेश्वर हेर्नु, मरेको सर्पलाई चाहिँ मुखा औँला हालिदिने, मर भनेर आफ्नो मुखमा जोड्ने, केही पनि हुँदैन, हेचेक नै गर्ने। अहिले आफै थियो एउटा बालकले चाहिने, युवाले मरेको सर्प बाटोमा गयो, सर्प मुखा खोज्यो, समाजले पनि त्यो संस्कार गर्नु। त्यसपछि स्थानीय सरकार छ, प्रदेश सरकार छ, सङ्घीय सरकार छ, त्यो अनुसार लागेर हामीले यो आत्महत्या न्यूनीकरण गर्न हामी सबैको महत्त्वपूर्ण सबैले भूमिका निभाउनुपर्छ भन्ने कुरा गर्न चाहन्छु। र यो अहिले 5 वटा स्थानीय तहकोलाई जोडेर यो कार्यक्रम गरिएको छ, यो संवाद गरिएको छ, यो धेरै महत्त्वपूर्ण कार्यक्रम पनि रहेको छ। र यो कार्यक्रम तिलोदमा गर्दैन, यहाँ तिलोदमालाई छान्नुभयो, तिलोदमा गर्नुभयो, र तिलोदमामा हामी यही स्थानीय भएर पनि हामी सबैलाई भेट्ने अवसर पाइरहेको छ।
0: त्यस्तै बुटवल उपमहानगरपालिकाले स्वास्थ्य मनोपरामर्श कार्यक्रममा जोड़ त दिएको छ, तर आत्महत्या न्यूनीकरणमा भने कम चासो गएकोमा आगामी दिनमा यसतर्फ विशेष ध्यान दिने बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालको प्रतिबद्धता छ।
2: म त्यो यथार्थमा कुरा गर्न चाहन्छु, यी आत्महत्या सम्बन्धी कुरामा हामी प्रवेश गराएछौँ। तपाईँ हाम्रो शिक्षाको सर हुनुहुन्छ, स्वास्थ्यको शाखा प्रमुख हुनुहुन्छ, त्यो हुर्किँदै जान्छ। त्यो घर परिवार बाबा र मम्मी झगडा गर्न थाल्नुभयो भने त्यो बच्चालाई चाहिँ अलिकति असर परिहाल्छ। त्यो बच्चाले नहुने कुराहरू सोच्न पनि सक्छ, आत्महत्याको कुरा पनि सोच्न सक्छ, भाग्ने कुरा पनि सोच्न सक्छ। त्यसो भएर घरको वातावरणले चाहिँ राम्रो बनाउनु पर्छ। घरको वातावरण राम्रो बनाउन सक्यौँ भनेदेखि वास्तवमा हामी यो बालबालिकाको आत्महत्यालाई चाहिँ रोक्न सक्छौँ भन्ने चाहिँ मलाई लाग्छ। अर्को कुरा समाज र वातावरण, कस्तो समाज छ अनि त्यहाँको वातावरण कस्तो छ, कसरी चाहिँ बच्चाहरू हुर्किराखेका छन्, त्यो कुरामा ध्यान दिनुपर्छ। र अर्को कुरा भनेको विद्यालय नै हो। मैले आज यहाँ मात्रै एउटा कुरा सुनिरहेको थिएँ, एउटा बच्चाको विद्यालयको आफू अध्ययन गर्ने कक्षाको ठाउँमा राम्रो घडी बाँधेर गएको रहेछ, त्यो घडी चाहिँ हराएछ, क्लासमै घडी हराएछ। त्यसपछि सर मेरो बाबाले यति धेरै मिहिनेत गर्दा यति धेरै पैसा खर्चेर मलाई चाहिँ घडी ल्याइदिनु भएको थियो, मेरो घडी हरायो। अनि त्यो घडी खोज्नका लागि त त्यही क्लासको विद्यार्थीहरूसित मात्रै जानु पऱ्यो, त्यहाँ गइरहँदाखेरि धेरै होइन भने अनि सरको चाहिँ चलाकी पनि रहेछ, प्रश्नलाई साथै चलाएको हुनुहुन्छ कि मैले बिहान चाहिँ सुनिसकेपछि कहाँको हुनुहुन्छ, रिया घटना हो कहाँको हुनुहुन्छ, धन्यवाद दिन मन लाग्नु। आज यही बाटो म धन्यवाद दिन चाहन्छु। अनि सर विद्यार्थीलाई आँखा चिम गर्न लगाएर सरले चाहिँ सबैको पकेट खोज्दाखेरि एउटा विद्यार्थीकोबाट घडी पाइएछ है। त्यो घडी पाइसकेपछि सरले दसौँ वर्षसम्म यो घडी यसले छोडेको थियो भनेर भन्नुभयो, बाबु तिमीलाई घडी भेट्थ्यो मात्रै भन्नुभयो, जस्तो हराएको थियो उसलाई, र त्यो जस्तै छोरीको थियो उसको नामै लिनु भएन दसौँ वर्षसम्म। अनि त्यो बाबु पढ्दै जाँदाखेरि ब्याचलर पास गरेर ऊ गाडी खान थालेर उसले सम्झे मैले सरलाई सम्मान गर्नुपर्छ, किन भन्दा मैले त्यति बेला छोड्दा पनि यसले घडी चोर्यो भनेर भन्नुभयो। यदि मलाई त्यति बेला चोर भने भए मैले आत्महत्या गर्न सक्थेँ, म भाग्न सक्थेँ, म त्यही स्कुल छोड्न सक्थेँ, तर सरले चाहिँ मेरो कुरा सबै बुझाइदिनु भयो र मलाई आज यो अवसर दिनुभयो, सरलाई आज म सम्मान गर्छु भनेर दस बाह्र वर्ष पछाडि आफूले चाहिँ शिक्षकलाई म त्यति बेला घडी चोरेको थिएँ, सरले मेरो नाम भनिदिनु भएन, म पढ्दै गएँ, मलाई आत्मको लागि भएन, म जाँदै जाँदा यहाँ ठुलो मान्छे बने, आज सरलाई सम्मान गर्दैछु भनेर भन्यो। भनेपछि स्कुलमा दिने क्लासहरू पनि त्यसरी गोपनीयता राख्न सक्यो भनेदेखि आफ्नो दाका कुराहरू कम हुन्छन् भन्ने चाहिँ मलाई लाग्छ। हामी नगरपालिकाको तर्फबाट काउन्सिलर राखेर अब त्यस्तो खालको वातावरण भइसकेपछि काउन्सिलर राखेर हामी त त्यो बच्चालाई मात्रै दिने कुरा भएन, जस्तो मान्छे पनि आत्मदाह गर्न सक्छन्। त्यो हिजै बल्लभरी आगो निभाएर माइतीघर मण्डलमा हिँड्दै गयो, अब दुई तिन महिना अगाडि वरिष नेपाली नै आत्मदाह गरेको भयो भने यी सबै कुराहरूलाई चाहिँ वातावरण र रहनसहन बसाउँछ र सरकारहरूको विशेष जिम्मेवारी ले चाहिँ यो रोकथाम गर्न सकिन्छ भन्ने चाहिँ म आफूलाई लाग्छ।
0: यसैबीच तिलोत्तमा नगरले भने बजेट नै विनियोजन गरेर विभिन्न कार्यक्रम गरिरहेको र आगामी दिनमा महत्वका साथ विषय उठान गर्ने भनाई छ तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वर देवी चौधरीको।
2: बाल मैत्री नगरपालिका घोषणा भइसकेको पालिका भएको कारणले बाल बालिकाको क्षेत्रमा उहाँहरूको क्षमता अभिवृद्धिदेखि नेतृत्व विकास र यो सँगसँगै बाल बालिकाहरूलाई विशेष गरेर यो विषयहरूमा पनि सँगसँगै जानकारी गराउँदै अगाडि गएको छ र किशोर किशोरीहरूलाई पनि यस्ता किसिमका कार्यक्रमहरू गर्दै आएको छ। हाम्रो स्वास्थ्य शाखाले पनि यो कार्यक्रमहरू गर्दै राखेको छ। त्यसले गर्दा विशेष गरेर बालबालिकाको उपस्थिति रहेको हुनाले तिरोतमामा बाल बालिका सबै कुराहरू यो आत्महत्याको न्यूनीकरण सबै गर्न सकिन्छ भन्ने पनि हुन्छ, किनभने उसको परिवारको महत्त्वपूर्ण भूमिका हुन्छ। परिवारले नै आफ्नो बच्चाको स्वभाव कस्तो छ के छ भन्ने कुरा परिवारलाई जानकारी हुन्छ, त्यो आत्महत्याको विषयमा त्यो परिवारलाई नै जानकारी हुन्छ, पहिला स्वभाव कस्तो थियो अहिले के कस्तो देखा परेको छ भन्ने कुरा परिवारलाई जानकारी हुन्छ, र उसको साथीहरूलाई नै विशेष गरेर साथी भाइलाई जानकारी हुन्छ, किनभने आफ्नो कुराहरू सबै सेयर गरेको हुन्छ, र विद्यालयमा पनि धेरै साथीहरू हुने गर्छन् र विशेष गरेर आदरणीय शिक्षकहरूले पनि त्यो विषयमा पहिला कस्तो थियो अहिले उसको व्यवहार कस्तो छ भन्ने कुरा एक खालको आकलन अनुगर्न चाहिँ सक्नुहुन्छ। त्यसले गर्दा यसलाई चाहिँ समयमै हामीले व्यवस्थापन गर्न सक्यौँ भने यसको चाहिँ आत्महत्याको चाहिँ न्यूनीकरण गर्न सकिन्छ, तर हामीले अलिकति लापरवाही गर्ने बित्तिकै यो चाहिँ घटना घट्न सक्छ, त्यसले गर्दा हामी सबै जिम्मेवार गर्नुपर्छ, हामी सबै सरकारवालाहरू सम्बन्धित सबै हामी चाहिँ जिम्मेवार गर्नुपर्छ। यस्तो घटना को लक्षणहरू देखिने बित्तिकै तुरुन्तै त्यसलाई चाहिँ कसरी चाहिँ समाधान गर्न सकिन्छ त्यसलाई त्यो तर्फ हामी गयो भने यस्तो घटनालाई हामीले न्यूनीकरण गर्न सक्छौँ भन्ने छ, र विशेष गरेर धेरै कार्यक्रमहरू स्थानीय सरकारले विभिन्न क्षेत्रलाई समेटेर धेरै कार्यक्रमहरू गर्ने गर्छ, तर यो अझै महत्त्वपूर्ण हो किनभने मानिसको जीवनसँग जोडिएको विषय हो, त्यसले गर्दा यसलाई चाहिँ प्राथमिकता दिन पर्छ भन्ने चाहिँ मलाई लाग्छ। त्यसले गर्दा तिरोत्तमा नगरपालिका यो विषयमा चाहिँ गम्भीर छ।
0: यता सिभिल नेपाल बाल हेल्पलाइन रूपन्देहीको कार्यक्रमलाई सहजीकरण गर्ने क्रममा रूपन्देहीमा के हो त अवस्था र कारण के हो भन्ने विषयमा प्रहरी निरीक्षक कल्पना घरतीले यसरी बताउनुहुन्छ।
3: कुन उमेरसम्मकाले चाहिँ आत्महत्या गर्दछन् भन्ने कुरा चाहिँ 18 वर्षभन्दा मुनिका यो 80-81 26 जनाले, त्यस गरेर 81-82 23 जनाले, 82-83 18 जनाले चाहिँ आत्महत्या गरेको देखिन्छ। त्यसै गरेर 19-25 वर्षसम्म 80-81 82 जना, 81-82 52 र 82-83 51 जनाले आत्महत्या भएको देखिन्छ। यसै गरेर यसमा चाहिँ के छ भने 26-35 भने चाहिँ होल टोटलमा हेर्दाखेरि 19-45 वर्षसम्मका उमेरसम्मले चाहिँ आत्महत्या गर्दछन् र यो उमेरसम्म चाहिँ फेरि आत्महत्या गर्न चाहिँ कुनै कुनै कारणले चाहिँ तिनीहरूलाई यो आत्महत्या गर्नलाई चाहिँ पोषण गर्दोरहेछ भन्ने कुरा चाहिँ यहाँ देख्न सकिन्छ। अब यसलाई चाहिँ लिङ्गका आधारमा पनि छ, यहाँ लिङ्गका आधारमा चाहिँ पर्छ चाहिँ यसमा चाहिँ यो 80-81 254 228 भन्ने कुरा यो तथ्याङ्कका आधारमा भयो, र कारणको आधारमा हामीले बढी बुझ्नु भने डाटाभन्दा पनि के कारणले चाहिँ आत्महत्या हुँदो रहेछ र यसलाई हामीले चाहिँ कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नेतिर हो। सङ्ख्या तलमाथि हुन्छ, के हुन्छ कस्तो हुन्छ त्यो आफ्नै ठाउँमा छ, तर हामीले कारण पहिचान गर्नुपर्छ। कारण चाहिँ के छ भन्ने कुरा चाहिँ यहाँ छ, पारिवारिक कलह 80-81 32 जना चाहिँ पारिवारिक कलह छोरी झगडा घर बिच मेलमिलाप नहुनु जस्ता कारणले चाहिँ गरेको पाइन्छ। त्यसै गरेर 81-82 14 जनाले, त्यसै गरेर 82-83 9 जनाले, यसै क्रममा आदेशमा आए भन्ने छ। अब प्रेममा धोका पाए भन्ने छ, प्रेममा धोका 80-81 39 जना, त्यस गरेर 81-82 7 जना, 82-83 5 जनाले चाहिँ प्रेममा धोका खाएर चाहिँ उनीहरू जुन लभ अफेयर हुन्छ त्यसलाई त्यसमा चाहिँ त्यसको कारणले चाहिँ आत्महत्या गरेको पाइएको छ। त्यसै गरी आदेशमा आए चाहिँ 80-81 56, 81-82 215 र 82-83 161 जना चाहिँ आत्महत्या गरेको तथ्याङ्कमा चाहिँ यसलाई देखिन्छ। यो हामीले ओभरअलमा हेर्दाखेरि पाइने कर्म एउटा प्रेममा धोका र आदेशमा आए चाहिँ अलिकति धेरै छ भन्ने कुरा चाहिँ आयो। यसमा भने के छ नरेशका मानसिक अवस्था अलिकति नाजुक हुने, उनीहरूलाई डिप्रेसन जस्तो विभिन्न किसिमका क्रियाकलापले गर्दा पनि आत्महत्या छ भन्ने कुरा पनि डाटाले देखाएको छ। यसमा 80-81 35 जनाले र 82-83 चाहिँ 16 जनाले आत्महत्या गरेको चाहिँ हामीले यो डाटाबाट चाहिँ लिन सक्छौँ। अब नियमको आधारमा मोडल अप्रेन्डी भन्छ नि त होइन। अब यसमा चाहिँ के छ भने चाहिँ कुन कुन कुराहरूले चाहिँ कुन कुन नियमको आधारमा चाहिँ यसले कुन कुन तरिकाले चाहिँ आत्महत्या गरेको छ भन्ने कुरा छ। यसमा जुम लिएर 81 चाहिँ 212 जनाले आत्महत्या गरेका छन्। त्यसै 81-82 207 जनाले 82-83 179 जनाले चाहिँ झुन्डेर, यो भनेको आत्महत्या तथ्याङ्क जति छ त्यसमा सबैभन्दा बढी चाहिँ झुन्डेर आत्महत्या गर्छन् भन्ने कुरा चाहिँ यो डाटाले देखाएको छ। त्यसै गरेर विश्वभरमा चाहिँ 81-83 81-82 25 82-83 चाहिँ 28 जनाले आत्महत्या बिस सेवन गरेर आत्महत्या गरेको हामीले यस तथ्याङ्कमा देख्न सक्छौँ। त्यसरी आगो लगाएँ, करेन्ट लगाएँ होइन, घाँटी बेसी चाहिँ छैन हाम्रोमा, करेन्ट लगाए पनि छैन, हतहतियार प्रयोग गरेर 1 जना एउटा चाहिँ 81-83 छ र अन्य गरेर चाहिँ एउटा छ भनेर चाहिँ हाम्रो तथ्याङ्कमा आत्महत्या चाहिँ यो रूपन्देही जिल्लामा के कसरी कुन तरिकाबाट भएको छ भन्ने कुरा चाहिँ हजुरहरू समक्ष राखे। अब महिला बालक तथा ज्येष्ठ नागरिक आत्महत्या तथ्याङ्क, अब सिभिङ नेपालले कार्यक्रम गरिराख्दाखेरि बालबालिकासँग सम्बन्धित कुराहरूलाई चाहिँ जोडिनु पर्यो होइन, यसमा चाहिँ मैले क्याटागराइज गरिरहेको छु। यो 81-82-82-83-84 चाहिँ कसरी कति सङ्ख्यामा चाहिँ आत्महत्या भएको छ भन्ने डाटा हो। महिलाले 81-82 56 जना छ, 82-83 68, 83-84 अहिले रनिङ छ, त्यहाँ चाहिँ 6 वटा आत्महत्या भएका छन्। त्यसै गरेर बालक 81-82 11 जना, 82-83 4 र 83-84 अहिले चाहिँ बालकले चाहिँ आत्महत्या गरेको रेकर्ड छैन। त्यसै गरेर बालिकाले 81-82 2 82-83 16 आत्महत्या गरेको रेकर्ड यहाँ देख्न सक्छौँ। ओभरअलमा हाम्रो महिला बालक बालबालिका ज्येष्ठ नागरिक चाहिँ 82-83 2 जनाले चाहिँ आत्महत्या गरेको चाहिँ डाटाले देखाएको छ। यसरी हेर्दाखेरि महिला चाहिँ आत्महत्या गर्नुमा चाहिँ अलिकति बढी तथ्याङ्कले देखाएको भन्ने जस्तो देखायो। यसमा चाहिँ यहाँ 81-82 90 जना महिला बालबालिका ज्येष्ठ नागरिकहरूको तथ्याङ्क देखायो भने 82-83 सोही अङ्क नै भेरिफिकेसन छ, 90 नै छ र अहिले 83-84 रनिङमा चाहिँ 10 वटा आत्महत्याको तथ्याङ्क चाहिँ हामीले देख्न सक्छौँ। अब यसमा हेर्दाखेरि झुन्डी र बिस सेवन गरेर मात्र आत्महत्या गरेको पाइएको छ, महिला बालबालिकाले चाहिँ यो झुन्डी र बिस सेवन गरेर मात्र आत्महत्या गरेको रेकर्ड हामीले देखाउन सक्छौँ। अब यो आत्महत्या गर्ने गराउने भन्ने कुरा छ, यो मूलिक अपराध संहिता 2074 परिच्छेद 12 185 के भनेको छ भने आत्महत्या गर्न दुष्टान गर्ने गराउनेलाई चाहिँ कानुनको दायरामा आउँछ भन्ने कुरा छ। कसैले कुनै पनि व्यक्तिलाई आत्महत्या गर्न दुष्टान गर्न गराउनु हुँदैन भनेको छ। यसो गरेमा 5 वर्षसम्म कैद र 50,000 रुपियाँसम्म जरिवानाको व्यवस्था पनि हाम्रो कानुनले व्यवस्था गरेको छ। र मैले यो कुराहरू चाहिँ राखिराख्दाखेरि हजुरहरूलाई तथ्याङ्क चाहिँ रूपन्देहीको के छ कस्तो छ अवस्था हजुरहरूलाई मैले भनिसकेँ। एउटा मोडल अप्रेन्डीमा चाहिँ तरिका के छ सेवन गरेर झुली चाहिँ रहेको छ। अब यसमा तथ्याङ्क हेर्दाखेरि हामीले चाहिँ के कुरामा बढी जोड दिनुपर्छ भनेर हामीले विश्लेषण गरौँला, एनालिसिस गरौँला। यसमा हामीले के जोड दिनुपर्छ भने हामीले आफैलाई बुझ्नुपर्छ, आफ्नो परिवारलाई बुझ्नुपर्छ, आफ्नो समाजलाई बुझ्नुपर्छ, आफ्नो साथी सङ्गी सरकारलाई बुझ्नुपर्छ। जब चाहिँ हामीले आफैलाई बुझ्छौँ, आफ्नो परिवारले बुझ्छौँ र आफ्नो साथी सङ्गीहरूले के गरिरहेछन्, कस्तो तिनीहरूले चाहिँ बिहेभियर गरिरहेछन् भन्ने कुरा हामी नोन हुँदैनौँ, त्यति बेलासम्म यो आत्महत्याको डर चाहिँ कम हुँदैन भन्छौँ। हामी यो आत्महत्या भनेको के हो भनेर भन्दाखेरि चाहिँ यो विषयको पार भयो, तर आत्महत्याले चाहिँ कुन कुन कारणले चाहिँ यसलाई चाहिँ प्रोत्साहन गरेको छ, कुन कुन कारणमा चाहिँ हामीले नियन्त्रण गर्न सकिन्छ र यो बालबालिकासँग सम्बन्धित होइन यो जुन सङ्ख्या तथ्याङ्कमा चाहिँ उल्लेख वृद्धि छ यसलाई चाहिँ न्यूनीकरण गर्न हामीले कसरी भूमिका खेल्न सक्छौँ भन्ने कुरामा चाहिँ हाम्रो अहिले त नगरपालिका विभिन्न स्थानीय निकाय होइन अनि संस्था अहिले विद्यालयमा पनि म सामाजिक परामर्शदाताहरू पनि राखिरहेको अवस्थामा हामीले अघिल्लो म्यामले भन्नुभयो पहिला त्यो जुन अहिले त हामीले फ्रिजले भनौँ होइन आत्महत्या गर्ने जुन आत्महत्याको दर छ त्यसलाई चाहिँ के गर्न सक्छौँ भने उनीहरूको भावनालाई बुझौँ, हामीले घरमा नि एउटा सामान्य कुराहरूलाई चाहिँ अलिकति झन्केर बोल्दाखेरि अहिलेको वर्षहरूले कस्तो फिल गर्छ के गर्छ भन्ने कुरा त हामीले थाहा हुन्छ नि त. अब हिँडेको कुरा मैले आफै फेल गरेको, एउटा बच्चा चाहिँ आफै इन्डिया जन्माएको रिलेसन लभ अफेयर उसलाई चाहिँ हाम्रो संस्थाले चाहिँ फर्काएर हाम्रो अफिसमा ल्याउनु, अफिसमा ल्याएपछि उसको अदालतलाई बोलाएर जिम्मा दिने क्रममा म योसँग जान म झुन्डेर मर्छु, म यसो घरमा जाने चाहिँ म झुन्डेर मर्छु भनेर उसको कुराहरू गर्यो. अब त्यसलाई के गर्ने, त्यसलाई त उसले धम्काएर भएन, उसलाई गाली गर्नु पनि भएन, मैले के गरेँ उनीहरूलाई चाहिँ छुट्टै बुवामालाई चाहिँ छुट्टै राखेर बुवामाले सम्झाएको कुरा हामीले छुट्टै सम्झाउँछौँ, तर उसलाई चाहिँ त्यसको आवश्यकता के हो, उसले के फिल गरिरहेको छ, उसको त मन हामी त बुझ्नु पऱ्यो नि त. त्यो अनुसारले चाहिँ हामीले कुनै पनि क्रियाकलाप गरिराख्दाखेरि फ्यामिलीको जुन कुराहरू छ त्यसलाई चाहिँ हामीले बुझ्नुपर्छ. आफ्नो छोराछोरीले के चाहेको छ र मैले के दिँदैछु भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ. जब कि आफ्नो छोराछोरीले आफ्नो परिवारमा चाहिँ आफ्नो अभिभावकले बुझ्न सक्दैन, त्यहाँ कसैले कसैलाई बुझ्न सकेको हुँदैन. र त हामीले भन्छौँ नि त घर परिवार एउटा के भन्छ पहिलो पाठशाला भन्छ नि त, हो त्यही अनुसार यो आत्महत्या सङ्ख्या घटाउनको लागि पनि परिवारको ठुलो भूमिका छ. जनचेतनामूलक कार्यक्रम भन्ने कुरा छुट्टै पाठ भयो होइन, त्यो जनचेतनामूलक भनेको हामीले कानुनी प्रक्रिया कुरा सुनौला होइन दिउँला त्यसै गरेर यो कारण के हो कसरी नियन्त्रण गर्न सकौँला भन्ने कुरा छुट्टै छ. तर आफ्नो परिवारमा त के भइरहेछ कस्तो भइरहेछ मैले चाहिँ यो सिचुएसनलाई कसरी ह्यान्डल गर्छु भन्ने कुरा त आफ्नो परिवारलाई थाहा हुन्छ नि त. मेरो छोराछोरीले के चाहिरहेछ के मागिरहेछ भने त उसको अदालतलाई थाहा हुन्छ नि त. त्यही भएर हामीले जुन पनि कामहरू गर्छौँ जे गर्छौँ त्यसमा चाहिँ आफ्नो यो स्टुडेन्टहरू हुनुभयो शिक्षक शिक्षिकाहरूले पनि बुझ्नु सक्नु पऱ्यो होइन, त्यसरी आफ्नो फ्यामिली पनि बुझ्नु सक्नु पऱ्यो र आफ्नो साथी सर्कलमा पनि बुझ्नु सक्नु पऱ्यो भन्ने कुरा चाहिँ यसमा रहन्छ. र अहिलेको जेनेरेसनमा चाहिँ अहिले सामाजिक सञ्जालहरूको पनि प्रयोग एकदमै बढ्दो क्रममा छ होइन, त्यसलाई पनि अलिकति के गरेर हुन्छ कसरी गरेर हुन्छ त्यसलाई न्यूनीकरण भन्दा पनि कुन कुराहरू हेरेर चाहिँ मैले आफ्नो पर्सनल होइन आफ्नो स्टुडेन्ट लाइफमा एकदमै राम्रो कुराहरू चाहिँ दिन सक्छु भन्ने कुरामा पनि हाम्रो यो विद्यालय कार्यक्रमहरू हुन्छ होइन. विद्यालयमा चाहिँ आफ्नो शिक्षक शिक्षिकाहरूले चाहिँ त्यसलाई बढी प्राथमिकता लिएर कार्य जुन कुराहरू सिकाउनु भयो त्यसमा पनि अलिक राम्रो नै हुन्छ भन्न चाहन्छु.
0: भयावह बन्दै गइरहेको आत्महत्याका घटना न्यूनीकरणमा बहस छलफल गर्दै समस्या समाधानको पहल थाल्नुपर्ने सिविन नेपालका मनोपरामर्शकर्ता यशोदा बगालेको ठहर छ.
4: समयबाट आर्थिक अभावबाट गरिरहेको छ भने चाहिँ उसलाई चाहिँ ल झुन्डेर मर्नुपर्ने रहेछ है भन्ने जस्तो चाहिँ मिडिया रिपोर्टिङहरू भइरहेछ. त्यही भएर नेपाल सरकारले जिम्मेवार मिडिया रिपोर्टिङको लागि पनि कामहरू गरिरहेको छ. अब म चाहन्छु कि यही स्टेजबाट हाम्रो नगरपालिका गाउँपालिकामा पनि आत्महत्याको लागि कसरी चाहिँ रिपोर्टिङहरू भइरहेको छ होइन त्यसमा पनि हजुरहरूको ध्यान आकर्षण गर्न चाहन्छु. यो नेपाल सरकारको नियमभित्रै पर्छ. अनि किशोर किशोरीको भावनात्मक विकासको लागि पनि नेपाल सरकारले कोसिसहरू गरिरहनु भएको छ. एनएसडिसीबाट चाहिँ एसडिएलको त्यसैको लागि सोसल इमोसनल लर्निङको लागि पाइलट ट्रेनिङ पनि भइरहेको छ. त्यो सँगसँगै चाहिँ हाम्रै सिविल नेपालले पनि अहिले भर्खरै हामीले 24 विद्यालय नर्सहरूलाई भावना गर्ने मान्छेहरूलाई अवगत नै होला. फेरि म त्यसलाई जोड दिन चाहे यदि छैन भने प्लिज त्यसलाई बेलैमै हामीले चाहिँ त्यसमा ध्यान दियौँ होइन. त्यस सँगसँगै चाहिँ अब हाम्रो विभिन्न लर्निङ नम्बर 1166 चाहिँ नेपाल सरकारबाट चाहिँ हटलाइन नम्बर पनि छ. त्यसलाई पनि म सबैमा जसले आत्महत्याको विचारहरू आइरहेको छ त्यो हटलाइन नम्बर चाहिँ हामीले सबैमा चाहिँ यो फैलाउनु हुनको लागि चाहिँ अनुरोध गर्न चाहे. अब प्रमुख रणनीतिहरू चाहिँ जुन नेपाल सरकारले ल्याएको रणनीतिहरू हामीले स्थानीय तहमा कार्यान्वयन गरेका छौँ अथवा गर्न कोसिस गरिरहेछौँ अथवा गर्न के बाँकी छ होला होइन त्योमा चाहिँ म अलिकति ध्यान दिन चाहे. समयमै अनुसार र उपचार गर्ने होइन जोखिमको जोखिममा भएका प्रारम्भ व्यक्तिहरूलाई चाहिँ प्राथमिक रूपमा चाहिँ पहिचान गरेर उपचार दिन सकिन्छ. अनि त्यो सँगसँगै यो विषादी औषधि होइन मादक पदार्थको लागि बिक्री वितरण जुन अघि नै आइसके नि धेरै मादक पदार्थ चाहिँ सेवन गर्ने गर्छन् आत्महत्याको एउटा सङ्केतमा भनेपछि त्यो पनि नियन्त्रणमा होस् होइन. त्यो प्रमुख रोकथामको रणनीतिमा परेको छ. त्यो सँगसँगै क्षमता अभिवृद्धि हामी कतिजना स्वास्थ्यकर्मीहरूले चाहिँ मेन्टल हेल्थ सम्बन्धी तालिम लिएका छौँ अथवा हामीसँग चाहिँ कतिजना मनोपरामर्शदाताहरू हुनुहुन्छ होइन जसले चाहिँ मानसिक स्वास्थ्यमा चाहिँ काम गर्न सक्नुहुन्छ. मलाई जहाँसम्म थाहा भयो अन्तर्गत चाहिँ अब जस्तो कि नगरपालिका अथवा गाउँपालिकामा एकजना मात्रै मनोपरामर्शदाता हुन्छ उहाँले कतिको कुराहरू चाहिँ गर्न सक्नुहुन्छ होइन. अब कुनैमा त हुँदा पनि हुनुहुन्न होला होइन. अनि त्यो सँगसँगै चाहिँ यो संवेदनशील रिपोर्टिङमा पनि नेपाल सरकारको रणनीति रहेको छ. त्यही भएर आफ्नो गाउँठाउँबाट निस्किने पत्र पत्रिका अनलाइन खबरहरूमा पनि ध्यान आकर्षण जाओस्. अब हामीले चाहिँ के गर्न सकिन्छ त, हामी एज अ नागरिक चाहिँ होइन, एज अ नागरिक, एज अ जनप्रतिनिधि, एज अ स्वास्थ्य कर्मी होइन, त्यसमा चाहिँ यो आत्महत्या रोकथामको लागि केयरिङ कन्ट्याक्ट भनेर छ, जसमा चाहिँ विगत केही समयदेखि जो चाहिँ आत्महत्याबाट गइरहनु भएको छ, जसलाई चाहिँ आत्महत्याको विचार आइरहेको छ, जसलाई चाहिँ आत्महत्याबाट हजुरहरूले उद्धार गरेर ल्याउनु भएको छ, उहाँहरूलाई चाहिँ हामी तपाईँ जस्तो कि उहाँहरूको कुरा चाहिँ हामीले बुझ्छौँ भन्नको लागि चाहिँ हामी तपाईँको बारेमा चाहिँ सोचिरहेका छौँ होइन. तपाईँ कुशल हुनुहुन्छ नि भन्ने आशा गर्दछौँ. आवश्यक परे चाहिँ म छु है तपाईँको लागि. जस्तो कि आत्महत्या गर्ने व्यक्तिहरूले चाहिँ सहयोग खोजिरहेको हुन्छ, यो केयरिङ कन्ट्याक्टबाट चाहिँ यदि हामीले विभिन्न आत्महत्याको बाट हामीले उहाँलाई जोगाएको छौँ अथवा विभिन्न उहाँ लामो समयदेखि चाहिँ विभिन्न पीडाबाट गुज्रिरहनु भएको छ भने त्यस्तो व्यक्तिहरूलाई चाहिँ हामी तपाईँको साथमा छौँ है, हामीले तपाईँलाई बुझ्छौँ है भन्ने खाले चाहिँ हामीले आफ्नो तर्फबाट एज अ नागरिक पनि गर्न सकिन्छ. अनि त्यो सँगसँगै विद्यालयमा यदि विद्यार्थीहरूमा चाहिँ हामीले आत्महत्याका प्रयासहरू गरेको देखेका छौँ अथवा कट मार्क्सहरू छ भने चाहिँ त्यसलाई चाहिँ हामीले चाहिँ इग्नोर चाहिँ नगरौँ. अस्ति म स्कुलमा जाँदाखेरि विद्यालय नर्सले भन्नुभएको थियो यो पत्र चाहिँ सधैँ बिरान भएर आइरहने हो, यसलाई खासै केही गर्न पर्दैन भन्नुभएको छ, त्यही भएर त्यहाँ बस्छ अरे कि सधैँ बिरानी भएर उसलाई आइरहने हो भनेपछि ऊ केही न केही समस्या भएर आएको हो नि त. सबै थोक गर्दाखेरि चाहिँ ठिक छ तर उसलाई गाह्रो भइरहेको छ भने त्यो मानसिक समस्या हो. त्यस्तो व्यक्तिहरूलाई के आत्महत्याको प्रयास पो भइरहेको छ कि विचारहरू पो आइरहेको छ कि भनेर हामीले चाहिँ बुझ्नुपर्छ. त्यसलाई चाहिँ हामीले अब सेफ्टी प्लानिङमा चाहिँ जानुपर्छ होइन. त्यसमा चाहिँ चेतावनीको सङ्केतहरू होइन के छ उसको, र हामीले चाहिँ उसलाई गाह्रो भयो भने को कोलाई चाहिँ हामीले कन्ट्याक्ट गर्न सकिन्छ भन्ने कुरा चाहिँ हामीले सेफ्टी योजनामा जस्तो उसको साथीलाई आवश्यक परेमा चाहिँ आपतकालीन सम्पर्कहरूको साथी परिवार को सदस्यहरूले बुझ्नुहुन्छ होइन, उसलाई चाहिँ कोसँग कुरा गर्दा सजिलो हुन्छ भन्ने कुरा चाहिँ हामीले सूची बनाएर पहिले नै हामीले अनि उहाँको परिवारको सदस्यलाई चाहिँ भनिदिनुपर्छ. जस्तो कि एकचोटि आत्महत्या गरेको मान्छेले प्रयास गरेको मान्छेले फेरि पनि आत्महत्याको प्रयास गर्न सक्दैन भन्ने कुरा चाहिँ होइन, उसले फेरि पनि गर्न सक्छ. अब हामी आत्महत्या रोकथाममा हाम्रो समुदाय हामी सबैजना समाजमा बसिरहेका छौँ, यदि हाम्रो समुदायमा एक सचेत नागरिक भनेर चाहिँ के चाहिँ हाम्रो भूमिका हुन्छ त भन्ने कुरा चाहिँ एउटा चाहिँ आत्महत्या भनेको चाहिँ कायर वा कमजोर व्यक्तिले मात्र आत्महत्या गर्छन् भन्ने चाहिँ छैन. त्यो सोचलाई त्यो धारणालाई हामी आजैबाट परिवर्तन गरौँ. किन आत्महत्या गर्नु भनेको मान्छेलाई गहिरो पीडा भएर चाहिँ आत्महत्या गरेको ऊ कायर भएर गरेको चाहिँ होइन होइन. त्यो सोच अनि त्यो चाहिँ त्यो व्यक्ति एकजनाको मात्रै समस्या चाहिँ होइन, यो चाहिँ हाम्रो सबै समाजको नै समस्या हो होइन. अनि कुनै पनि मानसिक रूपमा चाहिँ दुर्घटनाबाट आघातबाट गइरहेको व्यक्तिहरूको कुराहरू चाहिँ हामीले ध्यानपूर्वक सुन्नपर्छ. त्यति बेला उसले आत्महत्याको विचारहरू आइरहेछ भनिरहेछ भने त्यसलाई चाहिँ हामीले ध्यानपूर्वक सुनेर चाहिँ आवश्यक मनोसामाजिक सहयोग हाम्रो आफ्नो ठाउँबाट के गर्न सकिन्छ त्यो सहयोग चाहिँ दिनुपर्छ होइन. जीवनमा जसलाई पनि कुनै बेला चाहिँ के हुनसक्छ, मानसिक आघात चाहिँ पुग्न सक्छ, विषक्तता हुनसक्छ होइन. त्यसलाई चाहिँ बुझेर विद्यालयमा समुदायमा हामीले चाहिँ मानसिक समस्या सम्बन्धी आत्महत्या सम्बन्धी चाहिँ जागरण कार्यक्रम गर्नुपर्छ. मानसिक आत्महत्यालाई जुन कलङ्कको रूपमा लिएको छ नि त्यसलाई चाहिँ आजदेखि चाहिँ हामीले त्यो सोचलाई परिवर्तन गर्नुपर्छ. अनि यो आत्महत्याको घटनालाई चाहिँ एकदम सँगसँगैपूर्ण घटनाको रूपमा हामीले देखिरहेको हुन्छ है. मर्यो होइन, प्रेममा बिछोड भएर मर्यो अरे भनेर पुरा हाइलाइट गरेर अनि आत्महत्या सम्बन्धी मूल कारणहरू पहिचान नगरी चाहिँ त्यो यसरी गऱ्यो अरे भनेर चाहिँ हामीले जुन सँगसँगैपूर्ण बनाएको छौँ त्यो समाचारहरूलाई चाहिँ हामीले ध्यानपूर्वक चाहिँ अब चाहिँ त्यसमा चाहिँ समाधानतर्फ चाहिँ लाग्नुपर्छ. आत्महत्याको विचारहरू व्यक्त गरिरहेको छ भने त्यसलाई चाहिँ एक्लै छोड्नु भएन. उसको आत्महत्या यदि उदासीहरू आइरहेको छ भने चाहिँ हामी आत्महत्यामा चाहिँ डाइरेक्ट क्वेसन गर्छौँ, कति किसिमले मर्न मन लाग्ने विचारहरू त आइरहेको छैन भनेर हामीले प्रश्न गर्छौँ, त्यो गर्नु पर्यो होइन. यदि उसले चाहिँ साथीहरूको सहयोग लिन मानिरहेको छैन, कस्तो कति बच्चाहरू हामीले अहिले फेस गरिरहेछौँ कि कसैलाई नभनिदिनुहोस् है, कसैले मलाई बुझ्दैन भन्ने कुरा हुन्छ. त्यस्तो छ भने चाहिँ हामी उनीहरूसँग कुरा गरेर को छ त जसले चाहिँ उनीहरूलाई बुझ्छ किनभने आत्महत्याको विचारहरू राखिरहेको छ त्यसलाई गोप्य चाहिँ राख्न हुँदैन किनभने त्यो व्यक्तिले कुनै न कुनै बेला चाहिँ फेरि प्रयास गर्न सक्छ होइन अनि त्यो सम्बन्धित व्यक्तिले चाहिँ भनेको कुराहरूलाई चाहिँ हामीले चाहिँ उसको कुरा म बुझ्छु है तिमीलाई यस्तो पीडाहरू भइरहेछ भन्ने हिसाबले चाहिँ महसुस गरेर चाहिँ उसँग चाहिँ उसको गोपनीयता राख्दै चाहिँ कुरा चाहिँ गर्नुपर्छ नभए चाहिँ हामी चाहिँ फेरि किताब पनि सेयर गर्न चाहँदैनौँ भने मैले केही विचार व्यक्त गरेँ भने त्योभन्दा 10 मान्छेलाई चाहिँ त्यसको विषयमा थाहा भएर अनि उहाँहरूले चाहिँ उहाँलाई झन् गाह्रो हुने चाहिँ हुनसक्छ त्यही भएर गोपनीयता पनि राखिदिनुपर्छ
0: हो आत्महत्याका घटना वृद्धि हुँदै गएको छ यसरी भन्दै गर्दा मनोचिकित्सक विक्रम काफले के भन्नुहुन्छ त
5: कसरी चेन्ज गर्ने त भन्ने कुरा नै महत्वपूर्ण कुरा हो यो थिमको यसलाई हामी कसरी चेन्ज गर्ने भन्दा ब्रेक द स्टिग्मा यो जुन साइलेन्स यो जुन स्टिग्मा छ यसलाई ब्रेक गरेर यो बारेमा कुरा गर्न थाल्नु एउटा एक्सनमा हो तिमीहरूले हामीले अब उसले किन गर्यो होला उसले किन यस्तो नराम्रो काम गर्यो भन्दा पनि यसको बारेमा उसलाई के पीडा भइरहेको थियो र कुनै उसलाई के पीडा भइरहेको थियो के गाह्रो भएर उसले यस्तो गर्यो होला भन्नेतिर चाहिँ हामीले धेरै ध्यान दियौँ भने मुख्य कुरा यसमा म जोड्न चाहन्छु र यसमा थुप्रै ड्रपहरू छन् जसले गर्दाखेरि हामीले यसको मिक्सहरू चाहिँ हामीले कुरा पनि गर्न खोज्दैनौँ जस्तो कि सुसाइडको बारेमा कुरा गर्नु नै हुँदैन भन्ने कुरा छ यदि कुरा गर्यो भने उसले आफ्नो अब सुसाइड गर्न प्रेरित गरेको या इम्प्लान्ट गरेको भने जस्तो हामीलाई फिल हुनसक्छ तर यो टोटली फर्म हो त्यो हामीले चाहिँ जहिले पनि सुसाइड कसैलाई गाह्रो भइरहेको छ या कोही चाहिँ विपदबाट गुज्रिरहेको छ कोही चाहिँ घर परिवारको तनावबाट गइरहेको छ कोही चाहिँ भनौँ न आफ्नो स्कुलमा विद्यार्थी भाइ बहिनीहरू यहाँसम्म स्कुलमा विभिन्न कुराहरू रिलेटेड आजकल कुराहरू भइरहन्छ बुलिङको कुराहरू भयो घर परिवारको स्ट्रेसको कुराहरू भयो एकाडेमिक पढाइ राम्रो भइरहँदैन विभिन्न कुराहरूले गर्दाखेरि उसमा केही परिवर्तनहरू उसमा केही बिहेभियरहरूमा परिवर्तनहरू देख्दाखेरि हामीले चाहिँ जहिले पनि तिमी केही पछिल्लो समयमा केही अप्ठ्यारोबाट गुज्रिरहेको छौ भनेर एउटा एक्सन एउटा कल चाहिँ हामीले गर्न सक्नुपर्ने हुन्छ हामीले यसमा संवाद गर्ने तरिका पनि अलिकति फरक हुनसक्छ कहिलेकाहीँ कस्तो हुन्छ भन्दाखेरि संवाद गर्ने तरिकामा चाहिँ हामीले सिधै एडभाइस दिन्छौँ तिमीले एकदमै बलियो मान्छे एकदमै बहादुर भन्ने जस्ता कुराहरू न्यारेज हामी यसरी न्यारेज गरिरहन्छौँ नि त सोसाइटीलाई होइन यसरी संवाद गरिरहन्छौँ तिमी त पहिला एकदमै फर्स्ट हुने मान्छे तिमीले एकदम बलियो मान्छे तिमी आजकल किन कमजोर भएको भनेर हामीले सिधै भन्ने गर्छौँ यो न्यारेजनलाई हामीले चेन्ज गरौँ फर्स्टमा हामीले चाहिँ उसको यो तरिकाको कुराहरू गर्ने तरिकाहरू चाहिँ हामीले चेन्ज गरेर हामीले उसँग कुराहरू आजकल मैले तिमीलाई पहिले भन्दा अलिक फरक फरक देखिरहेको छु तिमी क्लासमा त्यति ध्यान दिएर बस्न सकिरहेको छैनौ अथवा तिमीलाई केही गाह्रो छ कि तिमी मलाई आफ्नो केही कुराहरू सुनाउन चाहन्छौ भनेर हामीले एकलाई यसरी जोडियौँ भने या तिमीले तिमीलाई कहिलेकाहीँ केही गाह्रो हुँदाखेरि मान्छेलाई हानि गर्ने विचारहरू आउँछ कतै तिमीलाई यस्तो विचारहरू त आइरहेको छैन भनेर हामीले एकलाई जोड दिन सक्यो भने त्यो बेलामा ऊ एकदमै खुल्ने चान्सेस हुन्छ
0: हामीले यतिन्जेलसम्म सुन्यौं आत्महत्या न्यूनीकरणमा सरकारवालाको भूमिका विषयमा गरिएको छलफल र समाधानको बाटो आजलाई स्वास्थ्यमा बुटोलको लागि छुट्याइएको समय सकिएको छ यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लागेको छ केही सुझाव जिज्ञासा छन् भने रेडियो लुम्बिनीको स्टुडियोको नम्बर 0175625

0: यति बेला बिहानको 8 बज्यो।
1: खै जन्मदाता दिनुस् त।
2: जन्मदाता गरेको छैन नि म्याडम।
1: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
2: ए, पहिला कसैले भनेनन्?
1: जन्मेको 35 दिनभित्र स्थायी ठेगानाको वडा कार्यालयमा गएर जन्मदर्ता गराउनु पर्छ।
0: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यौन हिंसाबाट बचौं र बचाऊ। यौन जन्य हिंसा सामाजिक अपराध हो। यस्तो हिंसा छिमेकी, आफन्त र नातेदारबाट समेत हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल गरौं। उनीहरूको चाल चलन, बानी, व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए तत्काल उनीहरूसँग कुरा गरौं। बाल बालिकालाई कुनै समस्या भए मन मिल्ने साथी वा अभिभावकलाई बताउ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
5: को को बाहिर?
6: म दिदी सुन्तली, ढोका खोल्नुहोस् न।
5: के भयो यति राति किन रुँदै आकी?
6: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
5: ल भन के भयो?
6: मलाई आज घरमा कोही नभएको मौका छोपेर त्यो तल्लो घरको माइला दाईले म भागेर आएको। दिदी
5: माइला दाईले पस् त्यसलाई, म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया, वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनु हुन्छ कि? त्यो घरको
7: ए ल ल हामी लान्छौँ।
5: ल ल अब धेरै नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाम्ला।
8: महिला, किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौं। सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
3: यौन हिंसा से बचा जाए और सबके बचावा जाए। यौन हिंसा सामाजिक अपराध हुए। ऐसे हिंसा पड़ोसी, हित दोस्त और नातेदार से भी हो सकत है। अभिभावक लोग अपने लड़के बच्चन के व्यवहार पे ध्यान देवा जाए। उन लोगन के चाल चलन, बानी व्यवहार में अस्वाभाविक परिवर्तन आई सकत है। ऐसा होए पे तुरंत उन लोगन से बातचीत करा जाए। बच्चा लोगन के कौनो समस्या भय पे मन मिले वाला साथी लोगन से अथवा अभिभावक लोगन से बात करावा जाए।
10: अनुरोध आगत लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
11: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
12: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
13: सफलता अनि संघर्षका कथा।
14: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
11: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन

0: संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
1: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
2: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
3: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
2: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
3: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
4: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पंक्षीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पंक्षीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
3: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
4: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
3: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
6: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
5: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थे होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
6: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
1: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
7: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
8: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुरसारै छैन त।
9: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
8: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: का खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: VPN नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई। VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट, सम्पर्क प्रधान कार्यालय भुटुवल 9, फोन 071-438-346, 071-438-014, 071-438-016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
2: किन झोक्राउनु भछ काका?
3: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
2: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
3: ए, बुद्ध फाइबर कानछोली पनि त्यही भन्थ्यो।
4: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसाङ्गिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराजमेर, मोबाइल 98-570-21-757 र 98-472-96-228।
5: अब नसा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लाली गुराँस फार्मेसी, अस्पताल लाइन बुटवल, पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 98-026-37-111 र 98-026-21-354।
6: साउजी क्युआर भए
7: मेसेज आएको छैन।

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बारात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
6: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफलो सिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामी अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
5: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
7: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
8: फोन नम्बर 071-531-641, 535-641।
9: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
10: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
11: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
10: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
11: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
12: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
13: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: मिन भाई कता हो लखर लखर घर बनाएर भ्याउनु भयो
1: घर बनाएर त सिद्धियो दिदी अब अर्को झन्झट छ सोफा दराज पलङ फर्निचर फर्निसिङको काम सबै बाँकी छ कहाँ जाने हो कुन्नी
0: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाई पनि नयाँ राज स्टोर छ नि चार नम्बर चोक्कैमा त्यही जानुहोस् न तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ हामी कहाँ काठको दराज पलङ डाइनिङ टेबल ड्रेसिङ टेबल कम्प्युटर टेबल टिभी ट्रली मेट्रेस दसना पर्दा सिरक डोरम्याट कार्पेट ड्रम बक्स प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ नयाँ राज स्टोर तिलोतमा 8 करैया 4 नम्बर रूपन्देही प्रोप्राइटर राजेन्द्र थापा गोमा कुमारी पाण्डे थापा मोबाइल 98470-77003 98470-66155 र 98470-16539 हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ
2: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
3: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
2: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
4: लौ ढुङ्गो खोज्दा देउतै मिले झैं भयो के गर्नुपर्छ भन्दिउँ त नानी
2: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
5: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
6: सबै मिलाई खुवाऊ
5: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अण्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
7: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
8: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
9: स्वास्थ्यमा बटवल
10: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा
9: असल अभ्यासदेखि मिटेका कुरा
10: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब
9: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
10: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
9: कार्यक्रम स्वास्थ्यमा बुटवल
10: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
11: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं
10: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
11: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
10: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
11: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ
10: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ
11: थप आहारासँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
10: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
12: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गीत गाउने भने आज हो जानी होला नि त्यहाँ
1: जाम जाम गरे घाट घाट गीत गाइयो।

0: नानी
1: हजुर यहाँ आउने कस्तो नराम्रो सपना देख्छ
2: आमा दिउँसोमा देखेको सपना लाग्दैन भन्छन्
1: आमाले बढे आमाको मन

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: आज हरितालिका तीजको मुख्य दिन हिन्दू महिलाहरू व्रत बस्ती शिव आराधना गर्दै शिवालयहरूमा घुइँचो।
0: गुल्मीमा तीज मनाउन माइतीघर गएकी महिलालाई खोलाले बगायो। बझाङमा बेपत्ता युवा 6 दिनसम्म भेटिएनन्।
1: विभिन्न कार्यक्रम गरी राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै बाढ़ीबाट प्रभावित बालबालिकाको उद्धार राहत र संरक्षणमा विशेष जोड़।
0: बेलायतका पूर्व प्रधानमन्त्री जोनसन रूसी आक्रमणबाट बच्न सफल। कूटनीतिक रेललाई निशानामा पारिएको युक्रेनको दावी।
1: र लालिगामा लेभान्ते विरूद्ध बार्सिलोना विजयी। म्यान्चेस्टर डर्बी खेलमा सिटी विजयी।
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781171 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
0: समाचार अब विस्तारमा। आज हरितालिका तीजको मुख्य दिन महिलाहरूले निराहार व्रत बसी महादेवको पूजा अर्चना सहित मनाउँदैछन्। हिजो दर्खाएका हिन्दू महिलाहरू आज भाद्र शुक्ल तृतीयाका दिन बिहानैदेखि विभिन्न शिवालयमा पुगेर पूजाआजा गरी पारिवारिक सुख शान्ति र कल्याणको कामना गर्ने परम्परा छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत शुरू भएको पौराणिक मान्यता छ। सत्ययुगमा आजका

0: दर्शनार्थीको भीड़ हुने हुनाले जिल्ला प्रहरी परिसर काठमाण्डुले सुरक्षा रणनीति तयार गरेर लागू गरेको छ। पशुपति मन्दिर क्षेत्रमा सुरक्षाका लागि दुई शिफ्टमा आज 2500 प्रहरी परिचालन गरिने जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ। तीज पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले हरितालिका तीजले महिला विरूद्ध हुन सक्ने सबै प्रकारका भेदभाव, हिंसाजन्य कार्य तथा अन्याय अन्त्य गरी सभ्य र समतामूलक समाज निर्माणमा उत्साह प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ। तीज पर्व नेपाली महिलाहरूको सांस्कृतिक र सामाजिक ऐक्यबद्धताको प्रतीक भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस्ता मौलिकताको संरक्षण र प्रवर्धन गर्नु सबैको कर्तव्य भएको बताउनु भएको छ।
1: गुल्मीमा माइतीघरमा तीज मनाउन जाने क्रममा खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छिन्। मुसिकोट नगरपालिका पाँच इन्द्र गौड़ा घरबैगी अन्दाजी 28-29 वर्षीय कल्पना पुन हिजो साँझ माइतीघरमा तीज मनाउन जाने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी हुन्। प्रहरीका अनुसार उनी मुसिकोट पाँच स्थित घरबाट इस्मा गाउँपालिका चार हुलामा रहेको माइतीघर जाने क्रममा निसी खोलाले बगाएको थियो। घटनाबारे स्थानीय मार्फत जानकारी पाएपछि प्रहरीले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभयो। अवस्था भने अझै पनि अज्ञात रहेको विश्वकर्माले बताउनुभयो। यस्तै बझाङको खप्तरछाना गाउँपालिका सात गोर्खालीका 33 वर्षीय जितेन्द्र खड्का छ दिनदेखि बेपत्ता छन्। भदौ 23 गते बिहान लहरे सामुदायिक वन अन्तर्गत डाँडाकोट क्षेत्रमा जंगली च्याउ टिप्न जाने भन्दै घरबाट निस्किएका खड्का साँझसम्म घर फर्कने आश भए पनि अहिलेसम्म फर्किएका छैनन्। जंगलबाट नफर्किएपछि परिवार आफन्त र स्थानीयवासीले उनको खोजी शुरू गरेका छन्। डाँडाकोट क्षेत्र बझाङ र बाजुलाको सिमानामा पर्ने भएकाले सम्भावित क्षेत्रमा खोजी गर्न कठिनाई भइरहेको परिवारले बताएको छ।
0: बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ। बालमैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गर्न गराउन नागरिक समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाबदेह बनाउने उद्देश्यले प्रत्येक वर्ष भदौ 29 गते राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै आएको छ। यी भदौ 10 गते भुटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण र सुवानुवाकोट धादिङ लगायतका जिल्लामा थन्जनको क्षतिका कारण बागुवामा संरक्षक तथा अभिभावक गुमाएका बेपत्ता भएका वा बालबालिका स्वयं नै घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार, राहत र संरक्षण गर्नुपर्ने आवश्यकता छ। त्यस्ता बालबालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्श लगायतका सेवा उपलब्ध गराउन राज्य केन्द्रित रहेको राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बताउनुभयो। यस अवसरमा आज परिषद लगायत विभिन्न संस्थाले कार्यक्रमको आयोजना गरेका छन्।
1: रसुवा नुवाकोट सड़क खण्डमा वैकल्पिक फड्के तथा ट्विन निर्माण गरी पैदल आवागमन सञ्चालनमा ल्याइएको छ। फलाखु खोलामा रहेको पक्की पुल तथा स्याप्रोवेशी स्थित भुटेकोशी नदीमाथिको पक्की पुल बाढ़ीले बगाएपछि सो सड़क खण्डमा आवत जावत अवरूद्ध भएको थियो। आवागमनलाई तत्काल सहज बनाउन वैकल्पिक संरचना निर्माण गरिएको सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले बताउनुभयो। उहाँका अनुसार पहिलो चरणमा पैदल यात्रीका लागि आवागमन सहज बनाउन बेत्रावतीमा बाँस तथा काठ प्रयोग गरी फड्के निर्माण गरिएको छ भने स्याप्रोवेशीमा फलामे ट्विन जडान गरिएको छ। स्याप्रोवेशीमा ट्विन निर्माण सम्पन्न भए पनि दायाँ बायाँ तर्फको पदमार्ग व्यवस्थित गर्ने काम भइरहेको र एक दुई दिनभित्र पूर्ण रूपमा सञ्चालनमा आउने बताइएको छ। बेत्रावतीमा फड्के निर्माण भएपछि नुवाकोट तर्फबाट गेर्खु छापटार केराघारी हुँदै बेत्रावतीसम्म सहज भएको प्रदेशसभा सदस्य इन्द्रप्रसाद गोतामेले बताउनुभयो। समाजसेवी गणेश श्रेष्ठका अनुसार फड्के निर्माणमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाले सहयोग गरेका थिए। तत्कालै आवागमन समस्या समाधान गर्ने उद्देश्यले निर्माण गरिएको बेत्रावतीको फड्के र स्याप्रोवेशीको तीनबाट आवत जावतमा स्थानीयलाई सहज बनाइएको छ। विशेष गरी उत्तरी रसुवाका गतलाङ, गोलजुङ, चिलिमे, थुमन, सियो, ग्रे लगायतका क्षेत्रका बासिन्दालाई स्याप्रोवेशी हुँदै आवत जावत गर्न सहज भएको छ।
0: थाहा सञ्चार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाउ।
3: नमस्कार।
2: अनि कर्सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोगार्ड र डेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन घरको।
5: यो हो थाहा सञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचारमा कवि लक्ष्मी प्रसाद देवकोटाको 67 औं स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक महाकवि देवकोटाको स्मृति दिवस मनाउन लागेको प्राज्ञ परिषद सदस्य नवीन अभिलाषीले बताउनुभयो। आज दिउँसो महाकवि देवकोटा संग्रहालय मैती देवीमा महाकवि देवकोटा मित र यथार्थ विषय गोष्ठी गर्न लागि उहाँले बताउनुभयो। महाकवि देवकोटाको जन्म विक्रम सम्वत 1966 कार्तिक 27 गते अर्थात कृष्ण औंसी लक्ष्मी पूजाका दिन काठमाडौँको दिल्ली बजारमा भएको थियो। उहाँको निधन भने 2016 साल भदौ 29 गते भएको थियो। 10 वर्षको उमेरमा कविता लेख्न शुरू गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्। उहाँले नेपाली साहित्यलाई 100 भन्दा बढ़ी कृति दिनुभएको छ। नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको मुना मदन खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म 100 भन्दा बढ़ी बिकेको पुस्तक हो। नेपाली साहित्यमा स्वच्छन्दतावादी प्रगतिवादी धारका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्राकृतिक प्रेम र क्रान्तिकारिता झल्कन्छ। विक्रम सम्वत 2016 उहाँ शिक्षा तथा स्वायत्त शासन मन्त्री हुनुहुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्न गराउनु भएको थियो। वर्तमान नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनुभएको दिनमा देवकोटाको अविस्मरणीय दिन छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसन र उच्च तहका युरोपेली सुरक्षा अधिकारीहरू रूसी आक्रमणबाट बच्न सफल भएका छन्। उनीहरू सवार रेल छुटेको केही समयपछि युक्रेन पोल्याण्ड सीमा नजिकै एक युक्रेनी रेलमाथि रूसी ड्रोन आक्रमण भएको छ। यावो दिनमा भएको आक्रमणमा रेलको इन्जिनमा क्षति पुगे पनि कुनै पनि मानवीय क्षति नभएको बीबीसीले जनाएको छ। युक्रेनी अधिकारीहरूका अनुसार आक्रमण हुनु अघि नै सबै यात्रुलाई सुरक्षित रूपमा रेलबाट बाहिर निकालिएको थियो। जोनसन बेलायती प्रधानमन्त्री कार्यालयका राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन पावेल लगायत युरोपेली राष्ट्रिय सुरक्षा अधिकारीहरू किबमा आयोजित एक सम्मेलनबाट फर्किने क्रममा अर्कै रेल मार्फत सोही रेलवे लाइन हुँदै गएका थिए। रूसले पश्चिमी युक्रेनको रेलवे पूर्वाधारलाई निशाना बनाइएको जनाएको छ। तर युक्रेनको सरकारी रेलवे कम्पनी जालिन्ची चियाले आक्रमणको निशाना सम्भवतः कूटनीतिक रेल नै हुन सक्ने जनाएको छ। कम्पनीले वक्तव्य जारी गर्दै रूसी आक्रमणको खतराका लागि समय तालिकामा गरिएको परिवर्तनले कूटनीतिक रेल अपेक्षाभन्दा अघि नै स्टेशनबाट छुटेको जनाएको छ। कम्पनीका अनुसार जेट संचालित रूसी ड्रोनले आक्रमण गर्नुभन्दा ठिक 15 मिनट अघि प्रभावित रेलका यात्रुलाई बाहिर निस्कन चेतावनी दिएको थियो।
1: अब खेल समाचार। स्पेनिस लालिगा फुटबलमा बार्सिलोनाले लेभान्तेलाई 4-2 गोलले पराजित गरेको छ। गैरातीको खेलमा जित निकाल्दै बार्सिलोनाले महत्वपूर्ण 3 अंक जोड़ेको छ। अर्को खेलमा एथलेटिको मड्रिडले रियल सोसिडाडलाई उसकै मैदानमा 3-0 पराजित गर्यो। यस्तै सेल्टा भिगो र मालागा तथा गेटाफे र डिपोर्टिभो बीचका खेल बराबरीमा सकिए। इंग्लिश प्रिमियर लीग फुटबल अन्तर्गत बहुप्रतीक्षित डर्बी खेलमा म्यान्चेस्टर सिटीले युनाइटेडलाई 1-0 पराजित गरेको छ। सिटीको जीतमा एर्लिङ हलान्डको गोल निर्णायक बन्यो। अर्को खेलमा ब्राइटनले कोभेन्ट्री विरूद्ध 5-0 फराकिलो जीत हासिल गरेको छ। यस्तै सीरिए फुटबलमा युभेन्टसलाई सासुओलोले 3-2 स्तब्ध बनायो। नापोलीले बोलोग्नालाई 1-0 हराउँदा लेचेले मोन्जालाई 3-2 पराजित गर्यो। यसैबीच फ्रेन्च लीग वानमा पेरिस सेन्ट जर्मेन पीएसजीले ब्रेस्टलाई 1-0 पराजित गरेको छ। पीएसजीका लागि फेरान टोरेसले 5 मिनटमै निर्णायक गोल गरेका थिए। यस्तै लिलले ट्रोएसलाई 2-0 पराजित गर्दा लेन्स र लेमानले 2-2 बराबरी खेलेका छन्।
0: अब मौसम। अहिले बिहान देशका अधिकांश भूभागको मौसम सामान्यतया बदलिरहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको ऋण चापीय रेखा सदर स्थानभन्दा केही दक्षिणतर्फ सरेको छ। दिउँसो देशभरको मौसम साधारणतया बदलिरहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात हुने सम्भावना छ। देशका पहाड़ी र तराई क्षेत्रका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका थोरै स्थानमा पनि भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: आज हरितालिका तीजको मुख्य दिन हिन्दू महिलाहरू व्रत बसी शिव आराधना गर्दै शिवालयहरूमा घुइँछु।
0: गुल्मीमा तीज मनाउन माइतीघर गएकी महिलालाई खोलाले बगायो। बझाङमा बेपत्ता युवा 6 दिनसम्म भेटिएनन्।
1: विभिन्न कार्यक्रम गरी राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै बाढ़ीबाट प्रभावित बाल बालिकाको उद्धार राहत र संरक्षणमा विशेष जोड़।
0: बेलायतका पूर्व प्रधानमन्त्री जोनसन रूसी आक्रमणबाट बच्न सफल। कूटनैतिक रेललाई निशाना बनाइएको युक्रेनको दावी।
1: र लालिगामा लेभान्ते विरूद्ध बार्सिलोना विजयी। म्यान्चेस्टर डर्बी खेलमा सिटी विजयी।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र बिदा हुन्छ। नमस्कार।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन हो।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुने?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
0: मानसिक समस्याबाट बच्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
9: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओए साथी, हेर न, के खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
11: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ। यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
10: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
14: किन आँखा मिचेको मिचेको?

0: म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ। बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
1: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
2: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
5: हाम्रा सेवाहरू:
4: जनरल फिजिसियन,
5: स्त्री तथा प्रसूति,
4: बाल रोग,
5: छाला तथा यौन रोग,
4: हाड जोड्ने नसा तथा बाथ रोग,
5: टाउको तथा मनोरोग,
4: नाक कान घाँटी,
5: जनरल सर्जरी,
4: भिडियो एक्सरे,
5: डिजिटल एक्सरे,
4: ईसीजी,
5: डेन्टल तथा प्याथोलोजी,
4: फिजियोथेरापी
5: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
6: किशोर किशोरी, युवाहरू र 15-49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
7: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
8: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
9: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
10: 98-570-21-835।
11: वन जंगल को छेउमा घर आँगन।

0: साथी भाई खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड
3: शान्तिको आवाज रेडियो लुम।

0: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
1: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
0: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
2: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
1: ठिक भन्नुभयो दाइ, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
2: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
0: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
4: कहाँ हुनुहुने? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
3: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त हृष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
4: हो नि दिदी, म हजुरले भने जस्तै हृष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
3: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
4: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
3: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
5: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक, अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
3: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
6: VPN नेट, तपाईँको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई, VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो, स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली, VPN नेट, सम्पर्क प्रधान कार्यालय भुटुवल 9, फोन 0174-38346, 0174-38014, 0174-38016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
7: होइन पुर्खे बा, किन के भएर?
8: बाह्र चौरासी घुमे
7: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
9: 24 घण्टा इमर्जेन्सी ICU प्रसुति, ECG, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक, मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार, परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
7: होइन है पुर्खे बा, फेरि दौडिदै कता हो?
10: ए किरिम यनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
9: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा छ मणिग्राम रूपन्देही, फोन 071-562-744, 562-745।
11: हाय दैव, फेरि मधुर खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ आउनुहोस् न, बचाइदिनुहोस्।
12: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
13: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला, हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
14: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
12: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
15: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
16: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश। ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
17: ए जान्त जान्त
13: होइन, के भयो बाबु?
18: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
13: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
16: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
19: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
20: होइन, के खुसीको खबर हो दाजु?
19: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि।
20: हो र?
19: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-535-823।
21: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
22: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
23: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
21: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
24: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
21: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि।
24: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98-570-72-397 र 98-475-42-914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

दिनु तपाईको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मलिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018

0: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौ।
1: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
2: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जान्न।
3: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
2: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कुल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
2: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570042471, फोन 071562690। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका पाँच, मणिग्राम, रूपन्देही।
4: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
5: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
6: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
5: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
7: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ, लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
5: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
7: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली,
8: हाम्रा सेवाहरू
7: जनरल फिजिसियन,
8: स्त्री तथा प्रसुति,
7: बाल रोग,
8: छाला तथा यौन रोग,
7: हार जोड्ने नसा तथा बात रोग,
8: टाउको तथा मनोरोग,
7: नाक कान घाँटी,
8: जनरल सर्जरी,
7: भिडियो एक्सरे,
8: डिजिटल एक्सरे,
7: ईसीजी,
8: डेन्टल तथा प्याथोलोजी,
7: फिजियोथेरापी
8: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
9: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटिल र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
10: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध।

0: 마타마스 안다 미타사베만다 마타마스 안다 미타사베만다
1: 아니 펄풀러 싹밭 버짜고 가나 싹싹
2: 사베이 밀라이 쿠아오
1: 컴피마 두이 버스 삼마 아마고 두드파니 너치타오 बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दूधको साथै अण्डा माछा मासु हरिया सागपात तथा पहेला जातका फलफूल पनि खुवाए तपाईले नि
3: साथै गर्भवती महिलालाई हरेक दिन सधैं खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दूध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ
4: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: स्वास्थ्यमा बुटवल
2: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
1: असल अभ्यासदेखि नीतिका कुरा,
2: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
1: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
3: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
1: कार्यक्रम स्वास्थ्यमा बुटवल।
4: साउजी गुड्खा दिनु न।
5: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
6: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई रु 10,000, अन्य व्यवसायीलाई रु 1,500, दोस्रो पटक जरिवाना डिलरलाई रु 20,000, अन्य व्यवसायीलाई रु 3,000 र तेस्रो पटक जरिवाना डिलरलाई रु 50,000 र अन्य व्यवसायीलाई रु 5,000।
7: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।

0: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी छोरी।
1: हजुर।
0: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लु
1: दिन त। हेलो, भन्नुहोस् त।
2: हेलो, हजुर
1: हजुर,
2: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
1: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
0: ए नानी, के भनेर छ, के भयो?
1: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
0: ल ल ल, किन दिन्थे?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: पितो शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।
6: आफ्नै परिवेशका भाकाहरू संग्रहित गर्ने क्रममा तीर्थना म्युजिक प्रस्तुत।

0: बाबु अध्ययारु छ टच बालेर जाऊ
1: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
0: बर्खाको बेला छ अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
1: है बल्ल सम्झे सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
1: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
0: हो सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
2: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
3: नेपाल सरकार विज्ञापन बोर्ड
1: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौं हुन्न त
4: हुन्छ
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
0: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
2: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
0: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
0: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
2: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
0: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
1: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
0: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
1: हो र
0: हो नि चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
1: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
0: चट्याङ गर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
1: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
0: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यत दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
2: नेपाल सरकार विज्ञापन बोर्ड
6: ओहो काकी के को सिङ्गर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
7: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
6: के रे नानी त भर्खर 17 की लागि होइन र
7: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छे त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
6: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
7: ए हो र
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
10: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
11: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
12: धुमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
13: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
4: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
13: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
4: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
13: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: देवदह नगरपालिकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहोर मैला संकलन तथा व्यवस्थापन कार्यनीतिलाई वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न देवदह नगरपालिकामा फोहोर मैलाको स्रोत वर्गीकरण गरी कुहिने र नकुहिने फोहोर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबको दिनमा आफ्नो घर, व्यवसाय, प्रतिष्ठान, धन्दा, उद्योग, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग अलग डस्टबिनको व्यवस्थापन गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड, सिसाजन्य फोहोरलाई छुट्टै झोलामा दिई सोही अनुसार फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहोर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ। अनुरोधक देवदह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रूपन्देही।
2: शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो।

0: सर्पले टोकेको अवस्थामा ध्यान दिनुपर्ने कुराहरू। सर्पले टोकेका व्यक्ति आत्तिन सक्छन्, सान्त्वना दिउँ। सर्पले टोकेका व्यक्तिलाई तुरन्त अस्पताल वा सर्पदंशोपचार केन्द्र पुर्याउँ। सवारी साधनमा घाइतेलाई बसाएर सर्पले टोकेको ठाउँलाई मिलेसम्म मुटुको सतहभन्दा तल पारी लैजाउँ। गलत परम्परागत उपचार विधि अर्थात् झार फुकतिर नलागौं। आफ्नो नजिक सर्पदंश उपचार केन्द्र कहाँ छ जानकारी राखौं। आफ्नो घर वरिपरि झाडी नराखौं र सधैं वातावरण सफा राखौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: ओहो ला
2: ल ल ल ल मरेँ के हो?
1: हेर त रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
2: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउं।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
3: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
3: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
3: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए दाइ, पक्नुस् त, पक्नुस्। के गर्नु भएको?
2: देख्नु भएन, औषधि हालेको।
1: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाइ, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
6: नेपाल सरकार विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
6: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
6: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
6: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
7: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
6: नेपाल सरकार विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
6: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
6: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: आग ना लागे देवा जाए और आग लागे से चलाक रहा जाए। खाना बनाए के बाद आग, गैस चूल्हा, स्टोव और हीटर अच्छा से बंद करा जाए। सिलेंडर के रेगुलेटर, पाइप और चूल्हा से गैस लीक होता है कि नहीं होता है, एक ठीक से चेक जांच करा जाए। गैस के गंध आए पे उका व्यवस्था ना करा जाए। सलाई लाइटर लेके बच्चन के पहुँच से दूर रखा जाए। लकड़ी जलाए की खाना बनाए के बाद पानी से छीटा मार के उका बुझाई देवा जाए। सिगरेट, तंबाकू, चीलम बीड़ी ना पिया जाए। अगर पिया जाए तो उका अच्छा से बुझाई देवा जाए। बिजली के तार, प्लग, स्विच और वायरिंग ठीक अवस्था में है कि नहीं है, चेक जांच करा जाए। घर बस्ती के नजीक के पोखरी, टैंकी और कोनो भी तरीका से पानी के जुगाड़ करा जाए। आग लागी और विपत से बचे के लिए चलाक बना जाए। हवा हुरी से होए वाला क्षति कम करे के लिए पहले तैयारी करा जाए और उकरे लिए सतर्कता अपनावा जाए। अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
10: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
11: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
12: सफलता अनि संघर्षका कथा।
13: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
10: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
14: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
15: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
16: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
15: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
16: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
15: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
16: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
15: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
17: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
18: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
19: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
18: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
19: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
18: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
19: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
18: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
19: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं।
17: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
20: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता? आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न, सहयोग गर्नुहोस्।
21: ओए बहिनीलाई के गरेको हो? त मान्छे नै रहेनछस्।
14: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
22: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
0: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
20: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
0: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
2: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
20: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
8: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 98472182 र 98470-24870।
23: उत्सवको पर्व
24: एसआर किप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
23: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
24: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
23: फोन नम्बर 071542669 549 649।

0: ओहो, घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
0: ल, बारात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
3: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
0: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली, तिलोत्तमा छ गोरकट्टा।
4: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
5: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
4: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
5: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान,
4: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही।
6: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
7: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेष

0: विशेषज्ञ डाक्टर विक्रम काफले द्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
1: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुक ढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउने, पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नशा तथा मनोरोग क्लिनिक लाली गुराज फार्मेसी
2: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806633111 र 9806621354।
3: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
4: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
5: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
4: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
9: हाम्रा सेवाहरू
8: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
9: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
8: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
9: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
8: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
10: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
7: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
6: ओ मिन भाइ, कता हो लखर लखर, घर बनाएर भ्याउनु भयो?
5: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ, सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नि?
6: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ, पनि नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोत्तमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 9847077003, 9847066155 र 9847016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
11: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
12: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
11: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
13: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भनिदिउँ त नानी।
11: ल यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
14: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
15: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
16: सबै मिलाई खुवाऊ।
15: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाउ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
17: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
18: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
16: ओसु आमा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
19: हो र? होइन होला त्यस्तो त।
20: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
16: केही होइन मिस,
20: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
21: हुन्छ मिस।
22: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
23: नेपाल सरकार विज्ञापन बोर्ड।
16: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
24: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
16: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
24: हो र? मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
16: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
24: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
25: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
23: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
26: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: ल यता नआवै बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
1: तीन दिन भयो।
0: तिमीलाई थाहा छैन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: आ जेसुकै भन, म छउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युन्जन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: स्वास्थ्यमा बटवल,
6: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
5: असल अभ्यासदेखि मिटेका कुरा,
6: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
5: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
7: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
5: कार्यक्रम स्वास्थ्यमा बुटवल।
6: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
8: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
6: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
8: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
6: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
8: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
6: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
8: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
6: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
9: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
10: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
11: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
10: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
11: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
10: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
11: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर शुरू गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला भयो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि, फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ,
4: प्रविधिको सही प्रयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
6: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो, विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
5: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
6: खै के गर्ने गर्ने दिदी,
7: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: अब सुन्नुहोस् पूरा समाचार।
10: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
9: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
10: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
9: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
10: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
9: मद्यपान र धूम्रपान सेवन नगरौं,
10: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
11: गर्मी मौसममा संक्रामक रोगबाट बचौं र बचाऊ। गर्मी मौसममा मलेरिया, कालाजार, डेंगू, हैजा लगायतका विभिन्न संक्रामक रोगहरू फैलिन सक्छन्। संक्रामक रोग फैलाउने झिंगा, लामखुट्टे, भुसुना आदिको नियन्त्रण गरौं। संक्रामक रोगबाट बच्न शुद्ध र उमालेको पानी पिउँ। बासी तथा सडे गलेका खाना नखाऊ। घरभित्र र वरपरको सरसफाईमा ध्यान दिउँ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
12: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
13: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
12: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
13: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
14: रेडियो लुम्बिनी 96.8 मेगाहर्ट्ज।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बाढ़ीको विपदले यस वर्षको तीज खल्लो प्रभावित बस्तीमा छैन उत्साह, आफूहरूले पनि उल्लासका साथ मनाउन नसकेको पशुपति पुगेका भक्तजनहरूको भनाई। जाजरकोटको बौलाहा खोलामा बाढ़ी, केही घर पसलमा क्षति, भेरी करिडोर अवरूद्ध। पोहोरको तुलनामा ग्यासको आयात र बिक्री धेरै, उपभोक्ता भने लाइनमा, काठमाडौँमा 10 दिनमा 4 लाख सिलिण्डर ग्यास वितरण भएको तथ्याङ्क। रूसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह, विश्व बजारमा समेत प्रभाव पर्न सक्ने भन्दै चिन्ता व्यक्त। र देश बाहिर गएर प्रतियोगिता जित्नु ठूलो उपलब्धि रहेको क्यानका सचिव पारस खड्काको भनाई। नेपाल खबरमा अब पूरा खबर। आज तीज पर्व मनाइँदैछ। विगतमा तीज आउनु हप्तौं अघि रौनक शुरू हुन्थ्यो, तीजका गीत घन्किन्थे, नाचगान, दर खाने लगायतका कार्यक्रम हुन्थे। तर गएको भदौ 10 गतेको भोटेकोशी बाढ़ीका कारण यस वर्ष तीज खल्लो भएको छ। विपदको पीड़ा र प्रभावित बस्तीमा उत्सव छैन। रसुवा, नुवाकोट, धादिङ, गोर्खा मात्रै होइन, देशका अरू ठाउँमा पनि यो विपदको पीड़ा छ। बाढ़ीले खण्डहर बनाएका बस्ती त सुनसान नै छन्। बाढ़ीबाट अहिलेसम्म 1388 जनाले ज्यान गुमाएका छन्। झण्डै 5000 सम्पर्क विहीन छन्। कतिपयका घर बगेका छन्। आज 20 औं दिन पनि प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत व्यवस्थापन लगायतका काम भने भइरहेका छन्। तीजलाई औपचारिकतामा सीमित राखेर आज काठमाडौँको पशुपतिनाथ सहित देशका विभिन्न ठाउँका शिवालयमा भक्तजन पुगेका छन्। तर विगतमा जस्तो चहल पहल र भीड़भाड़ भने छैन। यसपालि तीज खल्लो लागेको भक्तजनले बताएका छन्। बाढ़ी तथा विपदबाट धनजनको क्षति भएकाले उल्लासका साथ मनाउन नसकेको पशुपति दर्शनका लागि पुगेका भक्तजनहरूको भनाई छ। भक्तजनले यसपटक तीजको व्रत तथा पूजासँगै बाढ़ी तथा विपदबाट प्रभावित परिवारको उद्धार, घाइतेको उपचार र देशमा शान्तिको कामना गरेका छन्। काठमाडौँका गोकर्णेश्वर, नागेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने बसन्तपुर दरबार क्षेत्रको मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वर लगायत महादेव मन्दिरमा भक्तजन पुगेका छन्। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले तीजका अवसरमा सामाजिक सञ्जाल मार्फत सम्पूर्णमा हरितालिका तीजको शुभकामना व्यक्त गर्नु भएको छ। जाजरकोटको नलगाड नगरपालिका 1 र 2 को बीचमा पर्ने बौलाहा खोलामा गैराती बाढ़ी आएको छ। बाढ़ीले खोला नजिकै रहेका केही घर पसलमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। स्थानीय बासिन्दा खोला बढ़ेको आवाज सुनेपछि भागेका उडा नम्बर 1 का वडा अध्यक्ष धन बहादुर महरले बताउनुभयो। बाढ़ीका कारण भेरी करिडोर अन्तर्गत जाजरकोट डोल्पा सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छ। जाजरकोट रूकुम पश्चिम र डोल्पालाई जोड्ने प्रमुख सड़क अवरूद्ध हुँदा यात्रु तथा स्थानीय बासिन्दालाई समस्या भएको छ। अवरूद्ध सड़क खुलाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। पोहोर साउन र भदौको तुलनामा यस वर्ष ग्यासको आयात र बिक्री बढ़ेको छ। गएको वर्ष साउन र भदौको तुलनामा यस वर्ष यी दुई महिनामा 12 लाख भन्दा धेरै सिलिण्डरको बजारीकरण भएको छ। अघिल्लो वर्ष साउनमा 31,21,048 सिलिण्डर ग्यास बिक्री भएकामा यस वर्ष साउनमा 40,36,364 ग्यास बिक्री भएको तथ्याङ्क छ। यस्तै पोहोर भदौमा 33,55,960 सिलिण्डर ग्यास बिक्री भएकामा यो भदौको 27 गतेसम्म नै 37,13,894 सिलिण्डर ग्यास बजारमा पठाएको नेपाल आयल निगमले जनाएको छ। तर उपभोक्ता भने ग्यास नपाएर लाइनमा बस्नु परेको छ। कतिपय उपभोक्ता टोकनसहित पालो कुरेर बस्नुपर्ने अवस्था यथावत छ। निगमले पछिल्लो 28 दिनमा 52,737 मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ। पछिल्लो 10 दिनमा दैनिक औसत 40,000 सिलिण्डर ग्यास काठमाडौँ उपत्यकामा बिक्री वितरण भइरहेको तथ्याङ्कले देखाउँछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मुस्ताङमा हुन लागेको घर पोझ्याङ जलवायु सम्मेलनको तयारी अन्तिम चरणमा, तीजको दिन आज सुन चाँदीको भाव घट्यो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
2: फोन नम्बर 082-562-601 98-578-3590 98-578-3184 तीन वर्ष डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

प्रमुखको भनाई, जाजरकोटको बौलाह खोलामा बाढ़ी, केही घर पसलमा क्षति, भेरी करिडोर अवरूद्ध लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा भोलिदेखि हुने दुई दिने घर पझुङ जलवायु परिवर्तन सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। सम्मेलनमा सहभागिताका लागि आयोजक घर पझुङ गाउँपालिकाले यसअघि सबै पालिकाहरूलाई पत्राचार गरेको छ। सम्मेलनमा 420 भन्दा धेरै पालिकाहरूले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ। जलवायु परिवर्तनले हिमाल पहाड़ र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घर पझुङ जलवायु परिवर्तन सम्मेलनको तयारी गरिएको आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य चार पालिकाले पनि सहयोग गरेका छन्। घर पझुङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो। साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धताका साथै खबरदारीका लागि सम्मेलन महत्वपूर्ण रहेको उहाँको भनाइ छ। दुई दिने सम्मेलनले घर पझुङ घोषणापत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोशीको बाढ़ीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घर पझुङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। तीजको दिन आज सोमबार सुनचाँदीको भाव घटेको छ। सुन आज तोलामा 1200 रूपियाँले घटेको हो। हिजो सुनको भाव तोलामा 1200 रूपियाँले बढ़ेको थियो। आज नेपाल सुनचाँदी व्यवसाय महासंघ अनुसार सुन हिजो तोलाको 3,02,200 रूपियाँमा कारोबार भएकामा आज घटेर 3,01,000 रूपियाँमा कारोबार भइरहेको छ। यस्तै आज चाँदीको भाव पनि घटेको छ। हिजो तोलामा 60 रूपियाँले बढ़ेर चाँदी तोलाको 4,360 रूपियाँमा कारोबार भएकामा आज 40 रूपियाँले घटेर तोलाको 4,620 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रूसका तेल प्रशोधन केन्द्र तथा इन्धन आपूर्तिसँग सम्बन्धित समरचनामा हुँदै आएको आक्रमण रोक्न आग्रह गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले यस्ता आक्रमणका कारण रूसमा डिजलको आपूर्ति केही कठिनाई उत्पन्न भएको बताउनुभयो। उहाँले यसको प्रभाव विश्व बजारमा समेत पर्न सक्ने भन्दै इन्धन आपूर्तिको व्यवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको समाचार संस्था एपीले जनाएको छ। युक्रेनले पछिल्ला केही महिनादेखि रूसको तेल तथा प्राकृतिक ग्यास उद्योगसँग सम्बन्धित संरचनालाई लक्षित गर्दै आक्रमण गर्दै यस्ता आक्रमणका कारण रूसका केही क्षेत्रमा इन्धनको आपूर्तिमा समेत समस्या परेको छ। इन्धनको आपूर्तिमा देखिएको दबावलाई ध्यानमा राख्दै रूसले गएको जुलाईमा डिजल निर्यातमा प्रतिबन्ध लगाएको थियो। रूस विश्व बजारमा डिजलको महत्वपूर्ण आपूर्तिकर्ता मध्य एक भएकाले त्यहाँबाट हुने निर्यातमा आएको कमीले अन्तर्राष्ट्रिय बजारमा समेत प्रभाव पार्न सक्छ। अब खेल खबर। एसीसी प्रिमियर कपको उपाधिसँगै एसिया कपमा पुगेको नेपाली क्रिकेट टोली गैराती मलेसियाबाट स्वदेश फर्कियो। स्वदेश फर्किएको टोलीलाई बधाई दिँदै नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्गाले एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनौट हुनु नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि भएको बताउनु भएको छ। उहाँले देश बाहिर गएर प्रतियोगिता जित्नु सहज नरहेको र अहिलेको टोलीले ठूलो उपलब्धि प्राप्त गरेको उल्लेख गर्नुभएको छ। सचिव खड्गाले पछिल्लो सफलताले नेपाली क्रिकेटको आत्मविश्वास बढ़ाएको भन्दै आउँदा प्रतियोगिताहरूमा पनि टोलीले निरन्तर राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभएको छ। यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोली एक दिवसीय तर्फका कप्तान सन्दीप लामिछानेले देश विपदको पीड़ामा रहेका बेला क्रिकेट टोलीले हासिल गरेको सफलताले खुशी ल्याउन सकेकोमा गर्व लागेको प्रतिक्रिया दिएका छन्। शनिबार युएलाई 44 रनले पराजित गर्दै नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको हो। साथै दोस्रो पटक एसिया कपमा पुग्न समेत नेपाल सफल भएको छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाढ़ीको विपदले यस वर्षको तीज खल्लो, प्रभावित बस्तीमा छैन उत्साह, आफूहरूले पनि उल्लासका साथ मनाउन नसकेको पशुपति पुगेका धेरै भक्तजनहरूको भनाई। जाजरकोटको बौलाह खोलामा बाढ़ी, केही घर पसलमा क्षति, भेरी करिडोर अवरूद्ध। बोहोरको तुलनामा ग्यासको आयात र बिक्री धेरै, उपभोक्ता भने लाइनमा। काठमाण्डमा 10 दिनमा 4,00,000 सिलिण्डर ग्यास वितरण भएको तथ्याङ्क। रूसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह, विश्व बजारमा समेत प्रभाव पर्न सक्ने भन्दै चिन्ता व्यक्त। र देश बाहिर गएर प्रतियोगिता जित्नु ठूलो उपलब्धि रहेको क्यानका सचिव पारस खड्काको भनाई। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौ।
1: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पुरै सेवन गरौं।
0: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
1: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
0: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
1: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
0: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
4: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
3: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
4: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
5: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
6: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
7: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुसारै छैन त।
8: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
7: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्, बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
9: VPN नेट तपाईँको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई, VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट, सम्पर्क प्रधान कार्यालय भुटुवाल 9, फोन 0174-38346, 0174-38014, 0174-38016, वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
10: किन झोक्राउनु भन्छ काका?
11: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
10: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
11: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
12: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी दिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98-570-21-757 र 98-472-28।
13: होइन पुर्खे बा किन के भयो र
14: बाह्र चौरास घुमे खैयाउन
13: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो चौबिसै घण्टा इमर्जेन्सी आईसीयू प्रस्तुति इसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल होइन पुर्खेबा फेरि दौडिँदै कता हो
14: ए क्रिम्सनमा गएको सब ठिक ठाक अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक
13: सम्पर्क क्रिम्सन अस्पताल त्रिरोत्तमा छ मणिग्राम रूपन्देही फोन 071-562-744 562-745
15: हाय दैव फेरि मदुरा खाएर आएछन् सबै पैसा जति रक्सीमै सके अब त घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
16: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ
17: धेरै नै ढिला हुन्थ्यो सायद अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो तर समयमै ल्याउनु भयो उपचार हुन्छ र ठिक पनि हुन्छ नातिनुहोला हेर्नुहोस् त दाई एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई
15: आज हामीले एउटा ठूलो पाठ सिक्यौं मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ
16: परिवारको मुस्कान बचाऊ मदिराबाट टाढा रहौ
18: मदिरा त्यागौ परिवार बचाऊ स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ
19: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा त्रिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश
20: ए बुढा हेर्नुहोस् त आज पनि रिहे दाईले रिता भाउजूलाई रक्सी खाएर पिटेछन्
21: ए जान्त जान्त
17: होइन के भयो बाबु
22: अंकल अंकल बाबाले मम्मीलाई पिट्नुभयो
17: ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
19: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
23: सौजी क्युआर भए
24: ए भन्नुहोस् त मेसेज आएको छैन

0: जिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जान्न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कुल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ
6: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसित गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ विशेष गरी हार जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
5: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्
7: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
8: फोन नम्बर 071-531-641
9: ए दिल कुमारी आज त काम गर्ने जागरै छैन
10: हो भाई आज मलाई पनि काम गर्ने जागरै छैन
11: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
10: ठेकदार साहब हामी काम गरेका छौ उति नै मेहनत गरेका छौ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
11: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौं
12: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
13: सुन

0: मनोरञ्जन का कुरा कतै संस्कृति का कुरा
1: कतै भएका छन् सपना पूरा कतै माया पिरती अधुरा
0: हिजोको समाज र आजका भोगाई पुराना र नयाँ भाका गीत संगीत मार्फत अब कार्यक्रम सुस्तेरीमा
1: रेडियो लुम्बिनी 96.8 MHz बाट
2: हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार
1: प्रकाश न्यौपानेको साथमा
0: कार्यक्रम

नमस्कार अनि हार्दिक हार्दिक स्वागत छ हरितालिका तीज विशेष कार्यक्रम सिसिलीको तर्फबाट। आज हामी तीज विशेष कार्यक्रम अथवा हरितालिका तीज विशेष कार्यक्रममा तपाईँलाई रमाइलो गराउनका लागि यति बेला हरितालिका तीज 2083 आज कुन कुन ठाउँमा तपाईँहरूले मादल अलिक सानो भयो भनिसकेका छौं हामीले गीत मार्फत, कहाँ साँदो भयो त्यो घिन्ताङ मादल चाहिँ अलिकति आवाज आएन, तपाईँ फुर्नु भयो कि फुर्नु भएन, यी कुरालाई चाहिँ हामी तपाईँका माझमा राख्नका लागि यति बेला कार्यक्रम तीज विशेष सुसेलीमा आएका छौं। रेडियो लुम्बिनी 96.8 MHz, हाम्रो वेबसाइट www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट यति बेला कार्यक्रम तीज विशेष हरितालिका तीज विशेष फेसबुक मार्फत हेर्न र सुन्न सकिन्छ। आज हामी तपाईँलाई विशेष गरेर यो हरितालिका तीजमा कतिको तपाईँको तीजका भाकाहरू फुर्छन् त 071562012 तपाईँलाई खुल्ला राख्नेछौ। हरितालिका तीज 2083 को शुभकामना आदान प्रदान सँगै तपाईँको प्रतिभा तपाईँका म्यासेजहरू पनि हामीले आज लिनेछौ। मानौ कार्यक्रम सुशेलीले आज विशेष गरेर यति बजेदेखि यति बजेसम्म भन्नौ भन्दा पनि हामी 12:30 बजेबाट हामीले कार्यक्रम शुरूआती गरेका छौं। प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्तजी हुनुहुन्छ र म तपाईँको लोकयात्री प्रकाश नेपाने। हर सुशेलीका कार्यक्रमहरू जस्तै आज अलिकति भिन्न फरक तरिकाले तपाईसँग रमाउनका लागि हामी आइसकेका छौं। 071562012 को बाटो भएर आउनुहोला। हिजो हामीले तीज विशेष कार्यक्रम ल्याउँछौं भनेका थिएनौ कार्यक्रम सुशेलीमा, तर आज हामीले त्यो तीज विशेष कार्यक्रमले हाम्रा आम जति पनि रेडियो सुन्नुहुन्छ, फेसबुक मार्फत हेर्नुहुन्छ, सबैले आनन्द लिनुहोला अथवा फोन गर्नुहोला, उहाँले म्यासेज गर्नुहुन्छ, शुभकामना दिनुहुन्छ। पक्कै पनि हाम्रो तर्फबाट पनि 2083 साल महिलाको महान पर्व हरितालिका तीज को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना रेडियोको तर्फबाट, कार्यक्रम सुशेलीको तर्फबाट हामी टक्राउन चाहन्छौ। प्रशान्तजीले पनि हात लाउनु भएको छ, हाम्रो सविताजीले हात लाउनु भएको छ, सबैको हाम्रो तर्फबाट पनि शुभकामना सुनाइदिनुहोस् भन्नुभएको छ। अहिले केही समयमा फोन गर्नुहुन्छ र हामीसँगै नाचौंला पनि भन्नुभएको छ, भित्रबाट हात लाउनु भएको छ। प्रशान्तजीलाई हिजो हामीले चाहिँ खाजा खानी छुट्टी दिएका थियौं, सविताजी रिसिनु भएको छ मलाई चाहिँ तीजमा पनि छुट्टी दिनु भएन भनेर, तपाईँलाई रमाइलो गराउनुपर्छ भनेर हामी बसिरहेका छौं। तपाईँहरू रमाइलो गर्नका लागि 071562012 को बाटो भएर आउँदै रहनुहोला। अहिले पनि कोनाचेर थाक्ने पशुपति शर्मा र सम्झना लामिछानेको आवाजमा रहेको यो रमाइलो तीजको भाकाबाट दैलो गाउन चाहन्छौ, स्वीकार्नुहोला।

बचेर थाक्ने बाजी ठोकेर पैसा होइन कति रमाइलो भाका पशुपति शर्मा सम्झनालाई हामी छानेको आवाजमा राखेको यो रमाइलो भाकाले दैलो घारेका छौं आज हरितालिका तीज विशेष कार्यक्रम पक्कै पनि भर्खरै मात्र रेडियो खोल्नु भएको छ भने कार्यक्रम सुशीलीले आज तीज विशेष कार्यक्रम तपाईँको माझमा ल्याएको छ। आज हामी सोमबार व्यवसायमा छौं, आज हरितालिका तीज धेरै ठाउँहरूमा बाहिर चाहिँ प्रत्यक्ष रूपमा कार्यक्रमहरू चाहिँ चलेका छैनन्, स्टेज प्रोग्रामहरू चाहिँ भएका छैनन्। त्यसैले पनि तपाईँ घरभित्र बसेर पनि हामीलाई फोन गरेर आफ्ना वेदनाका पोकाहरू चाहिँ पोख्न सक्नुहुन्छ। तपाईँले वर्षभरि गरेका काम, तपाईँले वर्षभरि पाएका दुःख, तपाईँले वर्षभरि पाएका सुख, तपाईँको श्रीमानले तपाईँलाई दिएका दुःख सुख, अथवा श्रीमानले तपाईँलाई दुःख दिनुभयो कि होइन, माइत जान पाउनु भएन कि, खाजा खान पाउनु भएन कि, यिनी कुराहरू चाहिँ 0175625012 को बाटो भएर आउनुहोस्, रमाइलो गरौं। त्यस्ता वेदनाका पोकाहरू

पोख्नका लागि आज कार्यक्रम सुशेलीले हरितालिका तीज विशेष कार्यक्रम सुशेली यति बेला तपाईँको रेडियो सेटमा फेसबुक पेजमा चाहिँ आएको छ। प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त गेवाली र म तपाईँको रोक्षयात्री प्रकाश नेउ पनि यति बेला तपाईँलाई रमाइलो गराउनका लागि रमाइला रमाइला तीजका भाकाहरू लिएर आज उपस्थित भएका छौं। फेरि भोलि पर्सिबाट तीजका गीत गाउँछु भनेर फोन नगर्नुहोला। तीज गइसकेपछि पनि धेरैले फोन गर्नुहुन्छ, फेरि आज न त्यो फोन नगर्ने अनि पर्सि तीजाको गीत गाउँछु न भनेर फोन गर्नुभयो भने हामीले चाहिँ त्यो असमर्थन हुनेछौं। त्यसैले पनि तीजका भाका गाउनलाई यति बेला भर्खरै मात्र रेडियो खोल्नु भएको छ अथवा फेसबुक पेज हेर्नु भएको छ भने कार्यक्रम सुशेली हरितालिका तीज विशेष कार्यक्रम चाहिँ आइरहेको छ। हामीलाई फोन गर्नका लागि हाम्रो स्क्रिनमा टेलिफोन नम्बर हामीले दिएका छौं, त्यसमा फोन गर्नुहोस्, कार्यक्रम सुशेली सँगै आउनुहोस्, सँगै रमाइलो गरौं। तपाईँले झेक्नुहोस्, मैले पनि छपिदिन्छु होइन। त्यसैले पनि कार्यक्रम सुशेलीलाई रमाइलो गराउनुपर्छ, हरितालिका तीजलाई विशेष गरेर पर्वको रूपमा धेरै ठाउँमा तामझाम नगरे पनि हामीले चाहिँ यसलाई फोन गरेर शुभकामना आदान प्रदान सँगै हामीसँग रहेर तपाईँले कार्यक्रम सुशेलीमा पक्कै पनि फोन गर्न सक्नुहुन्छ, रमाइलो गर्न सक्नुहुन्छ। दिदी बहिनी चेलीबेटीहरू माइतमा हुनुहुन्छ, आज दतिउन खोजिरहनु भएको छ, धेरै जंगलहरूमा चाहिँ दतिउन खोजिरहनु भएको थियो, दतिउन भाँच्नु भएको छ। भोलि श्री पञ्चमी अथवा भोलि मंगल चौथी पनि छ, धेरैले मंगल चौथीको पूजा पनि गर्दै हुनुहुन्छ गणेश भगवानको। भोलि होइन निकै राम्रो दिन छ, भोलि हरेक मत मन्दिरहरूमा अथवा चौपारीहरूमा गणेशजीको पूजा सँगै मंगल चौथी सँगै पञ्चमीको पूजा पनि भोलि गरिँदैछ। त्यसरी धेरै तयारी पनि गर्दै हुनुहुन्छ। दतिउन भाँच्दै गर्दा तपाईँलाई अलिकति बोध अथवा अल्छी लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला। हाम्रो सविताजी हिजो दरखाना जान बिर्सनु भएछ, आज जानी भन्नुभएको छ प्राविधिक मित्रले, आज जाम कि नजाम भनेर मलाई सोध्नुहुन्थ्यो, मैले जानुहोस् आज पनि दरखाना पाइन्छ भनेको छु, पक्कै पनि साँझखेर दरखाना जानी भन्नुभएको छ। यो कार्यक्रम रमाइलो सकेर त्यसैले तपाईँ पनि फोन गर्नका लागि 0175625012 को बाटो भएर आउनुहोला। फेरि पनि हाम्रो प्राविधिक मित्रहरूले आज रमाइला रमाइला तीजका भाकार राख्नु भएको छ, मलाई आज चाहिँ तीज विशेष कार्यक्रम गर्नुपर्छ, आउनुहोस् भन्नुभयो है हाम्रो प्रशान्तजीले, हाम्रो सविताजीले, आउनुहोस् आज चाहिँ रमाइलो गरौं, हाम्रा श्रोताहरूलाई पनि फोनमा बोलाउँ, उहाँहरूका मेसेज पढाउँ, उहाँहरूलाई मेसेज पठाउनु भन्नुहोस् होइन, यसरी चाहिँ आदान प्रदान गरौं, शुभकामना आदान प्रदान गरौं भनेर हाम्रो टिमले चाहिँ यो छलफल गरिसकेपछि तपाईँहरूको माझमा यो कार्यक्रम हरितालिका तीज विशेष कार्यक्रम यति बेला ल्याएका छौं। धेरैलाई थाहा पनि छैन, हामी अपरजट हिजो तपाईँलाई केही हामी सूचना गरेको भए पनि अलिकति थाहा हुन्थ्यो होला, आज धेरै व्यस्त हुनुहुन्छ, जति उनी भाँच्दै हुनुहुन्छ, दिदीबहिनीहरूले आज उपास्दै हुनुहुन्छ, धेरैले होइन आफ्नो पतिदेवको लागि राम्रो होस् भनेर धेरैले उपास्ने कुराहरू चाहिँ हामीले सुनिन्छ, महादेवका पूजाहरू गर्ने। त्यसैले पनि हरितालिका तीज 2083 रमाइलो गर्नुपर्छ, 0175625012 को बाटो भएर आउनुहोला। यति बेला भने गीत आजका तीजका गीत चाहिँ हाम्रो प्रशान्तजी र सविताजीलाई जिम्मा दिएको छ, कस्तो गीत बजाउनुहुन्छ स्वीकार्नुहोला।

స్వాను భయం మెదలు మెదలుకు ఆయన భరైతాల్. ఎంత కతి రమైల వాకారు వాకు हाम्रो प्राविधिक मित्रहरूले निकै रमाइला रमाइला गीत संगीत अथवा रमाइला तीजका भाकाहरू तपाईँको माझमा हामी यति बेला राखिरहेका छौं. कार्यक्रम हरितालिका तीज विशेष कार्यक्रम हो. कार्यक्रम स्पेसियली यति बेला तपाईँलाई विभिन्न किसिमका भाकाहरू जस पर्व विशेष भाकाहरू पर्वसँगै रहेर तपाईँलाई कार्यक्रम प्रत्यक्ष रूपमा पनि हामीले रमाइलो गराउनका लागि यति बेला जुटिरहेका छौं. हरेक पर्वहरूमा चाहिँ हामीले पर्व विशेष कार्यक्रमहरू गर्दै आएका छौं. कार्यक्रम सुशेलीले नेपाली लोक संस्कृतिको जगेर्ना गर्नका लागि रेडियो लुम्बिनीले यति बेला कार्यक्रम सुशेली तपाईँको माझमा ल्याएको छ. त्यो सुशेलीले आज तीज विशेष हरितालिका विशेष यो कार्यक्रम तपाईँको माझमा आएको छ. धेरैले थाहा पनि छैन, रेडियो खोल्नु भएको छैन भने पनि प्रत्यक्ष रूपमा तपाईँले फोन गरेर यति बेला बाहिर चौपारीहरूमा स्कूलहरूमा कतै पनि प्रतियोगितात्मक अथवा रमाइला स्टेज लगाएर कार्यक्रमहरू चाहिँ गरिरहेका छैनौं. त्यसैले पनि तपाईँलाई थोरै पनि रमाइलो होस् होइन, घरभित्र बसेर यो घाममा के गर्ने त भन्दै बस्नु भएको छ भने यति बेला उपवास गरेर बसिरहनु भएको छ, दत्यौन बनाउँदै हुनुहुन्छ, दिदीबहिनीहरू छलफल गरिरहनु भएको छ, धेरै ठाउँबाट आउनु भएको छ, कहीँ पूर्व कहीँ पश्चिम कहीँ उत्तर कहीँ दक्षिणबाट यति बेला चाहिँ दिदीबहिनीहरू भेट हुनु भएको छ. तेरा घरका मेरा घरका होइन, तेरा बुढा मेरा बुढा अथवा तेरी सासु मेरी सासु सासू ससुराका कुरा काट्नु भएको छ. धेरै कुरा नकाट्नु होला सासू ससुराका पनि. पक्कै पनि यति बेला दतियुन भाँच्दै हुनुहुन्छ तर सासू ससुराका कुरा खसाक खुसुक गरिरहनु भएको छ, हामीले यहाँबाट सुनिरहेका छौं. त्यसैले पनि त्यो गर्नुभन्दा हामीलाई तीजका भाकाहरू गाएर होइन रमाइलो गराउनुहोस्, रेडियोमा आउनुहोस्, प्रत्यक्ष रूपमा तपाईँले गाएको गीतहरू हाम्रो फेसबुक पेजबाट विश्वभरि हेर्न सकिन्छ, विश्वबाट हेरिरहनु भएको छ होइन. यति बेला कार्यक्रम सुशेलीले सबैलाई समावेश गर्नका लागि आज तीज विशेष कार्यक्रम राखेको छ. हामी 12:30 बजेदेखि यो कार्यक्रम शुरूआती गरेका छौं. तपाईँहरू फोनमा आउनुभयो, तपाईँ रमाइलो गर्न चाहनुभयो भने हामीलाई अलिकति लम्ब्याएर पनि लानेछौ. त्यसैले आज तीज विशेष कार्यक्रम हो, हरितालिका तीज 2083 को. फेरि पनि धेरै धेरै शुभकामना सबैलाई. सबैले आफ्नो ठाउँमा रमाइलो गरिरहनु भएको छ. धेरै साथीहरू आउनका लागि अनुरोध गरिरहेको छु. जति पनि आउनुभएको छ सबै साथीलाई, जतिले हेरिसक्नु भएको छ जानकारी गराउनुहोला यति बेला कार्यक्रम स्पेसियली आइरहेको छ भनेर. हामीलाई दिवेन किशोर अन्जानले दोहा कतारबाट मेसेज गर्नुभएको छ, हरितालिका तीजको हार्दिक शुभकामना. तीजको पावन अवसरले सबै आमा दिदीबहिनीहरूको जीवनमा सुख शान्ति र समृद्धि ल्याओस्, हरेक नारीले आफ्नो जीवनमा खुशी आत्मसम्मान स्वतन्त्र सफलता प्राप्त गरून्, तीजको उमङ्ग सधैँ मौलिकता र आत्मीयता सँगै अघि बढ़ोस्,

सबैको जीवनमा अझ धेरै प्रेम सद्भाव अनि खुशी ल्याओस्। शुभकामना हरितालिका तीज सबैको जय होस्। देवेन किशोर अन्जान प्रवासी भन्नुहुन्छ आफूलाई, दोहा कतारबाट हामीलाई धेरै मेसेज गर्नुहुन्छ, म हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु दिवेन किशोर अन्जानलाई। हामीलाई धेरै माया गर्नुहुन्छ, विदेशहरूबाट माया गर्नुहुन्छ। दिवाकरजी यति बेला हामीलाई म्यासेज गरिसक्नु भएको छ, दिवाकरजीले पनि हामीलाई धेरै माया गर्नुहुन्छ होइन। त्यसैले नमस्कार, म नयाँ मेलदेखि कार्यक्रम सुन्दैछु, कार्यक्रम राम्रो छ। हरितालिका तीजको यो पावन दिनमा रेडियो लुम्बिनी परिवार तथा सम्पूर्ण नारीहरू सधैँ साथै दाजुभाइहरूमा तीजको शुभकामना भन्दै आज तीजको दिन आइथिनी साली लाइथिनी कुरा बोलको भाका बजाइदिनु होला भन्नुभएको छ। पक्कै पनि शालीली कुरा लाएका कुराहरू चाहिँ पक्कै पनि हाम्रो दिवाकर आचार्यजीलाई शालीली कुरा लाउनु भएछ, क्या हो रमाइलो होइन। आज चाहिँ शालीली कुरा लाएका कुरा भनिदिनुहोस् न भन्नुभएको छ दिवाकरजी। नयाँ मिल नजिकै हुनुहुन्छ, कार्यक्रमलाई माया गर्नुहुन्छ, सुशेलीलाई माया गर्नुहुन्छ। धेरैलाई म अनुरोध गर्न चाहन्छु कार्यक्रमलाई सेयर गरिदिनु होला। अरूण पौडेलले हामीलाई गेडाकोटबाट हेरिरहनु भएको छ, म्यासेज गर्नुहुन्छ कि समय पछाडि भाकार हुनुहुन्छ पक्कै पनि। यदि फोन गर्न चाहनुहुन्छ भने 0175602012 बाटो भएर आउनुहोला। हामी रमाइलो गर्नका लागि, म तपाईँसँगै गीत गाउनका लागि धेरै आतुर छु। एक्लै गीत कति गुनगुनाऊ, तपाईँले गाउनुभयो भने म छोप्छु, तपाईँले मादल बजाइदिनु भयो भने म गीत गाउँछु। रमाइलो गराउनका लागि आज हरितालिका तीज विशेष कार्यक्रम सुशेलीले यति बेला ल्याएको छ। फोन गर्नका लागि अनुरोध गर्दै यति बेला दिवाकर आचार्य ज्वाङको रोजाईमा रहेको यो भाका तयारी छ होइन प्रशान्तजी, पक्कै पनि दिवाकर आचार्यको रोजाईमा रहेको यो रमाइलो भाका तपाईँका लागि। फोन चाहिँ गर्नुहोस् है, सँगै गीत गाउने हो, स्वीकार्नुहोला।

आहा, मोटरसाइकल हुइकाउनेले लय भेनालाई पक्कै पनि आइथिनी साली लाइथिनी कुरा खैमेरा के जाति भन्ने कुरा छ नि त। त्यसैले शालीले हाम्रो दिवाकरजीले रोज्नु भएको थियो। शालीले कुरा लगाएका कुरा पक्कै पनि दिवाकरजी निकै रमाइलो भाका रोज्नु भएको छ। शालीहरूले कुरा लगाएका कुरा चाहिँ बजाइदिनु होला भन्नुभएको थियो हाम्रो दिवाकरजी जुवाङजीले। नयाँ मिलबाट हामीलाई माया गरेर म्यासेज गर्नुभएको थियो, धेरै आभार व्यक्त गर्न चाहन्छु। फोनमा 071-5-62-012 हामीले यति बेला स्क्रिनमा हाम्रो त्यो फेसबुकको तलपट्टि हेर्नुहोला 071-5-62-012 भनेर लेखेको छ। त्यसमा धेरै तिजका भाकाहरू चाहिँ अब एक वर्षसम्म हामीले तिजका भाका गुनगुनाउन पाउँदैनौँ। त्यसरी पनि तपाईँले तिजको भाका गाउनुभयो भने म मादल बजाउने प्रयास गर्नेछु र तपाईँले मादल बजाइदिनुभयो भने मैले गीत गाउनेछु, रमाइलो सँगै गरौँला भनेर यति बेला चाहिँ हरितालिका तीज विशेष कार्यक्रम चाहिँ तपाईँको माझमा हामीले ल्याएका छौं। प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त गेवाली र म तपाईँको लोकसाथी प्रकाश नेउपाने यति बेला कार्यक्रम हरितालिका तीज विशेष कार्यक्रम सुशेली सँगै रमाइलो गर्नका लागि प्रत्यक्ष फेसबुक पेजमा रेडियो लुम्बिनीको आफ्नै फेसबुक पेजमा यति बेला हामी आइरहेका छौं। त्यो फेसबुक पेज सबैलाई शेयर गर्नुहोला। अरूणजीले हामीलाई गेडाकोटदेखि माया गर्नुभएको छ, म्यासेज गर्नुभएको छ। अरूणजी गेडाकोटमा हाम्रो यो कार्यक्रम सुशेलीलाई तपाईँले छ्याप छ्याप्ती सबैको घरमा पुर्याइदिनु होला। हामी गेडाकोटमा आउँदाखेरि कार्यक्रम सुशेली घन्की शेयर गर्नुहोला। अरूणजीले हामीलाई गेडाकोटदेखि माया गर्नुभएको छ, म्यासेज गर्नुभएको छ। अरूणजी गेडाकोटमा हाम्रो यो कार्यक्रम सुशेलीलाई तपाईँले छ्याप छ्याप्ती सबैको घरमा पुर्याइदिनु

कार्यक्रमहरू पनि ल्याउने गर्छौं। आज यही मध्ये हरितालिका तीज 2083 बाहिर धेरै ठाउँमा रमाइलो गर्न नसके पनि रेडियोमा चाहिँ तपाईँले गुनगुनाउन सक्नुहुन्छ भनेर एउटा अवसर तपाईँलाई प्रदान गरेका छौं। अरूण पौडेलले हामीलाई नमस्कार दाजु, म गैंडाकोट नवला परासीदेखि म नक्कली भिनाजु भन्ने गीत सुन्न चाहन्छु, साथै गीत मार्फत रेडियो लुम्बिनी परिवार साथै तिलोत्तमा नौमा रहनुहुने मेरा साथीभाइ र मलाई अरूण पौडेल भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई सम्झन चाहन्छु। विशेष गरेर हजुरलाई दाजु भन्नुभएको छ, नक्कली भिनाजु खै त मलाई जाले रुमाल भाका हो है दाजु, बुझ्नु भने पक्कै पनि हाम्रो प्रशान्तजीले तयारी गरिसक्नु भएको छ। नक्कली भिनाजु नक्कली साली भनेपछि निकै खुसी हुनुहुन्छ के हाम्रो प्रशान्तजी, हाम्रो सविताजी पनि त्यहाँ हुनुहुन्छ, भिनाजु भनेपछि हुरुक्कै गर्नुहुन्छ, त्यसैले हाम्रो सविताजीले पनि रमाइला भाका रोज्नु भएको छ, हाम्रो प्रशान्तजीले रोज्नु भएको छ, कार्यक्रमलाई रमाइलो गराउने हो, त्यसैले पनि गीता लिम्बुले हामीलाई यति बेला इलामबाट हेर्नु भएको छ, केही समय पछाडि फोन गर्नुहुन्छ प्रशान्तजी, यति बेला लाइभमा आउनु भएको छ, गीताजीको निकै मिठो स्वर छ, प्रशंसा गर्न मन लाग्छ। गीताजी इलामतिर सबैलाई 2083 सालको हार्दिक मंगलमय शुभकामना, हरितालिका तीज महिलाको महान पर्वको शुभकामना बताइदिनुहोला। गीताजी पक्कै पनि फोन गर्नुहुन्छ आशा छ, यदि बेला लाइभ हेरिरहनु भएको छ, गीताजीलाई पनि म इलाम अथवा झापाका सम्पूर्ण साथीहरूलाई सम्झन चाहन्छु। सियारो हजुर भनेर मेसेज गरिसक्नु भएको छ गीताजीले, फोनै गर्नुहोस् है, यदि कार्यक्रम हेर्नु भएको छ भने गीताजीको मिठो स्वर छ, तीजको भाका गुनगुनाउनुहुन्छ, रमाइलो गर्नुहुन्छ गीताजी। सियारो हजुर सन्चै हुनुहुन्छ नि त, म प्याकुली गीता फ्रम इलामबाट भन्नुभएको छ, इलामबाट मिस यु चन्द्र लिम्बु एन्ड अल फ्रेन्ड, अनि तपाईँ हजुरलाई पनि बबाई भन्नुभएको छ गीताजी। पक्कै पनि प्याकुली गीताले रमाइला भाकाहरू चाहिँ पस्कनुहुन्छ, निकै मिठो स्वर छ प्रशान्तजी, केही समयमा हाम्रो इलामबाट गीताजीले फोन गर्नुहुन्छ, यति बेला लाइभ हेर्नु भएको छ गीताजी, यो तीजमा कतै बाहिर निस्किनु भएको छैन भने हामीलाई एउटा गीत गुनगुनाएर सुनाउनु होला, यो पनि आग्रह गर्न चाहन्छु। तीज हरितालिका तीज विशेष कार्यक्रम सुशेलीमा यति बेला प्रविधिमा निकै प्रयास गरिरहनु भएको छ, धेरैले सविताजीले चाहिँ दाहिने हात फोनमा राखेर बस्नु भएको छ, कतिखेर मलाई माया गरेर फोन गर्नुहुन्छ भन्नुभएको छ हाम्रो प्राविधिक मित्रले। हाम्रो प्रशान्तजीले यति बेला क्यामेराबाट इलामसम्म पुर्याइसक्नु भयो हामीलाई, यो कार्यक्रम चाहिँ विश्वभरि फैलाउनु भएको छ, हाम्रो प्रशान्तजीले क्यामेरामा बसेर एक घण्टा खट्नु भएको छ अथवा एक घण्टाभन्दा बढी खट्ने भनेर आज चाहिँ कार्यक्रम सुशेली चलाउँ भनेर हामीलाई यी प्राविधिक मित्रहरूले नै हामीलाई एउटा रिक्वेस्ट गरेको हुँदा आज तपाईँसँग सँगै छौं, हामीसँग तपाईँ हुनुहुन्छ, कार्यक्रम विशेष तीज विशेष कार्यक्रम हो, त्यसैले तपाईँलाई मैले आग्रह गरेको छु फोन गर्नुहोस्, अब एक वर्षसम्म तीजका भाका तपाईँले गाउँछु भने पनि गाउन सकिँदैन, त्यसैले 0175 62 012 बाटो भएर आउनुहोला। यति बेला रोहण पौडेलले रोज्नु भएको गेडाकोटदेखि रोज्नु भएको छ निकै रमाइलो भाका, नक्कली भिनाजु खै त मलाई जालेर माला भाका हो दाजु भन्नुभएको छ, पक्कै पनि रेडी छ, सिकानुहोला।

आहा, कति रमाइलो भाका रोज्नु भएको थियो अरुण पौडेलले नक्कले भिनाजु खै त मलाई जाले रुमाला। यो भाकापछि फेरि पनि स्वागत छ कार्यक्रममा, रितालीका तीज विशेष। यो कार्यक्रममा कार्यक्रम सुशीलीमा प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त गेवाली, म तपाईँको लोकसयात्री प्रकाश ने पनि यति बेला रमाइलो गराउनका लागि सम्पूर्ण साथीहरूले म्यासेज धेरै गर्नु भएको छ, फोन चाहिँ गर्नु भएको छैन कसैले। फोन गर्नका लागि पनि म आग्रह गरिरहेको छु, 0175602012 को बाटो भएर आउनुहोला। यति बेला हामीलाई धर्मराज ढकालले नमस्ते शुभ दिन, म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई समीक्षा अधिकारीको केटी हो जिन्दगी यति हो बोलको गीत बजाइदिनुहोस् ल भन्नुभएको छ पक्कै पनि। आज भदौ 29 गते जन्मदिन मनाउने मीडिया प्रेमी साथीहरू शंखुवा सभा की सानु कमला र निमु शेर्पा, इलाम की बहिनी सुजाता पौडेल ढकाल, धनकुटा सिन्धुवा की गोमा ओझा अपेक्षा इटहरीबाट मुना श्रेष्ठ, भोजकुमारी साथी बिना घले, विराटनगर की एफएम की पुरानो आरजे सीता पुरी, चितौनको भाइ प्रकाश भण्डारी, इलामको यासबी लिम्बू लाई जन्मदिनको शुभकामना भन्दै सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ दिदीबहिनीहरूका लागि तीजको अवसरमा शुभकामना र सम्पूर्ण बाल बालिकाहरूमा बाल दिवसको शुभकामना, सबै साथीहरूमा मिठो सम्झना भनेर विदा हुनुभएको छ धर्मराज ढकाल। निकै रमाइलो मान्छे, त्यसै गरेर सिम्पल सरिनाले पनि हामीलाई मेसेज गर्नुभएको छ, हेलो आई नमस्ते, के छ खबर, ह्याप्पी तीज। म मोरङ कानी पोखरीबाट सिम्पल सरिना गुरूङ, ह्याप्पी बर्थडे टु यु दाई। चन्द्र तामाङ, अफ कमिङ सङ डियर फ्रेन्ड बुद्ध बुद्ध बेहा नाबी तामाङ दाई वीरेन्द्र लामा भनेर धेरै साथीहरूको नाम लेख्नु भएको छ। बेस्ट सुदीप बान्तवा राई, राज घले, त्यसै गरेर राई राई पीके राई, त्यसै गरेर सुनिता सुब्बा सुर

राई तुम्बा भनेर आफूलाई लेख्नु भएको छ। त्यसै गरेर पूर्वेली आकाश राई राज बिरै काइला भनेर लेख्नु भएको छ भने त्यसै गरेर मातृका बस्नेत तीर्थ राई हर्पलको रोशनी कुमारी योङाङ ललिता सुखर राई त्यसै गरेर रसाइली डिलु याम्फु राई सुनिता चामलिङ राई दुर्गा खतिव कटवाल त्यसै गरेर मीडिया प्रेमी राई आशा त्यसै गरेर अञ्जना तामाङ भनेर धेरै साथी टेकु छेत्री सम्झना लिम्बु डिलु सानु याम्फुङ भुवाना चामलिङ रोमना मोक्तान तामाङ भूमिका राई वरूण चन्द्रकला राई विनोद ब्राल त्यसै गरेर कमला मुखिया गीता लिम्बु गीता राई लगायत छुटेका सम्पूर्ण साथीहरूलाई सम्पूर्ण साथीहरूमा मिठो सम्झना भनेर मिस यु अल भनेर लेख्नु भएको छ। पक्कै पनि सिम्पल शरीरलाई पनि म हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला भने फेरि रमाइलो भएका तपाईँका लागि 71-5562012 को बाटो भएर आउनुहोला। धर्मराज ढकालको रोजाइमा रहेको जिन्दगी यति हो केटी हो अथवा गीतले के भन्छ स्वीकार्नुहोला।

आहा केटियो जिन्दगी यतियो धर्मराज ढकाल करो जाईमा रहेको यो रमाइलो भाका पक्कै पनि निकी समीक्षा अधिकारीको आवाजमा रहेको तीजको यो भाका पछि फेरि पनि स्वागत छ कार्यक्रम हरितालिका तीज विशेष सुशीलीमा। यति बेला भर्खरै मात्र रेडियो खोल्नु भएको छ भने कार्यक्रम सुशीली तीज विशेष आज तपाईँलाई फोन गर्नका लागि अनुरोध गरिरहेको छु मैले। 0175625012 को बाटो भएर आउनुहोस्, सँगै रमाइलो गरौं। यो कार्यक्रमलाई अझै रमाइलो गराउनुपर्छ। आज चोक चौराहामा रमाइलो त्यति गर्न हामी असमर्थन छौं, अथवा देश अलिकति रोइरहेको अवस्था पनि छ। त्यसैले रेडियोमा भए पनि यो तीजलाई चाहिँ हल्का रमाइलो गरेर चाहिँ पठाउनुपर्छ भनेर हामीले यति बेला रेडियो लुम्बिनी कार्यक्रम तीज विशेष हरितालिका तीज विशेष कार्यक्रम सुशेली यति बेला 1 बजेबाट 2 बजेसम्म आउने कार्यक्रमलाई 12:30 बजेदेखि हामी शुरू गरेका हौं। तपाईँ फोनमा आउनुभयो, रमाइलो गर्न चाहनुभयो भने हामी यसलाई आज तपाईँ आउँदासम्म कार्यक्रम चाहिँ इन्डिङ गर्ने छैनौं। यो कुरा चाहिँ तपाईँको माझमा राख्न चाहन्छु। आज तीजको दिन हो, धेरै ठाउँमा मादल बजाउनु पर्ने थियो, खैजरी बजाउनु पर्ने थियो। ती ठाउँहरूमा चाहिँ आज खैजरी मादल मर्दुङ्गाहरू बजेका छैनन् होइन। त्यसैले यो तीज चाहिँ तीजमय बनाउनका लागि यो मीडियाबाट भए पनि थोरै रमाइलो तपाईँहरूले गर्न चाहनुहुन्छ, कोठाभित्रबाट फोन गर्न सक्नुहुन्छ, अथवा आफू घरमा आराम गर्दै हुनुहुन्छ, घाममा कतै निस्किनु भएको छैन, अथवा दतिउन बनाउँदै हुनुहुन्छ, भोलिको पनि ऋषि पञ्चमीको पनि तयारी गर्दै हुनुहुन्छ भने फोन गरेर एउटा दुईटा तीजका भाका गुनगुनाउनुहोस् होइन। पहाड़का ती डाँडामा उकाली चढेर हामीले यति बेला सानोको याद गर्दै गर्दा होइन प्रशान्तजी, त्यतिखेर हामीले पाउरोटी किन्न पाइन्छ भनेर त्यतिखेर एउटा डोलीमा चाहिँ पाउरोटी बोकेर आउने गर्नुहुन्थ्यो। अब तीज लागेपछि हामीले पाउरोटी खान पाइन्छ भनेर माथि डाँडाका स्कूलहरूमा जान्थ्यौं होइन, रमाइलो गर्नका लागि त्यहाँ नाच्थ्यौं, गीत गाउँथ्यौं, मादल बजाउँथ्यौं। त्यस्ता ती दिनहरू थिए। अहिले ती दिनहरूबाट धेरै शहरमा झर्नु भएको छ। शहरमा पार्टी प्यालेसहरूमा चाहिँ अलिकति विधिभन्दा बाहिर राखेर चाहिँ रमाइलो गर्नुहुन्छ, चढक फडक चाहिँ नगर्नुहोला। पर्व भनेको यस्तै चौपारीहरू, स्कूलहरू अथवा यस्तै चाहे दिदी बहिनीहरू भेटघाट भएर भलाकुसारी गर्ने, अथवा आफ्ना तीजका गन्थन मन्थन कुराहरू गर्ने, वेदनाका पोकाहरू पोख्ने होइन, आफूले वर्षभरि गरेका प्रगतिहरू चाहिँ गीत मार्फत पोख्ने, एउटा आत्मीयता विश्वास दिदी बहिनीको भेटघाट जम्का भेट गर्ने एउटा यो महान पर्व हो हरितालिका तीज। त्यसैले पनि सम्पूर्ण दिदी बहिनीहरू यति बेला जुट्नु भएको छ, रेडियो सुन्नु भएको छ भने 0175625012 को बाटो भएर आउनका लागि म अनुरोध गर्न चाहन्छु। यति बेला हामीलाई कृष्ण पाण्डेले म्यासेज गर्नुभएको छ, दर्शन झोरले नमस्ते, हजुरको यो प्रस्तुतिले परिपूर्ण मनोरञ्जन प्रदान गरेको छ, कति राम्रो अभिनय, म त जब कार्यक्रम आउँछ समय मिलेसम्म रेडियो खोल्न हतारिन्छु, पेसा र व्यवसायले फोन गर्न बोल्न नमिले पनि यसैमा आभारी छु। आज हरितालिका तीज सम्पूर्ण दिदी बहिनी लगायत अस्ट्रेलियामा रहने छोरी साली सबै

परिवारमा मनज्ञ शुभकामना अन्त्यमा प्रकाश प्राजुलीको तीजको भाका बजाउन विनम्र अनुरोध गर्दै हिन्दू नारीहरूको महान पर्व हरितालिका तीज तथा ऋषि पञ्चमीको पावन अवसरमा सम्पूर्ण चेली सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। दुःख पीड़ा र अप्ठ्यारो परिस्थितिमा यो वर्षको तीज दर खानेर रमाइलो गर्ने कार्यक्रम शुभकामनामा मात्र सीमित भयो। समयले धैर्य धेरैलाई खुशी बनाओस्। हामी पनि अर्को वर्षको तीजलाई खुशीका साथ स्वागत गरौंला। सबैको जय होस्। ह्याप्पी तीज 2083 भनेर कृष्ण पाण्डेले यति बेला मणिक्रामबाट कालीगण्डकी गाउँपालिका स्याङ्जा दीर्घाको मान्छे निकै रमाइलो मान्नुहुन्छ कार्यक्रमलाई, रमाइलो देख्नु भएको छ। त्यो दृष्टिले कार्यक्रम सुशेली निकै राम्रो छ भनेर प्रशंसा गर्नुहुन्छ, कार्यक्रमलाई सेयर गरिदिनुहुन्छ, सबैको माझमा पुर्याइदिनुहुन्छ। सबै नेपालीहरूलाई विदेशतिर पनि सेयर गरिदिनु होला कृष्णजी, तपाईँको साली छोरीहरूलाई पनि अस्ट्रेलियामा यो कार्यक्रमलाई सेयर गरेर पुर्याउनु होला। नेपाली यस्ता किसिमका कार्यक्रमहरू त्यहाँ हेर्न पाउँदा धेरै खुशी लाग्छ, आनन्द आउँछ। त्यसैले पनि हाम्रो देश नेपालमा विभिन्न पर्वहरू छन्, चेलीका पर्व छन् होइन, अनि त्यसै गरेर दाजुभाइहरूका पर्व छन्, दिदीबहिनीहरूका पर्व छन्, आमा बुवाहरूका पर्व छन्। धेरै भरिपूर्ण कला संस्कृतिले भरिएको देश, संस्कार संस्कृतिले भरिएको देश, हरेक रीतिरिवाजहरू चाहिँ हाम्रो देश नेपालमा छन्। जसले आफ्ना दिदीबहिनी अथवा आफ्ना छिमेकी आफ्ना गाउँलेहरूलाई चाहिँ एउटा साङ्लोमा बाँध्ने गर्छ, यस्ता पर्वले आपनत्व जनाउने गर्छ। हरितालिका तीजले पनि दिदीबहिनीहरूलाई भेटघाट गराउने कार्यक्रम छ अथवा गर्छ। त्यसैले कृष्ण पाण्डेजीले पनि हामीलाई माया गरेर म्यासेज गर्नुभएको छ, कार्यक्रमलाई सेयर गरिदिनु होला। सुझाव सल्लाह प्रतिक्रिया छन् भने पनि हामीलाई दिनुहोला। हरितालिका तीज विशेष कार्यक्रममा यति बेला हामी सँगै छौं। प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त केवाली, डिलु भण्डारीले हामीलाई मणिग्रामबाट शुभकामना भन्न मात्रै भन्नुभएको छ। डिलु भण्डारीले हेरिरहनु भएको छ, मिल्छ भने फोन गर्नुहोला भलाकुसारी गर्नका लागि। तीज पर्वलाई कसरी पठाउने, आज कहाँ के कार्यक्रमहरू गर्दै हुनुहुन्छ त्यसको बारेमा पनि तपाईँले जानकारी दिन सक्नुहुन्छ। यति बेला भने फेरि कृष्ण पाण्डेको रजाइमा रहेको, प्रकाश प्राजुलीको र साथीहरूको आवाजमा रहेको यो रमाइलो भाका तपाईँका लागि स्वीकार्नुहोला।

आहा, मै खाँदै हुर्के आएकी तिम्री छोरीलाई अर्कैले पारे भरे जालेमा। प्रकाश प्राजुलीको यो रमाइलो भाकापछि फेरि पनि स्वागत छ कार्यक्रम सुशीलीमा। यति बेला कार्यक्रम सुशीली प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ, धेरैले रेडियो लुम्बिनी सुन्नु भएको छैन भने यति बेला भर्खरै खोल्नु भएको छ भने कार्यक्रम हरितालिका तीज विशेष हो, त्यसैले फोन गरेर कला संस्कृतिको जागरणा आज कसरी गर्न सकिन्छ, चोक चौराहामा रमाइलो गर्न नसके पनि यति बेला चाहिँ रमाइलो गर्न सकेका लागि 0175 62 012 को बाटोबाट आउनुहोला। यति बेला फेरि पनि ढालानन्द चालिसीले आज हामी लाइभमा जोडिनु भएको छ, खुसी लागेको छ। तिलोत्तम आठबाट मैले चाहिँ यो फेसबुकमा जोइन हुन सकिनँ भनिरह्यो। ढालानन्द चालिसीजी तपाईँले फोन गर्नुहुन्छ पक्कै पनि, आज यति बेला रेडियो सुनिरहनु भएको छ होला पक्कै पनि। माया गर्ने मान्छे, मुक्तक लेख्ने मान्छे, कला बनाउने मान्छे, धेरै साथीहरूलाई चाहिँ म्यासेज गर्नुभएको छ, फोन पनि गर्नुहोला। 0175 62 012 को बाटोमा भएर आउनुहोला। तपाईँसँग प्रतिभा छ भने पस्कनुहोला। एक वर्ष अब तीजका गीतहरू गाउन पाइँदैन, त्यसैले पनि आज र भोलि सकेसम्म तीजका भाकाहरू चाहिँ गुनगुनाउनु भयो भने फेरि अर्को साल रमाइलो गरौँला होइन। यो रमाइलरी पर्वलाई पठाउनका लागि यति बेला हामी प्रत्यक्ष रूपमा हरितालिका तीज विशेष कार्यक्रम सुशीली मार्फत तपाईँको माझमा जुटेका छौं। प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त गेवाली र म तपाईँको लोकसयात्री प्रकाश सिंह पनि यति बेला रमाइलो गराउनका लागि जुटेका छौं। त्यस प्रसाद भट्टराईले हामीलाई दिल्ली इण्डियाबाट लेख्नु भएको छ, हरितालिका तीज 2083 को हार्दिक मंगलमय शुभकामना सबै चेली दिदी बहिनी फुपू सानीमा भान्जीहरूमा र पहाडी खरे खोलामा नाच्न जाने चेलीहरूका लागि विशेष गरेर सम्झना समर्पण गर्न चाहन्छु भन्नुभएको छ। पहाडीको खरे खोलामा जति पनि नाच्नु भएको चेलीहरू यति बेला हेर्नु भएको छ भने पक्कै पनि कार्यक्रम सुशीली मार्फत तेज प्रसाद भट्टराईले इण्डियाबाट तपाईँलाई शुभकामना दिनुभएको छ। सबैले नाचेर रमाइलो गर्नुहोला भन्नुभएको छ। विष्णु डम्बर पाल राणाले नमस्कार मात्र लेख्नु भएको छ, कहाँदेखि नमस्कार लेख्नु भएको छ तपाईँको ठेगाना खुलाउनुहोला, हामीसँग जोडिनुहोला। कृष्ण खनालले तिलोत्तमा आठबाट हामीलाई सुनिरहनु भएको छ, हेरिरहनु भएको छ कार्यक्रम सुशीली यति बेला हेरिरहनु भएको छ। त्यसैले पनि केही छ भने फोन गर्नुहोला, म विशेष गरेर रमाइलो गराउनका लागि हो। यति बेला फेरि तपाईँको माझमा म आफैले एउटा भाका प्रस्तुत गर्छु। आहा,

यत्ना हजुर हेर्नु त कति रमाइलो छ. हामीले बीच बीचमा भाकाहरू पनि प्रस्तुत गर्दै आएका छौँ. आज तीज विशेष हो, हरितालिका तीज विशेष. यो कार्यक्रम सुशेली हो, त्यसैले तपाईँले पनि आउनुहोस्, सँगै गीत गाउँ होइन, सँगै रमाइलो गर्नुपर्छ भनेर यो कला संस्कृतिको जागरण गर्नुपर्छ. हाम्रा पुराना संस्कृतिहरू, हाम्रा दिदीबहिनीहरूले मनाउने पर्वहरू, वेदनाका पोका पोख्ने दिन आज जति पनि दुःख सुख, सुखका वेदना अथवा सुखका पोकाहरू अथवा दुःखका पोकाहरू खोल्ने दिन, आज वर्षभरिको एउटा चौतारी मुनि बसेर मादल मृदङ्गको साक्षी राखेर उहाँहरूले चाहिँ पस्कँदै नाच्दै गर्ने आजको दिन रमाइलो गर्नुपर्छ. जोसँग गला छ कला छ, जोसँग कला छैन भने पनि यो तीजलाई तीजमै बनाउनका लागि तपाईँको क्षेत्रबाट के गर्दै हुनुहुन्छ त्यो जानकारी पनि तपाईँले दिन सक्नुहुन्छ. म यति बेला फेरि पनि अर्को मेसेज पढ्न चाहन्छु. बालकृष्ण आर्यले हामीलाई हरितालिका तीजको हार्दिक शुभकामना, तीजको पावन अवसरले सबै आमा दिदीबहिनीहरूको जीवनमा सुख शान्ति र समृद्धि ल्याओस्, हरेक नारीले आफ्नो जीवनमा खुशी, आत्मसम्मान, स्वतन्त्र र सफलता प्राप्त गरून्. तीजको उमङ्ग सधैं मौलिकता र आत्मीयतासँगै अघि बढ़िरहोस्. सबैको जीवन अझ धेरै प्रेम, सद्भाव अनि खुशी ल्याओस्. शुभ हरितालिका तीज सबैको जय होस्. बालकृष्ण आर्यल कफी कम्पनी बिरयानी हाउसबाट भन्नुभएको छ. बालकृष्णजीले पनि हामीलाई धेरै माया गर्नुहुन्छ, हरेक कार्यक्रममा मेसेज गर्नुहुन्छ, माया गर्नुहुन्छ होइन, कार्यक्रमलाई शेयर गरिदिनुहुन्छ, सबैको माझमा पुर्याइदिनुहुन्छ. फेरि पनि शून्यका तर्फ पाँच बजी शून्य बाह्रको बाटो भएर तपाईँ आउँदै गर्नुहोला. यति बेला प्राविधिक मित्रको रोजाइमा रहेको रमाइलो भाका तीजको भाका तपाईँको माझमा छ, स्वीकार्नुहोला.

전화 쫓고 불기와다 발리와니 하도

0: लालुमयी गायिका खुरा लार्के यति बेला टेलिफोनमा कोही सहभागी मित्र आउनु भएको जानकारी गराउनु भएको छ प्रशान्तजीले. कहाँदेखि को हुनुहुन्छ? ढिला नागरिक स्वागत गरौँ. हजुर नमस्ते.
1: हजुर नमस्कार.
0: आरामै हुनुहुन्छ? हिमलाल पाण्डेजी.
1: हजुर.
0: तपाईँ स्वस्थ भएर झर्नुभयो बटौली?
1: नाइ, म जोल्पाबाट हो.
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: जोल्पाबाट प्रशान्त जीएम.
0: रोल्पा आवाज हिमलाल पाण्डेको जस्तै जस्तै लागेर हिमलाल पाण्डे भने रोल्पादेखि कोही टेलिफोन कटेको छ, फेरि फोन गर्नुहोला. पक्कै पनि कार्यक्रम सुशेली आज हरितालिका तीज विशेष कार्यक्रम हो. यसमा फोन गर्नका लागि म आग्रह गरिरहेको छु. एकजना साथी टेलिफोन सम्पर्कमा आउँदै हुनुहुन्थ्यो, टेलिफोन कटेको छ, फेरि पनि फोन गर्नुहुन्छ. कार्यक्रम सुशेलीमा आज विशेष गरेर हरितालिका तीज पर्व जस्तै केरा बेच्ने कुराहरू चाहिँ भर्खर हाम्रो प्राविधिक मित्रले बजाउनु भएको गीतमा गायिका खुरा लर्के होइन केरा बेच्न ल्याए, यस्ता कुराहरू चाहिँ पहाड़तिर विशेष गरेर हरितालिका तीजहरूमा एउटा ठाउँ विशेषमा गएर चाहिँ रमाइलो गर्ने प्रचलन छ. जहाँ स्कूलहरू हुन्छन् अलिक टाढा जानुपर्छ, हिँड्दै हिँड्दै जानुपर्ने थियो त्यति बेला. यति बेला त धेरै ठाउँहरूमा मोटर बाटोको सुविधा पुगिसकेको छ, त्यसैले अहिले धेरै ठाउँहरूमा चाहिँ रमाइलो गर्न जानका लागि सुविधा पनि छ. हाम्रो पालामा चाहिँ हामी धेरै जंगलको बाटो हिँड्दै गएर चाहिँ प्रतियोगिताहरूमा भाग लिन्थ्यौं होइन, धेरै ठाउँहरूमा जान्थ्यौं, अथवा धेरै परसम्म जानुपर्थ्यो, बिजुलीहरू हुन्थेन. त्यति बेला मादल र खैंचेरी बजाउँदा तीजका भाकाहरू त्यहाँ चाहिँ चेलीबेटीहरूले चाहिँ गाउनुहुन्थ्यो, हामी बाहिर बसेर थपडीहरू बजाउँथ्यौं, नाच्थ्यौं होइन, रमाइलो गर्थ्यौं. यो अर्ग्यानिक तीज भनेको यही नै हो. अहिले बजारमा विशेष गरेर एल्बमहरू बजाएर अथवा तीजका भाकाहरू लगाएर नाच्ने गाउने दर्खाने जुन प्रचलन छ त्यो प्रचलनभन्दा भिन्न तरिकाको तीज त्यो हो, जसले चेलीबेटीहरू घरमा जम्मा भएर होइन दरखानी कार्यक्रम गरेर अनि त्यस पछाडि चौपारीमा बसेर गाउने गीतहरू अथवा आफ्ना वेदनाहरू पोख्ने जुन दिन आजै हो, त्यसैले फोन गर्नका लागि अनुरोध गर्न चाहन्छु. 071-562-012 बाटो भएर आउनुहोला. रमाइलो गर्नका लागि रमाइलो गर्नुपर्छ, सँगै रमाइलो गर्नका लागि म धेरै आतुर छु. अब धेरै समय तपाईँ आउनु भएन भने हामी कार्यक्रमलाई तीज विशेष पनि गराउने छैनौं. तपाईँहरू आउँदै रहनुभयो भने हामीलाई रंग रमाइलो हुन्छ होइन, त्यसैले जतिले पनि रेडियो भर्खर खोल्नु भएको छ भने पनि 071-562-012 बाटो भएर आएर आफूले चाहिँ आफ्ना प्रतिभा पस्कनुहोस्, आफ्ना तीजका भाका पस्कनुहोस्, अथवा तीज कसरी मनाउँदै हुनुहुन्छ, तीज कसरी मनाउने हो, आगामी सालमा तीजलाई कसरी स्वागत गर्ने, यस्ता कुराहरू चाहिँ तपाईँले पस्कन पनि सक्नुहुन्छ. प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त केवाली, म तपाईँको रोक्षयात्री प्रकाश ने भने यति बेला तपाईँसँगै छौं. र पक्कै पनि फेरि पनि हाम्रो प्राविधिकको रोजाईमा रहेको रमाइलो भाका तपाईँको माझमा तीजको भाका राख्दै तपाईँलाई मैले फेरि पनि आउनका लागि आग्रह गर्न चाहन्छु. यति बेला स्वीकार्नुहोला तीजको भाका.

भोलिका दिनमा के हुन्छ हुन्छ हेर्न है बाटुली हो यसरी हो नाच्ने रमाइलो पशुपति शर्मा साथीहरूको आवाजमा रहेको रमाइलो भाकापछि फेरि पनि स्वागत छ कार्यक्रम हरितालिका तीज विशेषमा। विशेष गरेर आज हरितालिका तीज सम्पूर्ण दिदी बहिनीहरूमा फेरि पनि महिलाहरूको महान पर्व यो हरितालिका तीज सम्पूर्ण दिदी बहिनीहरू भेटघाट हुने दिन को धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। कार्यक्रम सुशेलीको तर्फबाट, रेडियो लुम्बिनीको तर्फबाट, हाम्रो यो टीमको तर्फबाट, प्राविधिक मित्रको तर्फबाट, क्यामेरा पर्सनको तर्फबाट, मेरो तर्फबाट सबै सबै दिदी बहिनीहरूलाई चाहिँ सुख शान्ति समृद्धिको धेरै धेरै शुभकामना। अब दिदी बहिनीहरूलाई चाहिँ सधैँभरि रमाइलोसँग आजका आगामी वर्षहरूमा चाहिँ तीज मनाउन पाइयोस् यो शुभकामना पनि हामी दिन चाहन्छौ। कार्यक्रम तीज विशेष, हरितालिका तीज विशेष कार्यक्रममा आज लगभग अन्त्यतिर हामी आइसकेका छौं। दुई बजेसम्म हामी यो कार्यक्रम चलाउँछौं। 12:30 बजेबाट हामीले यो कार्यक्रम तीज विशेष तपाईँको माझमा ल्याएका थियौं। धेरैले म्यासेज गर्नुभयो, धेरैले साथीहरूले चाहिँ म्यासेजहरू गर्नुभएको छ। फोन चाहिँ कसैले गर्नु भएन, फोन गरेर धेरै रमाइलो गर्ने धोको थियो तर फोन गर्नु भएन, व्यस्त हुनुहुन्छ होला। आज भोलि ऋषि पञ्चमी, धेरै ठाउँमा दतिउन अहिले पाइँदैन, त्यो दतिउन खोज्नका लागि धेरै ठाउँमा दौड़ धुपधाप गरिरहनु भएको छ। भोलि पूजा आजाका लागि सरजमहरू तयारी गर्दै हुनुहुन्छ। ऋषि पञ्चमीको भोलि पूजा आजा हुन्छ, त्यसैले धेरै दिदी बहिनीहरू हिज दर खानुभयो, हिज राति घर आफ्नो घरमा दिदी बहिनीहरू नाच्नुभयो होला, थकै लागे होला, होइन? त्यो थकान पनि यो तीजको खाजाले पक्कै मेटाउनेछ। भोलि ऋषि पञ्चमी तपाईँ जुन पूजा गर्दै हुनुहुन्छ, जे इच्छाले अथवा जे चाहनाले तपाईँ पूजा गर्ने हो त्यो कामना पूरा होस्, हामी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौ। कार्यक्रम हरितालिका तीज विशेष तपाईँलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै झर्को नमानिकन सुझाव सल्लाह प्रतिक्रिया हामीलाई दिनुहोला, लेखेर पठाउनुहोस्। म भनिरहेको छु कार्यक्रम सुशीलीमा तपाईँलाई मैले धेरै आग्रह गरेको छु, जति बेला पनि कार्यक्रम सक्नुभन्दा पहिले तपाईँसँग एउटै मात्रै कुरा मागेको छु। जसले फेसबुक हेर्नुभएको छ यो कार्यक्रमलाई शेयर गरेर सबैको माझमा प्रेरिदिनु होला, यति सहयोग गर्नुहुन्छ पक्कै पनि आशा गरेको छु। कार्यक्रमलाई सुधार्नु पर्नेछ भने हामीलाई सुझाव सल्लाह प्रतिक्रिया दिनुहोला। यो हरितालिका तीज विशेष कार्यक्रम जस्तो लाग्छ त्यस्तै तपाईँले जे देख्नुभयो त्यही हामीलाई दिनुहोला, यो भन्न चाहन्छु। जतिले मेसेज गर्नुभयो यो कार्यक्रममा, जतिले हेर्नुभयो, जतिले रेडियो खोलेर सुन्ने र आनन्द लिनुभयो, सबैप्रति हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। र प्रविधिमा रहेर यो 1.5 घण्टाको समय तपाईंलाई मेरो आवाज र गीतहरू चाहिँ पठाउनका लागि सहयोग गर्ने प्राविधिक मित्र सविता ढकाललाई धन्यवाद दिँदै, 1.5 घण्टा क्यामेरा तिर्स्याएर तपाईँको माझमा फेसबुक पेजमा यो कार्यक्रमलाई जस्ताको तस्तै प्रस्तुत गर्ने क्यामेरा पर्सन प्रशान्त केवारीलाई विशेष धन्यवाद दिँदै फेरि बुधबार तपाईसँग म यो नियमित कार्यक्रम सुशीलीसँगै रमाउनका लागि आउनेछु। तबसम्मका लागि आज हरितालिका तीज विशेष कार्यक्रममा पृष्ठभूमिमा विष्णु माझीको भाका छोड्दै म पनि बिदा हुन्छु। नमस्ते, सबैको दिन शुभ होस्। जय गीत, जय संगीत।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमस्कार सेनसेविका दिदी।
4: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
4: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेन?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
2: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
2: अब सुन्नुहोस् पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
2: मद्यपान र धूम्रपान सेवन नगरौं।
4: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
8: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
8: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
8: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
8: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
4: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: साहुजी गुटखा दिनु न।
1: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
2: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
5: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौ।
4: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
5: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
4: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
5: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
4: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
5: थप आहार सँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
4: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
6: आग लागि हुन नदिन सधैँ चनाखो बनाऊ। खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ वा हिटर निभाऊ। सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौ। ग्यासको गन्ध आए बेवास्ता नगरौ। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौ। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ। चुरोट, तमाखु, चिलिम, सुल्पा नखाऊ। खाएमा आगो राम्ररी निभाऊ। बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौ। घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौ। आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, दिउखुरी, नेपाल।
7: डेंगू से बचे की खंती मच्छर के काटे से बचा भी सर्वोत्तम उपाय होए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के न देवा जाए। अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में जचावा जाए।
8: अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
9: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
10: ओए बहिनीलाई के गरेको हँ, त मान्छे नै रहेनछस्।
11: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
12: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
0: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
13: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
0: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
14: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
15: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
14: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
16: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
15: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
17: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
18: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
19: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
20: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला, हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
19: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
21: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ।
22: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
23: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
24: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: यसरी पनि मुख फुलाउने यसरी कहाँ सकिन्छ
1: ए बुढा हेर्नुहोस् त आज पनि रिखे दाइजी रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
2: ए जान्छ जान्छ
3: होइन के भयो बाबु
4: अंकल अंकल बाबाले मम्मीलाई पिट्नुभयो
3: ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
5: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
6: रेडियो लुम्बिनी 96.8 मेगाहर्ट्ज आवाज़

0: सीधा खुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले दिउँसोको 3 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भुटेकोशी बाढ़ीबाट कृषि क्षेत्रमा ठूलो क्षति, 1 अर्ब रूपियाँ भन्दा बढ़ीको पशुधन मात्र गुमियो। दार्जीलिङको कृष्णगिरी सड़क असोज 1 गतेदेखि 2 तर्फे खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह। तीज पर्वको अवसरमा पशुपति सहित शिवालयहरूमा भीड़, भुटेकोशी बाढ़ीले निम्त्याएको विपद कारण रौनक घट्यो। हिमनदी तीव्र गतिमा पग्लिँदा भारतको अर्थतन्त्र पनि उच्च जोखिममा, 1 दशकैको तुलनामा पग्लिने दर झण्डै 65% बढ़्यो। र भारतले एसिया कपको ट्रफी स्वीकार नगर्दा क्रिकेट फेरि राजनीतिक मोडमा। नेपाल खबरमा अब पूरा खबर। भुटेकोशी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण कृषि तथा पशुधन क्षेत्रमा ठूलो क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको प्रारम्भिक मूल्यांकन प्रतिवेदन अनुसार बाढ़ीले विशेष गरी धान, तरकारी र पशुपक्षी क्षेत्रमा व्यापक नोक्सानी पुर्याएको छ। प्राप्त विवरण अनुसार प्रभावित क्षेत्रका विभिन्न पालिकामा 1,669 हेक्टर क्षेत्रफलको धान खेती नष्ट हुँदा 5,843 टन धान उत्पादनमा क्षति पुगेको छ। यस्तै 137 हेक्टर क्षेत्रफलको तरकारी खेती प्रभावित भई झण्डै 1,843 टन तरकारी नष्ट भएको छ। भौगोलिक रूपमा नुवाकोटको विदुर, लिखु, बेलकोट, गढ़ी र धादिङ, गोर्खा र रसुवाका विभिन्न पालिकाहरू बाढ़ीबाट बढ़ी प्रभावित भएका छन्। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान खेती र 98 हेक्टर तरकारी खेतीमा क्षति पुगेको छ। उता पशुधनतर्फ मात्रै 1,11,39,00,000 रूपियाँ बराबरको क्षति भएको अनुमान छ। बाढ़ीबाट कुल 2,52,000 भन्दा बढ़ी पशुपक्षी प्रभावित भएका छन्, जसमध्ये 4,572 भैंसी मरेर 45,72,00,000 रूपियाँको क्षति भएको छ भने बाख्रा र च्याङ्ग्रामा 39,13,00,000 तथा गाई गोरूमा 17,92,00,000 रूपियाँ बराबरको नोक्सानी भएको छ। संख्याका हिसाबले 2,14,000 भन्दा बढ़ीको कुखुरा प्रभावित भए पनि कुल आर्थिक क्षतिमा भैंसी, बाख्रा र गाई गोरूको हिस्सा मात्रै 92% भन्दा धेरै छ। बाढ़ीका कारण ग्रामीण क्षेत्रका कृषकहरूको आमदानी र अर्थतन्त्रमा गम्भीर असर परेको प्रतिवेदनले देखाएको छ। भुटेकोशीको बाढ़ीका कारण कटानमा परि क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णभीर खण्ड असोज 1 गतेदेखि 2 तर्फी नै सञ्चालनमा ल्याइने भएको छ। बाढ़ी र पहिरोले सड़कको तल्लो भाग बगाएपछि नेपाल जियो टेक्निकल सोसाइटीका विज्ञहरूसँगको परामर्श गरी भित्तातर्फबाट नयाँ ट्र्याक खनेर सड़क बनाइएको छ। हिजो परीक्षणका रूपमा ग्यास बुलेटहरू पार लगाइए पनि सड़कमा ग्राभेल बिछ्याउने र सतहगत निकासको काम बाँकी रहेकाले असोज 1 गतेदेखि नियमित 2 तर्फी गाड़ी खुलाइने सड़क विभागले जनाएको छ। सड़क विभागका योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज नेवानेले असोज 1 गतेदेखि सड़क खुलाउने तयारी भए पनि पहिरोको जोखिम भने कायमै रहेकाले सावधानी अपनाउन आग्रह गर्नुभएको छ। सड़क विभागले बाढ़ी र पहिरोको प्रभाव त्रिशुली र नारायणी क्षेत्रसम्म परेकाले विपदको समयमा अत्यावश्यक काम बाहेक यात्रा नगर्न र यात्रा गर्नै परे सड़कको अवस्था बुझेर मात्र निस्कन सर्वसाधारणलाई अपील गरेको छ। मौसम सामान्य भएपछि राजमार्गको दीर्घकालीन पुनर्निर्माणको काम अघि बढ़ाइने विभागले जनाएको छ। नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदैछ। श्रीमानको दीर्घायु, पारिवारिक सुख समृद्धि तथा अविवाहित महिलाहरूले योग्य जीवन साथीको कामना गर्दै मनाइने तीजका अवसरमा बिहानदेखि पशुपतिनाथसहित देशभरका शिवालयहरूमा व्रतालु महिलाहरूको भीड़ लागेको छ। यस वर्ष विगतको तुलनामा दर्शन व्यवस्थापन सहज भए पनि देशभर आएको बाढ़ी पहिरो र विपदका कारण तीजको रौनक भने केही खस्किएको छ। पशुपतिनाथ परिसरमा पुगेका भक्तजनहरू परम्परा जोगाउन पूजा आराधना गरे पनि बाढ़ी पीड़ितको पीड़ाका कारण मनमा पूर्ण उत्साह नरहेको बताएका छन्। व्रतालुहरूले तीजको पूजा आराधना मार्फत आफ्ना परिवारको सुस्वास्थ्यका साथै बाढ़ी पहिरोका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धांजलि अर्पण गर्दै विपदमा परेकाहरूको शीघ्र उद्धार र देशमा शान्तिको कामना गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद र समृद्ध भविष्यका लागि भएको बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083 अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शाहले संवैधानिक तथा कानूनी अधिकारहरूलाई हरेक बालबालिकाको दैनिक जीवनमा वास्तविक अनुभूति गराउनु अहिलेको मुख्य प्राथमिकता रहेको उल्लेख गर्नुभयो। यसका लागि संघ, प्रदेश र पालिकाबीच प्रभावकारी सहकारी आवश्यक रहेको उहाँको भनाई छ। बालापनको रक्षा, भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदै गरेको यस वर्षको बाल दिवसले बाल बालिकाको वर्तमान सुरक्षित बनाएर मात्र राष्ट्रको भविष्य निर्माण गर्न सकिन्छ भन्ने सत्यलाई आत्मसात गरेको प्रधानमन्त्री शाहले बताउनुभयो। नेपालको संविधान र बाल बालिका सम्बन्धी ऐनले बाल अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै प्रधानमन्त्री शाहले बाल अधिकारको संरक्षण र सम्वर्धनमा क्रियाशील सम्पूर्ण सरकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-3333, 493-555।

यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रंगिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लक्की ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल

0: सिधाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। नेपालमा राजनीतिक आन्दोलन र हुलदंगाका बेला संग्रहालयहरू जोखिममा पर्ने गरेको एक अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय संग्रहालय परिषद आइकम नेपालले गरेको अध्ययन अनुसार देशमा संग्रहालयहरूमा आधारभूत भौतिक सुरक्षा भए पनि संस्थागत सुरक्षा नीति, प्रशिक्षित जनशक्ति र आपतकालीन तयारीको ठूलो अभाव छ। राजनीतिक अशान्तिका क्रममा संग्रहालयहरूले जबरजस्ती प्रवेश, तोड़फोड, चोरी, आगजनी र प्रतात्विक वस्तुको अवैध ओसार पसार जस्ता गम्भीर जोखिम भोग्नु परेको प्रतिवेदनमा उल्लेख छ। गएको वर्षको नवयुवा आन्दोलनका क्रममा सिंहदरबार लगायत ऐतिहासिक भवन, प्राचीन वस्तु र अभिलेखहरूमा क्षति पुगेको उदाहरण दिँदै अध्ययनले संग्रहालय संचालनमै संकट आएको उजागर गरेको छ। अध्ययनले संग्रहालयको सुरक्षालाई राष्ट्रिय नीतिगत प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएको छ। यसका लागि भौतिक सुरक्षा, आपतकालीन पूर्व तयारी, अभिलेखीकरण, बीमा र संकटपछिको पुनर्स्थापनाका लागि न्यूनतम मापदण्ड तुरन्त निर्धारण गर्नुपर्ने निष्कर्ष निकालिएको छ। अब विदेशको खबर। हिमालय क्षेत्रका हिमनदी तीव्र गतिमा पग्लदै जाँदा भारतको अर्थतन्त्र उच्च जोखिममा परेको पाइएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र एसिमोड र परामर्श संस्था सिस्टिमिक लगायत संस्थाले तयार पारेको प्रतिवेदन उद्धृत गर्दै बीबीसीले जनाए अनुसार भारतको कुल गृहस्थ उत्पादन जीडीपीको झण्डै 20% हिस्सा हिमालयको पानी, कृषि, जलविद्युत र तीर्थयात्रामा आधारित रहेकाले हिमनदीको विनाशले भारतीय अर्थतन्त्र नै गम्भीर संकटमा पर्ने चेतावनी दिएको छ। अध्ययन अनुसार हिमाली क्षेत्रका हिमनदीहरू एक दशकको तुलनामा 65% छिटो पग्लिरहेका छन्। भारतमा हुने कुल विपद मध्ये 35% हिमाली क्षेत्रमै हुने गरेको छ भने अध्ययन गरिएका हिमताल मध्ये 56 अत्यधिक जोखिमको अवस्थामा रहेका छन्। यद्यपि विशाल हिमालय काराकोरम क्षेत्रका झण्डै 40,000 हिमनदी मध्ये भारत सहितका देशहरूले जम्मा 21 मात्र नियमित अनुगमन गरिरहेका छन्। यस जोखिमबाट जोगिन प्रतिवेदनले कालो कार्बन उत्सर्जन घटाउन, हिमनदी अनुगमनको दायरा बढ़ाउन र पहाड़मा पर्यटन विकासको शैली फेर्न भारत सरकारलाई प्राथमिकताका सुझावहरू समेत प्रस्तुत गरेको छ। अब खेल खबर। यूएईको दुबईमा गैराती भएको महिला एसिया कप क्रिकेटको फाइनल खेलपछि विजेता भारतले एसियाली क्रिकेट परिषद एसीसीका अध्यक्ष मोहसिन नकवीको हातबाट ट्रफी लिन अस्वीकार गर्दा पुरस्कार वितरण समारोह विवादित बनेको छ। नकवी पाकिस्तानका गृहमन्त्रीका साथै पाकिस्तान क्रिकेट बोर्ड पीसीबीका अध्यक्ष समेत हुनुहुन्छ। दक्षिण एसियाली छिमेकी देशहरूबीच चलिरहेको राजनीतिक तनावका बीच भारतले ट्रफी लिन अस्वीकार गरेको हो। दुवै अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको फाइनलमा भारतले श्रीलंकालाई 72 रनले हराउँदै उपाधि जित्यो। तर दुवै टोलीका खेलाड़ीहरू आफ्ना ड्रेसिङ रूमबाट पर्खिरहँदा खेलपछिको समारोह 45 मिनटभन्दा धेरै समयसम्म ढिलो नपुगेको थियो। त्यसपछि अम्पायरहरूलाई चिन्नु तथा उपविजेता टोली श्रीलंका खेलाड़ीहरूलाई पदक र पुरस्कार रकमको चेक हस्तान्तरण गरिएपछि सम्मान कार्यक्रम सम्पन्न भयो। यद्यपि कुनै पनि व्यक्तिगत पुरस्कारका साथै भारतीय टोलीलाई पनि पदक वा ट्रफी लिनका लागि बोलाइएन। सन् 2025 पाकिस्तानलाई हराउँदै एसिया कप जितेपछि पनि भारतीय पुरूष टोलीले मोहसिन नकवीको हातबाट ट्रफी लिन अस्वीकार गरेको थियो। चार भन्ज्याङ भित्रको खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीबाट कृषि क्षेत्रमा ठूलो क्षति, 1 अर्ब रूपियाँ भन्दा बढ़ीको पशुधन मात्रै गुमियो। धादिङको कृष्णवीर सड़क असोज 1 गतेदेखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह। तीज पर्वको अवसरमा पशुपति सहित शिवालयहरूमा भीड़, भोटेकोशी बाढ़ीले निम्ताएको विपद कारण रौनक घट्यो। हिम नदी तीव्र गतिमा पग्लिँदा भारतको अर्थतन्त्र पनि उच्च जोखिममा, 1 दशकअघिको तुलनामा पग्लिने दर 65% बढ़्यो। र भारतले एसिया कपको ट्रफी स्वीकार नगर्दा क्रिकेट फेरि राजनीतिक मोडमा।
1: नदीको शिर,
2: मणिचूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: सहरबाट नजिकै,
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181, वेबसाइट झुले.com.np।
4: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3 लाख सम्मको निशुल्क

0: एफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: कृषि मन्त्र नार्क सँग।
3: बाढ़ीका कारण मरेका पशु पंक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पंक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। तीज पर्वको अवसरमा आज काठमाडौँको पशुपतिनाथ सहित देशभरका शिवालयहरूमा व्रतालु महिलाहरूको ठूलो भीड़ लागेको छ। अखण्ड सौभाग्य, पारिवारिक सुख समृद्धि र श्रीमानको दीर्घायु कामना गर्दै महिलाहरू कठोर निर्जला व्रत बसेर पूजा आराधना गरिरहेका छन्। भक्तजनहरूको सहजीकरणका लागि बिहान सबेरै 3 बजेदेखि नै पशुपतिनाथका 4 ढोका खुल्ला गरिएको छ। रातो सारी पोते र चुरामा सजिएका व्रतालुहरू गौशाला, तिलगंगा, जय बागेश्वरी र वनकाली हुँदै लामबद्ध भएर पशुपति दर्शन गरिरहेका छन्। दर्शनपछि पशुपति परिसर, हंस मण्डप र वनकाली क्षेत्रमा महिलाहरू तीजका मौलिक भाकामा नाचगान गर्दै उत्सव मनाइरहेका छन्। भक्तजनहरूको सुरक्षाका लागि सुरक्षा निकाय र स्वयंसेवकहरू ठूलो संख्यामा खटिएका छन् भने स्वास्थ्य समस्या आउन नदिन पशुपति क्षेत्रमा निशुल्क प्राथमिक स्वास्थ्य शिविरहरू समेत सञ्चालन गरिएका छन्। भक्तपुर दरबार क्षेत्रमा रहेको केदारनाथ मन्दिर हरितालिका तीजको उपलक्ष्यमा पहिलो पटक सर्वसाधारणका लागि आज खुल्ला गरिएको छ। मन्दिरका पुजारी प्रमिल राज सुवेदीका अनुसार यसअघि यो मन्दिर केदारनाथको जन्मोत्सव बुद्ध जयन्ती अर्थात वैशाख पूर्णिमा र महाशिवरात्रीको दिन वर्षमा 2 पल्ट खोल्दै आएको थियो। तीजमा व्रत बसेका सर्वसाधारणका लागि दर्शन गर्न सहज बनाउन बिहानदेखि मन्दिर खुल्ला गरिएको हो। मन्दिर खुल्ला भएसँगै दर्शनका लागि त्यहाँ पुग्ने महिलाहरूको सहभागिता बाक्लो देखिएको छ। भक्तपुर सम्पदा संरक्षण समूहका संयोजक सत्य रामसुवालले तीजको अवसरमा दरबार क्षेत्रमै रहेको प्रसिद्ध चारधाम क्षेत्रमा एकैसाथ भव्य तथा दिव्य महाआरती पनि गरिने जानकारी दिनुभयो। नेवार समुदायले मौलिक तथा सांस्कृतिक पर्वका रूपमा भगवान गणेशको विशेष पूजा आराधना गरी आज चथा पर्व मनाउँदैछन्। घर आँगन, कौशी तथा पूजा स्थान सफा गरी परिवारका सदस्यहरू एकै ठाउँमा बसेर विधिपूर्वक पूजा आजा गरी चथा पर्व मनाइने परम्परा छ। पूजामा गणेशलाई विभिन्न प्रकारका फलफूल, तरकारी, अन्न तथा गेडागुडी चढ़ाउने गरिन्छ। चथा पर्वमा प्रयोग गरिने फलफूल, अन्न र गेडागुडीले कृषि, प्रकृति र मानव जीवनबीचको सम्बन्धलाई झल्काउने जनविश्वास छ। वर्षभरि प्राप्त हुने नयाँ कृषि उत्पादन तथा प्राकृतिक उपजप्रति सम्मान र कृतज्ञ व्यक्त गर्ने उद्देश्यले चथा पूजा गर्ने परम्परा रहेको इन्द्रेश्वर महादेव पुजारी शिवप्रसाद जंगमले जानकारी दिनुभयो। र काठमाडौँका विभिन्न ठाउँबाट लागू औषध सहित 10 जना पक्राउ परेका छन्। इलाका प्रहरीकारले फर्पिङबाट खटेको टोलीले काठमाडौँको दक्षिणकाली नगरपालिका 5 फर्पिङ बस पार्कबाट ललितपुरका 23 वर्षका सृजन रम्तेललाई पक्राउ गरेको छ। प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका 14 लिक मार्गबाट रामेश्वरका 27 वर्षका विपिन श्रेष्ठ र धादिङका 20 वर्षका प्रकाश गैरेलाई पक्राउ गरेको छ। साथै थप अनुसन्धानका लागि लागू औषध कारोबारमा संलग्न रहेका लमजुङका 29 वर्षीय विशुद्ध मियार र चितवनका 31 वर्षका मोहम्मद गुफरान पनि पक्राउ परेका छन्। प्रहरी वृत्त लैनचोरबाट खटिएको टोलीले काठमाडौँ 17 धोबीचौरबाट धादिङका 19 वर्षका रंजन विश्वङ्खे, दोलखाका 40 वर्षका अमृत लामा र गोर्खाका 35 वर्षका रमेश गुरूङलाई पक्राउ गरेको छ। प्रहरी वृत्त कृतिपुरबाट खटिएको टोलीले काठमाडौँ 13 ताहाचलबाट धादिङका 23 वर्षीय सुभाष तामाङ र ओखलढुङ्गाका 21 वर्षीय महेश कटुवाललाई पनि पक्राउ गरेको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। धादिङको कृष्णवीर सड़क असोज 1 गतेदेखि 2 तर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह। तीज पर्वको अवसरमा पशुपति सहित शिवालयहरूमा भीड़ भोटेपछि बाढ़ीले निम्ताएको विपत्का कारण रौनक घट्यो। र काठमाडौँका विभिन्न ठाउँबाट लागू औषध सहित 10 जना पक्राउ। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: ए बुढा हेर्नुहोस् त, आज पनि ऋषि दाई रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
1: ए झन्त झन्त
2: होइन, के भयो बाबु? ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
3: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
2: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
4: होइन, के खुसीको खबर हो दाजु?
2: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
4: हो र?
5: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-823।
6: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
7: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
8: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुक ढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
6: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 98026311 र 98026211354।
9: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
10: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हाड जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
9: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
6: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क,
11: फोन नम्बर 071-531-641, 535-641।
12: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला नहोस् घटी बढी, काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौ, लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौ, महिलाको श्रमलाई सक्दो हौसला बढाउ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौ। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
13: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
14: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
15: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
14: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
15: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
12: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
1: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
11: हाम्रा सेवाहरू
1: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
11: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
1: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
11: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने,
1: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम, रूपन्देही,
16: शाखा कार्यालय तिलोतमा नगरपालिकाको अगाडि,
17: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
15: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
18: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
15: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ? पनि नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 9847077003, 9847066155 र 9847016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।

0: नमस्ते है नमस्ते होइन बुढेसकाल मा के कुरामा हो बुढा बुढी गफी त
1: के हुनु नस्नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
0: आहा यो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बचेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाई खुवाऊ
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
5: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
6: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौ र नसहौ।
1: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाऊ। सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको साथी बन्ने अनुरोधलाई विश्वस्त भएर मात्र प्रतिक्रिया जनाऊ। अपरिचित व्यक्तिलाई जथाभावी साथी बन्न अनुरोध नपठाऊ। सामाजिक सञ्जालमा तथा अन्य विद्युतीय माध्यमबाट चिट्ठा, पुरस्कार जस्ता आर्थिक प्रलोभनका प्रस्तावको भ्रममा नपरौ। आफूले प्रवाह गरेका सन्देश वा सूचनाबाट समाजमा पर्न सक्ने नकारात्मक प्रभावको ख्याल गरौं। आफ्नो सन्देशले कुनै व्यक्ति वा अन्य कुनै समुदायको आत्मसम्मानमा चोट नपुर्याउं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: अर्घा खांची ओबीसी सीमेंट देश को सीमेंट
1: किन झोक्राउनु भछ काका
2: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरुक बनाइदियो
1: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
2: ए बुद्ध फाइबर कामछोली पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायतका सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 98570 21 757 र 98472 96 228
4: ए बुढा हेर्नुहोस् त आज पनि रिखे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
5: ए जान्त जान्त
6: होइन के भयो बाबु
7: अंकल अंकल बाबाले मलाई पिट्नुभयो
6: ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
8: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
6: खुसीको खबर
9: होइन के खुसीको खबर हो दाजु
6: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
9: हो र
6: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-533-823
10: लुम्बिनी शान्तिको आवाज रेडियो लुम्बिनी

0: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
1: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
2: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
0: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि।
2: मोबाइल 9806317111
0: र 9806211354।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
4: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
5: फोन नम्बर 071-531-6141 531-6141।
6: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला नहोस् घटी बढी, काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौं, लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
7: यति बेला दिउँसोको

0: दिलकुमारी, आज त काम गर्ने जागरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जागरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले? काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
6: हाम्रा सेवाहरू:
5: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
6: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
5: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भिडियो मूल्याङ्कन गर्ने,
6: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
5: सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
7: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
8: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
9: ओ मिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
10: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ। कहाँ जाने हो कुन्नी?
9: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि? नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोत्तमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 9847077003, 9847066155 र 9847016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
11: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै?
12: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाँकी, सासु सासुरको मेसो खोज्दैछौ क्या?
11: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
13: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
11: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
14: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
15: सबै मिलाइ खुवाऊ।
14: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
16: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
17: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार, दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौ र नसहौ।
1: राधा सुन्न,

0: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: खैदाई दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
3: ए ल ल लिनुहोस् भाइ।
2: अनि भाइ कति भयो पैसा?
3: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
4: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803-64460।
1: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउ। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: साप के काटे में ध्यान देवे वाला बात, साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। साप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए। झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए। अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
3: अनुरोध है लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: अपाङ्गता भएका महिलाका अधिकारका कुरा,
5: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
6: सफलता अनि संघर्षका कथा,
7: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
4: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा। रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
8: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
9: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
8: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
9: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
8: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
9: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
8: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
9: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
10: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
11: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
10: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
11: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
4: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
12: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: Marka Kanti Ofisi Sement. Desh ko Sement.
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने. मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको. कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि. गहनामा खास सधैँको विश्वास.
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही.
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ. ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है.
4: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 98472128 र 98470-24870.

0: ठुक्राउनु भन्छ काका?
1: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
0: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
1: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98570 र 98472928।
3: आए दैव, फेरि मोदर खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
4: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
5: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
3: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
4: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
6: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
7: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
8: ए बुढा हेर्नुहोस् त, आज पनि ऋषि दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
9: ए जान्त जान्त
5: होइन, के भयो बाबु?
10: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
5: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
7: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
11: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
12: डर लाग्नु, निद्रा नलाग्नु,
11: अनौठा विचार आउनु,
12: निराशा बढ्नु, खुसी नहुनु,
11: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
12: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
11: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
12: छटपटी हुनु, चिटचिट पसिना आउनु,
11: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
12: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
11: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
12: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नानी खाना खाना आऊ
1: लाउ दिनुस
0: हात धोयो
1: धोइसके बाबा
0: त्यसरी पानीले मात्रै होइन नि नानी साबुन पानीले मिचिमिची हात धुनु पर्छ जाऊ फेरि साबुन पानीले मिचिमिची हात धोएर आऊ अनि मात्रै खाऊ
1: ढिला भइसक्यो
2: जति ढिलो भए पनि खाना खानु अघि खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिचिमिची हात धुनु पर्छ
0: हो त मैले भनेको मानेन आखिर आमाले नै भन्नु पर्यो होइन
2: त्यति मात्र होइन पानीको मुहान ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ
3: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ
4: नेपाल सरकार विज्ञापनको
5: उत्सवको पर्व
6: एसआर गिब्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
5: केसीएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
6: कृषि विकास ब्याङ्कको गल्ली मिलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
5: फोन नम्बर 0175469599
7: सौजी क्युआर भए
8: ए भगवान् मेसेज आएको छैन घरी

0: पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857072397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

0: पछिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गई निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब, तिलोथमा 5 मलिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: यति बेला साँझको 5

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब खबर विस्तारमा। भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज देशभर हर्षोल्लास पूर्वक मनाइदैछ। तीजको दिन व्रत बसी शिवको पूजा उपासना गरेमा पारिवारिक सुख शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ। हिजो दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व यस वर्ष भोलि ऋषि पञ्चमी गरेसँगै सकिनेछ। तीजको अवसरमा देशभरका शिव मन्दिरमा आज बिहानैदेखि भक्तजनहरूको विशेष चहल पहल रहेको थियो। आज तीज मनाउन संघीय सरकारले महिलाहरूलाई बिदा दिएको छ भने लुम्बिनी प्रदेश सरकारले सबैलाई बिदा दिएको छ। तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरहरूको सुझाव छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत शुरू भएको पौराणिक मान्यता छ। नेपाली नारीहरूको महान पर्व हरितालिका तीजमा यस वर्ष विगतको जस्तो उल्लास र उमङ्ग देखिएको छैन। केही समय अघि मात्र भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले पुर्याएको ठूलो जनधनको क्षतिका कारण यस वर्ष तीजको रौनकमा कमी आएको हो। बाढ़ीका कारण जनधनको क्षति हुँदा सिंगो देश शोकमा डुबेको छ, जसको प्रत्यक्ष असर यस पटकको तीज पर्वमा परेको हो। विगतका वर्षहरूमा तीज आउनु अघिदेखि नै गुन्जिने तीजका गीत र रातामय माहौल यस वर्ष शान्त प्राय छ। पूर्व निर्धारित अधिकांश तीज विशेष सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरू बाढ़ी पीड़ित प्रति समवेदना प्रकट गर्दै स्थगित गरिएका छन्। कतिपय संघ संस्थाहरूले त तीज कार्यक्रमका लागि छुट्याइएको बजेट नै बाढ़ी पीड़ितको राहत कोषमा जम्मा गरेका छन्। आज तीजको मुख्य दिनमा समेत विगतमा जस्तो सार्वजनिक चोक मठ मन्दिर र पार्टी पौवाहरूमा महिलाहरूको जमघट र नाचगान निकै कम देखिएको छ। प्रमुख मन्दिरहरूमा दर्शनार्थीहरूको उपस्थिति रहे पनि त्यहाँ विगतको जस्तो सांगीतिक हल्ला र उत्साह देखिएको छैन। यस वर्षको तीजले तड़क भड़क र नाचगानलाई पन्छाएर धार्मिक परम्परा धान्ने काम मात्र गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावितको पुनस्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले सरकारसँग उपलब्ध तथा दात्री निकायबाट प्राप्त स्रोत साधन पुनस्थापनामा प्रयोग गर्ने तयारी भइरहेको बताउनुभयो। उहाँले बाढ़ी प्रभावित क्षेत्रमा संघ प्रदेश र स्थानीय तहबीच तत्काल समन्वय भएर उद्धार तथा व्यवस्थापनको काम भएको भन्दै यसले जनप्रतिनिधि र स्थानीयको मनोबल उच्च राख्न सहयोग पुग्ने बताउनुभयो। प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा सड़क सञ्जाल जति सक्दो चाँडो पुनस्थापना गर्न सरकारले निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो। सड़क सञ्चालनमा आएपछि प्रभावितलाई पूर्ववत अवस्थामा फर्किन सहज हुने उहाँको विश्वास छ। उहाँले नदीतटीय क्षेत्रमा रहेका बस्ती पुनः जोखिममा पर्न सक्ने भएकाले प्रभावित क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने बताउँदै सरकारले नजिकैको सुरक्षित स्थानमा नयाँ बस्ती विकास गर्ने तयारी थालेको जानकारी दिनुभयो। रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति र खेतीयोग्य जमीनको संरक्षणलाई ध्यान दिएर वैज्ञानिक बस्ती व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ। प्रधानमन्त्री शाहले सुरक्षित स्थानमा आवश्यक जग्गा पहिचान गरी संघीय सरकारलाई सिफारिश गर्न स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह समेत गर्नुभयो। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले विशेष महाधिवेशन मार्फत निर्वाचित गगन थापा नेतृत्वको संस्थापनले गरेको निर्णय नमान्ने र पार्टीको 15 महाधिवेशन प्रक्रिया आफ्नै तरिकाले अघि बढ़ाउने निर्णय गरेको छ। आज निवर्तमान सभापति शेरबहादुर देउवाको निवास महाराजगंजमा बसेको समूहको बैठकले पार्टी केन्द्रीय कार्यालयको निर्णय अनुसार महाधिवेशनमा भाग लिन नसकिने निष्कर्ष निकालेको हो। यसअघि संस्थापन पक्षको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले 14 महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यहरूलाई

महेश बस्नेतले कार्यदलमा प्रस्तुत दुवै मसौदा प्रस्ताव तथा बैठकका क्रममा सदस्यहरूले राखेका सुझावलाई समेटेर अन्तिम रूप दिन तीन नेतालाई जिम्मेवारी दिइएको बताउनुभयो। भोटेकोशी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण कृषि तथा पशुधन क्षेत्रमा ठूलो क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको प्रारम्भिक मूल्यांकन प्रतिवेदन अनुसार बाढ़ीले विशेष गरी धान तरकारी र पशुपक्षी क्षेत्रमा व्यापक नोक्सानी पुर्याएको छ। प्राप्त विवरण अनुसार प्रभावित क्षेत्रका विभिन्न पालिकामा 1669 हेक्टर क्षेत्रफलको धान खेती नष्ट हुँदा 5843 टन धान उत्पादनमा क्षति पुगेको छ। त्यस्तै 137 हेक्टर क्षेत्रफलको तरकारी खेती प्रभावित भई झण्डै 1843 टन तरकारी नष्ट भएको छ। पशुधनतर्फ मात्रै 1,11,39,00,000 रूपियाँ बराबरको क्षति भएको अनुमान छ। बाढ़ीबाट 2,52,000 भन्दा धेरै पशुपक्षी प्रभावित भएका छन्। 4,572 भैंसी मरेर 45,72,00,000 रूपियाँको क्षति भएको छ भने बाख्रा र च्यांग्रामा 39,13,00,000 तथा गाई गोरूमा 17,92,00,000 रूपियाँ बराबरको नोक्सानी भएको छ। भोटेकोशी बाढ़ीपछि रसुवाका जलविद्युत आयोजनाका सुरूङ तथा भग्नावशेषमा बेपत्ताको खोजीमा कटिएका विदेशी उद्धार टोली फिर्ता भए पनि नेपाली सेना र बाँकी केही विदेशी टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्। जटिल भौगोलिक अवस्था, सुरूङभित्र जमेको पानी, माटो तथा ठूला चट्टानका कारण चुनौतीपूर्ण बनेको खोजीमा चिनिया, कोरियाली र संयुक्त अरब इमिरेट सीयूका टोली फिर्ता भएका हुन्। नेपाली सेना, भारतीय र अस्ट्रेलियाली टोली भने विभिन्न आयोजनामा परिचालित छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सुरूङभित्रको खोजीलाई प्राथमिकता दिँदै अन्य भग्नावशेषमा समेत खोज तथा उद्धारलाई निरन्तरता दिने तयारी भइरहेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार 22 मेगावाटको चिलिमे जलविद्युत आयोजनाको सुरूङमा नेपाली सेनाका 13 र भारतीय टोलीका 11 गरी 24 जना खोजीमा खटिएका छन्। त्यस्तै 216 मेगावाटको माथिल्लो त्रिशुली 1 आयोजनाको अडिट सुरूङमा नेपाली सेना र अस्ट्रेलियाली डाट टोलीले खोजी गरिरहेका छन्। त्यस्तै अन्य सुरूङमा समेत खोजी कार्य जारी रहेको प्राधिकरणले जनाएको छ। रूपन्देहीको तिलोत्तमा 4 नयाँ मिलका 66 वर्षीय भूपू ब्रिटिस लाउरे जीतबहादुर सोमय मगर परम्परागत खेतीको विकल्पमा ड्रागन फ्रूट खेती गरेर सबैका लागि अनुकरणीय बन्नु भएको छ। कान्छाबाको अर्गानिक ड्रागन फ्रूट मार्फत फर्म मार्फत उहाँले विगतमा मुस्किलले 12-15 हजार रूपियाँको धान फल्ने जग्गाबाट अहिले करिब 5,00,000 रूपियाँ आमदानी गर्न सफल हुनुभएको हो। 2079 चैत्रदेखि 4 कट्ठा जमीनबाट शुरू गरिएको ड्रैगन खेतीमा हाल 220 पिलरमा 880 बोट छन्। युट्युब हेरेर प्राविधिक ज्ञान हासिल गर्नुभएका जितबहादुरले चितवनबाट बिरुवा लाएर ड्रैगन खेती थाल्नु भएको थियो। गत वर्ष मात्रै 9 क्विन्टल ड्रैगन फ्रूट बेच्नुभएका उहाँलाई बजारको कुनै चिन्ता छैन। उत्पादन सबै घरबाटै सहजै बिक्री हुने उहाँ बताउनुहुन्छ। यो सिजनको भदौ 3 सातासम्म समेत उहाँले 8 क्विन्टल ड्रैगन फ्रूट बेचिसक्नु भएको छ। असारदेखि कार्तिकसम्म निरन्तर फल दिने यस खेतीका लागि पानी नजम्ने ठाउँ उपयुक्त हुने उहाँको अनुभव छ। उमेर ढल्किँदै गए पनि खाली समय यत्तिकै फाल्नुभन्दा माटोसँग खेल्दा शारीरिक रूपमा स्वास्थ्य भइने र आमदानी पनि जोडिने भएकाले ड्रागन खेती गरेको उहाँको भनाइ छ। जमिनको भरपूर उपयोग गर्न उहाँले ड्रागनका पिलर बीचको खाली भागमा अन्य बाली तथा अन्य जातका फूलफूल समेत लगाउने तयारीमा हुनुहुन्छ। जमिन खाली नराख्न नहुने बताउँदै जितबहादुर मेहनत गरे कृषिमा प्रतिफल पाइने बताउनुहुन्छ। भोलि मंगलबारदेखि हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा 2 दिने घर पझोङ जलवायु परिवर्तन सम्मेलन हुँदैछ। सम्मेलनमा उपस्थितिका लागि 753 स्थानीय तहहरूलाई पत्राचार गरिएकोमा 420 स्थानीय तहले सहभागिता जनाउने प्रतिबद्धता जनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता रहनेछ। जलवायु परिवर्तनले हिमाल पहाड़ र तराईलाई स्थानीय तहमा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घर पझौ जलवायु परिवर्तन सम्मेलनको तयारी गरिएको हो।
गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलन तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो। सम्मेलनको उद्घाटन कृषि वन तथा पर्यावरण मन्त्री गीता

चौधरीले गर्ने कार्यक्रम रहेको छ। हरितालिका तीजको दिन आज शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से 25.55 अंकले बढ़ेर 2558 बिन्दुमा पुगेको छ। आज म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचक बढ़ेकोमा फाइनान्स, निजी जीवन, बीमा समूह 1.5% उकालो लागेको छ। त्यस्तै आज 226 कम्पनीको शेयर बढ़ेकोमा 47 घटेको छ। यस्तै माइखोला हाइड्रो पावर र नारायणी विकास बैंकको शेयर भने घटबट भएको छैन। आज इन्फिनिटी लघुवित्त र त्रिशूल जलविद्युतको शेयर 6% भन्दा धेरैले बढ़ेको छ। समग्रमा बजार उकालो लागेको दिन उपकार लघुवित्तको शेयर 8% भन्दा धेरैले घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। गएको शुक्रबार 4.36 करोड़को कारोबार भएकोमा आज 336 कम्पनीका 1.15 करोड़ कित्ता शेयर 4.68 करोड़ रूपियाँमा किनबेच भएका छन्। चाडपर्वलाई लक्षित गर्दै कपिलवस्तुमा सञ्चालन गरिएको लागू औषध सेवन लापसे चेक जाँचका क्रममा एकै दिन 4 चालक पक्राउ परेका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुद्धभूमि नगरपालिका 2 गोरुसिङ्गेमा गरिएको चेक जाँचका क्रममा उनीहरू लागू औषध सेवन गरेको अवस्थामा नियन्त्रणमा लिएको बताइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले सार्वजनिक तथा निजी सवारी साधनका चालकको लापसे तथा मापसे परीक्षण गरेको थियो। सो क्रममा शंका लागेका 23 चालकको पिसाब युरिन एक्रो किट मार्फत परीक्षण गर्दा 4 लापसे पोजिटिभ देखिएको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले लापसे सेवन गरी सवारी चलाउँदा चालकसँगै यात्री र सड़कमा हिँड्ने अन्य व्यक्तिले ज्यान समेत जोखिममा पर्ने भएकाले चाडपर्व अवधिमा चेक जाँचलाई थप कड़ाई गरिने बताउनुभयो। चाडपर्वको समयमा केराले राम्रो मूल्य पाउँदा दाङका केरा उत्पादक किसान उत्साहित बनेका छन्। गत वर्ष केराले मूल्य नपाउँदा निराश बनेका किसान यस वर्ष भने उत्साहित बनेका हुन्। राप्ती गाउँपालिका साथ सिसानिया निवासी रण प्रसाद सुवेदीले कृष्ण जन्माष्टमीदेखि हालसम्म 9 लाख रूपियाँको केरा बिक्री गरेको बताउनुभयो। सिसानिया लगायत देउखुरी क्षेत्रमा 35 बिघा क्षेत्रफलमा व्यावसायिक केरा खेती गर्दै आउनुभएका सुवेदीले 1 महिनामा 9 लाख रूपियाँ बराबरको केरा बेचेको बताउनुभयो। राप्ती केरा प्रवर्धन समूहका अध्यक्ष समेत रहनुभएका सुवेदीका अनुसार गत वर्षको तुलनामा यस वर्ष केरा उत्पादक किसानले केराको राम्रो मूल्य पाएका छन्। कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा 447 हेक्टर क्षेत्रफलमा मालभोग हरिसाल लगायतका जातका केरा खेती हुने गरेको छ, जसबाट वार्षिक 9973 मेट्रिक टन केरा उत्पादन हुने गरेको छ। र जापानको आइची नायोगामा आउँदो असोज 3 गतेदेखि 18 गतेसम्म आयोजना हुने एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा भएको छ। नेपाल ओलम्पिक कमिटिले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा दिपेन्द्रसँगै रोहित कुमार पौडेल, सम्पाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुटेल, ललित नारायण राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहनु भएको छ। नेपाल, मलेसिया, हङकङ र ओमानले 6 चरण पार गर्दै एसिया कपमा स्थान बनाएका थिए। यस्तै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका वरियताका आधारमा सिधै खेल्दैछन्। जापान आयोजकका रूपमा सहभागी हुनेछ। नेपालले समूह चरणमा अफगानिस्तान र आयोजक जापानसँग खेल्नेछ। शीर्ष 2 पर्ने टोली क्वार्टर फाइनलमा पुग्नेछ। यही खेल खबरसँगै हामी हालखबरको अन्त्यमा छौं। हालखबर सक्नु अघि मुख्य खबर शीर्षक। आज हरितालिका तीज पर्व मनाइँदै देशभरका शिव मन्दिरहरूमा भक्तजनहरूको विशेष चहल पहल। भोटेकोशी बाढीका कारण तीजको रौनकमा कमी। भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता। सुरक्षित स्थानमा नयाँ बस्ती बसाउने तयारी। कांग्रेस संस्थापनले गरेको निर्णय नमान्ने इतर पक्षको निर्णय। 15 महाधिवेशन प्रक्रिया आफ्नै ढंगले अघि बढ़ाउने। एमाले पुनर्गठन कार्यदलको बैठक असोज 1 गतेसम्मका लागि स्थगित। 3 सदस्यीय अन्तिम मसौदा सम्पादन समिति गठन। भोटेकोशी बालीबाट कृषि क्षेत्रमा ठूलो क्षति। 1 अर्ब रूपियाँ भन्दा धेरैको पशुधन गुम्यो। बाढ़ी प्रभावित जलविद्युतका सुरुङ तथा भगना विशेषमा खोजी कार्य जारी। तिलोत्तमाको नयाँ मिलका जीतबहादुर
समय ड्रैगन खेती में रमाउँदै धान छोड़कर ड्रैगन फ्रूट वार्षिक 5 लाख आमदानी। मुस्ताङ को जुमसुम में भोलिदेखि जलवायु सम्मेलन 420 स्थानीय तह सहभागी हुने आशावादी बन्दै लगानीकर्ता। तीज को दिन शेयर बजार दोहोरो अंकले बढ्यो। चाल पर्व लक्षित लागू औषध सेवन टेक जांच में कपिल वस्तु में एक दिन 4 चालक पकड़ाऊ। केराली मूल्य पाउँदा दांग का केरा उत्पादक किसान उत्साहित। र एसियाली खेलकूद का लागि नेपाली क्रिकेट टोली घोषणा। अपराह्न 5 बजे को हाल खबर सकियो। शांति समृद्धि र रूपांतरण का लागि सुन्दै रहनु होला रेडियो लुम्बिनी। नमस्कार।

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
5: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं।
6: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम, राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
7: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
8: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
7: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
8: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान,
7: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका
9: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
10: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
11: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कम हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङ नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी,
9: अस्पताल लाइन बुटवल, पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथल्याबको ठिक पछाडि,
11: मोबाइल 98026-33111 र 98026-21354।
12: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
13: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामी बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
12: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
9: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
14: फोन नम्बर 071-531-641, 535-641।
2: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
15: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
16: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
15: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
13: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
17: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
18: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ? हँ, 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
15: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
19: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
15: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
19: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
18: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
20: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
21: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता? अका होई डाक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल बाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के। हाँ, तब का पेट में बच्चा रहले के बाद 2 वर्ष के जब तक नाई हो जाले, ई 1000 दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
22: देखा, पाथर खोजत के भगवाने मिले जैसन हो गईल, और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता देता।
21: ठीक बा, सुनल जाए, रेडियो में लगातार बाजत बा।
23: गोस मछली अंडा सबसे बढ़िया बा, गोस मछली अंडा सबसे बढ़िया बा,
21: फल फूल और साग पात बच्चा के खाना साथ साथ
22: सब मिल के खियावल जाए,
21: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोस, हरियर साग पात और पियर जात के फल फूल खियावेली।
22: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे, उसे एक जवा बेची दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज, उसे 2 जवा बेची देवल जाए।
21: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही, बुझलू ने?
22: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी संदेश।
24: नमस्ते है, नमस्ते होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै?
0: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोल्दैछौ क्या
1: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
4: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
1: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
14: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
24: सबै मिलाई खुवाऊ
14: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
24: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
25: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
26: पीको

0: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: खैदाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
3: ए ल ल लिनुहोस् भाइ।
2: अनि भाइ कति भयो पैसा?
3: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
4: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
5: तिलोत्तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
6: अपाङ्गता भएका महिलाका अधिकारका कुरा,
7: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
8: सफलता अनि संघर्षका कथा,
9: म दृष्टिहीन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
6: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा। रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
10: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
11: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बिचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
10: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
11: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
10: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
11: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
10: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ।
12: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
13: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनि देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्,
14: ओए बहिनीलाई के गरेको हो त मान्छे नै रहिनछस्।
15: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
16: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
17: VPN नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई। VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा। हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर। नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट। सम्पर्क प्रधान कार्यालय बुटवल 9, फोन 071-438-346, 071-438-014, 071-438-016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
18: शुभारम्भ डिजिटल म्युजिक प्राली प्रस्तुत गर्दछ।

0: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
1: देख्नु भएन, औषधी हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
3: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: आज तीज पर्व व्रत सहित नाचगान गरेर मनाइँदै पशुपति सहित शिवालयहरूमा भीड, भोटेकोशी बाढ़ीले निम्ताएको विपदका कारण रौनक घट्यो।
0: भोटेकोशी बाढ़ी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता, विपदका बेला संघ प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुशी व्यक्त।
1: अकल्पनीय वेग र अस्वाभाविक बहावका कारण भोटेकोशी र त्रिशुली करिडोरमा ठूलो क्षति भएको सरकारी निष्कर्ष, पूर्व सूचना अवसर नै नपाएको भनाई।
2: त्यो यति रफ्तारमा थियो कि त्यसले चाहिँ तल क्षति गर्न नै भ्यायो, जुन हाम्रो सूचना पुग्नुभन्दा अगाडि पनि भइसकेको थियो।
0: बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरा प्रतिबन्धित, नयाँ मापदण्ड अन्तर्गत ताजा फलफूल तथा तरकारीको प्रवर्धन गर्ने।
1: र स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनशीप तालिकाबाट पाकिस्तानको 11 अङ्क काटियो।
3: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
4: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
3: ताजा पृथ्वी, ताजा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काठ, काली गण्डकीको तट, मोक्ष भूमि जोमसुम मुस्ताङमा आयोजना हुने घरबझुम जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनाऊ।
4: आयोजक धरपझोम गाउँपालिका जोमसोङ मुस्ताङ।
3: स्थानीय तहको जिम्मेवारी जलवायु न्यायका लागि साझेदारी।
4: धरपझोम घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज आज देशभर श्रद्धा, भक्ति र उपासनाका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा श्रीमानको दीर्घायु, पारिवारिक सुख समृद्धि तथा अविवाहित महिलाले योग्य जीवनसाथीको कामना गर्दै निराहार व्रत बसेर भगवान शिवको पूजा आराधना गर्ने धार्मिक विश्वास छ। तीजको अवसरमा आज बिहानदेखि काठमाडौँको पशुपतिनाथ सहित देशभरका प्रमुख शिवालयहरूमा व्रतालु महिलाहरूको घुइँचो लागेको छ। पशुपतिनाथ परिसरमा दर्शनार्थीका लागि यस वर्ष दर्शन व्यवस्थापन विगत भन्दा सहज र चुस्त बनाइएको पाइएको छ। यद्यपि भोटेकोशी बाढ़ीले निम्तिएको ठूलो विपदका कारण यसपालिको तीजमा अघिल्ला वर्षहरूको जस्तो रौनक भने देखिएन। मन्दिर परिसरमा पुगेका भक्तजनहरूले संस्कृति जोगाउन पूजा आराधना गरे पनि बाढ़ी पीड़ितको पीड़ाका कारण मनमा पूर्ण उत्साह नरहेको बताएका छन्। व्रतालुहरूले पूजा आराधना मार्फत पारिवारिक सुस्वास्थ्यका साथै बाढ़ी पहिरोमा ज्यान गुमाएका प्रति श्रद्धांजलि अर्पण गर्दै प्रभावितहरूको शीघ्र उद्धार, पुनर्स्थापना र देशमा शान्तिको प्रार्थना गरेका छन्। हिजो दर खाएसँगै औपचारिक रूपमा शुरू भएको तीज पर्व भोलि गणेश चतुर्थी र पर्सि ऋषि पञ्चमीका दिन विधिवत रूपमा समापन हुनेछ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले बाल बालिकामा गरिने लगानी राष्ट्रको सुखद र समृद्ध भविष्यका लागि भएको बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083 अवसरमा शुभकामना सन्देश दिए प्रधानमन्त्री शाहले संवैधानिक तथा कानूनी अधिकारहरूलाई हरेक बाल बालिकाको दैनिक जीवनमा वास्तविक अनुभूति गराउन अहिलेको मुख्य प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो। यसका लागि संघ प्रदेश र पालिका बीच प्रभावकारी सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ। बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदै गरिएको यस वर्षको बाल दिवसले बाल बालिकाको वर्तमान सुरक्षित बनाएर मात्र राष्ट्रको भविष्य निर्माण गर्न सकिन्छ भन्ने सत्यलाई आत्मसात गरेको प्रधानमन्त्रीले बताउनुभयो। नेपालको संविधान र बाल बालिका सम्बन्धी ऐनले बाल अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै प्रधानमन्त्री शाहले बाल अधिकारको संरक्षण र सम्वर्धनमा क्रियाशील सम्पूर्ण सरकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा उहाँले यस्तो प्रतिबद्धता जनाउनु भएको हो। पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएको तथा दात्री निकायहरूले उपलब्ध गराएको स्रोत साधन अधिकतम प्रयोग गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलका क्रममा प्रधानमन्त्री शाहले विपदका बेला संघ प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुशी व्यक्त गर्नुभयो। विगतमा तीन तहका सरकारबीच समन्वय नहुने गरेको सुनिए पनि यसपटक सबै एकै ठाउँमा उभिएर मिलेर काम गरेको उहाँको भनाइ छ। यस्तै सरकारले प्रभावित क्षेत्रमा सड़क सञ्जाल छिटो भन्दा छिटो सञ्चालन गराउन निरन्तर काम गरिरहेको र सड़क खुलाएसँगै जनजीवन सामान्य अवस्थामा फर्कन सहज हुने विश्वास उहाँले व्यक्त गर्नुभयो। नदी तटीय क्षेत्रमा रहेका पुराना बस्तीहरू अत्यधिक जोखिममा रहेकाले अब त्यही ठाउँमा पुनः बस्ती बसाल्न सम्भव नभएको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो। सरकारले प्रभावित क्षेत्र नजिकैको सुरक्षित स्थानमा वैज्ञानिक ढंगले नयाँ बस्ती बसाउने तयारी शुरू गरेको छ। नयाँ बस्ती निर्माण गर्दा प्रभावितहरूको रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति र खेतीयोग्य जमीनको संरक्षणलाई विशेष ध्यान दिइने बताइएको छ। यसका लागि उपयुक्त र सुरक्षित जग्गाको पहिचान गरी संघ सरकारलाई सिफारिश गर्न प्रधानमन्त्री शाहले स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ।
1: भोटेकोशीको बाढ़ीका कारण क्षतिग्रस्त बनेको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीर सड़क आउँदो असोज एक गते बिहिबारदेखि दुईतर्फी नै सञ्चालनमा ल्याइने भएको छ। बाढ़ी र पहिरोले सड़कको तल्लो भाग बगाएपछि भित्तातर्फबाट नयाँ ट्र्याक खनेर सड़क तयार पारिएको हो। हिजो परीक्षणका रूपमा ग्यास बुलेट पार गराइए पनि ग्राभेल बिछ्याउने र निकासको काम बाँकी रहेकोले असोज एक गतेदेखि मात्र नियमित यातायात खुलाउन लागि सड़क विभागले जनाएको छ। यद्यपि पहिरोको जोखिम कायमै रहेकाले अत्यावश्यक बाहेकका यात्रा नगर्न र सड़कको अवस्था बुझेर मात्र निस्कन विभागको आग्रह छ। यसैबीच सरकारले असोज भित्रै बाढ़ी प्रभावित क्षेत्रका सबै सड़क सञ्जाल पुनः सञ्चालनमा ल्याउने तयारी गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह र प्रभावित क्षेत्रका जनप्रतिनिधिहरू बीच भएको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सड़क तथा पुल पुननिर्माणका लागि आठवटा कार्यदल बनाएर काम तीव्र पारिएको जानकारी दिनुभयो। उहाँका अनुसार तत्काल गाड़ी सञ्चालनका लागि वैकल्पिक मार्ग तुइन र झोलुङ्गे पुल जडान गर्ने र त्यसपछि स्थायी पुनर्निर्माण अघि बढ़ाइनेछ। मन्त्री लम्सालले काठमाण्डुमै रहेका मन्त्रालय मातहतका विभिन्न निकायका प्रमुखसँग प्रभावित क्षेत्रका जनप्रतिनिधिलाई प्रत्यक्ष छलफलमा जोडेर क्षतिग्रस्त पूर्वाधारको विवरण संकलन, योजना निर्माण, कार्यान्वयन समन्वय र अनुगमन गर्न आग्रह गर्नुभएको छ।
0: रसुवाको भोटेकोशीमा आएको बाढ़ीपछि उद्धार गरी अस्पतालको सघन उपचार कक्ष अर्थात आईसीयूमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ताले युट्यूब च्यानल मार्फत सम्प्रेषण गरेको सामग्रीप्रति प्रेस काउन्सिल नेपालले ध्यान आकर्षण भएको जनाएको छ। काउन्सिलले प्रेस विज्ञप्ति निकालेर रसुवामा आएको बाढ़ीका क्रममा त्रिशुली 3 जलविद्युत आयोजनाबाट 10 दिनपछि उद्धार गरेका एक व्यक्तिसँग अस्पतालको आईसीयूमा उपचाररत अवस्थामा अन्तर्वार्ता लिई इनसाइड द बंकर नामक युट्यूब च्यानल मार्फत सामग्री प्रसारण गरिएको विषय आफ्नो जानकारीमा आएको जनाएको हो। प्रेस काउन्सिलले यस्ता सामग्रीको

0: खेती प्रभावित भई झण्डै 1843 टन तरकारी नष्ट भएको छ। भौगोलिक रूपमा नुवाकोटको विदुर, लिखु, बेलकोटगढ़ी तथा धादिङ, गोर्खा र रसुवाका विभिन्न पालिकाहरू बाढ़ीबाट बढ़ी प्रभावित भएका छन्। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान खेती र 98 हेक्टर तरकारी खेतीमा क्षति पुगेको छ। उता पशुधनतर्फ मात्रै 1,11,39,00,000 रूपियाँ बराबरको क्षति भएको अनुमान छ। बाढ़ीबाट कुल 2,52,000 भन्दा बढ़ी पशुपन्छी प्रभावित भएका छन्। जसमध्ये 4,572 भैंसी मरेर 45,72,00,000 रूपियाँको क्षति भएको छ भने बाख्रा र च्याङ्ग्रामा 39,13,00,000 तथा गाई गोरूमा 17,92,00,000 रूपियाँ बराबरको नोक्सानी भएको छ। बाढ़ीका कारण ग्रामीण क्षेत्रका कृषकहरूको आमदानी र अर्थतन्त्रमा गम्भीर असर परेको प्रतिवेदनले देखाएको छ।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा भटेपछि बाढ़ीले अकल्पनीय क्षति गर्नुको कारणबारे गरेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
3: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म,
2: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
2: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
3: इतिहास, गाथा र कथा, गाँठका कुरा,
2: गाँठका कुरा।
3: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज हरितालिका तीज पर्व व्रतसहित नाचगान गरेर मनाइँदै पशुपतिसहित शिवालयहरूमा भीड, भोटेकोशी बाढ़ीले निम्त्याएको विपदका कारण रौनक घट्यो, भोटेकोशी बाढ़ी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी नदिने प्रधानमन्त्रीको प्रतिबद्धता, विपदका बेला संघ प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुशी व्यक्त, धादिङको कृष्णवीर सड़क आउँदो असोज 1 गते अर्थात बिहिबारदेखि दुईतर्फी नै संचालनमा ल्याउने तयारी लगायतका खबर प्रस्तुत गर्यो।
0: अब बाँकी खबर, भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीको अकल्पनीय वेग, अस्वाभाविक बहाव र भिन्न व्यवहारका कारण ठूलो जनधनको क्षति भएको सरकारी निकायले निष्कर्ष निकालेको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले गरेको अध्ययन अनुसार यो बाढ़ी 1,000 वर्षमा एकपटक आउने बाढ़ी भन्दा पनि विकराल स्तरको थियो। वर्षाका कारण नभई लाङटाङ, लिरूङ र छाङबुरीको भिरालो भूगोलबाट खसेको विशाल हिम पहिरोका कारण यो बाढ़ी उत्पन्न भएको हो। ढुंगा, बरफ र माटो सहितको लेदो तीव्र वेगमा खसे खोलामा खसेपछि केही मिनटभित्रै तल्लो तटमा भीषण विनाश शुरू भएको अध्ययनले देखाएको छ। बाढ़ीमा पानी मात्र नभई ठूला ढुंगा र गेगरान उच्च गतिमा बगेका थिए। स्रोतबाट छुटेपछि शुरूमा 52 मिटर प्रति सेकेण्ड अर्थात

0: 188 किलोमिटर प्रति घण्टाको वेगमा बगेको यो बाढ़ी बेत्रावती पुग्दा 65 र देवघाटसम्म पुग्दा पनि 26 किलोमिटर प्रति घण्टाको गतिमा रहेको थियो। बाढ़ीको यही अकल्पनीय वेग र भिन्न व्यवहारका कारण जलस्तर मापन गर्ने धेरै स्टेशनहरू समेत बगाएको थियो। यस्ता बाढ़ीको पूर्वानुमान परम्परागत प्रणालीबाट सम्भव नहुने भएकाले अब उच्च प्रविधिमा आधारित निगरानी आवश्यक देखिएको छ। अध्ययनको निष्कर्ष बारेमा साथी हृदय रिमालले केन्द्रको हिम विज्ञान तथा हिमताल शाखाका प्रमुख वरिष्ठ जलविज्ञ डाक्टर सुभाष तुलाधारसँग कुराकानी गर्नुभएको छ।
1: आउनुको मुख्य कारण भनेकै अब ग्लेसियल कोल्याप्स प्लस रक कोल्याप्सबाट अनि आइस रक एभलाइन्स हुन गयो। त्यसपछि चाहिँ एभलाइन्स चाहिँ तल डेभी कभर्ड ग्लेसियरमा बजारिएपछि त्यहाँको ठुलो भोलुम पानी त्यसपछि आइस रक अनि डेभी त्यो हाम्रो छुचेन खोला जुन चाहिँ नेपालको लाङटाङ लिरुङको मुनिबाट बग्ने छुचेन खोलामा एन्टर भएर त्यसपछि पोटेकोसी चाहिँ लेन्दे नदीसँग मिलेर पोटेकोसीमा छिरेको छ।
2: पूर्वानुमान गर्न सकिने अवस्थाको हो कि अथवा पूर्वानुमान गरेर सूचना दिँदा दिँदै पनि यो क्षति बचाउन सकिएन अथवा त्यसमा के थियो?
1: यस्तो खालको जुन आइस रक एभलाइन छ जुन डिजास्टर छ त्यसको पूर्वानुमान गर्न चाहिँ अलि यो गाह्रै हुन्छ, कठिन नै हुन्छ, अकस्मात त्यही आएको वाला भयो। तर हामीले जब सूचना पायौं तब रसुवागढीको हाम्रो सेन्सर लगायो त्यो बेला नै हामीले सूचना पाइसकेका थियौँ र तत्कालै हामीले तल्लो तटीय क्षेत्रहरूमा सूचना चाहिँ सम्प्रेषण गरेका थियौँ र पनि त्यो यति रफ्तारमा थियो कि त्यसले चाहिँ तल क्षति गर्न नै भ्यायो जुन हाम्रो सूचना पुग्नुभन्दा अगाडि पनि भइसकेको थियो र अझ तल जति हामीले सूचना सम्प्रेषण भएको छ त्यतातिर
2: यो घटनामा जलमापन केन्द्रहरू अथवा ती संरचनाहरू नै बाढ़ीले बगायो कतिपय यो संरचनाहरू निर्माण गर्दाखेरि कम्तीमा यो बाढ़ीबाट जोगिने गरी चाहिँ त्यसलाई चाहिँ संरचना तयार गर्न सकिँदैन अथवा चाहिँ यो त हाम्रो क्षमताभन्दा बाहिरको विषय भएको भएर त्यस्तो अवस्था आयो।
1: एक्ज्याक्टली यो संरचना जुन हामीले जति हाइटमा राखेका छौँ त्यो चाहिँ हाम्रो वर्षाजन्य बाढी त्यसको लागि चाहिँ खोला छेउमा ब्याङ्कमा चाहिँ प्रशस्त अफसेट हाम्रो भन्छौँ प्रशस्त प्रिबोर्ड दिएर चाहिँ राखेका थियौँ। तर यो जुन किसिमको बाढी छ यसले त यति हाइटले त पुग्दै पुग्दैन। यो चाहिँ एकदमै रियर घटना भएकोले यस्तो खालको बाढीको लागि कल्पना गरिएर चाहिँ हामीले यो संरचना निर्माण गरेको होइन।
2: प्रतिवेदनले केही अझै माथिल्लो क्षेत्रमा दुईवटा ताल बनेको र त्यसबाट थप आकस्मिक बाढीको जोखिमको चाहिँ सम्भावना उल्याएको देखिन्छ। सम्भावित जोखिम र यसको निगरानीको सन्दर्भमा के गर्नुपर्छ?
1: कन्टिन्युसली मोनिटर गरिराख्नु पर्ने हुन्छ। अब त्यो क्षेत्र अलि अनस्टेबल भएकोले हाम्रो ल्यान्डस्लाइडहरू गइराख्ने त्यो कारणले गर्दाखेरि त्यसमा फेरि थुमिन पछि थुमिन गएर तालहरू बन्यो भने वा ठेक्न नसक्ने गरी माथि ओभरफ्लो हुने गरी बन्यो भने र प्रेसर त्यसले क्रिएट धेरै गर्यो भने चाहिँ अलि क्षति हुने गरिकन ब्रिज हुन सक्छ होइन। मोनिटर गरिराख्नुपर्छ। अहिले त सेटेलाइट इमेजेसहरूको मार्फत हामीले त्यसलाई मोनिटर गरिराख्नु पर्ने हुन्छ।
3: हुनुहुन्थ्यो जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका वरिष्ठ जलविज्ञ डाक्टर सुभाष तुलाधर। नेपाल दर्पणमा खबरकै सिलसिला नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षले गरेको निर्णयमा सहमत हुन नसक्ने जनाएको छ। देउवा समूहका शीर्ष नेताहरूको आज बिहान भएको छलफलमा संस्थापनको निर्णयप्रति सहमत हुन नसकिने निष्कर्ष निकालेको समूहका नेता एनपी साउले जानकारी दिनुभयो। संस्थापन पक्षले हिजो केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएर 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सबैलाई वर्तमान केन्द्रीय कार्य समितिको सदस्यका हैसियतमा महाधिवेशनमा सहभागिताका लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको थियो। महामन्त्री प्रदीप पौडेलका अनुसार महाधिवेशनमा कोही नछुटुन् भनेर असहमति र चासोलाई संवाद र सहमतिबाट सम्बोधन गर्न निरन्तर पहल कदमीका लागि यस्तो निर्णय गरिएको हो। यसअघि पूर्व सभापति शेरबहादुर देउवाको समूहले साउन 29 देखि 3 दिने राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो। सम्मेलनपछि कांग्रेस असन्तुष्ट पक्षले छुट्टी 15 महाधिवेशन आउँदो मंगिर 21-23 गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ। संस्थापन पक्षले यसअघि नै पार्टीको 15 महाधिवेशन आउँदो असोज 16-19 गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरिसकेको छ। यसरी दुवै पक्षले छुट्टा छुट्टै 15 महाधिवेशन गर्ने निर्णय गरिसके पनि सहमति र एकताको प्रयास भने दुवै पक्षबाट कायमै छ।
0: नेकपा एमालेको पुनर्गठन र रूपान्तरणका बारेमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलले तयार गरेको प्रतिवेदनलाई एकीकृत गर्ने सहमति जुटेको छ। फागुन 21 गतेको प्रतिनिधि सभा सदस्य चुनावमा एमाले भोगेको पराजयको कारण र नयाँ ढंगले पार्टी पुनर्गठन गर्न थापाको संयोजकत्वमा गठन भएको कार्यदलमा प्रतिवेदन बारेमा विवाद भएको थियो। महासचिव पोखरेलले प्रदेश लगायत 13 भेलाबाट आएका सुझावलाई समेटेर अध्यक्ष केपी शर्मा ओलीले स्वैच्छिक रूपमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने, त्यसका लागि विधान महाधिवेशन र महाधिवेशन प्रतिनिधि भेला गर्नुपर्ने निष्कर्ष सहितको प्रतिवेदन बनाउनु भएको थियो। तर त्यसको खण्डनमा उपाध्यक्ष थापाले नेतृत्व पुनर्गठनको विषय बेमौसमी बाजा र दक्षिणपन्थी प्रवृत्ति भनेका कारण आरोप लगाउनु भएको थियो। विवाद बढ़ेपछि काभ्रेको एक होटेलमा आवासीय रूपमा चलेको कार्यदलको बैठक दुवै प्रतिवेदनलाई एकीकृत गर्न उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई जिम्मा दिइएको पार्टी सचिव राजन भट्टराईले जानकारी दिनुभयो।
3: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: वर्षाको बेला गरिएको पूर्व तयारीले भञ्जनको क्षति रोकथाम गर्छ।
4: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
0: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: को एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशी को कनेक्शन।
1: कृषि मंत्र नार्क संग
2: बाढीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बिरवाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ। प्रधानमन्त्री बालन शाहसँग बाढ़ी प्रभावित क्षेत्रको समस्याबारे छलफल गरे लगत्तै जिल्ला प्रहरी परिसर काठमाण्डुको टोलीले प्रहरीले तामाङलाई पक्राउ गरेको हो। ओसिस ट्रान्सपोर्ट एण्ड एडभेञ्चरका संचालक समेत रहेका तामाङ विरूद्ध बैंक कसुर सम्बन्धी मुद्दा अदालतमा दायर भएको कारण अदालतमा उपस्थित गराउने प्रयोजनमा पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ।
3: नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्जानी चिन्ह र सैनिक संरचना प्रयोग गरेको विवादमा परेको ग्रीन आर्मी नेपालको वैधानिकतालाई लिएर सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ मागेको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषदकाले रक्षा मन्त्रालय र जंगी अड्डा सहितका विपक्षीहरूका नाममा कारण देखाओ आदेश जारी गरेको हो। अदालतले संस्थाको दर्ता, संचालन, पोशाक र गतिविधिका विषयमा कानूनी आधारसहित जवाफ पेश गर्न भनेको छ। बहसका क्रममा कानून व्यवसायीहरूले सरकारी संस्थालाई सैन्य प्रकृति को पोशाक र दर्जाने चिन्ह प्रयोग गर्न, गैर सरकारी संस्थालाई सैन्य प्रकृतिको पोशाक र दर्जाने चिन्ह प्रयोग गर्न दिनु राष्ट्रिय सुरक्षाका दृष्टिकोणले घातक हुने तर्क गरेका थिए। संविधानविद भीमार्जुन आचार्यले नेपाली सेना बाहेक अन्य कुनै पनि प्रकारका आर्मीको अस्तित्व संविधानले नस्वीकारेको स्पष्ट पार्नुभयो। यस्तै अन्य अधिवक्ताहरूले विपदका बेला यस्ता संस्थाको उपस्थितिले सर्वसाधारणमा भ्रम सृजना गरेको भन्दै नागरिक संस्था सिभिलियन भएरै काम गर्नुपर्नेमा जोड़ दिएका जानकारी दिनुभयो।
4: नेपालमा राजनैतिक आन्दोलन र हुलदंगाका बेला संग्रहालयहरू जोखिममा पर्ने गरेको एक अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय संग्रहालय परिषद आइकम नेपालले गरेको अध्ययन अनुसार देशका संग्रहालयहरूमा आधारभूत भौतिक सुरक्षा भए पनि संस्थागत सुरक्षा नीति, प्रशिक्षित जनशक्ति र आपतकालीन तयारीको ठूलो अभाव छ। राजनीतिक अशान्तिका क्रममा संग्रहालयहरूले जबरजस्ती प्रवेश, तोड़फोड़, चोरी, आगजनी र पुरातात्विक वस्तुको अवैध ओसार पसार जस्ता गम्भीर जोखिम भोग्नु परेको प्रतिवेदनमा उल्लेख छ। गएको वर्षको नवयुवा आन्दोलनका क्रममा सिंहदरबार लगायतका ऐतिहासिक भवन, प्राचीन वस्तु र अभिलेखहरूमा क्षति पुगेको उदाहरण दिँदै अध्ययनले संग्रहालय संचालनमै संकट आएको उजागर गरेको छ। अध्ययनले संग्रहालयको सुरक्षालाई राष्ट्रिय नीतिगत प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएको छ। यसका लागि भौतिक सुरक्षा, आपतकालीन पूर्व अभिलेखीकरण, बीमा र संकटपछिको पुनस्थापनाका लागि न्यूनतम मापदण्ड तुरन्त निर्धारण गर्नुपर्ने निष्कर्ष निकालेको छ।
3: आज शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 25.55 अंकले बढ़ेर 2585 बिन्दुमा पुगेको छ। आज म्यूचुअल फण्ड बाहेक सबै समूहको उपसूचक बढ़ेकोमा फाइनान्स, निर्जीवन बीमा समूह 1.5% उकालो लागेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि बढ़ेको छ। गएको शुक्रबार 4,36,00,00,000 रूपियाँको कारोबार भएकोमा आज 336 कम्पनीका 1,15,00,000 किता शेयर 4,68,00,00,000 रूपियाँमा किनबेच भएको छ।
4: नेपाल दर्पणमा अब विदेशका खबर। बेलायतमा विद्यालयको दिवा भोजन डीप फ्राइड अर्थात धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध लगाइने भएको छ। यो एक दशक भन्दा धेरै समय यता विद्यालयको खाना सम्बन्धी व्यवस्थामा गरिएको सबैभन्दा ठूलो परिवर्तन हो। नयाँ मापदण्ड अन्तर्गत ताजा फलफूल तथा तरकारीको प्रवर्धन गरिने बीबीसीले जनाएको छ। अब विद्यालयको खानामा फाइबर र पूर्ण अन्नको मात्रा बढ़ाइने छ भने ब्रेकफास्ट क्लबहरूले पहिलो पटक पोषण सम्बन्धी नियमहरू पालना गर्नुपर्नेछ। साथै विद्यालयहरूको अनुगमन पनि गरिने खबरमा उल्लेख छ। एसोसिएशन अफ स्कूल एण्ड कलेज लिडर्स एएससीएलले यी परिवर्तनहरूको स्वागत गर्दै नयाँ नियमहरू प्रधानाध्यापकहरूका लागि हप्काउने वा दवाब दिने अर्को अस्त्र नबन्ने आशा व्यक्त गरेको छ। सरकारले जनाए अनुसार यी परिवर्तनहरू सन् 2027 लागू हुनेछन् र तिनका लागि विद्यालयहरूमा उपलब्ध अहिलेको रकमबाटै खर्च बेहोरिनेछ। नयाँ मापदण्ड अन्तर्गत माध्यमिक विद्यालयहरूमा नियमित खाजाका रूपमा दिइने केक जस्ता गुलिया परिकारहरूलाई अब हप्तामा दुई पटक र प्राथमिक विद्यालयहरूमा हप्तामा एक पटकमा सीमित गरिनेछ। साथै अब यस्ता परिकारहरू दिँदा तिनका साथमा फलफूलको एक भाग पनि अनिवार्य रूपमा तयार गर्नुपर्नेछ। ह्याम, ससेज र चिकन नगेट्स जस्ता प्रशोधित मासु हप्तामा एक पटकमा सीमित गरिएको छ र यिनका साथमा तरकारी वा फलफूल अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ। शिक्षा विभागले यी सुधारहरूले बालबालिकामा देखिने मोटोपनको समस्या समाधान गर्न, पोषणमा सुधार ल्याउन तथा बालबालिकाको एकाग्रता, सिकाइ र समग्र हितमा टेवा पुर्याउन मदत गर्ने अपेक्षा व्यक्त गरेको छ।
3: हिमालय क्षेत्रका हिमनदी तीव्र गतिमा पग्लदै जाँदा भारतको अर्थतन्त्र उच्च जोखिममा परेको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड र परामर्श संस्था सिस्टमिक लगायतका संस्थाले तयार पारेको प्रतिवेदनलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार भारतको कुल गृहस्थ उत्पादन जीडीपीको झण्डै 20% हिस्सा हिमालयको पानी, कृषि, जलविद्युत र तीर्थयात्रामा आधारित रहेकाले हिमनदीको विनाशले भारतीय अर्थतन्त्र नै गम्भीर संकटमा पर्ने चेतावनी दिएको छ। अध्ययन अनुसार हिमालय क्षेत्रमा हिमनदीहरू एक दशक अघिको तुलनामा 65% छिटो पग्लिरहेका छन्। भारतमा हुने कुल विपदमध्ये 35% हिमाली क्षेत्रमै हुने गरेको छ भने अध्ययन गरेका हिमताल मध्ये 56 अत्यधिक जोखिममा रहेका छन्। यद्यपि विशाल हिमालय काराकोरम क्षेत्रमा रहेका 40,000 हिमनदी मध्ये भारत सहितका देशहरूले जम्मा 21 मात्र नियमित अनुगमन गरिरहेका छन्। यस जोखिमबाट जोगिन प्रतिवेदनले कालो कार्बन उत्सर्जन घटाउन, हिमनदी अनुगमनको दायरा बढ़ाउन र पहाड़मा पर्यटन विकासको शैली फेर्न भारत सरकारलाई प्राथमिकताका सुझावहरू समेत प्रस्तुत गरेको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। इंग्ल्याण्डसँगको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा स्लो ओभर रेट अर्थात खेलको गति सुस्त बनाएकोमा आईसीसी विश्व टेस्ट च्याम्पियनशीप तालिकामा पाकिस्तानको 11 अंक काटिएको छ। एजबास्टनमा भएको घरेलु टोली इंग्ल्याण्डसँगको टेस्टमा पाकिस्तान निर्धारित ओभरभन्दा 11 ओभर पछाडि रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले जनाएको छ। आईसीसीले पाकिस्तान टोलीलाई म्याच शुल्कको 50% जरिवाना पनि तिराएको छ। यो सँगै इंग्ल्याण्डसँगको टेस्ट श्रृंखलामा 3-0 क्लीन स्वीप बेहोरेर पाकिस्तान विश्व टेस्ट च्याम्पियनशीप तालिकामा 5 अंकसहित पुछरमा छ। इंग्ल्याण्ड भ्रमण अघि पाकिस्तान 8 स्थानमा थियो। इंग्ल्याण्ड भ्रमणमा पाकिस्तान पहिलो खेलमा 1 पारी र 103 रन, दोस्रो खेलमा 194 रन र तेस्रो खेलमा 8 विकेटले पराजित भएको थियो। पाकिस्तानका लागि टेस्ट क्रिकेटमा यो निकै निराशाजनक समय रहँदै आएको छ। विश्व टेस्ट च्याम्पियनशीपको 2025-27 चक्रमा खेलका 9 टेस्ट मध्ये पाकिस्तानले अहिलेसम्म जम्मा 3 मात्र जितेको छ।
3: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: आज तीज पर्व व्रत सहित नाचगान गरेर मनाइँदै पशुपति सहित शिवालयहरूमा भीड़। भोटेकोशी बाढ़ीले निम्ताएको विपदका कारण रौनक खट्यो।
3: भोटेकोशी बाढ़ी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता। विपदका बेला संघ प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुशी व्यक्त।
4: अकल्पनीय वेग र अस्वाभाविक बहावका कारण भोटेकोशी र त्रिशुली करिडोरमा ठूलो क्षति भएको सरकारको निष्कर्ष। पूर्व सूचनाको अवसर नै नपाएको भनाई।
3: बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरा प्रतिबन्धित। नयाँ मापदण्ड अन्तर्गत ताजा फलफूल तथा तरकारीको प्रवर्धन गर्ने।
4: र स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनशीप तालिकाबाट पाकिस्तानको 11 अंक काटियो।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आउ त यता यो ठूलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सौजी क्युआर भए
5: ए बगुनुस् त, मेसेज आएको छैन।

0: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ। ग्यास गुनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तु नि देखि भनिन्छु नि हजुरलाई।
1: ल, बारात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल, यो सुन्नुहोस्,
4: घर, अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा पाँच मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि
5: मोबाइल 98-026-37-111 र 98-026-21-354
6: ए दिलकुमारी आज त काम गर्ने जागरै छैन
7: हो भाइ आज मलाई पनि काम गर्ने जागरै छैन
8: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
7: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही

0: आफ्नै परिवेश, आफ्नै भाषा, आफ्नै मौलिकता, आफ्नै संस्कृति, आफ्नै शान, नेपाली तपाईँ हाम्रो पहिचान।
1: बाबा की छोरी अर्गेली भाए
0: परा पूर्व काल देखि मनाउँदै आइरहेको यो तीज गीत विशेष त अर्घाखाँच जिल्ला गुल्मी जिल्ला तिर प्रचलित भाका हो। यहाँहरू बीच उही पुरानो मौलिक शब्द र भाका सहित यो गीत लिएर आएका छौ चट्टकलम रेलीमा।
2: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
3: हाम्रा सेवाहरू
2: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
3: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
2: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भिटो मूल्याङ्कन गर्ने,
3: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
2: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम, रूपन्देही,
4: शाखा कार्यालय तिलोतमा नगरपालिकाको अगाडि।
5: सम्पर्क 98 5 70 24 344, 98 5 70 35 227 र 98 5 70 73 220।
6: बुटोल भएर हावाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
7: हाम्रा सेवाहरू
6: जनरल फिजिसियन,
7: स्त्री तथा प्रसुति,
6: बाल रोग,
7: छाला तथा यौन रोग,
6: हार जोड्ने नसा तथा बाथ रोग,
7: टाउको तथा मनोरोग,
6: नाक कान घाँटी,
7: जनरल सर्जरी,
6: भिडियो एक्सरे,
7: डिजिटल एक्सरे,
6: ईसीजी,
7: डेन्टल तथा प्याथोलोजी,
6: फिजियोथेरापी
7: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
8: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर ट्युब र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
9: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
10: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही,
11: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
12: 98-570-21-835।
13: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
14: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या?
13: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
15: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्नु त नानी?
13: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
16: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
17: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
18: सबै मिलाइ खुवाऊ।
17: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
19: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
20: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
21: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
22: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
21: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
22: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
21: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
23: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगर निवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाट लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
0: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
8: यति बेला साँझको

0: मानव बेच बिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेच बिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेच बिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

नमस्कार, रेडियो लुम्बिनीबाट साँझ 7 बजेको हाल खबरमा दिवाकर पन्तीको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षक। आज हरितालिका तीज पर्व मनाइँदै देशभरका शिव मन्दिरमा भक्तजनहरूको चहल पहल। भोटेकोशी बाढ़ीका कारण तीजको रौनकमा कमी। भोटेकोशी बाढ़ी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुन नदिइने प्रधानमन्त्रीको प्रतिबद्धता। सुरक्षित स्थानमा नयाँ बस्ती बसाउने तयारी। कांग्रेस संस्थापनले गरेको निर्णय नमान्ने इतर पक्षको निर्णय। 15 महाधिवेशन प्रक्रिया आफ्नै ढंगले अघि बढ़ाउने। एमाले पुनर्गठन कार्यदलको बैठक असोज 1 सम्मका लागि स्थगित। 3 सदस्यीय अन्तिम मस्यौदा सम्पादन समिति गठन। भोटेकोशी बाढ़ीबाट कृषि क्षेत्रमा ठूलो क्षति। 1 अर्ब रूपियाँ भन्दा धेरैको पशुधन गुम्यो। बाढ़ी प्रभावित जल विद्युतका सुरूङ तथा भग्नावशेषमा खोजी कार्य जारी। तिलोत्तमाको नयाँ मिलका जीत बहादुर सोमै ड्रागन खेतीमा रमाउँदै रिपोर्ट। मुस्ताङको जोमसोममा भोलिदेखि जलवायु सम्मेलन। 420 स्थानीय तहहरू सहभागी हुने। आशावादी बन्दै लगानीकर्ता। तीजको दिन शेयर बजार दोहोरो अंकले बढ़्यो। चाड़ पर्व लक्षित लागू औषध सेवन चेक जाँचमा कपिल वस्तुमा एकै दिन 4 जना चालक पक्राउ। केराले मूल्य पाउँदा दाङका केरा उत्पादक किसान उत्साहित। र असोजमा हुने एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा।

0: मिठास घोल्नु
1: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
2: अब खबर विस्तारमा। आज भाद्र शुक्ल तृतीया, तृतीयाकै दिनमा मनाइने हरितालिका तीज पर्व देशभर हर्षोल्लासपूर्वक मनाइदिएको छ। तीजको दिन व्रत बसी शिवको पूजा उपासना गरेमा पारिवारिक सुख शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ। हिजो दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व यस वर्ष भोलि ऋषि पञ्चमी गरेसँगै सकिनेछ। तीजको अवसरमा देशभरका शिव मन्दिरमा आज बिहानैदेखि भक्तजनहरूको चहल पहल रहेको थियो। आज तीज मनाउन संघीय सरकारले महिलाहरूलाई विदा दिएको छ भने लुम्बिनी प्रदेश सरकारले सबैलाई विदा दिएको छ। तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरहरूको सुझाव छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले तपस्या गरेर महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत शुरू भएको पौराणिक मान्यता छ। नेपाली नारीहरूको महान पर्व हरितालिका तीजमा यस वर्ष विगतको जस्तो उल्लास र उमंग देखिएको छैन। केही समय अघि मात्र भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले पुर्याएको ठूलो जनधनको क्षतिका कारण यस वर्ष तीजको रौनकमा कमी आएको हो। बाढ़ीका कारण जनधनको क्षति हुँदा सिंगो देश शोकमा डुबेको छ, जसको प्रत्यक्ष असर यसपटकको तीज पर्वमा परेको हो। विगतका वर्षहरूमा तीज आउनु अघिदेखि नै गुन्जिने तीजका गीत र रातामय माहौल यस वर्ष शान्त प्राय छ। पूर्व निर्धारित अधिकांश तीज विशेष सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरू बाढ़ी पीड़ित प्रति संवेदना प्रकट गर्दै स्थगित गरिएका छन्। कतिपय संघ संस्थाहरूले त तीज कार्यक्रमका लागि छुट्याइएको बजेट नै बाढ़ी पीड़ितको राहत कोषमा जम्मा गरेका छन्। आज तीजको मुख्य दिनमा समेत विगतमा जस्तो सार्वजनिक चोक मठ मन्दिर र पार्टी पौवाहरूमा महिलाहरूको जमघट र नाचगान निकै कम देखिएको छ। प्रमुख मन्दिरहरूमा दर्शनार्थीहरूको उपस्थिति रहे पनि त्यहाँ विगतको जस्तो सांगीतिक होहल्ला र उत्साह देखिएको छैन। यस वर्षको तीजले तड़क भड़क र नाचगानलाई पन्छाएर धार्मिक परम्परा धान्ने काम मात्र गरेको देखिन्छ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावितको पुनर्स्थापनाका लागि स्रोतको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले सरकारसँग उपलब्ध तथा दात्री निकायबाट प्राप्त स्रोत साधन पुनर्स्थापनामा प्रयोग गर्ने तयारी भइरहेको बताउनुभयो। उहाँले बाढ़ी प्रभावित क्षेत्रमा संघ प्रदेश र स्थानीय तहबीच तत्काल समन्वय भएर उद्धार तथा व्यवस्थापनको काम भएको भन्दै यसले जनप्रतिनिधि र स्थानीयको मनोबल उच्च राख्न सहयोग पुग्ने बताउनुभयो। प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा सड़क सञ्जाल जतिसक्दो चाँडो पुनर्स्थापना गर्न सरकारले निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो। सड़क सञ्चालनमा आएपछि प्रभावितलाई पूर्ववत अवस्थामा फर्किन सहज हुने उहाँको विश्वास छ। उहाँले नदी तटीय क्षेत्रमा रहेका बस्ती पुनः जोखिममा पर्न सक्ने भएकाले प्रभावित क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने बताउँदै सरकारले नजिकैको सुरक्षित स्थानमा नयाँ बस्ती विकास गर्ने तयारी थालेको जानकारी दिनुभयो। रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति र खेतीयोग्य जमीनको संरक्षणलाई ध्यान दिएर वैज्ञानिक बस्ती व्यवस्थापन गर्नुपर्ने उहाँको भनाई छ। प्रधानमन्त्री शाहले सुरक्षित स्थानमा आवश्यक जग्गा पहिचान गरी संघीय सरकारलाई सिफारिश गर्न स्थानीय जनप्रतिनिधिलाई आग्रह समेत गर्नुभयो। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले विशेष महाधिवेशन मार्फत निर्वाचित गगन थापा नेतृत्वको संस्थापनले गरेको निर्णय नमान्ने र पार्टीको 15 महाधिवेशन प्रक्रिया आफ्नै तरिकाले अघि बढ़ाउने निर्णय गरेको छ। आज निवर्तमान सभापति शेरबहादुर देउवाको निवास महाराजगंजमा बसेको समूहको बैठकले पार्टी केन्द्रीय कार्यालयको निर्णय अनुसार महाधिवेशनमा भाग लिन नसकिने निष्कर्ष निकालेको हो। यसअघि संस्थापन पक्षको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले 14 महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यहरूलाई सोही हैसियतमा 15 महाधिवेशनमा भाग लिन दिने निर्णय गरेको थियो। नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक असोज एकसम्मका लागि स्थगित गरिएको छ। काभ्रेको बलथली स्थित एक होटलमा बसेको बैठकमा दुई थरी प्रतिवेदनमा उठेका विषयलाई समावेश गरी अन्तिम मस्यौदा पेश गर्न 3 सदस्यीय सम्पादन टीम बनाइएको सचिव राजन भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त सम्पादन टीमको संयोजकमा उपाध्यक्ष रामबहादुर थापा, सदस्यहरूमा उपाध्यक्ष विष्णु पौडेल र सदस्य सचिव महासचिव शंकर पोखरेललाई जिम्मा दिइएको छ। अर्का सचिव महेश बस्नेतले कार्यदलमा प्रस्तुत दुवै मस्यौदा प्रस्ताव तथा बैठकका क्रममा सदस्यहरूले राखेका सुझावहरूलाई समेटेर अन्तिम रूप दिन तीन नेतालाई जिम्मेवारी दिइएको बताउनुभयो। भोटेकोशी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण कृषि तथा पशुधन क्षेत्रमा ठूलो क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको प्रारम्भिक मूल्यांकन प्रतिवेदन अनुसार बाढ़ीले विशेष गरी धान, तरकारी र पशुपन्छी क्षेत्रमा व्यापक नोक्सानी पुर्याएको छ। प्राप्त विवरण अनुसार प्रभावित क्षेत्रका विभिन्न पालिकामा 1,669 हेक्टर क्षेत्रफलको धान खेती नष्ट हुँदा 5,843 टन धान उत्पादनमा क्षति पुगेको छ। त्यस्तै 137 हेक्टर क्षेत्रफलको तरकारी खेती प्रभावित भई झण्डै 1,843 टन तरकारी नष्ट

0: धक्का दिएका छन्। जटिल भौगोलिक अवस्था, सुरुङभित्र जमेको पानी, माटो तथा ठूला चट्टानका कारण चुनौतीपूर्ण बनेको खोजीमा चिनिया, कोरियाली र संयुक्त अरब इमिरेट्स युएका टोली फिर्ता भएका हुन्। नेपाली सेना, भारतीय र अस्ट्रेलियाली टोली भने विभिन्न आयोजनामा परिचालित छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सुरुङभित्रको खोजीलाई प्राथमिकता दिँदै अन्य भग्नावशेषमा समेत खोज तथा उद्धारलाई निरन्तरता दिने तयारी भइरहेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार 22 मेगावाटको चिलिमे जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाका 13 र भारतीय टोलीका 11 गरी 24 जना खोजीमा खटिएका छन्। त्यस्तै 216 मेगावाटको माथिल्लो त्रिशुली 1 आयोजनाको अडिट 3 सुरुङमा नेपाली सेना र अस्ट्रेलियाली डाट टोलीले खोजी गरिरहेका छन्। त्यस्तै अन्य सुरुङमा समेत खोजी कार्य जारी रहेको प्राधिकरणले जनाएको छ। रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर 4 नयाँ मिलका 66 वर्षीय भूपू ब्रिटिश राहुले जीतबहादुर सोमी मगर परम्परागत खेतीको विकल्पमा ड्रागन फ्रूट खेती गरेर सबैका लागि अनुकरणीय बन्नु भएको छ। सहकर्मी बीपी गौतमको यो रिपोर्ट।
1: रूपन्देहीको तिलोत्तमा 4 नयाँ मिलका 66 वर्षीय भूपू ब्रिटिश लाउरे जीतबहादुर समय मगर परम्परागत खेतीको विकल्पमा ड्रागन फ्रूट खेती गरेर सबैका लागि अनुकरणीय बन्नु भएको छ। कान्छा बाको अर्ग्यानिक ड्रागन फ्रूट फर्म मार्फत उहाँले विगतमा मुस्किलले 12-15 हजार रुपियाँको धान फल्ने जग्गाबाट अहिले वार्षिक करिब 5 लाख रुपियाँ आमदानी गर्न सफल हुनु भएको हो। 2079 चैत्रदेखि 4 कट्ठा जमिनबाट शुरू गरिएको ड्रागन खेतीमा हाल 220 वटा पिल्लरमा 880 बोट रहेका छन्। युट्युब हेरेर प्राविधिक ज्ञान हासिल गर्नुभएका जित बहादुरले चितवनबाट बिरुवा ल्याएर ड्रागन खेती थाल्नु भएको थियो।
2: एक दिन युट्युब हेर्दै गए, एउटाले भने ड्रागन फ्रुट एकदम सजिलो, वर्षमा 2 चोटि मलाई खायो, के गर्नु नपर्ने आमदानी हुन्छ के भन्न लाग्यो। ल बुढी यस्तो हुने रहेछ, अबदेखि ड्रागन फ्रुट लगाऊँ भन्ने छ सोच भयो मेरो। एक्लैले चाहिँ कोसिस गरेँ। 2078 सालको चैतमा चाहिँ यतापट्टि चाहिँ झन्डै 440 जति बिरुवा ल्याएर चितवनमा गएँ, अनि चितवनबाट चाहिँ बिरुवा ल्याएर यता लगाएँ। त्यसको झन्डै 1 वर्षपछि चाहिँ हरेक 1 वर्षपछि अलिअलि उत्पादन दिन सुरु गर्यो।
1: गत वर्ष मात्रै 9 क्विन्टल ड्रागन फ्रुट बेच्नुभएका उहाँलाई बजारको कुनै चिन्ता छैन। उत्पादन सबै घरबाट सहजै बिक्री हुने उहाँ बताउनुहुन्छ। यो सिजनको भदौ 3 हप्तासम्म उहाँले 8 क्विन्टल ड्रागन फ्रुट बेचिसक्नु भएको छ। असारदेखि कार्तिकसम्म निरन्तर फल दिने यस खेतीका लागि पानी नबजम्ने ठाउँ उपयुक्त हुने उहाँको अनुभव छ। उमेर ढल्किँदै गए पनि खाली समय यत्तिकै फाल्नुभन्दा माटोसँग खेल्दा शारीरिक रूपमा स्वस्थ समेत भइने र आमदानी पनि जोडिने भएकाले ड्रागन खेती गरेको उहाँको भनाइ छ।
2: दुःख पनि छ, फल्दाखेरि रमाइलो देखिन्छ, फुल्दाखेरि रमाइलो देखिन्छ, पाक्दाखेरि रातै देखिन्छ, सबै चाहिँ किन्न आउँदाखेरि चाहिँ आफूले चाहिँ मैले गरिरहेछु भने अलिकति आनन्द आउने कि त्यत्तिकै हुने त त्यतिले के हो र होइन। 9 क्विन्टल बेच्यो भने कति हुन्छ र 2.5-3 लाख रुपियाँ हुन्छ, अनि त्यसले केही हुने त होइन। तर पनि आफूले मैले यति गरेको छु नि, यति गरेपछि हुने रहेछ भन्ने आफूलाई अलिकति एज अ किसान चाहिँ आफूले गर्व हुने।
1: जमिनको भरपूर उपयोग गर्न उहाँले ड्रागनका पिलर बीचको खाली भागमा अन्य बाली र अन्य जातका फलफूल समेत लगाउने तयारीमा हुनुहुन्छ। जमिन खाली राख्न नहुने बताउँदै जित बहादुर मेहनत गरे कृषिमा राम्रो प्रतिफल प्राप्त हुने बताउनुहुन्छ।
0: भोलि मंगलबारदेखि हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा 2 दिने घर पदोङ जलवायु परिवर्तन सम्मेलन हुँदैछ। सम्मेलनमा उपस्थितिका लागि 753 वटै स्थानीय तहहरूलाई पत्राचार गरिएकोमा 420 वटा स्थानीय तहले सहभागिता जनाउने प्रतिबद्धता जनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 वटा जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता रहनेछ। जलवायु परिवर्तनले हिमाल पहाड़ र तराईका स्थानीय तहमा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घर पदोङ जलवायु परिवर्तन सम्मेलनको

खातरी गरिएको हो। गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलन तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो। सम्मेलनको उद्घाटन कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले गर्नुहुने कार्यक्रम रहेको छ। हरितालिका तीजको दिन आज शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से 25.55 अंकले बढ़ेर 2585 बिन्दुमा पुगेको छ। आज म्यूचुअल फण्ड बाहेक सबै समूहको उपसूचक बढ़ेकोमा फाइनान्स निर्जीवन बीमा समूह 1.5% उकालो लागेको छ। आज 226 कम्पनीको शेयर बढ़ेकोमा 47 घटेको छ। यस्तै माइखोला हाइड्रो पावर र नारायणी विकास बैंकको शेयर भने घटबड भएको छैन। आज इन्फिनिटी लघुवित्त र त्रिशुली जलविद्युतको शेयर 6% भन्दा धेरैले बढ़ेको छ। समग्रमा बजार उकालो लागेको दिन उपकार लघुवित्तको शेयर 8% भन्दा धेरैले घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। गएको शुक्रबार 36 करोड़को कारोबार भएकोमा 336 कम्पनीका 1.15 करोड़ किट्टा शेयर 4.68 अर्ब रूपियाँमा किनबेच भएको छ। चाडपर्वलाई लक्षित गर्दै कपिलवस्तुमा सञ्चालन गरिएको लागु औषध सेवन लापसे चेकजाँचका क्रममा एकै दिन 4 चालक पक्राउ परेका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुद्धभूमि नगरपालिका 2 गोरीसुङ्गेमा गरिएको चेकजाँचका क्रममा उनीहरू लागु औषध सेवन गरेको अवस्थामा नियन्त्रणमा लिइएको बताइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले सार्वजनिक तथा निजी सवारी साधनका चालकको लापसे तथा मापसे परीक्षण गरेको थियो। सो क्रममा शंका लागेका 23 चालकको पिसाब युरिन एक्रो क्रिएटिभ परीक्षण गर्दा 4 लापसे पोजिटिभ देखिएको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले लापसे सेवन गरी सवारी चलाउँदा चालकसँगै यात्रु र सड़कमा हिँड्ने अन्य व्यक्तिको ज्यान समेत जोखिममा पर्ने भएकाले चाडपर्व अवधिमा चेक जाँचलाई थप कडाई गरिने बताउनुभयो। चाडपर्वको समयमा केराले राम्रो मूल्य पाउँदा दाङका केरा उत्पादक किसान उत्साहित बनेका छन्। गत वर्ष केराले मूल्य नपाउँदा निराश बनेका किसान यस वर्ष भने उत्साहित बनेका हुन्। राप्ती गाउँपालिका साथ सिसहनिया निवासी रणप्रसाद सुवेदीले कृष्ण जन्माष्टमीदेखि हालसम्म 9 लाख रूपियाँको केरा बिक्री गरेको बताउनुभयो। सिसहनिया लगायत देउखुरी क्षेत्रमा 35 बिघा क्षेत्रफलमा व्यावसायिक केरा खेती गर्दै आउनुभएका सुवेदीले एक महिनामा 9 लाख रूपियाँ बराबरको केरा बेचेको बताउनुभयो। राप्ती केरा प्रवर्धन समूहका अध्यक्ष समेत रहनुभएका सुवेदीका अनुसार गत वर्षको तुलनामा यस वर्ष केरा उत्पादक किसानले केराको राम्रो मूल्य पाएका छन्। कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा 447 हेक्टर क्षेत्रफलमा मालभोग हरिसाल लगायतका जातका केरा खेती हुने गरेको छ, जसबाट वार्षिक 9973 मेट्रिक टन केरा उत्पादन हुने गरेको छ। र जापानको आइची नायोगामा आउँदो असोज 3 गतेदेखि 18 गतेसम्म आयोजना हुने एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा भएको छ। नेपाल ओलम्पिक कमिटिले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा दिपेन्द्रसँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित नारायण राजवंशी, गुलशल कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहनु भएको छ। नेपाल, मलेसिया, हङकङ र ओमानले छनौट चरण पार गर्दै एसिया कपमा स्थान बनाएका थिए। यस्तै अफगानिस्तान, बांगलादेश, भारत, पाकिस्तान र श्रीलंका वरियताका आधारमा सिधै खेल्दैछन्। जापान आयोजकका रूपमा सहभागी हुनेछ। नेपालले समूह चरणमा अफगानिस्तान र आयोजक जापानसँग खेल्नेछ। शीर्ष 2 पर्ने टोली क्वार्टर फाइनलमा पुग्नेछ। यही खेल खबरसँगै हामी हालखबरको अन्त्यमा छौं। हालखबर सक्नु अघि मुख्य खबर शीर्षक। आज हरितालिका तीज पर्व मनाइँदै देशभरका शिव मन्दिरहरूमा भक्तजनको चहल पहल। भोटेकोशी बाढीका कारण तीजको रौनकमा कमी। भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुन नदिइने प्रधानमन्त्रीको प्रतिबद्धता। सुरक्षित स्थानमा नयाँ बस्ती बसाउने तयारी। कांग्रेस संस्थापनले गरेको निर्णय नमान्ने इतर पक्षको निर्णय। 15 महाधिवेशन प्रक्रिया आफ्नै ढंगले अघि बढ़ाउने। एमाले पुनर्गठन कार्यदलको बैठक असोज 1 गतेसम्मका लागि स्थगित। 3 सदस्यीय अन्तिम मसौदा सम्पादन समिति गठन। भोटेकोशी बाढ़ीबाट कृषि क्षेत्रमा ठूलो क्षति। 1 अर्ब रूपियाँ भन्दा धेरैको पशुधन गुम्यो। बाढ़ी प्रभावित जल विद्युतका सुरूङ तथा भग्नावशेषमा खोजी कार्य जारी।
तिरोत्तमा को नया मिल का जीत बहादुर सोमय ड्रैगन खेती में रमाउँदै मुस्तांग को जोमसोम में भोलिदेखि जलवायु सम्मेलन 420 स्थानीय तहहरु सहभागी हुने आशावादी बन्दै लगानीकर्ता तीज को दिन शेयर बजार दोहोरो अंकले बढ्यो चाड़ पर्व लक्षित लागू होस् सेवन चेक जांच में कपिल वस्तु में एक दिन चार जना चालक पक्राउ केराले मूल्य पाउँदा डाङका केरा उत्पादक किसान उत्साहित र असोजमा हुने एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा साँझ 7 बजेको हालखबर सकियो शान्ति समृद्धि र रूपान्तरणका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
3: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बिचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
2: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
3: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
2: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
3: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
2: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
6: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
5: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि एन्टिबायोटिक्स पो रहेछ।
6: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
7: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
5: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
7: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
6: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
9: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
8: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
9: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
10: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
11: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
12: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
13: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
12: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
14: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
13: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
15: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9472812882 र 9470724870।
16: किन झोक्राउनु भन्छ काका?
17: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
16: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुहोस् बुद्ध फाइबरमा।
17: ए बुद्ध फाइबर, कानछोली पनि त्यही भन्थ्यो।
18: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी दिने न फुट्ने, रङ गर्न नपर्ने
19: फाइबरका धोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिप्लेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 98571 र 98472928।
20: ए बुढा हेर्नुहोस् त आज पनि रिजदाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
21: ए जान्छ जान्छ।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेकोशी बाढ़ीबाट कृषि क्षेत्रमा 1 अर्ब भन्दा बढ़ीको क्षति, पशुपन्छीमा मात्र 1 अर्ब 11 करोड़को क्षति, रसुवा बाढ़ी प्रभावित क्षेत्रमा स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बीच छलफल, बजेटमा चिन्ता नगर्न प्रधानमन्त्रीको आग्रह।
1: उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन के कस्तो चाहिँ पूर्वाधारहरू के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने।
0: आज हरितालिका तीज, शिवालयमा व्रतालुहरूको घुइचो, परम्परासँगै स्वास्थ्यमा पनि ध्यान दिन चिकित्सकको सुझाव, सुदूरपश्चिम प्रदेशको बजेट प्रभावित हुँदा कर्मचारीलाई तलब खुवाउने समस्या,
2: खर्च यति बेला नै बढ़ी चाहिनुपर्नेमा अहिले तलब नहुँदा घर खर्च धान्न पनि दौदो परेको अवस्था, म लगायत सम्पूर्ण कर्मचारीको अवस्था यस्तै हो।
0: प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिका तयार, असोजको तेस्रो सातामा अधिवेशन अन्त्य गर्ने तयारी, प्रधानमन्त्रीसँगको प्रश्न उत्तर कार्यक्रम भने हटाइयो।
3: भाद्र 10 गते गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि त्यो सिलिमाको बाढ़ीका कारणले असम्भव भयो, होइन।
0: र फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ एन्फाले निलम्बन फुकुवाका लागि ज्ञापन पत्र सहित धरना दिने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: मुलुकी देवानी समिताको दफा 40 बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न 12 वर्ष कुर्नुपर्ने प्रावधान छ। राज्यले मृत घोषणा नगरी किरिया खर्च, सहायता, बीमा दावी, मृतकका नाममा रहेको जग्गाको नामसारी र बैंक खाताको रकम निकाल्ने जस्ता अत्यावश्यक कामहरू अगाडि बढ़दैनन्। भोटेकोशीको बाढ़ीले बेपत्ता बनाएका परिवारले कानूनी प्रावधान परिवर्तन गरी समस्या समाधान गरिदिन माग गरेकाले यस्ता अप्ठ्यारामा कानून संशोधनको बाटो लिनु उपयुक्त हुन्छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: सरकारले भोटेकोशी बाढ़ीले क्षतिग्रस्त बनाएको सड़क तथा पुलको पुननिर्माणलाई तीव्रता दिने भएको छ। सरकारले आगामी असोजभित्रै सड़क सञ्जाल सञ्चालनमा ल्याउने गरी काम अघि बढ़ाएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको छलफलमा मन्त्री लम्सालले सड़क पुल निर्माणका लागि विभिन्न विषयगत 8 कार्यदल गठन गरिएको समेत जानकारी गराउनु भएको छ। आगामी मंगिरसम्म बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी प्रणाली पुनर्स्थापना गर्ने सरकारले योजना समेत बनाएको उहाँले बताउनु भएको छ। रसुवा बाढ़ी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बालेन्द्र शाहबीच आज छलफल भएको छ। जनप्रतिनिधिहरूले प्रधानमन्त्रीसँग सड़क र पुल निर्माणलाई प्राथमिकता दिन माग गरेका छन्। सिंहदरबारमा भएको छलफलमा बाढ़ी प्रभावित क्षेत्रका प्रतिनिधिहरूले प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क तथा बेली ब्रिज निर्माणलाई प्राथमिकता दिन सरकारसँग माग गरेको नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताउनुभयो।
1: भएपछि उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन के कस्तो चाहिँ पूर्वाधारहरू के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने, होइन जनतालाई तत्कालै चाहिँ अब पुनर्स्थापनाको कुरा छ, होइन पुनर्वासका कुरा छ, पुनर्स्थापनाका लङ टर्मको उहाँहरूलाई एकदमै जीविकोपार्जन सहितको उहाँहरूलाई पुनर्स्थापित गर्नुपर्ने छ, त्यो विषयमा छलफल भएको हो।
5: छलफलमा प्रधानमन्त्रीले पूर्वाधार निर्माणसँगै जनताको पुनर्वासका लागि बजेटको कुनै पनि चिन्ता नभएको बताउनु भएको थियो। बैठकमा बस्ती स्थानान्तरणका लागि सुरक्षित स्थान पहिचान, जग्गा व्यवस्थापन तथा आवश्यक परे वन क्षेत्रसँग प्रभावितको जग्गा सट्टापट्टा गर्ने कानूनी व्यवस्था मिलाइदिन समेत जनप्रतिनिधिले माग गरेका छन्। यसैबीच नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङ बैंकिङ कसुरमा सिंहदरबार परिसरबाटै पक्राउ पर्नु भएको छ। उहाँ विरूद्ध उजुरी परेपछि प्रहरी वृत्त दरबार मार्गले वैशाख 28 काठमाडौँ जिल्ला अदालतमा पक्राउ अनुमति माग गर्दै पत्र पठाएको थियो। अरूण अर्यालको जायरीमा नेपाल सरकार र प्रतिवादी तामाङ रहेको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका क्रममा उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। भोटेकोशी बाढ़ीले कृषि क्षेत्रमा 1 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन प्रतिवेदनले धान, तरकारी तथा पशुपन्छी क्षेत्रमा ठूलो क्षति पुर्याएको देखाएको हो। प्रतिवेदन अनुसार बाढ़ीबाट विभिन्न स्थानीय तहमा 1,679 हेक्टर धान खेती प्रभावित भएको छ। त्यसबाट करिब 5,800 43 टन धान उत्पादन क्षमता उत्पादनमा क्षति भएको अनुमान गरिएको छ। 137 हेक्टर तरकारी खेती प्रभावित हुँदा करिब 1843 टन तरकारी उत्पादनमा क्षति भएको छ। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान खेतीमा क्षति पुगेको छ। प्रतिवेदन अनुसार 252,445 पशुपन्छी प्रभावित भएका छन्। यसबाट करिब 1,11,39,00,000 क्षति भएको अनुमान गरिएको छ। करिब 214,827 कुखुरा प्रभावित भएका छन्, जुन कुल प्रभावित पशुपन्छीको 85.1% हो। प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिकामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको छ। असोज 15 संसदीय क्यालेण्डरमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गते गर्ने भनेको प्रश्नोत्तर सूचीबाट हटाइएको हो। क्यालेण्डर अनुसार भोलि र पर्सी प्रतिनिधि सभाको बैठक बस्नेछ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी,
3: उपलब्ध कार्यभार जे जति छन् विधेयकहरू, सन्धि सम्झौताहरू, त्यसै गर्दा केही सार्वजनिक महत्वका प्रस्तावहरू लगायतका विषयलाई लिएर अहिलेको क्यालेण्डर तयार गरिएको छ। बीचमा सरकारले कुनै विधेयकहरू लिएर आउन चाहेको अवस्थामा यही क्यालेण्डरभित्र हामी समावेश गरेर अगाडि बढाउँछौ। त्यसै गर्दा समितिबाट कुनै विधेयकमाथिको प्रतिवेदन उपलब्ध भएमा पनि यही क्यालेण्डरभित्र रहेर हामी अगाडि बढाउँछौ। सम्भवतः अधिवेशन चाहिँ तेस्रो हप्ता असोजको तिर चाहिँ अधिवेशन अन्त हुन सक्छ भन्ने तरिकाबाट छलफल चाहिँ कार्यव्यवस्थामा भएको छ। भाद्र 10 गते गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि त्यो सिलीमाको बाढीका कारणले असम्भव हो होइन। त्यो दिन हामीले सामान्य बैठक त गर्यौं, तर बिजनेसमा छिर्दिन नछिरिकन त्यो बारेमा नेपाल सरकारले जानकारी गराउने सम्भावना सीमित रह्यो। आपसी समन्वय गरेर मिति तय गरिने भन्ने छ।
5: कांग्रेस संस्थापन इतर पक्षले नेता कार्यकर्ताहरूको आत्मसम्मानमा कुनै पनि पदको सौदा बाजीको विषय हुन नसक्ने तर्क गरेको छ। संस्थापन पक्षले आगामी 15 महाधिवेशनमा सदस्यता अध्यावधि गरेका नगरेकालाई पनि भाग लिन पाउने र 14 महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित कार्य समितिमा रहने गरी निर्णय गरेपछि पूर्व सभापति शेरबहादुर देउवा पक्षले सम्झौता नहुने बताएको हो। कांग्रेस नेता डाक्टर शशांक कोइरालाले एकलौटी रूपमा अगाडि बढ़ने विषय कुनै पनि हालतमा उचित नहुने बताउनुभयो।
6: पार्टीको आधिकारिकता सम्बन्धी विषय सम्मानित सर्वोच्च अदालत विचाराधीन रहेको अवस्थामा पार्टीको अधिवेशन र महाधिवेशनको एकतर्फी रूपमा घोषणा गरेको कार्यतालिका स्थगन गरेर वार्ता र संवाद मार्फत सहमति पुग्न वा सम्मान्य सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा नगर्न एकलौटी रूपमा अगाडि बढ़नु कुनै पनि हालतमा उचित मान्न सकिन्न।
5: यसैबीच आन्तरिक तिक्तता मेटाउने पार्टी सभापति गगन थापा लचिलो बनेको भन्दै 15 महाधिवेशन निर्धारित समयमै सम्पन्न हुने नेताहरूले दावी गरेका छन्। कांग्रेस सहमहामन्त्री प्रकाश स्नेह रसाइलीले निर्धारित मितिमा महाधिवेशन सम्पन्न हुनेमा कुनै आशंका नभएको सीआईएनसँग बताउनुभयो।
7: पहिलो कुरा त शेरबहादुर देउवाले म सभापति हो भन्नु, सर्वोच्च अदालतको दुईटा फैसलाको उल्लङ्घन पनि हो, सर्वोच्च अदालतको फैसलाको अपमान पनि हो, त्यसको अवज्ञा गरेको पनि यसमा हाम्रो गम्भीर आपत्ति छ। त्यो कुरा हामीले पार्टी एकताका सन्दर्भमा एकदमै लचिलो भएर उहाँले जे चाहिँ बाढाको मूल शब्दका रूपमा प्रतिक्रियाको विषय बनाउनु भएको थियो, त्यो चाहिँ प्रतिक्षाको विषयलाई हामीले चाहिँ सहजीकरण गरेका हौ। अब त्यो बाटोबाट भन्दा अर्को बाटोबाट उहाँहरूलाई पार्टीको महाधिवेशनमा जो अब यसमा असहमत हुन्छ के अरे त्यसमा
5: भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालीका तीज पर्व आज देशभर श्रद्धा र उत्साहका साथमा मनाइएको छ। तीजको अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर क्षेत्रमा शिवालयका व्रतालु महिलाको घुइँचो लागेको थियो। आजको दिन व्रतालुले निराहार तथा श्रद्धापूर्वक व्रत बसि भगवान शिव र पार्वतीको विशेष पूजा आराधना गर्ने परम्परा छ। हिजो दरखायसँगै औपचारिक रूपमा शुरू भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तीजको मुख्य दिन आज हरितालीका व्रत बसिन्छ भने भोलिपल्ट चौथीका दिन गणेश भगवानको पूजा गर्ने चलन रहेको छ। परम्परा अनुसार तीजमा निराहार व्रत बस्ने चलन रहे पनि स्वास्थ्यलाई व्यवस्था गर्दा समस्या आउन सक्ने चिकित्सकहरू बताउँछन्। त्यस्तै व्रत बस्दा आफ्नो स्वास्थ्य अवस्था, शरीरको क्षमता र आवश्यक सावधानीलाई समेत ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्। सीआईएनसँग कुराकानी गर्दै वरिष्ठ कन्सल्ट्यान्ट फिजिसियन डाक्टर रोशन कुमार झा,
8: यसमा चाहिँ निराहार उपास बस्ने, पानी समेत नखाने जुन छ त्यो हाम्रो धर्महरू अनुसार गर्ने हो, तर आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्छ। विशेष गरी डायबिटिज भएका जसले चाहिँ नियमित आफ्नो सुगरको रोग सेवन गर्नुपर्ने हुन्छ र गर्भवती महिलाहरू र नियमित अरू कुनै औषधि खानुपर्ने व्यक्तिहरू हुनुहुन्छ भने उहाँहरूले चाहिँ यस्तो किसिमको चाहिँ निराहार चाहिँ उपास बस्नु हुँदैन, फास्टिङ बस्नु हुँदैन भनेर हामी चाहिँ पटक पटक विभिन्न माध्यमबाट भनिरह हुन्छौं।
5: सुदूरपश्चिम प्रदेशका कर्मचारीको तीज भनी यसपालि खल्लो भएको छ। सुदूरपश्चिम प्रदेशमा चालू आर्थिक वर्ष शुरू भएको दुई महिना पुग्न लाग्दा पनि बजेट पारित भएको छैन, जसका कारण प्रदेश सरकार मातहतका कार्यालयको नियमित कामकाज प्रभावित छ। बजेट कार्यान्वयनमा नआउँदा कर्मचारीको तलब भुक्तानीदेखि विकास र निर्माणका कामसम्म प्रत्यक्ष रूपमा असर परेको छ।
9: सुदूरपश्चिम प्रदेशमा अघिल्लो सरकारले चालू आर्थिक वर्षका लागि 37 अर्ब 70 करोड़ रूपियाँको बजेट ल्याएको थियो। राजनीतिक विवादका कारण उक्त बजेट पारित हुन नसकेपछि प्रदेशमा बजेट शून्यताको अवस्था आएको हो। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डडेलधुराका वैद्य निरीक्षक खेमराज पनेरु:
2: एकातिर काजबारको शुरूआती, एकातिर खर्च यति बेला नै बढी चाहिनुपर्नेमा अहिले तलब नहुँदा घर खर्च धान्न पनि दौधो परेको अवस्था, म लगायत सम्पूर्ण कर्मचारीको अवस्था यस्तै हो।
9: दुई महिनादेखि तलब नआउँदा नियमित घर खर्च व्यवस्थापनमा समस्या देखिएको प्रदेश सरकार मार्फतका कर्मचारीहरूको गुनासो छ। प्रदेश लेखा इकाई कार्यालयका लेखापाल तिर्मल साउदका अनुसार चालू आर्थिक वर्षको बजेट नै नआएकाले कर्मचारीको तलब लगायत विकास निर्माण र नियमित आर्थिक गतिविधि प्रभावित भएका छन्।
10: विकास निर्माण योजनाहरू पनि शुरू हुन ढिलो हुने र हाम्रो कर्मचारीहरूको पनि तलब भत्ता लगायतका पनि सुविधाहरू पनि भुक्तानी गर्न नसकेको अवस्था हुनाले त्यसको समस्या
9: सुदूरपश्चिम प्रदेशमा अहिले राजनीतिक गठबन्धन परिवर्तन भएसँगै नेकपा र नेकपा एमालेको साझेदारीमा सरकार बनेको छ। प्रदेश मन्त्री परिषद बैठकले भने बजेटको अवरोध खुल्ने निर्णय गरेको छ। प्रदेश सरकारका प्रवक्ता एवं उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावल:
11: अहिले यहाँहरूलाई सबैलाई जानकारी छ, बजेट होलिडेको अवस्था रहेको छ र यो वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेटलाई नवगठित सरकारका प्राथमिकता समेत समावेश गरी बजेट पुनर्कन सहित परिमार्जन गर्ने आर्थिक मामिला मन्त्रालयलाई अधिकार प्रदान गर्ने निर्णय भएको छ।
9: विगतको कमल बहादुर शाह नेतृत्वको सरकारले ल्याएको बजेट पारित हुन नसकेपछि बजेट पुनर्लेखनको विषय उठेको थियो। त्यही समयमा राजनीतिक गठबन्धन फेरिएसँगै शाहले मुख्यमन्त्रीबाट राजीनामा दिनु परेको थियो। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
5: साझा खबरमा अब एउटा खेल प्रसंग। अन्तर्राष्ट्रिय फुटबल संघ फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ इन्फाले निलम्बन फुकुवाको माग गर्दै ज्ञापन पत्र सहित धरना दिनुभएको छ। इन्फा कर्मचारी, रेफ्री, प्रशिक्षक सहितको टोलीले भोलि राष्ट्रिय खेलकुद परिषद राखेपमा धरना दिने कार्यक्रम रहेको महासचिव किरण राईले बताउनुभयो। ज्ञापन पत्र बुझाएपछि राखेपा परिसरमा एक घण्टा धरना दिने र त्यसपछि पत्रकार सम्मेलन गर्ने इन्फाले जनाएको छ। इन्फाले कर्मचारी संघको छलफलपछि ज्ञापन पत्र सहित धरना कार्यक्रम तय गरेको हो। तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत 10 असारमा इन्फालाई निलम्बन गरेको थियो।
0: सन्तोष गन्धर्व: बाल बालिकाका लागि कम खर्चमै पोसिलो खानेकुरा बनाउने तरिका,
12: भुटेको चना, मकै, भटमास, जुन चाहिँ सजिलै भण्डारण पनि गर्न सकिन्छ र तुरन्तै खान पनि सकिन्छ, यो पोषणको राम्रो विकल्प हो।
0: विशेष श्रृंखला मिलिजुली नेपाली अनि बाढ़ी प्रभावितलाई अन्य राहत सामग्री भन्दा पैसा दिँदा के फाइदा हुन्छ, कुराकानी विशेष पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
14: रमिला, सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
13: ओहो, तिमी त घरको खाने भएछौ नि।
15: के को सरसल्लाह हो दुईजनाको?
14: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
15: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
13: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
15: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
16: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं,
0: हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब्सी आइएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब विशेष श्रृंखला मिलिजुली नेपाली।
17: साझा खबरमा अब मिलिजुली नेपाली। तपाईलाई आफ्नो बालबालिकाका लागि कम खर्चमै पोषिलो खानेकुरा बनाउने तरिका जान्न मन छ? एकैछिन पोषणविद रुजु खड्काको कुरा सुनौ।
18: विशेष गरी यो बाढ़ी प्रभावित ठाउँमा दाल चामल मात्र भए पनि थोरै कुराहरू थपेर पोषणयुक्त बनाउन सकिन्छ, जस्तो कि थोरै तेल घिउहरू मिसाउने, जसले यो भिटामिनको अवशोषणमा पनि मदत गर्छ। अर्को कुरा भनेको हामीले सर्वोत्तम पिठोलाई हामीले अलिकति सक्खर मिश्री मिसाएर त्यसलाई हलुवा जस्तो लिटो जस्तो बनाएर पनि खाना दिन सक्छौँ। अब भात दालहरू मात्र हुँदाखेरि बच्चा बच्चीलाई कति खान नमन लाग्ने हुन्छ, त्यसलाई पनि हामीले विभिन्न कुरा बनाउन सक्छौँ। जस्तो चामलको पोहा, जसलाई चामल मात्र चाहिने भयो थोरै घिउले पुग्छ, दालको स्रोत छ भने दालको रोटीहरू पनि बनाउन सकिन्छ, वरिपरि उम्रिने हरियो सागसब्जी छ भने त्यसमा मिलाएर हाल्न सकिन्छ। कतिपय अवस्थामा त त्यही गरी पकाउने साधनै छैन, हरेक चोटिलाई भने हामीले भुटेको सुकेको खानेकुरा जस्तो भुटेको चना, मकै, भटमास जुन चाहिँ सजिलै भण्डारण पनि गर्न सकिन्छ र तुरुन्तै खान पनि सकिन्छ, यो पोषणको राम्रो विकल्प हो। अब सुक्खा सातु र दुध मिसाउन सकिन्छ, जस्तो उपलब्ध भएको अन्नको पिठोहरूमा दुध घोलेर अथवा पानी घोलेर त्यसमा थोरै सक्खर हालेर पनि खान सकिन्छ। सम्भव भएसम्म फलफूलहरू सिधै खुवाउन सकिन्छ, राम्रोसँग भिजाएको गेडागुडी टुसा उमारेको पनि खुवाउन सक्छन्, यसमा प्रोटिन भाइटामिन सी फाइबरको मात्रा प्रशस्त हुन्छ। यो हामीसँग भएकै स्रोत साधनमा गर्न सकिने कुरा हो।
17: राहतमा आएका दाल चामल पिठोलाई पनि मिलाएर खाँदा स्वादिलो अनि पोषिलो हुने बताउँदै हुनुहुन्थ्यो पोषणविद रुजु खड्का। तपाई अस्थायी आश्रय स्थलमा बसिरहनु भएको छ भने एक अर्काबीच कुराकानी गर्न चाहिँ नभुल्नुहोस् है, अनि आफ्नो उमेर र क्षमता अनुसारका काममा सहयोग गर्दा धेरै फाइदा पुग्ने मनोविद अमृता गुरूङको भनाइ छ। अनि आफ्नो उमेर र क्षमता अनुसार काममा सहयोग गर्दा धेरै फाइदा पुग्ने मनोविद अमृता गुरूङको भनाइ छ।
19: होल्डिङ सेन्टरमा बसिरहँदाखेरि त हाम्रो जिउ त यतिकै बसिराख्यो नि त, एक्टिभ भएन नि त भनेर भन्दा सानो तिनो जस्तै यहाँ आफ्नो सरसफाइमा आफैले ध्यान दिने सानो सानो बच्चाहरूले त आफ्नो सरसफाई गर्न सक्दैन नि त, त्यो अवस्थामा चाहिँ उहाँहरूलाई नुहाइदिने, उहाँहरूको सरसफाई गर्नेदेखि लिएर आफ्नो वरिपरिको साथीहरूले खाना खाए कि खाएन के भइरहेछ भनेर सोध्नेदेखि लिएर आफ्नो पनि सरसफाई चाहिँ आफैले गर्दाखेरि पनि अलिकति एक्टिभ हुन्छ। अनि सँगसँगै चाहिँ हामीले समूहमा बस्दा चाहिँ के हुन्छ भन्दाखेरि हातै मालो भनेको जस्तै उसले खाना खान मन लाग्दैन भने पनि अर्को साथीले होइन एक गाँस भए पनि खानुपर्छ भन्दा सँगै लिएर जाने, मलाई पनि त गाह्रो भएको छ के छ त भनेर कुराकानीहरू गर्ने, अनि कामहरू पनि आउन त सँगै गरौँ भनेर भन्दाखेरि चाहिँ यसले चाहिँ अलिकति उहाँहरूलाई चाहिँ मदत पुग्छ एक्लै भनेर भन्दा पनि समूहमा चाहिँ, अनि म मात्र होइन रहेछ अरूलाई पनि गाह्रो भएको छ, उहाँले त गाह्रो हुँदाहुँदै त गरिराख्नु भएको छ त, म चाहिँ किन यसरी बस्ने भनेर उहाँलाई पनि त्यो एउटा चाहिँ हौसला चाहिँ मिल्छ। तपाईँको नजिकको व्यक्ति कसलाई चाहिँ तपाईँलाई भन्न सहज हुन्छ उसलाई भनेर हुन्छ कि मनको कुरा चाहिँ निकाल्नु पर्छ। अनि अर्को भनेको चाहिँ हाम्रो हेल्पलाइन नम्बरहरू पनि छ, जस्तै 1166 आत्महत्या रोकथाम हेल्पलाइन नम्बर छ, अनि हाम्रो टिपिएको नि 1660 छ जसमा चाहिँ पैसा लाग्दैन भने चाहिँ यो जस्तै अरू विभिन्न संघ संस्थाहरूले पनि हेल्पलाइन नम्बरहरू चाहिँ अहिले प्रोभाइड गर्नुभएको छ भन्दा हजुरले त्यसमा पनि सहयोग लिन सक्नुहुन्छ।
17: विपदका बेला एक्ला एक्लै नबस्न, आफ्नो मनको कुरा नजिकको साथीसँग भन्न, बिहान र बेलुका व्यायाम गर्न सुझाव दिँदै हुनुहुन्थ्यो मनोविद अमृता गुरूङ। तपाईसँग पनि बाढ़ी पहिरो वा विपद सम्बन्धी कुनै न कुनै अनुभव त पक्कै होला। केही दिन अघि आएको रसुवा बाढ़ीको अनुभव सुनाउँदै हुनुहुन्छ नुवाकोट तुप्चे अकरेका लेख बहादुर सारू मगर।
20: बाढ़ी आउने बेला घरै थियो, त्यता अब जम्मै माथिबाट छाल आउँदै आयो, अनि हामी चाहिँ अब पाखा लगाए नि, सर्टकट बाटो पाखा लगायो, पाखा लगाएपछि तिनजना थियो हामी, तिनैजना बच्चे, उँधो गयो भयो नि भेट्ने, उँभो गयो नि भेट्ने, सर्टकट लगायो कि माथि लगाएपछि खोलाभन्दा नाग्यो अनि त्यहाँबाट बढ्न सक्नु। हामी बाउ छोरा चाहिँ अलि अगाडि भाग्यो, बुढी अलि हिँड्न सक्ने, ल जा जा तिमीहरू म बच्दिन भनेको थियो, अन्त उसलाई चाहिँ अब यति दिनसम्म भेटायो अनि चाहिँ हिँडै लिएर गयो। हिँड्दै हिँड्दै हामीसँगै आगो माथि बत्तिएन, माथि लाग्ने भए बिचैमा लग्यो, खोला सँगसँगै हिँड्ने खोलाले लग्यो,
17: रसुवा बाढीमा भागेर ज्यान जोगाउनु भएका लेख बहादुर सारु मगरको जस्तै तपाईँ पनि आफ्नो अनुभव सुनाउन चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावितलाई अन्य राहत सामग्री भन्दा पैसा दिँदाको फाइदा,
1: हामीलाई दाल खानु हुँदैन सबै कतिलाई युरिक एसिड छ, तपाईँ पैसा दिनुहोस् न, मलाई तपाईँ मलाई विश्वास गर्न सकिन्छ भने जो बाढ़ी पीड़ित छन् त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न।
0: बाढ़ी पीड़ित परिवारलाई विश्वास गरेर आवश्यकता अनुसारको राहत दिनुपर्ने विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
22: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
21: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
22: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
21: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
22: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
21: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउं, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
23: प्याजको बिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवाको भोटेकोशी बाढ़ी प्रभावित मध्ये होल्डिङ सेन्टरमा बस्न चाहनेलाई सरकारले मासिक रूपमा रकम दिने निर्णय गरेको छ। यो निर्णयको आवश्यकता र यसले पार्ने प्रभावका बारेमा साथी लील प्रकाश चन्दले बालबालिका शिक्षा र समानताको क्षेत्रमा कार्यरत आधार नेपालका कार्यकारी निर्देशक प्रहलाद ढकालसँग कुराकानी गर्नुभएको छ।
1: हामीले परिवारहरूलाई धेरै संघ संस्थामाथि आश्रित बनाउनु भन्दा अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिस भन्छ नि तपाईँको नमूना कामहरू पनि छन्, एकदमै सुरक्षित तरिकाले दाल चामल तरकारी किनेर लानुपर्छ त उहाँहरूलाई क्यास दिन सक्छौँ, पैसा दिन सक्छौँ, त्यो सामान आफ्नो चोइसको खान्छन् नि। हामी लगाए चामलै खानु, सबैलाई चामल खानु हुँदैन नि, डायबिटिज छ। हामी लगाए दाल खानु हुँदैन, सबैलाई कतिलाई युरिक एसिड छ। तपाईँ पैसा दिनुहोस् न, मलाई तपाईँ मलाई विश्वास गर्न सकिन्छ भने जो बाढ़ी पीड़ित छन् त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न। त्यो पीड़ित परिवारलाई पनि त तपाईँले लो भन्नु न, महिनाको 30,000 दिनुहुन्छ अथवा दिनको 1,000 रुपियाँ दिनुहुन्छ भने ब्याङ्किङ सिस्टमबाट दिनुहोस्, ट्रान्सपेरेन्ट तरिकाले दिनुहोस्, हिसाब राख्नलाई भन्नुहोस्, यो गर्छु, यो गर्न पाउनुहुन्छ, यो पैसाले यो गर्न पाउनुहुन्न, यो किन्न पाउनुहुन्छ, यो किन्न पाउनुहुन्न भनेर प्रत्येक परिवारसँग छोटो एग्रिमेन्ट गर्नुहोस्। पुरुषलाई दिनलाई एकदम जाँड रक्सीमा खर्च हुन्छ भने डर लाग्छ भने महिलालाई दिनुहोस्, उहाँहरूलाई झन् बढी विश्वास गर्न सकिन्छ। महिलाहरूलाई दिनुहोस्, उहाँहरूको एकाउन्टमा पैसा ट्रान्सफर गर्नुहोस्।
24: पैसा दिँदाखेरि फेरि के कति दिने, कति क्षति भएकोलाई कति दिने भन्ने अर्को अलमल हुने होला नि त सरकारलाई अथवा सरकारवाला निकायलाई।
1: मेरो विचारमा यो परिवार संख्या हेरेर, परिवार संख्या हेरेर सरकारले अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिसहरू छन्, हामी बसेर सल्लाह गर्न सक्छौँ, रूपमै सफल भएका बेस्ट प्र्याक्टिसहरू छन्। म यो किन भन्दैछु नि, यो फेरि मैले आत्मसम्मान डिग्निटीको कुरा गर्दैछु कि, फेरि हात तल र हात माथिको कुरो भएन नि। ब्याङ्क ट्रान्सफर गर्नुहोस्, सिस्टमबाट ट्रान्सफर गर्नुहोस्, गर्नुहुने काम गर्नु नहुने, पैसा प्रयोग गर्ने क्षेत्र प्रयोग गर्नु नहुने क्षेत्र तोकिदिनुहोस्। 100 रुपियाँ अघि कति बढी खर्च गरे बिल राख्नुहोस्, करमा अहिले चिठ्यामा हाल्नुहोस्, कर पनि दिइरहेको हुन्छ उतापट्टि, तपाईँ पैसा पनि दिइरहनु भएको छ, कर उता बिल लिन पनि सिकाइरहनु भएको छ, बिल लिएपछि आन्तरिक राजस्वमा बिल अपलोड गरेर अथवा आफूले किनेको बिल अपलोड गरेर चिठालाई पनि हाल्छन्।
24: नेपालको अभ्यास, उपलब्ध जनशक्ति, स्रोत, साधन, प्रविधि सबैले सक्छ त यो तपाईँले भने जस्तै जुन बाढी प्रभावितहरूलाई सिधै नगदै हस्तान्तरण गर्नको लागि अथवा कि केही समयलाई हामीले लिएर भए पनि त्यो गर्नुपर्छ।
1: एउटा टेक्नोलोजी छ हेर्नुहोस्, एउटा मान्छे हामी सब प्रशस्त मान्छे छ नि, स्थानीय निकाय म स्पेसियल स्थानीय निकाय र हाम्रो ब्याङ्किङ सेक्टरमा पनि प्रशस्त एक्सपर्टहरू छन्। हाम्रो युथहरू, हाम्रो युवा जेनेरेसन मोबिलाइज गर्नुहोस् न, युथहरू यहाँ नेपालमा यो काम गर्नलाई, यो मोनिटर गर्न, यसलाई सहयोग गर्न लागि हाम्रा युथ एजेन्सीजहरू यति धेरै छन् कि तपाईँ वरि नै नगर्नुहोस् र यति इच्छुक छन् कि तपाईँ मोबिलाइज मात्र गर्नुहोस् न हाम्रो युवाहरू। म त अहिले हाम्रो बाढीपीडित क्षेत्रमा हामी म युथ एजेन्सीजहरू छन्, ती युवाहरू अहिले सबै ग्राउन्डमा बसेर यस्तो राम्रो काम गरे। सुरुमै उहाँहरूले होइन, यहाँ सबैभन्दा मोबाइल चलेन, ब्याट्री छैन, ब्याट्री चाहियो, सोलर चाहियो, फोन चाहियो, सानो फोन हुन्छ नि, सानो सानो फोनहरू, युवाहरू त्यो बोकेर भोलिपल्ट गए, हामीलाई फेरि यो खोला बढ्यो, पानी बढ्यो, फेरि फुट्यो, हल्ला भयो, ती युवाहरूलाई तल माथि डाँडामा तल हामी त त्यो फोनमै उहाँहरूलाई तल र माथि कुदाएर व्यस्त थियौँ।
24: शान्ति सुरक्षाको कुरा, त्यसै गरी बालबालिकाको सुरक्षा कुरा र महिलामाथि कुनै प्रकारको त्यस्तो हिंसा अथवा दुर्व्यवहार नहोस् भन्नको लागि हामीले कसरी अगाडि बढ्नुपर्छ, के छ तपाईँको विचार यसमा?
1: यो समय चाहिँ एकदम परिवार सेपरेट हुने, मान्छेहरू छुट्टिने, आफन्तघरकोमा जाने, स्पेसियली बालबालिका अब किशोर किशोरीहरू, अझै नेपालको हिसाबले भन्दा किशोरीहरू छोरीहरू हिंसा, यौन हिंसा, दुर्व्यवहार हुन सक्छ ग्रुप लिभिङमा। अब यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई र छोरीचेलीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है, किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छ,
24: खेल्दै गरेको अथवा खेल सामग्रीहरू पनि दिएको त देखि नै राखेको छ। यसमा अझै हामीले कसरी सावधानी अथवा अझ कसरी ध्यान पुर्याउन आवश्यक छ?
1: मलाई त्यहाँ मेरो विचारमा चाहिँ अहिले तत्काल मैले देखेको चाहिँ हामीसँग यो बालबालिकाहरूलाई संरक्षण गर्ने, सिकाउने, सिकाइको क्रियाकलाप गर्न सक्ने जनशक्तिहरू राख्नुपर्छ। बाल संरक्षण, बालबालिकाको सहभागिता, बालबालिकालाई कसरी होइन यस्तो आपतकालीन अवस्थामा उहाँहरूको मानसिक स्वास्थ्य सबैलाई ध्यानमा दिएर कसरी काम गर्न सकिन्छ, यदि मानसिक स्वास्थ्यको चाहिँ एकदम विज्ञहरूको सहयोग लिनुपर्छ भने कुन कुन निकाय, कुन कुन हाम्रो यो परामर्श दिन सक्ने काउन्सिलिङ निकायहरूले अनलाइन दिन सक्छन् अथवा गएरै दिन सक्छन्, उहाँहरूसँग सम्पर्क गर्नुपर्छ। यो फेसिलिटेटर टिचर्स के भन्ने टिचरहरू हुन सक्छन् खाली शिक्षकहरूलाई, उहाँहरूलाई मोबिलाइज गरेर होल्डिङ सेन्टर्सहरूमा चाहिँ यी फेसिलिटेटरहरू चाहिन्छ र बच्चालाई सुरक्षित हिसाबले खेल्ने, खाने, बस्ने पनि मिड डे मिल दिनुपर्छ। यो बेलामा हेल्दी मिड डे मिल दिनुपर्छ, न्युट्रिसियस मिड डे मिल दिनुपर्छ,
24: किनभने लामो समय होल्डिङ सेन्टरमा नराख्दा त फेरि त्यहाँबाट त्यो पनि उठाउनु हटाउनु पर्ने होला। अब विद्यालय बगेर गइसक्यो छैन होइन, अब त्यस्तो अवस्थामा चाहिँ कसले के गर्नुपर्छ?
1: हो, अब मुख्य कुरा तपाईँ त्यही आउनु, सेकेन्ड टर्म भनेको सेकेन्ड टर्म भने चाहिँ हाम्रो रिलिफ रिहेबिलिटेसन, मेन्टल इस्टाब्लिसमेन्टको आदिको काम फेस सिद्धिएपछि हामीलाई सबैभन्दा बढी पार्टनर चाहिन्छ, हामीलाई बढी सबैभन्दा बढी सहयोग चाहिन्छ, हामीलाई सबैभन्दा बढी विज्ञता त्यतिखेर चाहिन्छ जतिखेर हामीले यी योबाट पीड़ित, योबाट यो हाम्रो दैवी प्रकोपबाट पीड़ित बालबालिकाहरूको शिक्षाको लागि र मैले स्वास्थ्य पनि बिर्सिनु भएन है, शिक्षा स्वास्थ्य लगायतका कुराहरूलाई लामो समय कसरी लाने, घर बार सबै गुमाएका बाढ़ी पीड़ित बच्चालाई सहयोग गर्दै गर्दा अर्को यतापट्टिको फेरि 70% नगुमाएको बच्चाहरूले हामीले ग्रुप एम बनाइन्छौँ यहाँ, तपाईँ सहयोग पाउने बच्चा एउटा सहयोग नपाउने बच्चा हुन्छ, अब यो दुईटा पक्षलाई कसरी व्यवस्थापन गर्ने? नागरिक संगठनहरूले काम गर्दा दुईटा पक्ष बनाइदिन्छौ नि, सहयोग दिन्छ एउटालाई, सहयोग दिन्न, एउटा सहयोग पाएको बच्चा, एउटा सहयोग नपाएको बच्चा, त्यस कारणले गर्दा सिस्टमलाई मोबिलाइज गर्ने, स्थानीय सरकारसँग काम गर्ने, स्थानीय सरकारलाई मैले धेरै ठाउँमा उत्तर दिएँ, हामी स्थानीय सरकारलाई केन्द्रमा राखेर स्थानीय सरकार मार्फत यो हामीले रिकभरी गर्नुपर्छ।
0: सरकारले भोटेकोशी बाढ़ीले क्षतिग्रस्त बनाएको सड़क तथा पुलको पुननिर्माणलाई तीव्रता दिने जनाएको छ। रसुवा बाढ़ी प्रभावित क्षेत्रमा स्थानीय सरकार र स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बीच छलफल भएको छ। भोटेकोशी बाढ़ीले कृषि क्षेत्रमा 1 अर्ब भन्दा बढ़ीको क्षति पुर्याएको छ। प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिकामा प्रधानमन्त्रीसँगको प्रश्न उत्तर भने हटाइएको छ। भाद्र शुक्ल तृतीयका दिन मनाइने हरितालिका तीज आज देशभर श्रद्धा र उल्लासका साथ मनाइएको छ र अन्तर्राष्ट्रिय फुटबल महासंघबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघले निलम्बन फुकुवाका लागि ज्ञापन पत्रसहित धरना दिने भएको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 30 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: उत्सवको पर्व
1: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
0: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
1: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
0: फोन नम्बर 071-542-6999
2: सौजी क्युआर भयो
3: है ए भगनुस् त मेसेज आएको छैन
4: घरी एस

0: घर पनि कति राम्रो बनेछ, छिपिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
3: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मलिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
2: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
3: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
2: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
5: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
6: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: अमिन भाई कता हो लखर लखर घर बनाएर भ्याउनु भयो
1: घर बनाएर त सिद्धियो दिदी अब अर्को झन्झट छ सोफा दराज पलङ फर्निचर फर्निसिङको काम सबै बाँकी छ कहाँ जाने हो कुन्नी
0: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाई पनि नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा त्यही जानुहोस् न तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ हामी कहाँ काठको दराज पलङ डाइनिङ टेबल ड्रेसिङ टेबल कम्प्युटर टेबल टिभी ट्रली मेट्रेस दसना पर्दा सिरक डोरम्याट कार्पेट ड्रम बक्स प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ नयाँ राज स्टोर तिलोतमा 8 करैया 4 नम्बर रूपन्देही प्रोप्राइटर राजेन्द्र थापा गोमा कुमारी पाण्डे थापा मोबाइल 98470077003 98470066155 र 98470016539 हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ
2: स्वास्थ्यमा बटवल
3: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा
2: असल अभ्यासदेखि नीतिका कुरा
3: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
2: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
4: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
2: कार्यक्रम स्वास्थ्यमा बुटवल
5: ओहो कति राम्रो कुकुर कहाँबाट ल्याउनु भएको
6: कहाँबाट ल्याउनु दाजु मामा घरबाट ल्याएको
5: ए हो र अनि नगरपालिकामा दर्ता गर्नुभयो त
6: दर्ता कुकुर पनि दर्ता गर्नुपर्छ
5: हो त अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि
7: हजुर घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ
8: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
9: खै दाई दुई चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न
10: ए ल ल लिनुहोस् भाइ
9: अनि दाई कति भयो पैसा
10: ल हेर भाइ के गरेको तपाईँले तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ हेर्नुहोस् है भाइ कारवाहीमा पर्नु होला नि हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ ख्याल गर्नुहोस् है भाइ ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
11: हो तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउ
8: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: मिठास का घोल लो।
1: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल संपर्क 9803364460।
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
0: नेपाल सरकार विज्ञापन हो।
6: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए
7: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
4: बाप रे,
3: अब चाहिँ के हुने हो?
5: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
3: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
5: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
5: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
5: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
6: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: किन आँखा मिचेको मिचेको गरेको?
10: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
9: धेरै समय मोबाइल चलाइसी क्या हो?
10: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
9: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
10: ए, त्यसो भए जोगिन के गर्ने त?
9: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
10: बुझे।
9: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
5: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
11: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
10: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
11: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
12: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
13: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
9: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
11: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिए, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
5: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला नहोस् घटी बढी, काम सानो ठूलो हुन्न कामलाई सम्मान गरौं, लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं,
4: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
14: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
11: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
14: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
11: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
14: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
1: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोधले हुन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
15: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
16: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
17: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
16: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: रमिला, तिमीले के भन्न खोजेको हो? के हो भन, धक्नमा नि भन न।
19: मेनुकाको विवाहको तयारी भइरहेको छ सर, त्यही भएर।
18: किन त्यस्तो गरेको होला त?
19: के गर्ने सर, अब प्रहरीलाई खबर गर्ने,
18: मेनुकाको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने। उहाँहरूलाई 20 वर्ष नपुगी विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो? एकचोटि सम्झाऊ, नमाने प्रहरीलाई खबर गरौं। 20 वर्ष नपुगी विवाह गरेमा बाल विवाह हुन्छ, त्यस्तो विवाह गैर कानूनी हुन्छ, विवाह गराउनेलाई कानून बमोजिम कारवाही पनि हुन्छ।
20: बाल विवाह कानूनी अपराध हो, यसलाई आजैबाट रोकौं।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र ओडा कार्यालयमा जानकारी दियौं।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: डाँडा पखालाले धेरै दुःख दियो। तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
1: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
0: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
1: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
1: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
0: हजुर।
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
0: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड। जातीय विभेद के अंत्य करा जाए। जात के आधार में कौनो भी व्यक्ति के ज्ञान सीप और कर्म की कदर न करा जाए। इंसान के श्रेष्ठता ओकरे व्यवहार से पता चलाला। कर्म के अनुसार इंसान के श्रेष्ठता कायम करा जाए। जातीय विभेद के पैदा कई गवल अंधविश्वास में न पड़ा जाए। छुआछूत और भेदभाव जैसन काम न करा जाए और सचेत रहा जाए। अनुरोध है लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
3: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त?
4: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
3: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
4: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
5: ठिक भन्नुभयो दाइ, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
4: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
3: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता? आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न, सहयोग गर्नुहोस्।
7: ओए बहिनीलाई के गरेको हो? त मान्छे नै रहेनछस्।
8: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
9: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
10: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुसारै छैन त।
11: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
10: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने, बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश। होइन हौ श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
11: कहाँ हुनुहुने? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
10: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
11: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन, 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु, र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
10: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परेर भाइ?
11: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
10: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
12: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
10: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी

0: Arga Khanti OPC Cement, Desh Ko Cement.
1: VPN Net, तपाईको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी. अब ढिलो इन्टरनेटलाई बाइ बाइ. VPN Net ले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा. हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त. जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर. नयाँ जडानमा आकर्षक छुट. फ्री राउटर, तार सुविधा शर्त अनुसार. अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्. VPN Net जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ. ब्रोडब्यान्ड नेपाल प्रणाली VPN Net. सम्पर्क प्रधान कार्यालय बुटवल 9. फोन 071-438-346, 071-438-014, 071-438-014 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ. अब ढिलो इन्टरनेटलाई बाइ बाइ.
2: फेरि मदुरा खाएर आएछन्. सबै पैसा जति रक्सीमै सके. अब त घरमा चामल किन्ने पैसा पनि छैन. ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्.
3: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ.
4: धेरै नै ढिला हुन्थ्यो सायद. अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो. उपचार हुन्छ र ठिक पनि हुन्छ. नातिनुहोला.
5: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुशी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि. अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई.
3: आज हामीले एउटा ठूलो पाठ सिक्यौं. मदिराले सुख होइन, दुःख मात्रै ल्याउँछ.
6: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ.
7: मदिरा त्यागौ, परिवार बचाऊ. स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ.
1: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ. जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश.
8: उत्सवको पर्व
9: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
8: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
9: कृषि विकास ब्याङ्कको गल्ली मिलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा.
8: फोन नम्बर 071-542-6999, 541-6999.
10: खुसीको खबर, खुसीको खबर, खुसीको खबर.
11: होइन, के खुसीको खबर हो दाजु?
10: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवाको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि.
11: हो र?
10: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल. फोन नम्बर 071-538-823.

0: घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गई निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं।
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
3: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
4: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
3: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कुल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-269। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले? काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: अब नसा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लाली गुराँस फार्मेसी अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याट ल्याबको ठिक पछाडि। मोबाइल 9806-37111 र 9806-21354।
3: बुटवल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
6: हाम्रा सेवाहरू
3: जनरल फिजिसियन,
6: स्त्री तथा प्रसुति,
3: बाल रोग,
6: छाला तथा यौन रोग,
3: हाड जोड्ने नसा तथा बाथ रोग,
6: टाउको तथा मनोरोग,
3: नाक कान घाँटी,
6: जनरल सर्जरी,
3: भिडियो एक्सरे,
6: डिजिटल एक्सरे,
3: ईसीजी,
6: डेन्टल तथा प्याथोलोजी,
3: फिजियोथेरापी
6: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
7: किशोर किशोरी, युवाहरू र 15-49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर ट्युब र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
8: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
5: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
9: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 0175-62-832, मोबाइल
10: 9857-21-835।
11: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
12: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या?
11: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
13: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
11: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
14: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
15: सबै मिलाई खुवाऊ।
14: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
16: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
17: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
18: नमस्कार सेनसेविका दिदी।
19: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
20: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
19: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
18: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नु भएको छ।
19: हो त,
20: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
19: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
21: नेपाल सरकार, विज्ञापन बोर्ड।

नेपाल सरकार विज्ञापन बोर्ड।

स्वामीमान कृष्णको प्रस्तुतिमा नवराज घिमिरे, मीरा महोत्रा र शकुन्तला ढकालको तीज गीत लालुमई। लालुमई नेपालको मध्यमाञ्चल क्षेत्रको विशेष गरी पहाड़ी जिल्लाहरूमा तीजको अवसरमा गाइने झण्डै 150 वर्ष पुरानो भाका हो। तीजको अवसरमा गाइने तीज गीतहरूमा तीजको मौलिकपन विस्तारै हराइरहेको अवस्थामा नयाँ पुस्ताहरूको बीचमा तीजको वास्तविक झलकको दिनको लागि स्वाभिमान क्रिएसनले गरेको यो प्रयासलाई सफल बनाउनको लागि तपाईहरूको पनि महत्वपूर्ण योगदान रहनेछ। हेरौ तीजको शैली लालुमई।

0: सुख शांति र समृद्धिका लागि जीवन विज्ञान जीवन जिउने कला आध्यात्मलाई जोड्ने कार्यक्रम जीवन विज्ञान फरक प्रस्तुतिका साथ हरेक दिन मात्र रेडियो लुम्बिनी 96.8 मेगाहर्जमा।
1: काशीराम चापागाईजी सोध्नुहुन्छ, हरिओम गुरुदेव, विगतका नकारात्मक स्मृतिले निकै पिरोल्ने र पछुतोपन हुँदा ध्यानमा जानलाई कठिनाई परिरहेको छ, यस भावबाट कसरी मुक्त हुन सकिन्छ र कसरी ध्यानमा जान सकिन्छ? सुन्दर प्रश्न। विगतका स्मृतिहरूले ध्यानमा जान बाधा पुर्याइरहेका छन्। स्मृतिहरूमा राम्रा स्मृतिले त बाधा पुर्याउँदैनन्, सामान्यतया नराम्रा सम्झनाहरू, नराम्रा घटनाहरूको यादले ध्यानमा जान बाधा पुर्याउँछन्। किन पुर्याउँछन् भने आँखा खोलेर हेर्दाखेरि त अरू विषय पनि बाहिर देखिन्छ, अनि बाहिरको विषयले हाम्रो मनलाई खिचेर लैजान्छ। कहिले मन उता, कहिले उता उता हुन्छ, अनि त्यो स्मृतितिर त्यति ध्यान जान पाउँदैन। त्यसकारण सजिलो हुन्छ, त्यो स्मृतिबाट एकछिन मुक्त भएको हो कि जस्तो लाग्छ, याद आउँदैन विगतका घटनाहरू, दुःखदायी घटनाको पनि सम्झना आउँदैन जब बाहिर अरू विषयहरू देखिन्छ। तर जब आँखा बन्द गरेर बसिन्छ, बन्द गरेपछि बाहिर हेर्ने विषय त भएनन्, हाम्रो मनलाई तान्ने खिच्ने कुनै चिज बाहिर छैन, त्यो बेलामा हाम्रो मनलाई हाम्रा स्मृतिहरूले खिच्न थाल्छन्। त्यसमध्ये जस्तो स्मृति, जुन सम्झना बढी गाढा छ, जसले भित्र धक्का दिएको थियो, मन मस्तिष्कलाई अलिक कडा धक्का दिएको थियो, त्यस्ता स्मृतिहरू सतहमै हुन्छन् र पहिला त्यही स्मृतिहरू आउन थाल्छ, त्यही सम्झना आउँछ, अनि ध्यान गर्यो कि त्यही सम्झ्यो, आँखा बन्द गर्यो कि त्यही विषय सम्झना आउँछ र दिगदार लाग्छ, के गर्ने होला, यो त समस्यै भयो जस्तो लाग्छ, अनि ध्यान गर्न मन लाग्दैन। अब ध्यान गर्यो कि त्यही नराम्रो सम्झना आउँछ, अनि के ध्यान गर्नु नि, जहाँ ध्यान लगाउन खोजेको लाग्दैन। ल, एकैछिन भगवानमा ध्यान लगाऊ भन्यो, भगवान सम्झ्यो, भगवान सम्झँदा सम्झँदै मन चाहिँ कतिखेर ती पुग्यो थाहै छैन, त्यही नराम्रो घटनामा मन पुगिसकेका हुन्छ। एकछिन आउँदै जाँदै गरेको श्वासमा ध्यान लगाउन त भनेर श्वासलाई हेर्न थाल्यो, श्वास हेर्दा हेर्दै कतिखेर मन उछिटिएर त्यही पुग्छ पुग्छ, मनले चाहिँ त्यही कुरा याद गरिरहेका हुन्छ। त्यसपछि मानिस आतिन्छ, बरु ध्यान नगरेकै राम्रो, कमसेकम ध्यान नगर्दाखेरि त्यो दुःखदायी घटना त याद आएको छैन नि, अरू अरू कुराहरू देखिन्छ, रमाइलो हुन्छ बरु, तर ध्यान गर्दा त झन कठिन भयो जस्तो लाग्छ, यो समस्या हो। अब यसको समाधान के गर्ने त, यस्तो अवस्थामा के गर्ने? यस्तो अवस्थामा सिधा ध्यानमा बस्नु हुँदैन, ध्यान गर्नुभन्दा पहिला ध्यानका लागि बनेका विधिहरू हुन्छन्, त्यो विधि प्रयोग गर्नुपर्छ। त्यसैको लागि त विधि बने हो नि, त्यही मन जाला, त्यही पहिलेकै स्मृतिहरूमा गएर मन अल्झेला भनेर नै ध्यानका विधिहरूको निर्माण गरिएको हो। विधिहरूमा शरीरलाई चलाउने विधि हुन्छ, श्वासलाई चलाउने विधि हुन्छ, मनलाई चलाउने पनि विधि हुन्छ। हामी शरीरबाटै प्रारम्भ गर्छौं, पहिला शरीरको ऊर्जा जगाउँछौं, शारीरिक व्यायाम, योगहरू इत्यादि केही न केही हुन्छ जसले शरीरको ऊर्जालाई क्रियाशील गराइदिन्छ, शरीरका ब्लकेजहरू, जामहरू सबै खुल्दछन्, शरीरमा ऊर्जा सरर प्रवाह हुन्छ। त्यसपछि श्वास, श्वासको क्रिया गर्नुपर्छ, प्राणायामका विधिहरू छन्, खुब मजाले प्राणायाम गर्ने, प्राणायामका धेरै प्रकारका विधि हुन्छन्। तीव्र गति, मध्यम गति, मन्द गति, विभिन्न प्रकारका प्राणायामलाई, प्राणायाम भनेको श्वास लिने, छोड्ने, रोक्ने तरिकाहरू, यसमा चाहिँ विभिन्न तरिकाहरू हुन्छन्। छिटो गर्ने पनि हुन्छ, विस्तार गर्ने हुन्छ, ठिक्कसँग गर्ने हुन्छ, यो मनको स्थिति हेरेर हुन्छ। शुरूआतमा गर्दाखेरि तीव्र गतिका प्राणायामहरू गर्नुपर्छ, अनि मध्यम गति हुँदै मन्द गतिमा जानुपर्छ। यी प्राणायामहरूले हामीलाई ती स्मृतिहरूबाट अलग गर्नलाई सहयोग गर्छन्। एकैछिन हामी निर्विचार भएको अनुभव गर्छौं, आफूभित्र विचारहरू खाली भएको, मन खाली भएको, एक प्रकारको शून्यताको अनुभव गर्छौ। तर यो अनुभव धेरै बेर हुँदैन, केही समय त निर्विचारको अनुभव गर्नुहुन्छ, केही समयपछि फेरि विचार चल्न थाल्छ, अनि विचार चल्न थाल्यो भने फेरि त्यही स्मृतिमा पहिलेकै ठाउँमा जाने सम्भावना रहन्छ। त्यसको लागि तेस्रो विधि प्रयोग गर्नुपर्छ, तेस्रो विधिलाई धारणा भनिन्छ। पहिला योगाभ्यास अथवा योग आसन, दोस्रो प्राणायाम, तेस्रो धारणा। यो कसरी हुन्छ भने पहिला योगाभ्यास गर्नुभयो, शरीरको ऊर्जा जगाउनुभयो, शरीरमा एक प्रकारको ताजगी आयो, शरीरले तपाईँलाई साथ दियो, अनि प्राणायाम गरेर मनलाई खाली बनाउनुभयो। एक प्रकारले भन्नुहुन्छ भने हाम्रो मनलाई यो तटस्थ अवस्थामा ल्याउनुभयो, न्यूट्रल गियरमा ल्याउनुभयो, मन तटस्थ भयो, न राम्रो विचार न नराम्रो विचार, कुनै विचारै छैन, खाली भयो। त्यो खाली भएको बेलामा मात्रै मनलाई दिशा दिन सकिन्छ। मनले कुनै नराम्रो विचार याद गरिरहेको बेलामा सिधै नकारात्मक मनलाई सकारात्मक बनाउन सकिँदैन, पहिला त्यसलाई खाली बनाउनु पर्छ। प्राणायामले खाली बनाइदिन्छ। त्यसपछि धारणा, धारणा चाहिँ मनलाई अब कता मोड्ने, कहाँ लैजाने त, नत्र त त्यही नराम्रोमा मन जान्छ, राम्रोतिर कसरी लैजाने भन्ने धारणाका विधिहरू हुन्छन्। ध्यानका विधिमा यो सबै सिकाइन्छ। त्यो धारणाको विधि समातेर त्यो धारणातिर गएपछि मन अब त्यो नराम्रो स्मृतिमा गएन, आँखा बन्द गरेर कहाँ जाने उसले दिशा पायो, आफ्नो दिशा भेट्टाएपछि फेरि उतै जान्छ। र धारणाले चाहिँ मनलाई लामो समय किन स्थिर गर्छ भने त्यो धारणामा धारणा मात्रै हुँदैन, त्यहाँ आनन्द हुन्छ। कुनै पनि धारणा आनन्दमुखी हुन्छ। धारणा कस्तो विधि हुनुपर्छ, पल पल सुख बढाउने विषय हुनुपर्दछ। धारणाको लागि पल पल सुख बढाउने विषय चाहिँ हुनुपर्छ। जे पाए उही, जस्तो पाए उस्तै धारणा गरेर हुँदैन। कुनै पनि धारणाले त्यो सुख उत्पन्न गर्छ कि गर्दैन त्यो ख्याल गर्नुपर्छ। त्यसरी सुख उत्पन्न गर्ने धारणामा मनलाई लगाइसकेपछि हाम्रो मन कस्तो रहेछ भने जहाँ सुख पायो त्यतै बस्दो रहेछ कि। सुख भेट्टाएपछि मन किन हिँड्थ्यो र नि, मनले पनि खोजेको सुख नै हो नि।

आत्मक विषयलाई विगतका नराम्रा स्मृतिहरूलाई सम्झिरहनु पनि खराब लत हो। यो लतबाट व्यक्तिलाई निकालेर कुलतबाट सुलतमा लैजान सकिन्छ। यसैको लागि ध्यान हो, ध्यानका विधि समातेर ध्यान गर्ने, समाधान आफै हुन्छ।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: ल दिन त हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भनेर छ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: मन्जु तिमी त विदेश जान लाग्यौ रे
7: हो दिदी त्यतिका दुःख गरेर शुरू गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी
6: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
7: खै के गर्ने गर्ने दिदी
8: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: भएका महिलाका अधिकारका कुरा
11: मानव अधिकारको महासन्धिमा यो आर्थिक सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ
12: सफलता अनि संघर्षका कथा
13: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे
10: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा
14: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजे

0: डेबियन नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी अब ढिलो इन्टरनेटलाई बाई बाई बीबीएन नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा। हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट अल्ट्रा फास्ट स्पीड 24/7 ग्राहक सेवा सस्तो र आकर्षक प्याकेज डेडिकेटेड फाइबर नेट सहित घर स्कूल कलेज अस्पताल सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त जनेपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर नयाँ जडानमा आकर्षक छुट फ्री राउटर तार सुविधा शर्त अनुसार अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। बीबीएन नेट जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली बीबीएन नेट सम्पर्क प्रधान कार्यालय भुटुवल 9 फोन 071-438-346 071-438-014 071-438-016 वा रूपन्देहीको नजिकको बीबीएन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि 100 गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071-560-090 मोबाइल नम्बर 98-472-882 र 98-470-24-870।
5: किन झोक्राउनु भन्छ काका?
6: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
5: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुहोस् बुद्ध फाइबरमा।
6: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
7: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मेल मोबाइल 98-570-21-757 र 98-472-98-228।
8: होइन पुर्खे बा, किन के भयो र?
9: बाह्र चौरा घुमे खै गरेर
8: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
10: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति इसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
8: होइन पुर्खे बा, फेरि दौडिँदै कता हो?
9: ए किरिम यनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिन्छ मर्निङ वाक।
10: सम्पर्क क्रिम्सन अस्पताल त्रिलोत्तमा 6 मणिग्राम रूपन्देही फोन 071-562-744-562-745।

नमस्कार, रेडियो लुम्बिनीबाट बिहान 5:40 को हाल खबरमा बिन्दु भट्टराईको स्वागत छ। तपाई यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट पनि सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षक। आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा आराधना गरी मनाइँदै भोटेकोशी बाढ़ीका कारण तीजको रौनकमा कमी। भोटेकोशी बाढ़ी प्रभावितको पुनस्थापनामा स्रोतको कमी हुन नदिइने प्रधानमन्त्रीको प्रतिबद्धता, सुरक्षित स्थानमा नयाँ बस्ती बसाउने तयारी। आजदेखि हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा दुई दिने घर पझुङ जलवायु परिवर्तन सम्मेलन हुँदै कंग्रेस संस्थापनले गरेको निर्णय नमान्ने इतर पक्षको निर्णय, 15 महाधिवेशन प्रक्रिया आफ्नै ढंगले अघि बढ़ाइने। एमाले पुनर्गठन कार्यदलको बैठक असोज 1 गतेसम्मका लागि स्थगित, 3 सदस्य अन्तिम मसौदा सम्पादन समिति गठन। बाढ़ी प्रभावित जलविद्युतका सुरुङ तथा भग्नावशेषमा खोजी कार्य जारी, तिलोत्तमाको नयाँ मिलका जितबहादुर सोमै ड्रागन खेतीमा रमाउँदै सुन्ने छौ रिपोर्ट। चार पर्व लक्षित लागू औषध सेवन चेक जाँचमा कपिल वस्तुमा एकै दिन 4 चालक पक्राउ, केराले मूल्य पाउँदा दाङमा केरा उत्पादक किसान उत्साहित, र असोजमा हुने एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब खबर विस्तारमा भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व हिन्दू धर्मावलम्बी नारीहरूले आज अरून्धती सहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन्। ऋषि पञ्चमीका दिन बिहानै उठेर नारीहरू नजिकको नदी खोला ताल तलैया र पोखरीमा गई 365 दतिवनले दाँत माझ्ने गाईको गोबर माटो र खरानीलाई लगाई स्नान गर्छन् र आजको दिन अरून्धती सहित सप्तऋषिको पूजा गरी दतिवन गाईको गोबर माटो र खरानीले स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय चलन रहेको छ। स्नान गरेपछि दियो कलश गणेश स्थापना गरी अरून्धती सहित अत्री गौतम त्यस्तै भारद्वाज जमदग्नी वशिष्ठ कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ। नेपाली नारीहरूको महान चाड हरितालिका तीज यस वर्ष विगतको जस्तो उल्लास र उमंग नदेखी विदा हुन लागेको छ। प्रमुख मन्दिरहरूमा दर्शनार्थीहरूको उपस्थिति रहे पनि यसमा यहाँ विगतको जस्तो सांगीतिक होहल्ला र उत्साह देखिएको छैन। यस वर्षको तीजले तड़क भड़क र नाचगानलाई पन्छाएर धार्मिक परम्परा धान्ने काम मात्रै गरेको छ। केही समय अघि मात्र भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले पुर्याएको ठूलो धनजनको क्षतिका कारण यस वर्ष तीजको रौनकमा कमी आएको हो। बाढ़ीका कारण जनधनको क्षति हुँदा सिंगो देश शोकमा डुबेको छ, जसको प्रत्यक्ष असर यस पटकको तीज पर्वमा परेको छ। विगतका वर्षहरूमा तीज आउनु अघिदेखि गुञ्जिने तीजका गीत र राताम्य माहौल यस वर्ष शान्त प्राय छ। पूर्व निर्धारित अधिकांश तीज विशेष सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरू बाढ़ी पीड़ितप्रति समवेदना प्रकट गर्दै स्थगित भएका छन्। कतिपय संघ संस्थाहरूले त तीज कार्यक्रमका लागि छुट्याएको बजेट नै बाढ़ी पीड़ितको राहत कोषमा जम्मा गरेका थिए। आज तीजको मुख्य दिनमा रहेको हिजो समेत विगतमा जस्तो सार्वजनिक चोक मठ मन्दिर र पार्टी पौवाहरूमा महिलाहरूको जमघट र नाचगान देख्न धौधौ परेको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावितको पुनर्स्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले सरकारसँग उपलब्ध तथा दात्री निकायबाट प्राप्त स्रोत साधन पुनर्स्थापनामा प्रयोग गर्ने तयारी गरिएको बताउनु भएको हो। उहाँले बाढ़ी प्रभावित क्षेत्रमा संघ प्रदेश र स्थानीय तहबीच तत्काल समन्वय गरेर उद्धार तथा व्यवस्थापनको काम भएको भन्दै यसले जनप्रतिनिधि र स्थानीयको मनोबल उच्च राख्न सहयोग पुग्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा सड़क सञ्चालन अर्थात सञ्जाल जतिसक्दो चाँडो पुनस्थापना गर्न सरकारले निरन्तर काम गरिरहेको उल्लेख गर्नु भएको छ। सड़क सञ्चालनमा आएपछि प्रभावितलाई पूर्ववत अवस्थामा फर्किन सहज हुने उहाँको विश्वास रहेको छ। उहाँले नदी तटीय क्षेत्रमा रहेका बस्ती पुनः जोखिममा पर्न सक्ने भएकोले प्रभावित क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने भन्दै सरकारले नजिकैको सुरक्षित स्थानमा नयाँ बस्ती विकास गर्ने तयारी थालेको समेत बताउनु भएको छ। आजदेखि हिमाली